0: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
1: एस दुलेगौड़ा पोलिक्लिनिकमा यही जेठ 23 गते चौथो शनिबार वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ,
0: वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
1: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत
0: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुनिल आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
1: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: यस दुलेगौड़ा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
1: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
2: थप जानकारीको लागि सम्पर्क दुलेगौड़ा पोलिक्लिनिक प्राली, फोन 065414129 र 98560131053।
3: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो 103.8 MHz।

0: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
1: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
0: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
1: ए ल ल,
2: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
1: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
3: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
4: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसेवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
3: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समय पाइने रहेछ।
4: हो त है, सामान लिन टाढो किन जानु पर्यो र?
5: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
6: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
7: ग्राहकको चाहना नै हाम्रो तुष्टि। जयसेवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
5: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
7: प्रोपाइटर निरञ्जन प्रसाद जयसेवाल, फोन 98461 61220।
8: आज पनि भाट अडायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
9: यी बुढा कुरै नबुझिको नै त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भयो।
8: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
9: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
10: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
1: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560 83507, कविता श्रेष्ठ सम्पर्क 0564140055 र 98466188017।
11: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी? अब किचनको लागि पनि सामान गजबकी ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
9: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊँ।
10: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
1: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142334 र 98171656606।
4: कान्छी, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
2: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
4: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कतै पाइन्छ र?
2: पाइन्छ नि, दुलेगौडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
7: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नवग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
4: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
7: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 98461 33101 र 98468 83522।
12: अहिले बिहानको 6 बज्यो। टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेरपोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो घर गहना नया गहना संग साठ फेर पनी प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 9816695301
13: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
14: Where do we begin?
13: With international news you can trust, BBC News.
14: Journeys into the heart of global events.
13: And voices from around the globe.
15: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
13: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
16: विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने
17: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9576321314 सम्पर्क गर्नुहुन अनुरोध छ
18: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ शर्त तथा बन्देजहरू लागू हुनेछ
19: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
20: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
21: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ
20: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ
22: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
23: फोन 0556943333 4935555
24: काया कैरनमा अब खबरको सिलसिला भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको प्राथमिकतामा सहयोग गर्न भारत प्रतिबद्ध रहेको बताउनु भएको छ भारत भ्रमणका क्रममा दिल्लीमा रहेका रासोपा सभापति रवि लामिछानेसँग हिजो भएको भेटमा मोदीले भारत सदैव नेपालको साथमा रहेको र नेपालको विकास र आर्थिक प्रगति तथा समृद्धिमा साझेदार बन्न इच्छुक रहेको जनाउनु भएको छ मोदी र लामिछानेबीच 1 घण्टाभन्दा बढ़ी चलेको भेटवार्तामा आपसी सम्बन्ध र द्विपक्षीय हितका बारेमा कुराकानी भएको थियो उनीहरू परिवर्तित राजनीतिक परिस्थितिमा नेपाल भारत सम्बन्धलाई नयाँ दिशा दिन सहमत भएका छन् पछिल्लो समयमा चर्चामा रहेका सीमा लगायतका विषयमा भने भेटवार्तामा छलफल नभएको एक नेपाली अधिकारीले बताएका खबर आजको कान्तिपुरले लेखेको छ सीमाका विषयमा व्यक्तिगत रूपमा चासो राखिएको हुन सक्ने भए पनि औपचारिक छलफल नभएको उनको भनाइ छ भारतीय विदेश मन्त्रालयको अस्ति मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नेपाल भारत सीमा विवादमा तेस्रो पक्षको मध्यस्थतालाई अस्वीकार गर्नुभएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा अस्ति आइतबार दिएको भारत सहको सीमा विवादमा इंग्ल्याण्ड अर्थात बेलायतसँग पनि छलफल गरेको भन्ने अभिव्यक्ति दिनुभएको थियो। त्यसैको प्रतिक्रिया भारतीय पक्षबाट अस्ति मंगलबार सार्वजनिक भएको हो। जयसवालले यी विषय द्विपक्षीय संयन्त्र मार्फत नै सुल्झाउनु पर्ने बताउनु भएको थियो। हिजोको भेटवार्तामा सहभागी एक अधिकारीका अनुसार भारतीय प्रधानमन्त्री मोदीले भारत सधैं नेपालको साथमा रहेको अभिव्यक्ति दिनुभएको छ। अधिकारीहरूका अनुसार लामी छानेको भ्रमण र अस्ति मंगलबार तथा हिजो बुधबारको उच्चस्तरीय भेटवार्ताले भारत सरकार र सत्तारूढ़ भाजपा दुवै राष्ट्रपा नेतृत्वको सरकारसँग सम्बन्ध बढ़ाउँदै नेपालका प्राथमिकताहरूमा साझेदारी गर्न चाहेको सन्देश दिएका छन्। यसैबीच राष्ट्रपा सभापति लामी छाने भारत भ्रमणबाट फर्किए लगत्तै परराष्ट्र मन्त्री शिशिर खनाल औपचारिक भ्रमणमा नयाँ दिल्ली जानुहुने भएको छ। भारतीय विदेश मन्त्री एस जयशंकरको निमन्त्रणामा मन्त्री खनाल आउँदो शनिबार 3 दिने भ्रमणका लागि दिल्ली जाने तयारी रहेको परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिएका खबर कान्तिपुरले लेखेको छ।
0: बालेन्द्र शाह नेतृत्वको सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले सर्वोच्च उच्च र जिल्ला अदालतका न्यायाधीश संवैधानिक आयोगका पदाधिकारीहरू सेनाका अधिकारीहरू र पहिलो पटक सांसद र मन्त्री भएका व्यक्तिहरूको सम्पत्ति छानबिन नगर्ने भएको छ। आयोगका सदस्य गणेश केसीले आयोगलाई प्राप्त कार्यविवरण अनुसार पहिलो पटक सांसद र मन्त्री भएकाहरू बहालवाला न्यायाधीशहरू सैनिक अधिकारीहरू संवैधानिक आयोगका पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्ने अधिकार नभएको बताउनु भएको छ। वर्तमान सरकारका प्रधानमन्त्री र मन्त्रीहरूले सम्पत्ति विवरण बुझाइसक्नु भएको छ। उहाँहरूको सम्पत्ति छानबिन सार्वजनिक पनि भइसकेको छ। उहाँले भन्नुभयो त्यस्तै अदालतका बहालवाला न्यायाधीश सेनाका बहालवाला अधिकारीहरू र संवैधानिक आयोगका बहालवाला पदाधिकारीहरूको सम्पत्ति छानबिन परि आयोगको कार्यक्षेत्रभित्र पर्दैन। आयोगका सदस्य केसीका अनुसार राष्ट्रपति उपराष्ट्रपति पूर्व राष्ट्रपति पूर्व उपराष्ट्रपति र पूर्व राजाको सम्पत्ति छानबिन पनि आयोगको कार्यक्षेत्रमा पर्दैन। वहाँले संवैधानिक आयोगहरूका पूर्व पदाधिकारी पूर्व न्यायाधीशहरू र नेपाली सेनाबाट सेवानिवृत्त राजपत्रांकित प्रथम श्रेणी वा त्योभन्दा माथिका अधिकृतहरूको सम्पत्ति भने छानबिन हुने बताउनुभयो। यसैगरी नेपाल प्रहरी सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत राजपत्रांकृत प्रथम श्रेणी र त्योभन्दा माथिका अधिकृत तथा त्योभन्दा त्यो तहबाट सेवानिवृत्त अधिकृतहरूको सम्पत्ति छानबिन हुनेछ। कार्यविधि अनुसार आयोगले तत्कालीन श्री पाँचको सरकार र नेपाल सरकारका पूर्व प्रधानमन्त्री पूर्व उप प्रधानमन्त्री पूर्व मन्त्री पूर्व राज्य मन्त्री र पूर्व सहायक मन्त्रीहरूको सम्पत्ति छानबिन गर्नेछ। यसैगरी संविधान सभाका सदस्य तत्कालीन संसदका सदस्य प्रदेश सभाका सदस्य तथा पदाधिकारीका संवैधानिक निकायका पूर्व पदाधिकारी पूर्व न्यायाधीशहरूको सम्पत्ति छानबिनको दायरामा पर्नेछ। नागरिकमा खबर छ।
24: काया कैरनमा बजेट कार्यान्वयनको विषयमा कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिनभन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको
5: सिर्जना बोर्डिङ स्कूल पोखराको कक्षा 11 भर्ना खुलेको सम्बन्धी सूचना।
6: सिर्जना बोर्डिङ स्कूल सृजना चोक पोखरामा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा होटल म्यानेजमेन्ट समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेकाले आजै भर्ना भई ठुक्क हुनुहोस्।
5: यस स्कूलमा विज्ञान विषयसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट टुरिज्म विज्ञान र व्यवस्थापन दुवैतर्फ कम्प्युटर साइन्स लगायतका ऐच्छिक विषयहरू अध्ययन गर्न सकिनेछ।
6: सृजना बोर्डिङ स्कूल शान्ति मार्ग सृजना चोक पोखरा फोन नम्बर 061-578-053 र 061-553-595।
8: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौंडा, प्रोप्राइटर पासा राजु, मोबाइल 9806613195 र 9847153868।
24: किरणमा तपाईलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता, राजसभा सभापति लामिछाने फर्के लगतै परराष्ट्र मन्त्री खनाल दिल्ली जाने, पहिलो पटक सांसद र मन्त्री भएका व्यक्तिहरूको सम्पत्ति छानबिनको दायरा बाहिर लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी खबर। सरकारले पूर्वाधार विकासमा सहजीकरण गर्ने गरी विद्यमान कानूनी र प्रक्रियागत जटिलता हटाउन सनसेट ल ल्याउने भएको छ। राष्ट्रिय योजना आयोगले 10 वर्षपछि स्वतः निष्क्रिय हुने गरी तयार पारेको पूर्वाधार सहजीकरण विधेयक 2083 प्रारम्भिक मस्यौदा कानून अर्थ प्रधानमन्त्री कार्यालयमा पठाउन लागेको हो। माथिल्लो निकायमा छलफल र थप घट भएपछि मन्त्री परिषदबाटै सैद्धान्तिक स्वीकृत हुन्छ। त्यसपछि संसद सचिवालयमा दर्ता भएर नियमित विधेयक चाहिँ संसदीय प्रक्रिया पूरा गरेर ऐनका रूपमा आउँछ। राष्ट्रिय योजना आयोगका सदस्य एवं पूर्वाधार सहजीकरण विधेयक सुझाव समितिका संयोजक अर्जुन जंग थापाले बताउनुभयो। उहाँका अनुसार पूर्वाधार सहजीकरण ऐन कुनै निश्चित परियोजनाका लागि नभई समग्र पूर्वाधार विकास, सड़क, रेल, सिंचाई, ऊर्जा, खानेपानी, ढल सहितमा आकर्षित हुनेछ। पूर्वाधार विकास गर्दा धेरै थरी ऐन कानून आकर्षित हुन्छ। प्रक्रियागत झन्झटिलोका कारण समयमै काम सक्ने स्थिति भएन। त्यसैले पूर्वाधार विकास गर्दा आकर्षित हुने वन, निकुञ्ज, वातावरण, जग्गा प्राप्ति, गुठी, विद्युत, सार्वजनिक खरिद र स्थानीय सरकार सञ्चालन सहितका ऐनका केही दफा निलम्बन हुने गरी विधेयकको मस्यौदा बनाएको उहाँले बताउनुभयो। ऐन बनिसकेपछि आवश्यकता अनुसार नियमावली कार्यविधि बन्नेछ। छिटो प्रक्रियाबाट ऐन बनाउन खोजिएको हो जसले पूर्वाधार विकासबाट बाधा अडचन हटुन। विधेयक संसदबाट पारित भएपछि राष्ट्रपतिबाट प्रमाणीकरण हुनुपर्छ। त्यसपछि राजपत्रमा प्रकाशित भएर ऐनका रूपमा लागू हुन्छ। सनसेट ल मार्फत बनेका कुनै पनि कानून सरकारी निकाय वा कार्यक्रम निश्चित अवधिपछि स्वतः निष्क्रिय वा खारेज हुन्छ। नयाँ पत्रिकामा खबर छ।
24: यसैबीच सरकारले आउँदो आर्थिक वर्षको बजेट मार्फत ठूला पूर्वाधार आयोजना विकास गर्न हाइब्रिड टी मोडल कार्यान्वयनमा लैजाने तयारी गरेको छ। यो मोडल अन्तर्गत निर्माण गर्न सकिने पूर्वाधार आयोजनाको प्रारम्भिक पाइपलाइन सूची 3 महिनाभित्र तयार गरिने बजेटमा उल्लेख छ। यस्तै सरकारले खानी उत्खनन सम्बन्धी विद्यमान खुकुलो व्यवस्था संशोधन गर्दै अवैध उत्खनन रोक्ने र यस क्षेत्रको उत्पादकत्व बढ़ाउने गरी नयाँ ऐन प्रस्ताव गरेको छ। प्रस्तावित ऐनमा अनुमति बेगर खानी उत्खनन गरे 1 करोड़सम्म जरिवानाको प्रस्ताव समेत गरिएको छ। यसअघि कठोर कानून नभएका कारण जथाभावी खानी उत्खनन बढ़ेसँगै सरकारले नयाँ ऐन बनाएर यसलाई कसिलो बनाउन लागेको खबर कारोबारले लेखेको छ।
0: सरकारले सार्वजनिक गरेको यस पटकको बजेटको केन्द्रमा सूचना प्रविधि क्षेत्र, आर्टिफिशियल इन्टेलिजेन्स एआई र डिजिटल अर्थतन्त्र मुख्य प्राथमिकतामा छ। बजेटमा समेटिएको समग्र पक्ष र कार्यान्वयनबारे साथी विकास चापागाईले वरिष्ठ अर्थविद प्राध्यापक डाक्टर गोविन्द नेपालसँग कुरा गर्नुभएको छ।
9: दुई तीनटा क्षेत्रमा सरकारले ज्यादै राम्रो गरी बजेटमा ल्याउन सकेको छ। एउटा क्षेत्र भने हाम्रो यो शिथिल अर्थतन्त्रलाई अलिकति भाइब्रेन्ट बनाउनको निम्ति उद्योग व्यवसाय क्षेत्रमा जुन समस्याहरू थिए ती समस्या निराकरण गर्ने, व्यापारिक औद्योगिक क्षेत्रलाई उत्साहित बनाउनको लागि चाहिँ बजेटले कतिपय प्रोत्साहनका कुराहरू ल्याएको छ। सरकारले जोड़ गर्दै आएको सुशासनको कुरा, सुशासनमा सरकारले कुनै पनि सम्झौता गरेको छैन र सुशासनको माध्यमबाट सेवा प्रवाहलाई चुस्त बनाउने, भ्रष्टाचार निर्मूल गर्दै विकास खर्चहरूलाई विभिन्न आयोजनाहरूमा राम्रोसँग खर्च गर्ने र त्यसबाट नतिजा निकाल्ने भन्ने कुरालाई पनि यसले प्राथमिकता दिएर अगाडि बढ़ेको छ। विगतमा शुरू गरेका पूर्वाधारहरू खास गरेर टेक औरोपकार रणनीतिक पूर्वाधारहरूलाई सम्पन्न गर्नको निम्ति यथेष्ट बजेट चाहिँ विनियोजन गरेको छ र सरकारले सूचना प्रविधिलाई अगाडि बढ़ाउने कुरा र अहिलेको चाहिँ समय अनुसारको एआई कम्प्युटिङ केन्द्रहरू जस्तो स्थापना गर्ने कुराहरूलाई पनि अगाडि बढ़ाएको छ। त्यसले गर्दाखेरि सरकारले यो निर्माणको क्षेत्रमा, सुशासनको क्षेत्रमा र सर्भिस डेलिभरीको क्षेत्रमा र उद्योग व्यवसायहरूलाई पुनर्जीवन दिने कुरामा चाहिँ यो बजेटले धेरै कुराहरू अगाडि ल्याएको देखिन्छ। तर यसो भन्दा भन्दै समाजका विभिन्न वर्गहरूको आवश्यकताहरूलाई सम्बोधन गर्न कतिपय क्षेत्रमा चुकेको देखिन्छ। किसानहरू, साना व्यवसायहरू, ज्यादै विपन्न वर्गहरूका समस्याहरू सम्बोधन गर्न, उनीहरूको आर्थिक उन्नयनको निम्ति उनीहरूका समस्या सम्बोधन गर्न चाहिँ छिटपुट रूपमा सम्बोधन गरे पनि त्यो राम्रोसँग सम्बोधन हुन सकेको छैन। त्यसै गरी कृषिमा पनि केही प्रभावहरू त छन्, तर त्यसले कृषि क्षेत्रमा चाहिँ ठूलो रोजगारी सृजना हुने अथवा अहिलेको प्रमुख समस्या रोजगारीको समस्या हो, त्यो समस्या समाधान हुने गरी चाहिँ कृषिमा हस्तक्षेप भएको देखिँदैन। साना मझौला व्यवसायहरूलाई पनि त्यो किसिमबाट भाइब्रेन्ट बनाएर त्यहाँ पनि ठूलो रोजगारीको सम्भावना छ, त्यसलाई अगाडि ल्याउने कुरामा अलिकति बजेट चुकेको छ कि जस्तो लाग्छ।
1: विगतका बजेट कार्यान्वयन कमजोर थियो, अब यसपटक चाहिँ सुधार हुने संकेत चाहिँ हामी देख्न सक्छौ कि सक्दैनौ?
9: मलाई लाग्छ यसपालि सुधार हुने संकेत हामी देख्न सक्छौ। यदि कुनै चीजले अवरोध गरेका छन्, नीतिले, ऐनले, कानूनले भनेका गरेको छ भने उहाँले तुरन्त त्यसमा संशोधन गर्न सक्दैन। दुईचोटि पार्लियामेन्ट बस्छ, छ महिनामा त्यो संशोधन गर्न सक्ने क्षमता उहाँहरू राख्नुहुन्छ, जसमा त्यो अवरोध तत्काल हटाउन सक्ने अवस्था छ। अर्को, अब सुशासनमा उहाँहरूले जुन एउटा फोकस गर्नुभएको छ त्यसले गर्दा भ्रष्टाचार मलाई लाग्छ राम्रै न्यूनीकरण हुन्छ र मान्छेहरूले काम गर्ने कुरामा चाहिँ अब काम नगरिकन चाहिँ जागिर खान पाइन्न भन्ने कुरो महसुस चाहिँ सबैलाई भएको छ र अब चाहिँ भ्रष्टाचार गर्ने बद्दैन भन्ने पनि एउटा महसुस भइरहेको छ। यो पोजिटिभ कुरा हो, यसले काम चाहिँ अगाडि बढाउन, निर्माण अगाडि बढाउन, आयोजनाहरूलाई अगाडि बढाउन चाहिँ निकै मद्दत गर्छ। त्रासले मात्रै फेरि काम हुँदैन, केले हुन्छ भन्दा प्रोत्साहनले हुन्छ, फेसिलिटेसनले हुन्छ र त्यो अनुशासनमा राख्दाखेरि हुने हो। ती कुराहरूले काम अगाडि बढ्छ मलाई लाग्छ, यसले गर्न सक्ने र यसले डेलिभरी चाहिँ दिन सक्ने अवस्था चाहिँ छ।
24: वरिष्ठ अर्थविद प्राध्यापक डाक्टर गोविन्द नेपाल संघको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिउँदो नेपालमा सुन्न सकिन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
10: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
11: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
10: हाम्रा सेवाहरू
11: ओपीडी सेवा,
10: विशेषज्ञ ओपीडी सेवा,
11: निशुल्क औषधि वितरण,
10: सशुल्क फार्मेसी सेवा,
11: फिजियोथेरापी सेवा,
10: अकुपंचर सेवा,
11: योग परामर्श सेवा,
10: क्रियाकल्प सेवा,
11: पूर्वकर्म पंचकर्म सेवा,
10: छार सूत्र सेवा,
11: जलौका सेवा,
10: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
11: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
10: विस्तृत जानकारीका लागि
11: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6096, 98-514-2463।
23: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
24: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ।
0: अब बाँकी खबर। नेपाल जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा भएको आज जेठ 21 गते दुई दशक पूरा हुँदैछ। पुनर्स्थापित प्रतिनिधि सभामा जरूरी सार्वजनिक महत्वको प्रस्ताव पारित गरी 2063 जेठ 21 गते नेपाल जातीय छुवाछुत मुक्त भएको घोषणा भएको हो। जेठ 21 गतेलाई जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसका रूपमा मनाउने गरिन्छ। नेपाललाई जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको दुई दशक पूरा हुँदा पनि दलितमाथिको भेदभाव हट्न सकेको छैन। राष्ट्रिय दलित आयोगका चालू आर्थिक वर्षमै 64 उजुरी परेका छन्, जुन पछिल्लो 5 वर्षकै उच्च संख्या रहेको छ। अघिल्लो वर्ष छुवाछुत भेदभावका 58 उजुरी परेको थियो। संविधान सभा सदस्य परशुराम मेघी गुरूङ विधायकी अभ्यासको प्रभावकारी कार्यान्वयन मापन नहुँदा यस प्रकारको घटनामा कमी नआएको बताउनुहुन्छ। गुरूङ पुनर्स्थापित प्रतिनिधि सभामा जरूरी सार्वजनिक महत्वको प्रस्तावको प्रस्तावक हुनुहुन्छ। उहाँले भन्नुभयो, कानून बन्यो तर विधायकी अभ्यासको प्रभावकारी कार्यान्वयन भयो वा भएन, ऐन नियमावलीको पड़ताल र मापन गरी यसको आधारमा सिफारिश हुनुपर्छ। नेपालको कुल जनसंख्या मध्ये 13% भन्दा बढ़ी दलित छन्, जसमध्ये 4.9% तराई मधेशका दलित छन्। कानूनमा समानुपातिक समावेशी प्रतिनिधित्व सम्बन्धी व्यवस्था अन्तर्गत निजामती तथा संगठित र सुरक्षा निकाय राजनीतिक प्रतिनिधित्वमा दलितको प्रतिनिधित्व सुनिश्चित गरिएको छ, तर मधेसका दलितको पहुँच विस्तार हुन नसकेको राष्ट्रिय सभाका सदस्य धर्मेन्द्र पासवानको दावी छ। दलितमाथिको विभेद कायमै शीर्षकको खबर गोर्खा पत्रमा छ।
24: अब विदेशको खबर। अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानमा थप सैन्य कार्यवाही गर्नबाट रोक्ने उद्देश्यसहितको प्रस्ताव पारित गरेको छ। युद्ध नगर्ने विषयमा सार्वजनिक प्रदर्शनमा 4 रिपब्लिकन सांसदहरू सामेल भएपछि तल्लो सदनमा 215 मध्ये 208 को भारी मतले यो प्रस्ताव पारित भएको हो। 4 महिनादेखि चलिरहेको इरान युद्धलाई लिएर अमेरिकी संसदले ट्रम्पको युद्ध अधिकार सीमित गर्न खोजेको यो चौथो प्रयास हो। आलोचकहरूको भनाईमा ट्रम्प प्रशासनले कांग्रेसको स्पष्ट स्वीकृति बिना युद्ध विस्तार गर्ने प्रयास गरिरहेको छ, जुन अमेरिकी संविधानको भावना विपरीत छ। यद्यपि तल्लो सदनबाट पारित भएको यो प्रस्ताव तत्काल कानून बन्ने छैन, यसका लागि रिपब्लिकन बहुमत रहेको अमेरिकी माथिल्लो सदन सिनेटको स्वीकृति आवश्यक पर्छ। सिनेटले अनुमोदन गरे पनि राष्ट्रपति ट्रम्पले भिटो प्रयोग गर्न सक्ने भएकाले त्यस्तो अवस्थामा प्रस्तावलाई लागू गराउन दुवै सदनमा 2/3 बहुमत आवश्यक पर्नेछ। युद्धविरामको सहमति भएको भनिए पनि अमेरिका र इरानबीच पछिल्ला दिनहरूमा आक्रमण र प्रतिआक्रमण भइरहेका छन्।
0: अब खेल सम्बन्धी खबर। मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपाल आज भूटानसँग खेल्दैछ। समूह डीमा रहेको नेपाल र कतार बीचको खेल नेपाली समय अनुसार आज बिहान 7:15 शुरू हुनेछ। हिजोको पहिलो खेलमा कतारलाई 8 विकेटले हराउँदै नेपालले सुखद शुरूआत गरेको थियो। महिला टी20 एसिया कपको छनौट प्रतियोगिता समेत रहेको एसीसी महिला प्रिमियर कपमा कुल 18 टोली सहभागी छन्। सहभागी टोलीलाई 4 समूहमा विभाजन गरिएको छ। नेपाल रहेको समूहमा कतार, भूटान र हङकङ रहेका छन्। नेपालले समूह चरणको अन्तिम खेलमा पर्सी हङकङसँग खेल्ने तालिका छ। प्रतियोगिताको हरेक समूहबाट शीर्ष दुई टोली क्वार्टर फाइनलमा प्रवेश गर्नेछन्। 4 क्वार्टर फाइनल खेल जेठ 27 गते हुनेछ। त्यसपछि जेठ 29 गते सेमी फाइनल खेलहरू तथा जेठ 30 गते तेस्रो स्थानका लागि र फाइनल खेल आयोजना गरिनेछ। यस प्रतियोगिताबाट उत्कृष्ट 4 टोली आउँदो महिला एसिया कपका लागि छनौट हुनेछन्। अब प्रसंग आईसीसी क्रिकेट विश्वकप लीग 2 को। आईसीसी क्रिकेट विश्वकप लीग 2 को आगामी श्रृंखलाको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले जर्सीसँग 2 एकदिवसीय अभ्यास खेल खेल्ने भएको छ। नेपाल क्रिकेट संघ क्यानका अनुसार नेदरल्याण्ड्स भ्रमण अघि नेपाली टोलीले जर्सीमा विशेष प्रशिक्षण क्याम्प सञ्चालन गर्नेछ। यही क्रममा घरेलु टोली जर्सीसँग 2 अभ्यास खेल खेल्ने तालिका सार्वजनिक गरिएको छ। नेपाल र जर्सी बीचको पहिलो अभ्यास खेल असार 29 गते र दोस्रो खेल असार 31 गते हुनेछ। युरोपेली मौसम र पिचको अवस्थासँग खेलाड़ीलाई अभ्यस्त बनाउन अभ्यास खेल राखिएको क्यानले जनाएको छ। अभ्यास खेल सम्पन्न भएपछि नेपाली टोली आईसीसी क्रिकेट विश्वकप लीग टू अन्तर्गतको त्रिकोणात्मक श्रृंखला खेल्न नेदरल्याण्डस प्रस्थान गर्नेछ। यो श्रृंखलामा नेपालले घरेलु टोली नेदरल्याण्डस र नामिबियासँग प्रतिस्पर्धा गर्नेछ।
24: काया कैरनमा अब केही खबर संक्षेपमा। पानी पर्ने क्रम कम भएसँगै गर्मी वात्तै बढ़ेको छ। मौसम पूर्वानुमान महाशाखका अनुसार अस्तिसम्म 37 डिग्री भन्दा तलै रहेको तापक्रम हिजो बढ़ेर 41 डिग्री सेल्सियससम्म पुगेको छ। हिजो सबैभन्दा धेरै भैरवमा अधिकतम तापक्रम 41 डिग्री सेल्सियस पुगेको हो। मध्य प्रदेश तथा कोशी बागमती र गण्डकी प्रदेशको तराईमा अझै तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
0: नेपाल सरकारले आगामी आर्थिक वर्ष 2083-84 को आर्थिक विधेयक मार्फत विद्युतीय सवारी साधन ईबी को कर संचालनमा ठूलो हेरफेर गरेको छ। जेठ 15 गते अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संसदमा प्रस्तुत गरेको विधेयकले विद्युतीय गाड़ीको कर संरचना फेरबदल गरेको हो।
24: लुम्बिनी प्रदेश सरकारमा 5 मन्त्री नियुक्त भएका छन्। मुख्यमन्त्री चेतनारायण आचार्यले हिजो मन्त्री परिषद फेरबदल गर्दै 5 मन्त्रीलाई नियुक्त गर्नुभएको हो। नवनियुक्त मन्त्रीहरूमा एमालेका 4 र जसपाका 1 छन्। यस्तै कर्णाली प्रदेश सरकारले स्याउको बजारीकरणका लागि स्याउ विकास बोर्ड गठनदेखि समुदायमा स्वास्थ्य प्रवर्धन गर्न लिटिल डाक्टर कार्यक्रम सञ्चालन गर्ने गरी हिजो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
0: आकर्षक तलब र सुविधाको प्रलोभनमा परि कामको सिलसिलामा भारत पुगेका महोत्तरीका 16 जना नेपाली बन्धक बनेका छन्। महोत्तरीको बर्दिवास नगरपालिका 14 एकीकृत नमूना मुसहर बस्तीका बाल बालिका सहित एकै परिवारका सदस्यहरू भारतको हरियाणामा बन्धक परेका हुन्।
24: र देशमा सिंचाई सुविधाको विस्तार क्रमशः बढ़दै गए पनि अझै आधा भन्दा बढ़ी खेतीयोग्य जमीन सिंचाई सुविधाको पहुँच बाहिर रहेको तथ्याङ्कले देखाएको छ। काया कैरनमा अब पालो उखानको
0: गहुँ जुरेन जौ पचेन
24: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता। रासोपा सभापति लामिछाने फर्किए लगत्तै परराष्ट्र मन्त्री खनाल दिल्ली जाने।
24: पहिलो पटक सांसद र मन्त्री भएका व्यक्तिहरूको सम्पत्ति छानबिनको दायरा बाहिर। पूर्व प्रधानमन्त्री मन्त्रीदेखि संवैधानिक आयोगका पूर्व पदाधिकारीको भने छानबिन हुने।
0: पूर्वाधार विकासमा सहजीकरण
24: तथ्याङ्कले देखाएको छ। काया कैरनमा अब पालो उखानको
0: गहुँ जुरेन जौ पचेन
24: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।

0: का कानून सरकारी निकाय वा कार्यक्रम निश्चित अवधिपछि स्वतः निष्क्रिय या खारेज हुने
1: अमेरिकी तल्लो सदनद्वारा इरान युद्ध रोक्ने प्रस्ताव पारित अमेरिकी संसदमा ट्रम्पको युद्ध अधिकार सीमित गर्न गरेको चौथो प्रयास
0: र एसएससी महिला प्रिमियर कप क्रिकेटमा नेपालले आज भूटानसँग खेल्दै
1: र अन्त्यमा आजको कार्टुन आज हामीले गजब छ बा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। प्रधानमन्त्रीको विवादित अभिव्यक्तिसँग यो कार्टुन सम्बन्धित छ। यहाँ एकजना मान्छे भाषण गर्न भनेर लम्केर हिँडेका छन्। छेउमै रहेका भाषण लेख्ने मान्छेले ल यो भाषण गर्नुहोस् भनेर कागज दिएका छन्। तर त्यो कागज नलिकन भाषण गर्न हिँडेका मान्छे भन्दैछन् भो चाहिन्न, आज अलिक ठूलाहरूले जस्तो जे पाए त्यही बोल्ने मुडमा छु क्या। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं।

0: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
1: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
0: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
2: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सीपीभीसी, पीभीसी पाइप, बेन्च तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9855788302 र 9845078302।
3: दाई, पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
4: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
3: अनि बन्छ त दाई?
4: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
5: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्मिसोनीको ठिक पारिपट्टि,
6: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
7: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
6: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9855062029।
8: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि?
9: घर मात्र बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
8: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्प पुस्तकमा खुलेको द भिलेज गार्डनमा जाऊ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
9: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
10: हजुर, घरभित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
11: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4, हेल्प पोस्ट लाइन, दुलेगौडा।
10: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9855063398 र 9465010950।
12: ए सम्धि, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा, हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको, यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो, आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हो सम्धि।
13: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली, शुक्ला गण्डकी 10, मिनम खानीमा जानु पर्यो हो सम्धि। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
14: हजुर, स्वच्छ, शान्त, मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली, शुक्ला गण्डकी 10, मिनाम खानी, प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 9000।

0: 28 28 810, 98 028 28 811 र 98 028 28 816। लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपड़ा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
1: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो शहर दुलेगौड़ा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपड़ा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपड़ाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
0: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
1: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98 086 81 115।
2: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
3: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी।
3: हाम्रा विशेषताहरू:
2: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
3: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
2: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
3: नोट: पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
2: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0 65 571 479 र 98 560 62 265।
4: ए सबिना, यसको हतारमा कता हो?
5: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
4: ल, बिहेको गर गहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
6: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 98 460 78 528 र 98 028 16 142।
3: सधैँझै यही आउँदो जेठ 30 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा
7: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
3: उपचार हुने रोगहरू: गर्भवती महिलाको स्वास्थ्य चेक जाँच, महिनावारी गडबडी, तल्लो पेट दुख्ने, फोहोर पानी बग्ने, गनाउने र चिलाउने, बाँझोपन, स्तनमा गिर्खा गाँठा गुठी, महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श, साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
8: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, सम्पर्क 0 65 414 233
7: र 98 6 78 61 887।
9: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोल बाराही 103.8 MHz।

पाइतला कुर्कुच्चा दुख्ने समस्या जसलाई चाहिँ हामी प्लान्टर फेसियाइटिस भन्छौँ, त्यसको त्यो के हो र त्यो के कारणले गर्दाखेरि हुन्छ, त्यसको लक्षणहरू के हुन्छ, त्यसबारे छोटकरीमा हजुरलाई जानकारी गराउन चाहन्छु। हाम्रो पाइतला भनेको चाहिँ एउटा बेस हो, जस जहाँबाट चाहिँ हाम्रो जिउको पुरै भार ग्राउन्डमा जाने बेलामा, जमिनमा जाने बेलामा त्यही पाइतलाले नै बेहोर्ने। त्यो पाइताला चाहिँ पाइतलामा त्यही भएर अब सृष्टिकर्ताले चाहिँ कस्तो दिनुभएको छ, त्यहाँनिर चाहिँ हड्डी मात्रै छैन, त्यहाँ चाहिँ एउटा कुसन छ, गिलो भन्छ, गिलो हिल दिनुभएको छ, त्यो हिल त्यो कुर्कुच्चा जुन चाहिँ अलिकति सफ्ट छ, गिलो छ, ताकि जिउको भार त्यसले लिन सकोस्। र अर्को चाहिँ पाइतलामा हेऱ्यो भने भित्री भागमा हाम्रो अलिकति यसरी कर्भ हुन्छ, यसरी अलिकति उठेको हुन्छ, त्यो भागमा चाहिँ पछाडिबाट अगाडितिर एउटा नसा जस्तो गएको हुन्छ, प्लान्टर फेसिया भन्छन्, त्यो नर्मल स्ट्रक्चर यो सबैमा हुन्छ प्लान्टर फेसिया भन्ने। अब जिउको भार त्यो पाइतलाले बोक्दा बोक्दा के हुनसक्छ भने यो प्लान्टर फेसियामा चाहिँ असर पर्छ, त्यहाँ चाहिँ इन्फ्लामेसन हुन्छ, त्यसलाई त्यो सुन्निने, टाइट हुने अथवा अलिअलि च्यातिने त्यस्तो समस्याहरू आउन सक्छ, त्यो चाहिँ प्लान्टर फेसियाइटिस हो। यसको लक्षण चाहिँ के हो भने हिल पेन, हिँड्दाखेरि चाहिँ धेरै दुख्ने, के अरे 5 मिनट पनि हिँड्न नसक्ने, बिहान उठ्दाखेरि चाहिँ पुरै पोलेको जस्तो दुख्ने, पहिलो पाइला टेक्नलाई धेरै गाह्रो हुने, हामीले चाहिँ अब यसलाई अलिकति यसरी स्ट्रेच गऱ्यौँ तन्कायौँ भने पनि धेरै दुख्ने, त्यस्तो लक्षण हुन्छ। मेन चाहिँ हिँड्न सक्ने क्षमतालाई नै यसले असर गरिदिन्छ, बिरामीहरूलाई चाहिँ 5-10 मिनट हिँड्न पनि धेरै गाह्रो हुने हुन्छ। अब यो चाहिँ युजुअली हुने भनेको चाहिँ जस्तो यो फुटवेयरहरू, हाम्रो चाहिँ जुत्ता चप्पलहरू अलिकति राम्रो भएन भने, जस्तो सोल चाहिँ गिलो सोल भएन, अलिक कडा सोल भएको, जस्तो हिल लाउने मान्छेहरू अथवा जु चप्पल पातलो चप्पल लगाउने, कडा सोल भएको चप्पल लगाउने, प्रोफेसनमा पनि डिपेन्ड हुन्छ, जस्तो पेसागत हिसाबले हेर्ने, जस्तो टिचरहरू कति 4-5 घन्टासम्म उभिएर पढाउनु पर्ने हुन्छ, हामीले ओपिडीमा देख्छौँ धेरै, जस्तो टिचरहरू पनि आउनुहुन्छ यस्तो समस्याले, कन्टिन्युसली 4-5 घन्टासम्म अब उभिएर कन्टिन्युस क्लास लिनु पर्यो, अथवा आर्मी पुलिसहरू कडा जुत्ता लगाएर त्यसमा परेड खेल्नु पर्यो, अब त्यसमा त्यो परेड खेल्नेमा त्यसको प्रेसरले गर्दाखेरि चाहिँ हिलमा दुखाइ हुने। अर्को चाहिँ ओजन, वेट बढी छ, ओभर वेटले गर्दाखेरि पनि त्यो जिउ भार चाहिँ त्यसमा धेरै पर्दाखेरि त्यस्तो हुने हुन्छ। मैले चाहिँ अर्को कमनली देखेको चाहिँ गाउँतिर हाम्रो गाउँघरको महिलाहरूमा चाहिँ अब टाउकोमा धेरै गरुङ्गो चिजहरू बोकेर हिँड्नुपर्ने, अनि लामो समयसम्म हिँड्नुपर्ने, खेतमा काम गर्नुपर्ने, त्यसो जुत्ता चप्पल नै नलगाउने, त्यसले गर्दाखेरि त्यो धेरै प्रेसर परेर त्यहाँनिर असर परेर यस्तो पाइतला दुख्ने समस्या हुन्छ। यो चाहिँ हड्डीको समस्या होइन, तर त्यो प्लान्टर फेसिया भन्ने तत्त्व चाहिँ के त्यो टिस्यु चाहिँ गएर हड्डीमा चाहिँ टाँसिएको हुन्छ, त्यसले गर्दाखेरि हड्डी एक्सरे गरेर हेर्दाखेरि हड्डी पलाएको देखिन सक्छ, तर त्यो हड्डी पलाएको भन्दैमा त्यसैले गर्दाखेरि दुखाइ आएको चाहिँ होइन, त्यो चाहिँ समस्या प्लान्टर फेसिया भन्ने त्यसको चाहिँ चोटको कारणले गर्दाखेरि हो। यो समस्यालाई कसरी हामीले ट्याकल गर्न सक्छौँ त, यसलाई कसरी उपचार गर्न सक्छौँ त, सबभन्दा इम्पोर्टेन्ट कुरा भनेको चाहिँ फेरि त्यो जुत्ता चप्पल अलिक कमलो सोल भएको लगाउने, हामीले अब हाम्रो उसमा चाहिँ सबभन्दा हेला गरिएको अङ्ग भनेको खुट्टा नै होला, तर सबभन्दा माया चाहिँ त्यसलाई गर्नुपर्छ, किनभने ढोक्ने बेलामा हामी त्यही खुट्टालाई नै ढोक्छौँ, त्यो खुट्टालाई चाहिँ हामीले साँझ बिहान यसो मालिस गर्ने, सफा राख्ने त्यस्तो गर्नुपर्छ। अब अघि नै मैले जुत्ता चप्पलको बारेमा कुरा गरेको थिएँ, जुत्ता चप्पल कमलो सोल भएको जुत्ता चप्पल आउने, स्पोर्ट्स वेयरहरू लगायो भने चाहिँ राम्रो। हाम्रो अब जुत्ता चप्पल कमलो सोल भएको छैन भने हामी त्यसमा चाहिँ अझ थप्न सक्छौँ, एउटा सिलिकन हिल प्याडहरू पाउँछ, सिलिकन गिलो त्यस्तोहरू त्यसमा हामीले थप्न सक्छौँ। त्यो सँगसँगै एक्सर्साइज, प्लान्टर फेसिया स्ट्रेचिङ एक्सर्साइज भन्ने हुन्छ, त्यो हाम्रो फिजियोथेरापी, यसो 5-7 किसिमको कसरतहरू छ, त्यसलाई चाहिँ स्ट्रेच गर्ने, एक्सर्साइज गर्ने, र यसो मन तातो पानीमा नुन हालेर 5 मिनट जति त्यसमा डुबाउने,
सुक्खा बनाउने, यसो मलम लगाएर मसाज गर्ने, अकुपङ्क्चर मसाज यसो रगरेर मात्रै हुँदैन, यसो थिचेर थिची थिची यसो अकुपङ्क्चर मसाज गर्ने। यो चाहिँ अब के अरे साधारण उपाय भयो, घरायसी उपाय। अब यो बाहेकको अरू हामी औषधि दिन सक्छौँ, खाने ट्याब्लेट औषधिहरू जसले चाहिँ दुखाइ कम गराउँछ, भित्रको सुजनहरू कम गर्छ, च्यातिएको चिजहरूलाई चाहिँ अलिकति त्यसमा हिल हुन सजिलो गर्छ, हेल्प गर्छ। अर्को उपाय भनेको चाहिँ इन्जेक्सनहरू प्लान्टर फेसियामा चाहिँ, त्यो भनेको चाहिँ इन्फ्लामेसन हो, त्यहाँदेखि सुन्निने विभिन्न किसिमको केमिकलहरूले गर्दाखेरि दुखाइ उत्पन्न भएको हुन्छ, त्यसलाई निर्मूल न्यून गर्नको लागि, कम गर्नको लागि स्टेरोइड पनि इन्जेक्ट गर्न सक्छौँ। अर्को यो प्लान्टर फेसियाइटिसमा चाहिँ अर्को एउटा इन्जेक्सन भनेको चाहिँ यो पिआरपी इन्जेक्सन, प्लेटलेट रिच प्लाज्मा इन्जेक्सन। अहिले हाम्रो देशमा पनि यो प्रविधि आइसकेको छ, यसले त्यो प्लान्टर फेसियामा जुन च्यातिएको चिजहरू हुन्छ, वेयर एन्ड टियर भएको चिज हुन्छ, त्यसलाई चाहिँ फेरि पलाउन हेल्प गर्छ, त्यो इन्जेक्सन लगाउन सकिन्छ। र अर्को एउटा प्रविधि चाहिँ के छ भने यो बिजुलीको सेक भनौँ कि, अब साउन्ड वेभ पठाएर त्यो चाहिँ त्यो ठाउँमा साउन्ड वेभ पठाएर त्यो चाहिँ त्यहाँ चाहिँ सानसानो चोट पुऱ्यो भने ताकि रगतको सञ्चालन त्यहाँ धेरै होस् र त्यहाँनिर होस्, यसलाई चाहिँ इएसडब्ल्युटी भन्छ, एक्स्ट्रा कर्पोरियल सक वेभ थेरापी। यो अब सबै ठाउँतिर एभाइलेबल छैन, तर यो एउटा अर्को प्रविधि हो जुन प्रविधिबाट चाहिँ हामीले यसको उपचार गर्न सक्छौँ। तर यो चाहिँ झन्झटिया समस्या हो, फेरि बल्झिन सक्छ, त्यही भएर औषधि खाने, इन्जेक्सन लगाउने, अरू उपाय भन्दा पनि सबभन्दा इम्पोर्टेन्ट हामीले ध्यान दिनुपर्ने भनेको चाहिँ पाइतालाले माया गर्ने, जुत्ता चप्पल कमलो सोल भएको लगाउने, यसो मालिस गर्ने र दिनदिनै दिनको तीन पटक कसरत गर्ने।

0: सामान्य धेरैजनाको दैनिक जीवनमा चाहिँ भर्याङ तलमाथि गर्नुपर्ने अवस्थाहरू हुन्छ। पोलिटिक कसेर पूजा गर्ने, पोलिटिक कसेर बस्ने समस्याहरू, पोलिटिक कसेर चाहिँ धेरै चाहिँ गरिराख्नुहुन्छ, यसले चाहिँ कुरकुरी हड्डी चाहिँ वेयर एन्ड टियर हुन्छ र उसको आर्थराइटिस नीलाई चाहिँ बढाउँछ कि। त्यसको लागि चाहिँ घोडामा यस्तो तकिया राख्ने, घोडाले थिच्ने, पाँच गर्ने छोड्ने र घोडाको बिचमा जो तकिया राख्ने थिच्ने, पाँच गर्ने छोड्ने र कुर्कुच्चाको तल त्यसरी थिच्ने, कुर्कुच्चाले थिच्ने, पाँच गर्ने छोड्ने, दुइटै पाइकोलाई तान्ने, पाँच गर्ने छोड्ने र बसेर यसरी स्ट्रेचिङहरू चाहिँ घोडाको चाहिँ गर्न सक्छौँ। यो बेसिक एक्सर्साइजहरू चाहिँ क्वाड्रिसेप्स मसल जुन हुन्छ यसलाई चाहिँ स्ट्रङ गर्ने गर्नुको लागि हामीले गर्ने हो। घोडामा चाहिँ बेसिकली वेरिएन्टेड किन हुन्छ भने हामी सानैदेखि पढेर यसरी बस्ने सिस्टम हुन्छ, हामीलाई यो कम्फर्टेबल लाग्छ। तर वेस्टर्न लाइफ जुन हुन्छ जस्तै युरोप अमेरिकातिर, त्यहाँ चाहिँ कस्तो हुन्छ सानैदेखि कुर्सीमा बस्ने चाहिँ उहाँहरूको सिस्टम हुन्छ। हामी यसरी बस्दा हामीलाई कम्फोर्टेबल लाग्छ, तर यो लङ टर्म बस्दाखेरि वेयर एन्ड टियर चाहिँ घोडाले चाहिँ हड्डी खिँदा चाहिँ यसले चाहिँ खट्नुपर्ने हुन्छ। त्यही भएर मेरो सल्लाह चाहिँ घोडाको हड्डी खिसकेपछि लङ सेटिङमा बस्ने या कुर्सीमा बस्ने, भर्याङ तलमाथि कम गर्ने, पोलिटिक कसरी घन्टौँ नबस्ने, जो पूजा गर्नुहुन्छ घन्टौँ बस्नुहुन्छ त्यसरी नबस्ने, त्यसले चाहिँ घोडाको समस्या र घोडाबाट हुने जुन कुरकुरो हड्डीहरू जुन खिने समस्याहरू त्यसबाट चाहिँ हामीलाई धेरै राहत मिल्छ र धेरैजनाको अब कुर्कुच्चा दुख्ने समस्या छ। त्यसमा म एउटै कुरा भन्छु, त्यसमा चाहिँ वेट हो। तपाईँको घोडा दुख्ने र कुर्कुच्चा दुख्ने जुन समस्यामा धेरैजनाको जुन अभेस बिरामीहरू हुनुहुन्छ, 70% या 80% या 60% भन्दा बढी वेट चाहिँ हाम्रो घोडामा कुर्कुच्चामा जाने हुन्छ। त्यो घोडा र कुर्कुच्चामा जब हाम्रो वेट कन्स्टेन्ट पर्छ, त्यस्तो लिगामेन्ट हड्डीहरू मांसपेशीलाई त्यहाँ असर परिरहेको हुन्छ। त्यही मैले चाहिँ फर्स्ट वेट लसको चाहिँ एडभाइस दिन्छु, घोडा दुख्ने, कुर्कुच्चा दुख्ने, जसको चाहिँ उहाँहरूको बिएमआई क्यालकुलेट गरेर बिएमआई ठिक छैन भने वेट घटाउनेतिर यदि हामी लाग्ने हो भने चाँडै हामी एक्सर्साइजबाट राम्रो क्वालिटी लाइफस्टाइलबाट यसले चाहिँ घोडाको र कुर्कुच्चाको समस्याबाट चाहिँ हामीले यसलाई चाहिँ राहत दिन सक्छौँ। इम्पोर्टेन्ट जुन ब्याक पेन जुन छ, टुक्कको बसेर चाहिँ लुगा धुनुहुन्छ, त्यो चाहिँ एकदम रङ, यसले चाहिँ असर गर्छ। त्यही भएर म भन्छु लुगा धुनु छ, मिच्नु छ भने चाहिँ बेस्ट चाहिँ स्टुलमै या अलिकति चेयरमै बसेर गर्नुहोस्, त्यो चाहिँ बेटर हुन्छ। टुक्कुक्क बसेर पिर्खामा बसेर जुन गर्नुहुन्छ चाहिँ त्यो चाहिँ राइट वे चाहिँ होइन, त्यसले चाहिँ असरहरू निम्त्याउने हुन्छ, ढाडको समस्याहरू आउँछ, डिस्क बल्जहरू हुन्छ। अर्को अब तपाईँहरूको जस्तै उभिएर पनि लङ टर्म अब खाना पकाउने जुन गर्नुहुन्छ भने जुन तपाईँहरूले जुन सामान राख्ने जुन जस्तो तपाईँको यो सामानहरू जुन राख्ने यो मार्बल टाइलहरू हुन्छ नि त्यो चाहिँ धेरै होचो नगर्नु, यो पोजिसनमा चाहिँ ढाडको समस्या हुन्छ। त्यो अलिकति हाइटमा मोडिफाई गर्ने हो भने राम्रो हुन्छ। अनि अर्को चाहिँ तपाईँको धेरैजना अब अहिले त मोडर्न लाइफस्टाइल भइसकेको छ, अब जसको घरमा चाहिँ तपाईँहरूको अब वासिङ मिसिनहरू छ, अब त्यसलाई चाहिँ बढी जसले राख्नु भएको छ त्यसलाई चाहिँ बढी फोकस गर्ने हो भने अब त्यो लुगा धुँदाखेरि यो तपाईँको डिस यिनीहरू वास गर्दा सब कुराहरू गर्दाखेरि हामीले आफ्नो ढाड पोस्चरलाई चाहिँ मेन्टेन गर्नु पर्यो र भर्याङको कुरा गर्दाखेरि चाहिँ डेफिनेटली भर्याङ उहाँले माथि तल गर्नुहुन्छ भने नि क्याप हामीले लाउन सक्छौँ र एभ्री बेलुका आफ्टर वर्क घोडाको एक्सर्साइजहरू, स्ट्रेचिङहरू, पाइतलाको स्ट्रेचिङहरू यिनीहरू गर्न सक्छौँ, तातोले सेक्ने, सर्कुलेसन गर्ने र साथसाथै यो मैले अघि सिकाएको जुन सामान्य यो तपाईँको पिलो राखेर चाहिँ घोडाको आइसोमेट्रिक तपाईँको नि एङ्कलको स्ट्रेचिङहरू यति गर्दाखेरि पनि धेरै नै फाइदा हुन्छ, उहाँलाई मांसपेशी चाहिँ बलियो हुन्छ। कसै कसैको चाहिँ अब छुटाउनै नहुने लङ टर्म 2 घन्टा या 3 घन्टा कन्टिन्युस गर्नै पर्ने छ भने चाहिँ अलिकति त्यो काम सिद्धिसकेपछि कतै गएर एउटा म्याकमा या सोफामा गएर अलिकति ब्याकलाई चाहिँ स्ट्रेचिङ गर्नुहोस्। मैले टाइम टु टाइम भने नेकको स्ट्रेचिङ, आइसोमेट्रिक ब्याकको यति स्ट्रेचिङ गर्दा मेरुदण्ड त प्रेसरमा यस्तो भइसकै हुन्छ कन्सटेन्ट, त्यसलाई स्थिर गर्नुहोस्, त्यति त्यसलाई आफ्नो ठाउँमा ल्याइदिनुहोस्। तपाईँले त्यति नेक र ब्याकलाई 5 मिनट फेरि एक ठाउँमा गएर हल्का स्ट्रेचिङ यसरी तपाईँ काम गरिराख्नु भएको छ भने कुर्सीमा उभिएर यति मात्र गर्नुहुन्छ, यति गर्दा पनि स्ट्रेचिङ होइन, कतै बसेर टाउकोले यसरी यसरी यसरी यसरी यसरी स्ट्रेचिङ गर्दा पनि मांसपेशीमा हुने कडा पनि हुन्छ अझै कम हुन्छ। सर्टेन स्ट्रेचिङ गर्नु चाहिँ म रिकमेन्ड गर्छु। जस्तै तपाईँ 1 आवर 1.5 आवर 2 आवर हुनुहुन्छ भने अब 2 घन्टाको बिचमा 1 घन्टापछि 5 मिनट या अब टाइम छैन भने तपाईँको 8 घन्टाको ड्युटी छ भने जुन तपाईँको ब्रेक टाइम हुन्छ चिया खाने टाइम ब्रेक टाइममा तपाईँले हल्का ब्याकको उभिएर पनि स्ट्रेचिङ गर्न सक्नुहुन्छ अब तपाईँको नेकको स्ट्रेचिङहरू गर्न सक्नुहुन्छ त्यति स्ट्रेचिङ गर्दाखेरि नै अलिकति फरक केही मात्रामा फरक छ सबै हुन्छ जस्तै मैले कहिलेकाहीँ ड्राइभिङ गर्दा पनि कहिलेकाहीँ लामो जाम हुन्छ ट्राफिक हुन्छ त्यसमा पनि तपाईँहरूले स्ट्रेचिङ त गर्न सक्नुहुन्छ ह्यान्ड ब्रेक लगाएर हल्का स्ट्रेचिङ त गर्न सक्नुहुन्छ ड्राइभिङ त्यो टाइममा पनि तपाईँको 50 सेकेन्ड छ भने 20 सेकेन्ड स्ट्रेचिङ गर्नुहोस् अनि त्यो पनि गर्न सक्नुहुन्छ ह्यान्ड ब्रेक लगाएर विथ सेफ्टी गर्न सक्नुहुन्छ अर्को अब साँच्चीकै त्यस्तो तपाईँको अप्ठ्यारो छ टिचिङमा गाह्रो छ ऊ छ भने अप्ठ्यारो छ भने स्टुडेन्टहरूलाई कहिलेकाहीँ हामीलाई धेरै पेनमा पनि नगर्नुहोस् एकछिन होल्ड गरेर स्ट्रेचिङ गर्दा चाहिँ केही फरक पर्दैन अझ स्टुडेन्टलाई सिकाउनु भनेर चाहिँ म भन्छु 5 मिनटको ग्याप गरेर अलिकति रमाइलो तरिकाले ल है हामीले स्ट्रेचिङ गरौँ है भने हामीले अझ आफ्नो विद्यार्थीलाई सिकाउने हो भने त अझ उहाँहरूलाई पनि धेरै राम्रो हो
1: छुवाछुत मुक्त समाज हाम्रो अभियान दलित अधिकार र समान अवसर हाम्रो आधार
2: हार्दिक निमन्त्रणा यही जेठ 21 गते 20 जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा नगर स्तरीय दलित सञ्जाल शुक्ला गण्डकी नगर समितिको आयोजनामा वृहत र्याली सहितको एकता भेला आयोजना गरिएको छ शुक्ला गण्डकी नगरपालिकामा बसोबास गर्नुहुने दलित समुदायका सम्पूर्ण महानुभावहरूलाई बिहान ठिक 10 बजे दुलेगौडा स्थित चोकमा उपस्थित भई र्यालीमा र नगरपालिकामा आयोजना हुने विशेष कार्यक्रममा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ
1: आयोजक नगर स्तरीय दलित सञ्जाल शुक्ला गण्डकी नगर समिति
3: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो मेरै आँखा पोलेर हेर्नै भएको छैन आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त
4: अब चिन्ता नलिनुहोस् आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा पावर चस्मा शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ नोट यहाँ प्रतिदिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ
5: साथै आँखाको माइनर अपरेशन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ
4: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र दुलेगौडा प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9805501422 दिपेश मल्ल ठकुरी 9805501420 दीप मल्ल ठकुरी 9460145530
6: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ यसो टालटुल गर्न पाए नि हुन्थ्यो आज भोलि तामाको गाग्री त हराइसक्यो बनाउने ठाउँ त छन् कहाँ होला
7: ल हेर यी काइलीलाई त केही थाहा छैन हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साठ फेर मर्मत सबै गरिन्छ नि
6: हजुर दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलोट आल्मुनियम सिलोट चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क दुलेगौडा मेटल उद्योग प्रोप्राइटर सूर्य बहादुर बानिया संगम बानिया फोन 065414142 98563231 98462014726
8: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता
9: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो तर राम्रो प्रचारको लागि भने
10: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ सेवाको बारेमा केही थाहै रहेनछ अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ
9: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो
10: ठिक भन्नुभयो भाउजू अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि
1: गण्डकी मेडिकल हल दुलेगौडा हाम्रा सेवाहरू
2: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार
1: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार
2: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श
11: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
10: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल, दुलेगौंडा, माछा पुच्छ्रे बैंकको ठिक पारिपट्टि। फोन 0665930369।
12: अब मुटुरोगको उपचारका लागि ठूलो राहत। नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत अब पोखरा स्थित गण्डकी मेडिकल कलेजले पनि मुटुरोग भएका बिरामीहरूका लागि 2,00,000 रुपियाँ सम्मको उपचार बीमा सुविधा प्रदान गर्न थालेको छ। गण्डकी मेडिकल कलेज पोखरा, विश्वसनीय सेवा, अनुभवी चिकित्सक र आधुनिक उपचार सुविधा सहित गण्डकी मेडिकल कलेज जनताको स्वास्थ्यका लागि समर्पित।
13: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भयो।
10: अनि यति बेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
13: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरनी झरेपछि त सापकोटा राईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
10: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
13: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी 4 आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्यान्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
10: होटल फ्यामिली एन्ड लज, खैरनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420।
14: अब सुन्नुहोस् पूरा समाचार।
15: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
14: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
15: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
14: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
15: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
14: मद्यपान र धूम्रपान सेवन नगरौं,
15: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
16: नेपाल सरकार, विज्ञापन बोर्ड।
17: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौंडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौंडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 98253519122, 98058200008 र 98460076246।
18: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
19: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
18: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
20: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तडहो। प्रोप्राइटर रमेश भुजेल। फोन 98562345475 र 98011324475।
18: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौंडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 98165935001।
0: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
21: ढोरबाराही हाइलाइट्सको साथमा
22: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक।
21: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841493004।
23: नमस्कार, बिहान 7 बजेको ढोरबराई हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ। तपाईं त्यतिबेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबराई 103.8 मेगाहर्ज अन्तरमनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले भारतको भूमि बेचेको भनिदिएको अभिव्यक्तिको गण्डकी प्रदेश सभामा तीव्र विरोध भएको छ। हिज बसेको बैठकको शून्य समयमा बोल्दै सदस्यहरूले प्रधानमन्त्रीको भनाई राष्ट्रघाती र लज्जास्पद भएको भन्दै तत्काल फिर्ता लिएर माफी माग्न माग गरेका हुन्। उनीहरूले देश गम्भीर भू राजनैतिक संकटमा रहेका बेला जिम्मेवार पदमा बसेको व्यक्तिले प्रमाणविहीन कुरा बोलेर राष्ट्रियतामाथि आँच पुर्याएको आरोप लगाएका थिए। बैठकमा रेशम जुगजालीले संघीय संसदको प्रश्न उत्तर कार्यक्रममा प्रधानमन्त्री नेपालले पनि भारतको सीमा मिचेको भनिदिएको व्यक्तिप्रति गण्डकी प्रदेश सभाले खेद प्रकट गर्नुपर्ने प्रस्ताव गरेका हुन्। यसैगरी दिलबहादुर थापा मगरले राष्ट्रियता नेपालीको प्राण र शान भएको उल्लेख गर्दै 17 गते प्रधानमन्त्रीबाट बोलिएको शब्दप्रति खेद प्रकट गर्नुभएको हो। उहाँले गण्डकी प्रदेशले एक इन्च पनि जमीन नमिचियोस् भनेर संकल्प प्रस्ताव ल्याउनका लागि हार्दिक अनुरोध गर्नुभएको छ। लुम्बिनी प्रदेशमा मन्त्री परिषद पुनर्गठन भएको छ। प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हिजो मन्त्री परिषद पुनर्गठन गर्दै नयाँ कार्य विभाजन गर्नुभएको हो। पुनर्गठित मन्त्री परिषद 5 नयाँ मन्त्रीलाई समावेश गरिएको छ। नेकपा एमाले 4 र जनता समाजवादी पार्टी जसपाबाट एक मन्त्री नियुक्त गर्दै मन्त्रालय लगायत जिम्मेवारी तोकिएको छ। एमालेबाट तुलसी प्रसाद चौधरीलाई कृषि व्यवस्था तथा सहकारी मन्त्रालय, रामजी प्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा दिल्लीराज भूषाललाई ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको जिम्मेवारी दिएको हो। यसैगरी जसपाका भण्डारी लाल अहिरलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ। मन्त्रालयको जिम्मेवारी जसपाकै आदेश कुमार अग्रवालले सम्हाल्दै आउनु भएको थियो। अग्रवालको ठाउँमा अहिरलाई मन्त्री नियुक्त गरिएको हो। नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण यही जेठ 25 गते सोमबारका लागि तय भएको छ। राष्ट्रपति सभापति रवि लामिछाने भारत भ्रमणबाट फर्किए लगत्तै परराष्ट्र मन्त्री सुशील खनाल औपचारिक भ्रमणमा नयाँ दिल्ली जाने हुनुभएको छ। भारतीय विदेश मन्त्री एस जयशंकरको निमन्त्रणामा मन्त्री खनाल आगामी शनिबार 3 दिने भ्रमणका लागि दिल्ली जाने तयारी रहेको परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिनुभएको छ। परराष्ट्र मन्त्रीका रूपमा खनालको यो पहिलो औपचारिक विदेश भ्रमण हुनेछ। यसअघि उहाँ मरिससमा आयोजित नवौ हिन्द महासागर सम्मेलनमा सहभागी हुनुभएको थियो। त्यस क्रममा उहाँले भारतीय समकक्षी जयशंकर र अन्य केही नेतासँग भेटवार्ता गर्नुभएको हो। मरिससमा खनाल र जयशंकर बीच बदलिएको परिवेशमा नेपाल भारत सम्बन्धलाई अगाडि बढ़ाउने विषयमा छलफल भएको थियो। नेपालको नयाँ सरकारका प्राथमिकताहरूबारे काठमाडौँमा विस्तृत रूपमा छलफल गर्ने सहमति समेत भएको थियो। गण्डकी प्रदेश सभा सदस्य सीता सुन्दासले प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रमले समग्र विकासको मार्गचित्र प्रस्तुत गरेको बताउनु भएको छ। प्रदेश प्रमुख दिल्ली राज भट्टले मंगलबार सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम बीचको छलफलमा भाग लिँदै सुन्दासले पुराना दलहरूले केही गर्न सकेनन् भनी सृजना गरिएको भाष्यलाई सरकारले 8 वर्षमा गरेका कामले नै उत्तरिएको दावी गर्नुभएको छ। उहाँले दशकको लामो आन्दोलनको जगमा उभिएको प्रदेश सरकारले नागरिकको आशा र विश्वासलाई व्यवहारमा रूपान्तरण गर्न प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ। जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसको अवसरमा तनहुँका अधिकांश स्थानीय तहले आज बिहिबार सार्वजनिक विदा दिएका छन्। 2063 साल जेठ 21 गते सरकारले नेपालीलाई जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको ऐतिहासिक दिनको स्मरण र सम्मानमा पालिकाहरूले स्थानीय विदा दिने निर्णय गरेका हुन्। सार्वजनिक विदा दिनेमा शुक्ला गण्डकी नगरपालिका, भानु नगरपालिका, घिरिङ गाउँपालिका, रिसिङ गाउँपालिका, ब्यास नगरपालिका, विमान नगरपालिका र म्याग्दी गाउँपालिका रहेका छन्। जिल्लाका कुल 10 स्थानीय तह मध्ये यी पालिकाहरूले सामाजिक सद्भाव, समानता र एकताको सन्देश प्रवाह गर्न विदा दिएका थिए। पालिकाहरूद्वारा जारी सूचना अनुसार सोमबार ती स्थानीय तह अन्तर्गतका सबै सरकारी कार्यालय, सामुदायिक तथा निजी शैक्षिक संस्था, वित्तीय संस्था बन्द रहने उल्लेख छ। सबै समुदायले जातीय विभेद अन्त्य गर्ने र सामाजिक सद्भाव कायम राख्ने खालका रचनात्मक कार्यक्रमहरू सञ्चालन गरी सामाजिक एकताको सन्देश दिन समेत पालिकाहरूले जारी गरेको सूचनामा आह्वान गरिएको छ। संयुक्त राजनैतिक दलित संघर्ष समिति तनहुँले दिवसको अवसरमा जिल्लाका स्थानीय तहहरूमा सार्वजनिक विदा दिन माग गरेको थियो। सोही अधिकांश पालिकाहरूले विदा दिएका हुन्। शुक्ला गण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले आफ्नो पालिकामा सामाजिक रूपान्तरणको अभियानलाई सहयोग पुर्याउन विदाको निर्णय गरिएको जानकारी दिनुभएको छ। गत वर्ष 10 पालिकाले विदा दिएका थिए। दिवसका अवसरमा शुक्ला गण्डकी नगरपालिका मा विशेष कार्यक्रम गर्ने तयारी भइरहेको छ। नगर स्तरीय दलित सञ्जाल शुक्ला गण्डकी नगर समितिले आज बिहिबार रयाली सहितको कार्यक्रम गर्ने जनाएको छ। पोखरा जंक्सन नियमित हवाई सेवा बन्द भएको छ। उडान भर्ने निजी वायु सेवा कम्पनी तारा एयरलाइन्स र समिट एयरलाइन्सले पोखरा जंक्सन नियमित हवाई सेवा उडान करिब 3 महिनाका लागि बन्द गरेको जनाएका छन्। बर्खाया मनसून मौसम प्रतिकूलता र पर्यटकीय अफसिजन लगायत कारण उडान भर्ने निजी वायु सेवा कम्पनीहरूले पोखरा जंक्सन नियमित हवाई उडान बन्द गरेको जंक्सन नागरिक उड्डयन कार्यालयका प्रमुख दीपक पोखरेलले जानकारी दिनुभएको छ। बेनी हुँदै सड़क मार्गबाट मुस्ताङ आउने पर्यटकको चहल पहल यथावत रहे पनि पोखरा जंक्सन हवाई यात्रु घटेका कारण हवाई सेवा बन्द हुन पुगेको प्रमुख पोखरेलले जानकारी दिनुभएको छ। तारा एयरलाइन्सले मे 22 र समिट एयरलाइन्सले जून 2 तारीकदेखि पोखरा जुमसुङ हवाई सेवा बन्द गरेका प्रमुख पोखरेलले बताउनु भएको छ। जुमसुङ नागरिक उड्डयन कार्यालयले वर्षेनी हुदयाम र बर्खायामको समयमा अल्पकालीन रूपमा यहाँको पोखरा जुमसुङ हवाई सेवा उडान स्थगित हुने गरेको जनाएको छ। तनहु प्रहरीले आफ्नै नाबालिका छोरीमाथि पटक पटक जबरजस्ती गर्ने गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार मिति 2083 जेठ 9 गते राति करिब 11:30 बजे परिवर्तित जिल्ला 39 अन्तर्गत बस्ने 64 वर्षीय एक पुरूषले आफ्नी 12 वर्षीय नाबालिका छोरीको सुत्ने कोठामा गई पटक पटक जबरजस्तीकरण गरेको भन्ने सूचना प्राप्त भएपछि प्रहरी टोली तत्काल खटिएको थियो। घटनाको जानकारी प्राप्त हुन साथ प्रहरीले आरोपित नियन्त्रणमा लिई पक्राउ गरेको छ। पीड़ित र आरोपितको पहिचान गोपनीय राख्न कानूनी व्यवस्था अनुसार नाम तथा ठेगाना परिवर्तन गरिएको प्रहरीले जनाएको छ। शुक्ला गण्डकी नगरपालिकामा साइकल संस्कृतिको विकास, स्वास्थ्य जीवनशैलीको प्रवर्धन, वातावरण संरक्षण तथा राष्ट्रलाई सकारात्मक योगदान पुर्याउने उद्देश्य सहित शुक्ला गण्डकी साइकल क्लब गठन गरिएको छ। विश्व साइकल दिवस 2026 अवसरमा नगरभरिका साइकल प्रेमीहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न फिलाले त्रिलोचन नम्सालको संयोजकत्वमा 17 सदस्यीय तदर्थ समिति गठन गरेको हो। गठित समितिको उपाध्यक्षमा ज्योति कुमार श्रेष्ठ, सचिवमा तारानाथ अधिकारी तथा कोषाध्यक्षमा सुरक्षा पौडेल चयन हुनु भएको छ। सदस्यहरूमा होम बहादुर गुरूङ, सुमन सापकोटा, सुजन कुमार श्रेष्ठ, लक्ष्मण महत, अशोक पौडेल, अमृत घिमिरे, मान बहादुर परियार, देवी भक्त राणा, ईश्वर श्रेष्ठ, सफल पौडेल र तुल बहादुर छेत्री रहेका छन्। यसै गरी क्लबका सल्लाहकारहरूमा घनश्याम पौडेल र महेन्द्र पौडेल चयन हुनु भएको छ। नवनिर्वाचित संयोजक त्रिलोचन लम्सालले शुक्ला गण्डकीमा साइकललाई स्वास्थ्य, खेलकुद, पर्यटन र वातावरण संरक्षणसँग जोडेर अभियानका रूपमा अघि बढ़ाइने बताउनु भएको छ। ब्यास नगरपालिका 5 र 6 जिल्ला सदरमुकाम दमौलीसँग जोड्ने महेन्द्र मार्ग निर्माणका लागि संघ सरकारले 5 करोड़ रूपियाँ बजेट विनियोजन गरेको जानकारी प्राप्त भएको छ। त्यसै गरी ब्यास नगरपालिका 11 को बेलटारीबाट भानु नगरपालिका 6 मान्द्रे हुँदै बन्देश्वरमा जोड्ने सड़क निर्माणका लागि केन्द्र सरकारबाट 10 करोड़ रूपियाँ बजेट विनियोजन भएको जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा तनहुँका सभापति विश्व दास्तोलाले बजेट विनियोजन सम्बन्धी जानकारी सार्वजनिक गर्दै रातो किताब प्रकाशन नभइसकेको कारण जिल्लाका विभिन्न योजनाहरूमा परेको बजेटको विस्तृत विवरण क्रमशः सार्वजनिक हुँदै जाने उहाँले बताउनु भएको छ। पानी पर्ने क्रम कम भएसँगै गर्मी हत्ते बढ़ेको छ। मौसम पूर्वानुमान महाशाखाको अनुसार 80 सेल्सियस डिग्री भन्दा तलै रहेको तापक्रम हिजो बढ़ेर 41 डिग्री सेल्सियससम्म पुगेको थियो। हिजो सबैभन्दा बढ़ी भैरवामा अधिकतम तापक्रम 41 डिग्री सेल्सियस पुगेको छ। यस्तै नेपालगंजमा 39.5, जनकपुरमा 38.2, सिमरामा पनि 38.2, धनगढ़ीमा 38.1, चन्द्रगढ़ीमा 36.9, धरानमा 36.5 र विराटनगरमा 36.1 डिग्री सेल्सियस तापक्रम मापन भएको छ। यस्तै काठमाडौँमा पनि केही दिन अघि 25 डिग्रीमा झरेको तापक्रम हिजो बढ़ेर 39.6 डिग्री सेल्सियस मापन भएको छ। मधेस तथा कोशी बागमती र गण्डकी प्रदेशको तराईमा अझै तातो दिन हुने सम्भावना रहेको छ। हिजो काठमाडौँ उपत्यका सहित केही ठाउँमा पानी परेको थियो। आज लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशको हिमाली र पहाड़ी भूभागका थोरै ठाउँहरूमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपात सम्भावना रहेको महाशाखाले जनाएको छ। मध्य प्रदेशमा तथा कोशी बागमती र गण्डकी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना रहेको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानमा थप सैन्य कार्यवाही गर्नबाट रोक्ने उद्देश्य सहितको प्रस्ताव पारित गरेको छ। युद्ध नगर्ने विषयमा सार्वजनिक प्रदर्शनमा 4 रिपब्लिकन सांसदहरू समालेमा सामेल भएपछि 215 मध्ये 208 भारी मतले प्रस्ताव पारित भएको हो। 4 महिनादेखि चलिरहेको इरानी युद्धलाई लिएर अमेरिकी सांसदले ट्रम्पको युद्ध अधिकार सीमित गर्न गरेको यो चौथो प्रयास हो। आलोचकहरूको भनाईमा ट्रम्प प्रशासनले कांग्रेसको स्पष्ट स्वीकृति बिना युद्ध विस्तार गर्ने प्रयास गरिरहेको छ, जुन अमेरिकी संविधानको भावना विपरीत छ। यद्यपि तल्लो सदनबाट पारित भएको यो प्रस्ताव तत्काल कानून बन्ने छैन, यसका लागि रिपब्लिकन बहुमत रहेको अमेरिकी माथिल्लो सदन सिनेटको स्वीकृति आवश्यक छ। सिनेटले अनुमोदन गरेर पनि राष्ट्रपति ट्रम्पले भिटो प्रयोग गर्न सक्ने भएकाले त्यस्तो अवस्थामा प्रस्तावलाई लागू गराउन दुवै सदनमा 2/3 बहुमत आवश्यक पर्नेछ। युद्धविरामको सहमति भएको भनिए पनि अमेरिका र इरानबीच पछिल्ला दिनहरूमा आक्रमण र प्रतिआक्रमण भइरहेका छन्। मलेसियामा जारी एसएससी महिला प्रिमियर कप क्रिकेटमा नेपाल आज भूटानसँग खेल्दैछ। समूह डीमा रहेको नेपाल र भूटान बीचको खेल नेपाली समयअनुसार आज बिहान 7:15 शुरू हुँदैछ। हिजोको पहिलो खेलमा कतारले 8 विकेटले हराउँदै नेपालले सुखद शुरूआत गरेको थियो। महिला टी20 एसिया कपको चुनौत प्रतियोगिता समेत रहेको एसएससी महिला प्रिमियर कपमा कुल 18 टोली सहभागी छन्। सहभागी टोलीलाई 4 समूहमा विभाजन गरिएको छ। नेपाल रहेको समूहमा कतार, भूटान र हङकङ रहेका छन्। नेपालले समूह चरणको अन्तिम खेलमा पर्सी हङकङसँग खेल्ने तालिका छ। प्रतियोगिताको हरेक समूहबाट शीर्ष 2 टोली क्वार्टर फाइनलमा प्रवेश गर्नेछन्। 4 ओचे क्वार्टर फाइनल खेल जेठ 27 गते हुनेछ। त्यसपछि जेठ 29 गते सेमी फाइनल खेलहरू तथा जेठ 30 गते तेस्रो स्थानका लागि फाइनल खेल आयोजना गरिनेछ। यस प्रतियोगिता बाट उत्कृष्ट 4 टोली आउँदो महिला एसिया कपका लागि छनौट हुनेछन्। हवस् दैनिक खबरहरूसँगै बिहान 7 बजेको ढोरबारै हाइलाइट कार्यको लागि सकिएको छ। 10 बजे थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मको लागि समाचार कक्षबाट म सृष्टि खत्री बिदा हुन्छु। नमस्कार।
3: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com मा इमेल गर्नुहोस्।
4: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
5: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
7: दिदी पनि नमजार झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
1: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
6: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेगौडा फेत्री बजार।
8: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसन आभूषण सुनसादी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर भोज बहादुर सुनार,
6: मोबाइल 98058 535 37।
9: मम्मी भोक लाग्यो, खाजा खाऊ न।
24: नानु बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
9: हस् मम्मी।
25: मैले सुने छोरी, ल जाऊ हिँड।
24: सुन्नुस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाऊ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
26: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
1: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विंग्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 98028 28144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
26: बीजी मोमो हाउस दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
27: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएने हुन्थ्यो नि बुहारी।
28: आज मैले भुलभुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा। त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेँले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि। कति मान्छे जाँदा रहेछन्।
27: ए हो र, ल त ल।
29: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खाडे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछेपानी पेट्रोल पम्प अगाडि, प्रोप्राइटर अर्जुन लम्साल। फोन 0658 414 222 र 98562 1692।
1: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
26: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
1: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
8: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
1: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
8: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसीको सिम पनि पाइन्छ। एनसिएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
1: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला।
26: सम्पर्क फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
24: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 98461 56996 छ।
30: सफलताको अर्को नाम जुनियर सिटिजन्स एकेडमी माध्यमिक विद्यालय।
2: शिक्षा बस्ती को IUM में MBBS अध्ययन को सफलता तथा सार्थक सुवेदी को IUE इंजीनियरिंग सफलता को निरंतरता। संध्या पौड़ेल, श्वेता ढुंगाना, प्रमीक्षा राणा भाट, कृष्णा परियार र मल्लिका तिमिल सिन्हा लगायत को मेडिकल क्षेत्र में उत्कृष्ट उपलब्धि।
30: इंजीनियरिंग तर्फ सुमित पोटेल, प्रीतम आचार्य र लवसन आले तथा CSIT मा शुभम गुरुङ र सबिन गुरुङको उल्लेखनीय सफलता। BBA, BHM लगायत विभिन्न क्षेत्रमा पनि विद्यार्थीहरूको उत्कृष्ट उपलब्धि।
2: केवल पढाइ मात्र होइन, अनुभवी तथा समर्पित शिक्षक टोली, प्रविधि मैत्री स्मार्ट कक्षा, आधुनिक साइन्स, होटल म्यानेजमेन्ट तथा कम्प्युटर ल्याब, व्यवहारिक एवं अनुसन्धानमुखी शिक्षण पद्धति, नियमित अतिरिक्त कक्षा, करियर काउन्सिलिङ तथा व्यक्तित्व विकासका विशेष कार्यक्रम।
30: फुटसलमा हिसान काफकी विजेता, गण्डकी स्तरीय प्रतियोगितामा सदाबहार उत्कृष्ट प्रदर्शन र प्रदेश स्तरीय ह्यान्डबल प्रतियोगितामा तेस्रो स्थान।
10: आज हाम्रा विद्यार्थीहरू अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया र बेलायत लगायतका देशका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरूमा अध्ययनरत छन्। 47 वर्षको उत्कृष्ट इतिहास बोकेको शैक्षिक धरोहर JCA स्कुलमा शैक्षिक सत्र 2083का लागि साइन्स म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, टुरिज्म एन्ड माउन्टेनियरिङ विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो। आजै सम्पर्क गर्नुहोस् जुनियर सिटिजन एकेडेमी माध्यमिक विद्यालय पोखरा 26 बुढी बजार पृथ्वी राजमार्ग सँगै। फोन 061-411-398, 061-411-503, 98-627-61-481, 98-63-32-582, फेसबुक JCA स्कूल पोखरा।
11: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाला 103.8 MHz।

0: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
1: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
0: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
1: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर

0: Laksmi Persani.
1: Depan shortcut 3 tembus.
2: ओम भगवती मेटल डिस्टिल उद्योग लाई छिटुअनी गुण स्तर का सामान पाउना लाई गाछ पानी मा मेटल स्टील फन पार्क का सब सामान चाहनी कति मजा एक तर्जलिनी पाइनी
0: हजुर सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग
3: हामी कहाँ सटर च्यानल गेट ट्रस निर्माण ट्याङ्की स्ट्यान्ड फलाम र स्टीलका रेलिङ घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल स्टीलका सम्पूर्ण सामानहरू खेलौना कुर्सी टेबल बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्
0: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार घर जग्गा विद्यालय संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ
3: प्रोपाइटर ओंकार नागिला सम्पर्क 9855601013 9807294
0: तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ
4: अब चिन्ता नलिनुहोस् तरण एन्ड सिसल प्रिन्ट उद्योग जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ
0: ब्यानर फ्लेक्स प्रिन्ट पोस्टर बिल बुक लेटर हेड टी सर्ट प्रिन्ट भिजिटिङ कार्ड विवाहको निमन्त्रणा कार्ड सहित कप मेडल सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ
4: छिटो सेवा सफा प्रिन्ट अनि दिगो सम्बन्ध त्यसैले त रोजाई सबैको
0: शरण एन्ड स्पेसल प्रिन्ट उद्योग शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै
4: प्रोपाइटर दुर्गामान श्रेष्ठ सम्पर्क 9843661209 र 9801421718 आजै सम्पर्क गर्नुहोस्
0: शुक्ला हिलेटा क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ धार्मिक पुण्य प्राप्त गरौ
4: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटा शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ

0: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
1: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आस्थान हो।
2: किन हो हन्डी दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
3: हेर्नु कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
2: बजारै भरि फ्रेस आउँछ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेतको चिन्ता लिनु भएको छ यो दिदीले?
4: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
2: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
5: शुक्ला गण्डकी फ्रेस हाउस दुरीगौडा तनहुँ पञ्चमनी स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलीगौडा भित्री बजार साङ्गीला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्ने पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
4: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
6: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
7: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्नल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
6: ओके, ल डन।
7: हजुर, सिपिल अफसेट प्रेस, शुक्ला गण्डकी चार, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
6: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्पिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
7: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9856028543 र 9847000787।
8: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किन मुहानी लगाएर हो?
9: साँच्चै कि मुहानी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेर्यो त्यही मुहानी लाउने खालको छ।
8: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
9: अँ हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्ष भएर बनाएको पनि।
8: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमणि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
10: सूचना, यस तनहु सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा
11: यही 23 गते शनिबार
10: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ पेट, मुटु, छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल,
12: वरिष्ठ हार्जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने,
10: नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिना साक्य,
12: एनोमली स्क्यान र थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष नराल, साथै दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू,
11: वरिष्ठ एमबीबीएस, एमडीजीपी, फ्यामिली फिजिसियन एण्ड इमर्जेन्सी मेडिसिन सेवा, बिहान 8 बजेदेखि 9:30 र दिउँसो 5 बजेदेखि 7 बजेसम्म डाक्टर रवि बहादुर गुरुङ,
12: वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर शासन बराल,
11: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
10: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
12: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा,
11: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुषम कालु र स्नेहा मण्डल,
13: बिरामीहरूको स्वास्थ्य उपचारको लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले आफ्नो स्वास्थ्य उपचार गराई मौकाको फाइदा लिनुहोला। साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्शको साथै हर फार्मेसी सेवा समेत दिइरहेको जानकारी गराइन्छ।
8: सरोज सेवा अस्पताल दुलेगौडा फोन 0765400377 मोबाइल 98560443।
13: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
14: मेडम, धूम्रपान भनेको के हो?
13: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
14: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
13: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, थियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्र कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
14: अनि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
13: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
8: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
15: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
16: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
17: चरक मेमोरियल हस्पिटल कर्मचारी सञ्चय कोषद्वारा सूचीकृत अस्पताल।
18: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई रु 1 लाखसम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1 लाख बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
17: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10 लाखसम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
18: सेवा लिने क्रममा चाहिने जानकारी
17: सञ्चय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
18: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
17: साबिकका सञ्चयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
18: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7778।
19: XFM 2.8 अन्तर्मनको आवाज।

0: मा आयो हजुर सुकी सक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर
1: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील।
2: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात पतिङ्गर झारपात काठ दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डढेलो हो। वनमा डढेलो लागेमा निभाउन कठिन भई वन वन्य जन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह स्थानीय समुदाय वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: दुई सन्तान पन्ध्र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाचन पोखरामा कार्यरत
2: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलीगौड़ामा आउँदै हुनुहुन्छ।
1: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलीगौड़ा, फोन 06414233, मोबाइल 98678167। आज हामी हाम्रो खानामा आइरन भन्ने पोषण तत्वको महत्वको बारेमा छलफल गरौं है। किशोर अवस्थामा तीव्र रूपमा शारीरिक र मानसिक विकास हुने हुनाले आइरनयुक्त पोषिलो खानेकुरा खानुपर्छ। खानामा भएको आइरन तत्वले हाम्रो शरीरमा रगतको कमी हुन दिँदैन।
3: हामीलाई कसरी रगतको कमी हुन्छ त नि?
0: केटीहरूमा महिनावारी शुरू भएपछि रगतको कमी हुन सक्छ। त्यस्तै शारीरिक सरसफाईको कमीले जुकाको संक्रमण भएमा तथा घाउ चोट लागेर धेरै रगत बगेमा पनि रक्त अल्पता हुन सक्छ।
3: यो रक्त अल्पता भएर के हुन्छ नि मिस?
0: थकाइ लाग्ने, बौद्धिक क्षमता तथा शारीरिक स्फूर्तिमा कमी आउँछ।
3: यसबाट बस्न के गर्नुहुन्छ?
0: नियमित रूपमा हरियो सागपात खानुको साथै आइरन फोलिक एसिड चक्की नियमित रूपमा खाने गर्नुपर्छ।
3: यो चक्की कहाँ पाइन्छ मिस?
0: स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयं सेविकासँग नियमित रूपमा निशुल्क पाइन्छ। साथै अभियानको क्रममा विद्यालयमा समेत पाइन्छ।
4: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
5: कहाँ जाने?
6: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
5: मयम चिसापानी, अनि बिचमा नझर्ने?
6: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्री महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
5: ए हो र, यस्तो सुविधा पनि आइसक्यो? ल जाम जाम।
1: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 98461168 र दुलेगौड़ा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 98235562663। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
0: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुङमाया पुन,
0: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
1: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
0: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
1: युरोलोजिस्ट तथा मेघौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
0: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
1: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
0: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
1: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
0: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
1: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
7: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्टअप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्रोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
8: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू, फोन 061-590-162, 590-163।
9: कान्छे भोलि घर पूजा गर्नु पर्ने कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
10: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
9: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कतै पाइन्छ र?
10: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
11: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखबत्ती, महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
9: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
11: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9868385022।
12: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
13: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको कि। कहाँ पाइन्छ कुन्नी?
14: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
12: ए त्यसो भए युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट, ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको तिमी त हो।
13: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल, जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरी, सिङ्गापुरी, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गरगहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पातेसुन, बुलाकी, लाउरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कन्थमाला, मुगामाला, हमेलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, नाकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गरगहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
12: सम्पर्क युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौड़ा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811453305। टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा हेल्प स्टोक, आफ्नै भवनमा छातावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
15: कार्यक्रम लोक भाका
16: मात्र रेडियो 103.8 मेगाहर्ज।

नमस्ते नमस्कार आणि हार्दिक निनलोक सांगितिक अभिवादन सुभवी कार्यक्रम रोगभाका सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीहरूमा म कार्यक्रम प्रस्तुता सृष्टि खत्री उपस्थित भइसकेकी छु र रहन्छु अबको 9 बजेसम्म तपाईँ जिबेर सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरकबार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी बिहिबार को श्रृंखलामा रहेर पुराना पुराना गीत संगीतलाई चाहिँ कार्यक्रममा स्थान दिनेछौ हामीलाई समय अवधिभर सुनेर साथ दिँदै गर्नुहोला भन्दै अहिलेको लागि भने कार्यक्रमको शुरूआत स्वरूप राख्दैछु चरी भए औंठे उडेर बोलको भाका जसमा आवाज रहेको छ राजु परियार अनि लक्ष्मी नेउपानेको अहिलेको लागि भने यो भाका राख्दैछु स्वीकार्नुहोला है त

हजुर चलि भए आउँथ्यो उडेर बोलको पुरानो भाका रहेको थियो कार्यक्रममा स्थान दिइसकेकी छु फेरि पनि ढिला नगरिकन अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु बैला मुनि जो बोलको भाका रहेको छ जसमा आवाज रहेको छ बिमा कुमारी दुरा अनि कमल सौराकको अहिलेको लागि भने यो भाका राख्दैछु स्वीकार्नु होला है त

हजुर गैरा मुनि जो बुलगुफाका रहेको थियो जसमा आवाज रहेको थियो कमल सौराग अनि बिमा कुमारी दुराको यो भागलाई कार्यक्रममा स्थान दिइसकेकी छु। तपाईँ पनि हाम्रो श्रोता साथीहरूले हामीलाई सुनिरहनु भएको छ होला र तपाईँ चाहिँ बिना सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी बिहिबारको श्रृंखलामा रहेर यस्तै पुराना भाकाहरूलाई कार्यक्रम स्थान दिइरहेका छौं र हुन्छौं अबको 9 बजेसम्म हामीलाई सुनेर साथ दिँदै गर्नुहोला भन्दै अहिलेको लागि भने फेरि पनि अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु। फूलमा भमरावलको भाका रहेको छ जसमा आवाज रहेको छ भगवान भण्डारी राजु परियार अनि लक्ष्मी न्यौपानेको। अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला है त।

हजुर, फोनमा मंगलापुलको लोकदोहोरेनीकै पुरानो भाका रहेको थियो। कार्यक्रम स्थान दिइसकेकी छु, फेरि पनि ढिला नगरीकन अर्को भाकालाई कार्यक्रम स्थान दिँदैछु। बन थिएन जोगी बन्न लाइबलको फाका रहेको छ, जसमा आवाज रहेको छ बद्री पङ्गेनीको र यो भाका सँगसँगै हामी छोटो व्यावसायिक विश्राममा जानुपर्ने बेला पनि भइसकेको छ। हामी केही समय लगत्तै फेरि पनि पुनः उपस्थित हुनेछौ। तिनजनासम्मको लागि तपाईँहरू भने रेडियो ढोर बाराही 103.8 मेगाहर्ज जन्तर मनको आवाज सुन्दै गर्नुहोला है त।

0: रामले किन स्कुलमा पठाएको मैले दाई?
1: काममा अलि सघाउँछ कि भनेर नि।
0: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौं, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौ, बाल श्रमको अन्त्य गरौं।
2: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
3: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका चार दुलीगौड़ा पनहुको कक्षा 11 को नया भर्ना सम्बन्धी सूचना।
4: शुक्ला गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल। यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
5: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाई, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
4: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585, मोबाइल 9856035497 र 9856034885 सम्पर्क गर्न सकिनेछ।
5: प्रधान अध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलीगौड़ा तनहुँ।
6: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
7: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
6: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वास नै समस्या देखियो।
8: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
4: यस दुलेगौड़ा पोलिक्लिनिकमा यही जेठ 23 गते चौथो शनिबार वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ,
5: वरिष्ठ हाडजोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
4: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत
5: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुनिल आचार्य बिरामी को स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
4: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: यस दुलीगौड़ा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
4: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
10: जानकारीको लागि सम्पर्क दुलेगौड़ा पोलिक्लिनिक प्राली, फोन 0564141129 र 9856031053।
11: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
12: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौड़ा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
11: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
12: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
13: आहा, घर त साह्रै चित्त बुझ्नु भयो होइन बडी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
14: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
12: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
14: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौड़ा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश, पार्वती श्रेष्ठ, फोन नम्बर 0564142
15: 34 र 98 1 176 56 6.
16: सिर्जना बोर्डिंग स्कूल पोखरा को कक्षा 11 मा भर्ना खुलेको सम्बन्धी सूचना.
17: सिर्जना बोर्डिंग स्कूल सृजना चौक पोखरामा कक्षा 11 का लागि विज्ञान व्यवस्थापन तथा होटल म्यानेजमेन्ट समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेकाले आजै भर्ना भई ठुक्क हुनुहोस्.
16: यस स्कूलमा विज्ञान विषयसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट, टुरिज्म, विज्ञान र व्यवस्थापन दुवैतर्फ कम्प्युटर साइन्स लगायतका ऐच्छिक विषयहरू अध्ययन गर्न सकिनेछ.
17: सृजना बोर्डिङ स्कूल शान्ति मार्ग सृजना चौक पोखरा. फोन नम्बर 061-578-053 र 061-553-595.
18: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि. अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए. नयाँ युग सँगै नयाँ प्रविधि. कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ. हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ. हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ. ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ. साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्. स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा. प्रोप्राइटर पासा राजु. मोबाइल 98063-13-195 र 98467-15368.
19: ल छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के. बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो. फेरि पोखरा पुग्नु छ. बिहेको कपडा किन्न पनि पोखरा जानुपर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि. बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो. यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि. त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ. एकचोटि गएर त हेर्नुहोस्. हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ. साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ. सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा हेल्प चोक, प्रोप्राइटर कृष्णराज पण्डित. फोन 065-414-0008.
20: हजुर, केही छिनको छोटो व्यवसायिक विश्राम लगत्तै फेरि पनि पुनः उपस्थित भइसकेकी छु. म कार्यक्रम प्रस्तुता सृष्टि खत्री र तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.nb लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ. र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरकबार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी रहेका छौं बिहिबारको श्रृंखलामा. र आजको श्रृंखलामा रहेर हामीले चाहिँ पुरानो पुरानो गीत संगीतहरूलाई चाहिँ कार्यक्रममा स्थान दिइरहेका छौं. अब भने हामी चाहिँ अन्तिमतिर जाइसकेका छौं. अलिक लागि भने ढिला नगरिकन फेरि पनि अर्को भाकालाई चाहिँ कार्यक्रममा स्थान दिँदैछु. गीतको बोल रहेको छ उही खोलीमा पानी बोलिरहेको छ भने आवाज रहेको छ राजन गुरुङ अनि देवी खर्ती मगरको. अहिलेको लागि भने भाका राख्दैछु, स्वीकार्नुहोला है त.

हजुर, ओही खोलीमा पानी बोलको फाका रहेको थियो, जसमा आवाज रहेको थियो देवी घरती मगर अनि राजन गुरुङको। फाकालाई कार्यक्रममा स्थान दिइसकेकी छु। अब पनि हामी कार्यक्रमको अन्तिम तर्फ आइसकेका छौं। छुटेर जानुपर्ने बेला पनि भइसकेको छ। आजको श्रृंखलामा हामीलाई तीनजनासम्म सुनेर साथ दिनुहुने सम्पूर्णलाई धेरै भन्दा धेरै धन्यवाद दिँदै जाँदा जाँदै चाहिँ हाँसी हाँसी बोल माया देवलको फाकालाई कार्यक्रममा स्थान दिँदैछु, जसमा आवाज रहेको छ शान्ति श्री परिवार अनि मेक्सम खाती छेत्रीको। र यो भाका सँगसँगै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुता सृष्टि खत्री विदा हुन्छु। तपाईहरू भने रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर मनको आवाज सुन्दै गर्नुहोला है त।

0: महासंचार नेटवर्कले काठमाण्डुमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार। थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। राष्ट्रपति सभापति लामिछाने फर्किए लगत्तै परराष्ट्र मन्त्री खनाल भारत जाने तयारी। समकक्षी जयशंकर लगायतका विभिन्न मन्त्रीहरूसँग भेट्ने कार्यक्रम।
1: भक्तपुरको चाँगुनारायणमा ट्र्याक्टर दुर्घटना हुँदा 2 जनाको मृत्यु। भक्तपुर र बाजुरामा भएका हत्या घटनामा 2 जनाको ज्यान गयो।
0: जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै निर्दोष बालबालिकामाथि हुने आक्रमण पीड़ितको दिवस पनि आज।
1: अमेरिकी तल्लो सदनबाट इरानमाथि आक्रमण रोक्ने प्रस्ताव पारित। इजरायल र लेबनान युद्धविराम लागू गर्न सहमत।
0: र एसियन गेम्स अन्तर्गत मेन्स क्वालिफायर क्रिकेटमा नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दै।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछाने फर्किए लगत्तै परराष्ट्र मन्त्री शिशिर खनाल भारत भ्रमणमा जानुहुने भएको छ। दुई देशबीच हुने विकास सहकार्यको बारेमा छलफल गर्न भारतीय विदेश मन्त्री एस जयशंकरको निमन्त्रणामा परराष्ट्र मन्त्री खनाल शनिबार भारत भ्रमणमा जान लाग्नु भएको हो। लामिछानेको भ्रमण दलका सदस्य दीपक बोहराका अनुसार हिजो नरेन्द्र मोदीसँग भएको छलफलमा उहाँले नेपालका प्राथमिकता बताउन र त्यसअनुसार सहकार्य गर्न तयार रहेको बताउनु भएको थियो। तीनै विषयमा थप छलफल गर्न सरकारका तर्फबाट खनाल भ्रमणमा जान लाग्नु भएको हो। भ्रमणका क्रममा विदेश मन्त्री जयशंकर वाणिज्य मन्त्री पीयूष गोयल लगायतसँग भेटवार्ता गर्ने बताइएको छ। यसअघि पनि मन्त्री खनालको भारत भ्रमण तय भएको थियो तर उक्त कार्यक्रम नै स्थगित भएपछि भ्रमण पनि स्थगित भएको थियो। अहिले त्यही भ्रमणलाई रिसेड्युल गरेको बताइएको छ।
0: नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ। बैठक दिउँसो 1 बजे ललितपुरको सानेपा स्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ। बैठकमा सभापति हुने समितिका सबै सदस्य सहभागी हुन समितिका सबै सदस्यहरूलाई निर्देशन दिइएको छ। बैठकमा पार्टीको आन्तरिक सुशासन अनुशासन प्राप्त उजुरी र भावी कार्ययोजनाका बारेमा छलफल हुने बताइएको छ। समिति सचिव दिनेश थापा मगरका अनुसार समितिमा पार्टी हित र निर्देशन विपरीतका झण्डै 700 उजुरी परेका छन्। तिनै उजुरीमाथि कार्यवाहीका लागि सिफारिश हुनेछ। फागुन 21 गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा विपक्षी दलको उम्मेद्वारलाई सघाएर पार्टीमाथि विश्वासघात गरेको विषयमा समेत उजुरी परेका छन्।
1: भक्तपुरको चाँगुनारायण नगरपालिका 8 मंजुश्री गुम्बा नजिक हिजो बेलुकी ट्र्याक्टर पल्टिँदा 2 मजदूरको मृत्यु भएको छ। 9 जना घाइते भएका छन्। ट्र्याक्टर पल्टिएर च्यापिँदा भोजपुर नगरपालिका घर भई हाल काठमाडौँको सिनामंगल बस्ने 32 वर्षीय विजय राई र सिन्धुली घर भई हाल काठमाडौँको सिनामंगल नै बस्ने 26 वर्षीय हेमबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी परीक्षक सूर्यबहादुर खड्काले जानकारी दिनुभयो। कलमसी स्थित एक होटलमा ढलानको काम सकेर 12 मजदूर बोकेर फर्किँदै गरेको ट्र्याक्टर ब्रेक फेल भई दुर्घटना भएको थियो। घाइते मजदूरहरूको भक्तपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। यसैबीच भक्तपुर नगरपालिका 10 छालिङमा एक व्यक्तिले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। हिजो बेलुकी घरायसी विवादका क्रममा काठमाडौँको शंकरापुर नगरपालिका 6 नाङ्ले बारे घर भई हाल भक्तपुरमा डेरा गरी बस्ने 38 वर्षीय विदुर विश्वकर्माले खुकुरी प्रहार गरी 33 वर्षीय श्रीमती सलिना तोलाङ्गी विश्वकर्माको हत्या गरेका हुन्। बुबा आमाको झगडा छुट्याउने क्रममा उनीहरूका 8 वर्षीय छोरा त्रिशल विश्वकर्मा समेत घाइते भएको प्रहरीले जनाएको छ।
0: बाजुराको बुढी नन्दा नगरपालिका 6 को कोटिलामा गैराती 1 जनाको हत्या भएको छ। स्थानीय 32 वर्षीय नीर रावतको हत्या भएको प्रहरीले जनाएको छ। आपसी विवादका क्रममा रावतको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेश बहादुर साईले बताउनुभयो। हत्यामा संलग्न रहेको आरोपमा 19 वर्षीय टेकेन्द्र रावत पक्राउ परेका छन्। उनलाई इलाका प्रहरी कार्यालय बुढी नन्दाको टोलीले गैराती पक्राउ गरेको प्रहरी निरीक्षक साईले बताउनुभयो। प्रारम्भिक अनुसन्धानमा आपसी विवादका क्रममा टेकेन्द्रले नीरलाई ढुंगा प्रहार गरी हत्या गरेको पाइएको प्रहरीको भनाइ छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
1: पोखरा जमसम नियमित हवाई सेवा बन्द भएको छ। यहाँ उडान भर्ने निजी वायु सेवा कम्पनी तारा एयरलाइन्स र समिति एयरलाइन्सले पोखरा जोमसोन नियमित हवाई सेवा उड़ान करीब तीन महीना का बंद जनाया छन्। बर्खायाम मनसून मौसम प्रतिकूलता र पर्यटकीय अप्सिजन लगायत कारण उड़ान भर्ने निजी वायु सेवा कम्पनीहरूले पोखरा जोमसोन नियमित हवाई उड़ान बन्द गरेको जोमसोन नागरिक उड्डयन कार्यालयका प्रमुख दीपक पोखरेलले जानकारी दिनुभयो। बेनी हुँदै सड़क मार्गबाट मुस्ताङ आउने पर्यटकको चहल पहल यथावत रहे पनि पोखरा जोमसोन हवाई यात्रु घटेका कारण हवाई सेवा बन्द हुन पुगेको प्रमुख पोखरेलले बताउनुभयो। तारा एयरलाइन्सले मे 22 र समेत एयरलाइन्सले जून 2 तारीकदेखि पोखरा जोमसोन हवाई सेवा बन्द गरेका प्रमुख पोखरेलले बताउनुभयो। जोमसोन नागरिक उड्डयन कार्यालयले वर्षेनी हिउँदयाम र बर्खायामको समयमा अल्पकालीन रूपमा पोखरा जोमसोन हवाई सेवा उडान स्थगित हुने गरेको जनाएको छ।
0: जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ। पुनर्स्थापित प्रतिनिधि सभामा जरूरी सार्वजनिक महत्वको प्रस्ताव पारित गरी 2063 जेठ 21 गते नेपाल जातीय छुवाछूत मुक्त भएको घोषणा गरिएको थियो। सोही जेठ 21 गतेलाई जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका रूपमा मनाउने गरिन्छ। नेपाललाई जातीय छुवाछूत मुक्त राष्ट्र घोषणा गरिएको दुई दशक पूरा हुँदा पनि दलितमाथिको भेदभाव घट्न सकेको छैन। राष्ट्रिय दलित आयोगका अनुसार चालू आर्थिक वर्षमै 64 उजुरी परेका छन्, जुन पछिल्लो 5 वर्षकै उच्च संख्या हो। अघिल्लो वर्ष छुवाछूत र भेदभावका 58 उजुरी परेका थिए। दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले जातीय विभेद तथा छुवाछूत जस्ता अमानवीय व्यवहारको अन्त्य केवल कानूनी व्यवस्थाबाट मात्र सम्भव नहुने उल्लेख गर्नुभएको छ।
1: आज निर्दोष बालबालिकामाथि हुने आक्रमणका पीड़ितको अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ। संयुक्त राष्ट्रसंघको आह्वानमा सन् 1982 मनाउन प्रारम्भ भएको यो दिवसमा युद्ध र सशस्त्र द्वन्दका कारण बालबालिकामाथि हुने हिंसा दुर्व्यवहार र अधिकार उल्लंघनप्रति विश्वभर ध्यान आकर्षण गराउने गरिन्छ। संयुक्त राष्ट्रसंघका अनुसार युद्धग्रस्त क्षेत्रमा रहेका बालबालिका घरमा सुरक्षित रूपमा बस्न विद्यालयमा अध्ययन गर्न खेल्न वा अस्पतालमा उपचार गराउन समेत नसक्ने अवस्थामा छन्। हत्या शारीरिक क्षति अपहरण यौन हिंसा विद्यालय तथा स्वास्थ्य संस्थामाथि आक्रमण र मानवीय सहायता पहुँचमा अवरोध जस्ता गम्भीर घटनाबाट बालबालिका प्रत्यक्ष प्रभावित भइरहेका छन्। राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसद्वारा सार्वजनिक बालबालिका र सशस्त्र द्वन्द सम्बन्धी वार्षिक प्रतिवेदन अनुसार सन् 2024 बालबालिका विरूद्ध भएका गम्भीर उल्लंघनका घटना अघिल्लो वर्षको तुलनामा 25% बढ़ेका छन्। प्रतिवेदनमा विश्वभर 22,495 बालबालिकालाई प्रभावित पार्ने 41,370 गम्भीर उल्लंघनका घटना प्रमाणीकरण गरिएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। सशस्त्र प्रहरी बल मुख्यालयको सवारी शाखामा गैराती आगलागी भएको छ। मुख्यालयको हलचौक स्थित सवारी शाखा क्षेत्रमा भएको आगलागी राति नै नियन्त्रणमा आएको छ। राति करिब 8 बजेतिर शुरू भएको आगलागीबाट सवारी साधनमा क्षति पुगेको छ। मुख्यालयको सवारी शाखाबाट आगो सल्किएको थियो। अण्डरग्राउण्ड पार्किङमा राखिएको विद्युतीय सवारी साधनबाट आगो लागेको सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ता एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णु प्रसाद भट्टले जानकारी दिनुभयो।
1: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरान विरूद्ध सैन्य कार्यवाही अघि बढ़ाउनबाट रोक्ने उद्देश्यले अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले एक प्रस्ताव पारित गरेको छ। यो प्रस्ताव 208 मतको विपक्षमा 215 मतका साथ पारित भएको हो। चारजना रिपब्लिकन सांसदहरूले डेमोक्रेटिक पार्टीको समर्थन गरेपछि प्रस्ताव पारित भएको हो। अमेरिकी संसदमा युद्ध सम्बन्धी विषयमा यस प्रकारको सार्वजनिक मतभेद विरलै देख्न पाइन्छ। अमेरिकाले यसै वर्ष फेब्रुअरीमा इरान विरूद्ध युद्ध शुरू गरेको थियो। ट्रम्पको युद्ध सम्बन्धी अधिकार सीमित गर्ने उद्देश्यले प्रतिनिधि सभाले प्रयास गरेको यो चौथो पटक हो। प्रतिनिधि सभाबाट पारित भएको यो प्रस्तावले अझै पनि रिपब्लिकन पार्टीको नियन्त्रणमा रहेको अमेरिकी सिनेटको स्वीकृति प्राप्त गर्न पाएको छ। सिनेटबाट पनि प्रस्ताव पारित भए पनि यसले इरान विरूद्धको सैन्य कार्यवाही पूर्ण रूपमा रोक्न सक्ने सम्भावना कम रहेको बताइएको छ। ट्रम्पले यो प्रस्तावमाथि भिटो प्रयोग गर्न सक्नुहुन्छ। यदि त्यसो भयो भने भिटोलाई अस्वीकार गर्न संसदका दुई सदनमा दुई तिहाई बहुमत आवश्यक पर्नेछ। यसैबीच अमेरिकी विदेश मन्त्रालयले इजरायल र लेबनान युद्धविराम लागू गर्न सहमत भएको जनाएको छ। यसका लागि हिजबुल्लाले आफ्ना सबै आक्रमण पूर्ण रूपमा बन्द गर्नुपर्ने शर्त राखिएको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यो सहमति हिजो दक्षिणी लेबनानमा इजरायली आक्रमणमा कम्तीमा 9 जनाको मृत्यु भएपछि र त्यसको प्रत्युत्तरमा हिजबुल्लाले उत्तरी इजरायलमाथि रकेट आक्रमण गरेपछि भएको हो। यो सम्झौता दक्षिण लेबनानको इजरायलको नियन्त्रणमा रहेको क्षेत्रबाट हिजबुल्लाका सबै लडाकुहरू हटाइने शर्तमा पनि आधारित छ।
0: अब खेल समाचार। एसियन गेम्स अन्तर्गत मेन्स क्वालिफायर क्रिकेटमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ। खेल दिउँसो सभा 12 बजे सिंगापुरमा शुरू हुनेछ। समूह एमा रहेको नेपाल पहिलो खेलमा चीनलाई फराकिलो अन्तरले पराजित गर्दै शीर्ष स्थानमा छ। मलेसियाले पनि आफ्नो पहिलो खेलमा चीनलाई नै पराजित गरेको थियो। यी दुवै टोली आज लगातार दोस्रो जीतको लक्ष्यमा मैदान उत्रन लागेका छन्। समूह एमा नेपाल, मलेसिया, चीन र कतार छन्। चीन परिचित प्रतिद्वन्दी मलेसियासँग नेपालले पछिल्ला 5 T20 खेलमा 100% जीत निकालेको छ।
1: अब मौसम, न्यूनचापीय प्रणाली तथा स्थानीय वायुको प्रभावका कारण आज देशका हिमाली पहाड़ी भागमा वर्षा हुने भएको छ। तराईका केही क्षेत्रमा गर्मी बढ़ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा तापक्रम बढ़ने अनुमान गरिएको छ। यी क्षेत्रमा तापक्रम बढ़दा हुने असरबाट सचेत रहन महाशाखाले अनुरोध गरेको छ। हिजो अस्ति वर्षा हुने क्रम घटेसँगै तापक्रममा ह्वात्ते वृद्धि हुन थालेको छ। हिजो सबैभन्दा बढ़ी भैरहवमा अधिकतम तापक्रम 41 डिग्री सेल्सियस मापन भएको छ। नेपालगंजमा 39.5 र जनकपुरमा 38.2 डिग्री सेल्सियस तापक्रम मापन भएको छ। यस्तै सिमरामा पनि 38.2, धनगढ़ीमा 38.1, चन्द्रगढ़ीमा 36.9, धरानमा 36.5 र विराटनगरमा 36.1 डिग्री सेल्सियस तापक्रम मापन भएको छ। काठमाडौँमा हिजो अधिकतम तापक्रम 30.6 डिग्री सेल्सियस मापन भएको छ। आज अधिकतम तापक्रम 31 डिग्रीसम्म पुग्ने महाशाखाले जनाएको छ। आज हिमाली तथा पहाड़ी भागका केही तथा मधेस र कोशी प्रदेशका तराईका एक दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपातको पनि सम्भावना छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: राष्ट्रपति सभापति लामिछाने फर्किए लगत्तै परराष्ट्र मन्त्री खनाल भारत जाने तयारी। समकक्षी जयशंकर लगायत विभिन्न मन्त्रीहरूसँग भेट्ने कार्यक्रम।
1: भक्तपुरको चाँगुनारायणमा ट्र्याक्टर दुर्घटना हुँदा 2 जनाको मृत्यु। भक्तपुर र बाजुरामा भएका हत्या घटनामा 2 जनाको ज्यान गयो।
0: जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै निर्दोष बालबालिकामाथि हुने आक्रमण पीड़ितको दिवस पनि आज।
1: अमेरिकी तल्लो सदनबाट इरानमाथि आक्रमण रोक्ने प्रस्ताव पारित। इजरायल र लेबनान युद्धविराम लागू गर्न सहमत।
0: र एसियन गेम्स अन्तर्गत मेन्स क्वालिफायर क्रिकेटमा नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दै।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौं। नमस्कार।
3: छुवाछुत मुक्त समाज हाम्रो अभियान। दलित अधिकार र समान अवसर हाम्रो आधार।
4: हार्दिक निमन्त्रणा यही जेठ 21 गते 20 जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा नगर स्तरीय दलित सञ्जाल शुक्ला गण्डकी नगर समितिको आयोजनामा वृहत र्याली सहितको एकता भेला आयोजना गरिएको छ। शुक्ला गण्डकी नगरपालिकामा बसोबास गर्नुहुने दलित समुदायका सम्पूर्ण महानुभावहरूलाई बिहान ठिक 10 बजे दुलेगौड़ा स्थित बीपी चोकमा उपस्थित भई र्यालीमा र नगरपालिकामा आयोजना हुने विशेष कार्यक्रममा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: आयोजक नगर स्तरीय दलित सञ्जाल शुक्ला गण्डकी नगर समिति। तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
4: अब चिन्ता नलिनुहोस्। शरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
3: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी सर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
4: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
3: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै,
4: प्रोप्राइटर दुर्गामान श्रेष्ठ। सम्पर्क 9843661209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
5: कति स्वादिष्ट मासु, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटिसन् कि क्या हो।
6: दिदी पनि नमजाले झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 9816-63-3372। दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो? फोटो, भिडियो, नम्बर सबै यसमै थियो, एक्कासै बिग्रियो।
7: खोलिदिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
3: अनि बन्छ त दाई?
7: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
8: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्ती सोनीको ठिक पारिपट्टि,
9: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसेसरी सामानहरू उपलब्ध छन्।
8: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
9: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9856062029।
10: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
11: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साजसज्जा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
10: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पुस रूपमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
11: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
4: हजुर, घरभित्र होस् या बाहिर, गार्डन वा बारगरी, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
3: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4, हेल्प पोस्ट लाइन, दुलेगौडा।
4: प्रोप्राइटर रबिन थापा। सम्पर्क 9856063398 र 9845-10950।
12: नमस्ते, अहिले तपाईँ रेडियो भोपाललाई सुन्दै हुनुहुन्छ।

0: Boleh jodoh seminggu tahun nak kerana jamai video semua macam suruh tanah aku ke Dama sebarat sabita sejali jari mabaru Patra jenang agasa wanita jatuh nak aku ke Sini minum sering salam Mereka cining pani perikat minum nak sebarat lah tanamu Laku samu upasti chan menele Mas barang wanita jatuh jodoh le lah
1: Jilo lah jodoh le nak aku pani नाको पत्त पत्तको रेडियो सुनमु छ श्रोता नाथाको के आशाले नाको पत्तको झेलमना आउला गेकमना आउला नाको पनि कानि गलिङ रुहो दिनमा झेलमनाले गेकमनाले चिनि देखिन ना इसे मास बाराई जो दिस्के रामनले स्वीकारे अनि है त
0: मातृभाषा आवाजको आवश्यकता आजको विचमूल नरलामा चाहिँ पट्ट बिहिबार गोरखपुर कु बजे उठाए खबर हुने र पुनः प्रसारण शुक्रबार नबिलाक 12 बजे ढोरबराई हाइलाइट हुने र खेजातले रेडियो ढोरबराई काठभुम सुन 10.9 के मेगाहर्ज आदिवासी संसार अन्तर्गत नगर जुटे मासपार यहाँको इसे मासपारले रेडियो ढोरबराई एफएम वेबसाइट हाम्रो पात्र मोबाइल एप हटिङ फेसबुक पेजिङ र भिन्टाभरी कट्ट कट्ट सिक्ने
1: नाको इसे मास बाराई मगर रोस रेओस जुटो बारे मगर हिंको मगर अग्रज र श्रेष्ठको बारे सेसन समय सान्दर्भिक विषय कुरा कानी जात छेके झुकले नै देखै अब भने मास बाराई काटलिङ आर्माके सिमयानी है त बोलले गौ कुरा सेयानी स्वरले चेतन रामजाली मगर र रुबी सिंजाली मगर
0: प्राचीन सिनेचोलिङ सिन्छिङ रमेलो जटिङ है त श्रोता नाताको

0: ओहो लखाको भान्जीको त सेट सेट दाङ्गाले
1: अर्थ नि
0: है अनि अनि अनि अनि अनि
2: झोले है लखाको झोले
1: झोले
2: अब डुल्नस मामा र राम ल्याउँदैको तिमी रमाइलो छान्छ छैन है कति न झन् झिकेन झिके साह्रै समस्या के गर्छ निर मामा र राम ल्याउँदैको
1: झिल्क्या झिल्क्या मारिदिनु क्या भान्जी लेप्चर भान्जीको चुरुप पनि थियो जालपाला खेला गएर बल्ल थाहा दिने
2: होट्याङका
0: चरण झाउरे स्याङ्ग त भान्जी लखै लखाको लिङ्गी तिङ स्याने तिङ लेप्चर भान्जीको खेरको पर्ने
1: ल ल ल।

0: साँच्चै नै से लिङनाको कि कुटाला सलाफा
1: एकदम सेचा ल्याउसा कानो मगर पो लिङ मगर भाषा लिन्छ एकदम सेचा सिया पट्ट सोटो तलाफाको के अरे सेचो सेमा आउला
0: कानु भुटान बन्दिस चाहिँ लिङको स्याहाको कानु समुदाय भनेकै पामु पामु मुस्लियालाई देखुन् सेमुयालाई देखुन् कानु स्रष्टा सर्जक बोकेर अझै बढी हौसला उत्साह अझै थप्दिस्छ नुला मान्तलाफा
1: आले
0: श्रोतलाफाको नाको के छिन्यु मगर ढुटो मासदार कुटा लासा आटाना सल्लाह सुझाव याके मान्ने है नाको कठो मुनाखिन कुराकानी जाप्तासो सिसेत लिङको सेमो मुके मन लेनाङ लेनाङ र मगर ढुटो मासबारके भाकमुयाच समय अवधि र डुम्केनपा चैसम्म मासबारके रोह जाप्नु सेमुयाच श्रोता लाफाको के गिरिङ गिरिङ धन्यवादले मासबार खासके दुस्मयाच सहकर्मी लाखाके र निगिनिङ हुँदा आधार प्रकट जातले
1: मासबार संयोजक बिर्सना श्रेष्ठ नेपाल आदिवासी जनजाति महासंघ शुक्ला गण्डकी केर धन्यवाद हटिङ कानु इसे मासबारो प्रायोजक पीआर कल्चर फेसन हाउस दुलेगोडो गौडा के धन्यवाद नाको श्रोता लाफाको के विभिन्न जातु डिजानु वेशभूषा र आधुनिक डिजानु बढिनको चयन दिशा दिए पीआर कल्चर एण्ड फेसन हाउस के आर्मिटनी है त जस्तै अर्को हप्ता फेरि का श्रृङ्खला लानाखिङ पक्कै ताराले जस्तै नामास बारे दुर्गा थापा
0: नामास बारे सविता सिजली झिडी मगर भाके छाना
1: जोडले जेडो चिनी पाओ
0: नाको चैनी सेमुन जात्नी दिदी ढोर बराही काठभुङ सोम दशमलव के मेगाहर्ज अन्तर मनु आवाज
2: सूर्योदय इंग्लिश बोर्डिंग स्कूल भुरुङ्गेमा कक्षा 11 को नया भर्ना खुल्यो
3: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सिमेन्ट सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
2: सूर्योदय इंग्लिश बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी
3: हाम्रा विशेषताहरू
2: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने
3: पर्याप्त खेलकुद अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा
2: सुविधा सम्पन्न भवन पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था
3: नोट पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ
2: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म थप जानकारीका लागि 0565 71479 र 98562665
4: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी
5: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस् सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ
4: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी 2 गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लाल बहादुर गोले र शेरजन गुरुङ मोबाइल 98510 88461 र सिजन गुरुङ 97045 40900
6: आज पनि भाटो आयो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
7: यी बुढा कुरै नबुझिकन त्यस्तै फर्किने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिमा हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल मात्र बल्छ करार मात्रै भयो
6: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
7: तिमीलाई पर्खिने बाइकहरू केही आउँदैन क्या अरे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
5: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
4: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560 83507 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 98466 18817
8: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ होइन, किले मोहनी लगाएर हो?
7: साँच्चै के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
8: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
7: हुन्छ नि खुब। पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
5: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमणि स्कूल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
9: यस्तै यसको बुवा, यसपालि अलिअलि गर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ। बाचुन्जेल त हुने मान सम्मान इज्जत बनेको,
10: हतारको काम लतार भन्छन्। जहाँ पाए त्यही बनाएर हुन्छ, यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छ? विश्वासिलो सुनचारी पसल खोजौला नि।
9: सेन्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
11: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुको साथै खरिद बिक्री तथा साक्षर पनि गरिन्छ।
12: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साक्षर गर्दा उचित मूल्य पाइनेछ।
11: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल, शुक्ला गण्डकी तीन, दुलेगौडा, ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बन्केवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9811716069, राजु विश्वकर्मा 9807169142।
13: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो, मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने, चस्मा पनि रोजी कहाँ पाइन्छ होला त?
11: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान, ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ। साथै आँखाको माइनर अपरेशन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ। ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा, प्रोप्राइटर दिव्य मल्ल ठकुरी 9808551422, दिपेश मल्ल ठकुरी 9808551420, दीप मल्ल ठकुरी 9840145530।
14: सुन्नु न श्रेया, यो चाइना पोतो डन्डीफोर र एलर्जीले मेरो अनुहार नै।
15: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
14: कहाँ?
15: गण्डकी मेडिकल हल।
16: हो, गण्डकी मेडिकल हल, अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
15: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन, अनुहारको डन्डीफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की,
16: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक, कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
14: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारि। सम्पर्क 0635903969, मोबाइल 9840829626।
9: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ रे तपाईँ त आजै जानुस् हो
2: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि
9: त्यसको चिन्ता लिनै पर्दैन नि खैरनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि
2: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
9: हजुर विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन् साथै लोकल कुखुरा हाँसको छैला बदेलको मासु ट्याङ्गी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्
2: होटल फ्यामिली एन्ड लज खैरनी चार बजार प्रोपाइटर अर्जुन सापकोटा मोबाइल 98 5 60 23 420 98 0 41 54 674 र 98 4 60 23 420
17: सफलताको अर्को नाम जुनियर सिटिजन्स एकेडमी माध्यमिक विद्यालय
18: शिक्षा बस्तीको आईओएममा एमबीबीएस अध्ययनको सफलता तथा सार्थक सुवेदीको आईओई इन्जिनियरिङ सफलताको निरन्तरता सन्ध्या पौडेल श्वेता ढुङ्गाना प्रमेक्षा राणा भाट कृष्णा परियार र मल्लिका किमिल सिन्हा लगायतको मेडिकल क्षेत्रमा उत्कृष्ट उपलब्धि
17: इन्जिनियरिङ तर्फ सुदित पोटेल प्रीतम आचार्य र लप्सन आले तथा सीएसआईटीमा शुभम गुरुङ र सबिन गुरुङको उल्लेखनीय सफलता बीबीए बीएचएम लगायत विभिन्न क्षेत्रमा पनि विद्यार्थीहरूको उत्कृष्ट उपलब्धि
18: केवल पढाइ मात्र होइन अनुभवी तथा समर्पित शिक्षक टोली प्रविधि मैत्री स्मार्ट कक्षा आधुनिक साइन्स होटल म्यानेजमेन्ट तथा कम्प्युटर ल्याब व्यवहारिक एवं अनुसन्धानमुखी शिक्षण पद्धति नियमित अतिरिक्त कक्षा करियर काउन्सिलिङ तथा व्यक्तित्व विकासका विशेष कार्यक्रम
17: फुटसलमा हिसान कास्की विजेता गण्डकी स्तरीय प्रतियोगितामा सदाबहार उत्कृष्ट प्रदर्शन र प्रदेश स्तरीय ह्यान्डबल प्रतियोगितामा तेस्रो स्थान
19: आज हाम्रा विद्यार्थीहरू अमेरिका अस्ट्रेलिया जापान कोरिया र बेलायत लगायतका देशका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरूमा अध्ययनरत छन् 47 वर्षको उत्कृष्ट इतिहास बोकेको शैक्षिक धरोहर जेसीए स्कूलमा शैक्षिक सत्र 2083 लागि साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स टुरिज्म एन्ड माउन्टेनियरिङ विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो आजै सम्पर्क गर्नुहोस् जुनियर सिटिजन एकेडेमी माध्यमिक विद्यालय पोखरा 26 बुढी बजार पृथ्वी राजमार्ग सँगै फोन 061-411-398 061-411-503 98-627-61-481 98-63-32-582 फेसबुक जेसीए स्कूल पोखरा
20: रगत रगत भो चामो त त्यस्तो हेर्न नि सक्दिन
21: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्यो कहाँ बिच बाटोको बाटो काटेको
20: अरे हेरो त म हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
21: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त
20: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
22: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिउ
23: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ
24: नेपाल सरकार विज्ञापन बोर्ड
25: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुको सूचना आयोजन हाम्रो शरीरलाई आवश्यक सूक्ष्म पोषक तत्व हो यो हामीले खाना खानबाट मात्र चाहिने मात्रामा पूरा नहुने हुँदा दुई बालबालिकाको छिन्न भएको नुन मार्फत खानेकुरामा राखी खानु आवश्यक छ दैनिक रूपमा 5 ग्राम 1 चिया चम्चा भन्दा कम दुई बालबालिकाको छिन्न भएको प्याकेटको नुन खाऊ आयोडिनयुक्त नुनलाई घाम र पानीको प्रभाव नपर्ने गरी सुरक्षित तरिकाले राख्ने गरौं आयोडिनयुक्त नुन खान छोडेमा आयोडिनको कमीले हुने विकृतिहरू पुनः देखिन सक्ने हुनाले यस्तो नुन घर परिवारको दैनिक खाने खानामा नियमित रूपले प्रयोग गरौं। नुनमा भएको आयोडिन जोगाउनको लागि पाकिसकेपछि मात्र खानेकुरामा नुन राख्ने गरौं। प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
0: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किन मुनी लगाएर हो?
1: साँच्चै के मुनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खाता, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मुनी लाउने खालको छ।
0: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
1: अँ हुन्छ नि, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ त धुला नै लागेको छ, वर्ष भएर बनाएको पनि।
0: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमणि स्कूल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
3: ए सन्धि, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप प्रज्वल खाऊ भनेको, यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो, आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हो सन्धि।
4: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सन्धि। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
6: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली सुकनागनदेखि 10 मिनम खानी, प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 9008828810, 9008828811 र 9008828816।
8: यी 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
26: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
27: छुवाछुत मुक्त समाज हाम्रो अभियान, दलित अधिकार र समान अवसर हाम्रो आधार।
28: हार्दिक निमन्त्रणा, यही जेठ 21 गते 20 जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा नगर स्तरीय दलित सञ्जाल शुक्ला गण्डकी नगर समितिको आयोजनामा वृहत र्याली सहितको एकता भेला आयोजना गरिएको छ। शुक्ला गण्डकी नगरपालिकामा बसोबास गर्नुहुने दलित समुदायका सम्पूर्ण महानुभावहरूलाई बिहान ठिक 10 बजे दुलेगौडा स्थित बीपी चोकमा उपस्थित भई र्यालीमा र नगरपालिकामा आयोजना हुने विशेष कार्यक्रममा सहभागी भइदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
27: आयोजक नगर स्तरीय दलित सञ्जाल शुक्ला गण्डकी नगर समिति।
0: ए सबिना, यस्तो हतारमा कता हो?
1: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, घर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
0: ल, बिहेको घर गहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ।
5: दुई सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
7: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अदर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ।
10: यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ।
7: सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुमेदार बाजीराम सुनार र सूर्य गहप्रास। मोबाइल 9846078528 र 9908216142।
11: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
12: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
11: उपचार सेवाहरू:
12: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
11: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
12: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
11: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
12: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
11: पाठीघरको मासु, युटेरिनल फाइब्राइड एम्बुलाइजेसन, पाठीघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
12: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582778582779582780।
13: निसन्तान 15 बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
14: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन् आगामी असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
13: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0625414233, मोबाइल 9968178187।
15: स्टुडियो अहिले बिहानको 10 बज्यो।
5: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेपो चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजीराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
16: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
13: ढोरबाराही हाइलाइट्सको साथमा
14: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा बिपी चोक।
13: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841349304।
29: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहान 10 बजेको ढोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा पनि www.radiodhorbarahi.com.np र हाम्रो पात्र मोबाइल एप मार्फत विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ। ढोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस विविध कार्यक्रम गरेर मनाइदैछ। सरकारले 2063 साल जेठको 21 गते नेपाललाई जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको दिनको सम्झनामा हरेक वर्ष आजको दिनलाई राष्ट्रिय दिवसको रूपमा मनाउन थालिएको हो। नेपालको संविधानले सबै जात जाति भाषा भाषी वर्ग र समुदायको हक अधिकार सुनिश्चित गर्दै समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गरेको छ। तर नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको दुई दशक हुँदा पनि व्यवहारमा भने कार्यान्वयन नभएको भन्दै सरकारवालाहरूले चिन्ता व्यक्त गर्दै आएका छन्। संविधानको धारा 24 छुवाछुत तथा भेदभाव विरूद्धको हक अन्तर्गत कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति जात जाति समुदाय पेशा र व्यवसाय तथा शारीरिक अवस्थाको आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै पनि प्रकारको छुवाछुत र भेदभाव नगरिने सुनिश्चितता गरिएको छ। जातीय तथा अन्य छुवाछुत र भेदभाव ऐन 2068 जातीय वा अन्य सामाजिक छुवाछुत र भेदभाव गर्ने कार्य गर्न कुनै प्रकारको मदत गर्न प्रोत्साहन गर्न उक्साउन वा त्यस्तो कार्यको उद्योग गर्न नहुने व्यवस्था गरिएको छ। यस प्रकारको कार्य गरेमा कसुरको मात्रा बमोजिम 2 महिना र 20,000 देखि 1,00,000 रूपियाँसम्म तथा 3 महिनादेखि 1 वर्षसम्म कैद तथा प्रोत्साहन गर्ने व्यक्तिलाई त्यसको आधारमा आधा सजाय हुने व्यवस्था गरिएको छ। नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्नु भएको छ। बैठक दिउँसो 1 बजे ललितपुरको सानेपा स्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ। बैठकमा सहभागी हुन समितिका सबै सदस्यहरूलाई निर्देशन दिएको छ। बैठकमा पार्टीको आन्तरिक अनुशासन प्राप्त उजुरी र भावी कार्ययोजनाको बारेमा छलफल हुने बताइएको छ। समितिका सचिव दिनेश थापा मगरका अनुसार समितिमा पार्टी हित र निर्देशन विपरीतका झण्डै 700 उजुरी परेका छन्। तिनै उजुरी उप कार्यवाहीका लागि सिफारिश हुने भएको छ। फागुनको 21 गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा विपक्षी दलको उम्मेद्वारलाई सघाएर पार्टीमाथि विश्वासघात गरेको विषयमा पनि उजुरी परेका छन्। तनहुको शुक्ला गुण्डकी नगरपालिका पास झरौटा खोलामा भीरबाट खसेर 1 जना युवाको मृत्यु भएको छ। बुधबार हिजो राति जीपी कोइराला अस्पताल पछाडि सिसौघारीमा साथीहरूसँग मापसु सेवन गरेर बसेका शुक्ला गण्डकी नगरपालिका 7 भट्टेपानीका 17 वर्षका अश्विन राणा पिसा फेर्ने क्रममा भीरबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुले जानकारी दिएको छ। उनी राति 11 बजे पिसा फेर्न भन्दै भीरतिर गएको बेला झण्डै 90 मिटर तल खसेका थिए। लगत्तै साथीहरूले उद्धार गरेर जीपी कोइराला अस्पतालमा ल्याए पनि राति 12 बजे चिकित्सकले मृतक घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुका सूचना अधिकारी प्रहरी निरीक्षक दीपक कुमार कार्कीले जानकारी दिनुभएको छ। लुम्बिनी प्रदेशमा मन्त्री परिषद पुनर्गठन भएको छ। प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हिजो मन्त्री परिषद पुनर्गठन गर्दै नयाँ कार्य विभाजन गर्नुभएको छ। पुनर्गठित मन्त्री परिषदमा 5 जना मन्त्रीलाई समावेश गरिएको छ। नेकपा एमालेबाट 4 र जनता समाजवादी पार्टी जसपाबाट 1 जना मन्त्री नियुक्त गर्दै मन्त्रालयगत जिम्मेवारी तोकिएको छ। एमालेबाट तुलसी प्रसाद चौधरी र कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, रामजी प्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा दिल्ली राज भूषाललाई ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ। यस्तै गरी जसपाका भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ। यस अगाडि यो मन्त्रालयको जिम्मेवारी जसपाकै आदेश कुमार अग्रवालले सम्हाल्दै आउनु भएको थियो। अग्रवालको ठाउँमा अहिरलाई मन्त्री नियुक्त गरिएको हो। नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण यही जेठको 25 गते सोमबारका लागि तय गरिएको छ। भारत भ्रमणमा रहनुभएका राष्ट्रपा सभापति रवि लामिछाने स्वदेश फर्किए लगत्तै परराष्ट्र मन्त्री सुशील खनाल भारत भ्रमणमा जानुहुने भएको छ। वहाँको भारत भ्रमणको क्रममा नेपाल भारत बीचमा सरोकार र प्राथमिकतासँग सम्बन्धित विषयमा छलफल हुनेछ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र सभापति लामिछाने बीचमा हिजो भएको भेटमा सहभागी राष्ट्रपा सांसद दीपक बोहराले बीबीसी नेपालीसँग गरेको कुराकानी अनुसार परराष्ट्र मन्त्री खनालको भारत भ्रमण तय भएको छ। तर नीति भने टुङ्गो लाउन बाँकी रहेको छ। राष्ट्रपा सभापति लामिछाने भने पर्सी दिल्लीबाट स्वदेश फर्कने कार्यक्रम रहेको छ। लामिछानेले हिजो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग 1 घण्टा भन्दा बढ़ी समय भेटघाट गर्नुभएको थियो। अस्ति मंगलबार भारतीय विदेश मन्त्री एस जयशंकर र भाजपाका अन्य नेतासँग भेटवार्ता भएको छ। लामिछाने फर्किएपछि परराष्ट्र मन्त्री खनाल दिल्ली जाने तयारी भएको हो। परराष्ट्र मन्त्री खनालले दिल्लीमा सरकारको प्रतिनिधित्व गर्दै भारतीय समकक्षी एस जयशंकर र अरू नेताहरूसँग पनि छलफल गर्नुहुने भएको छ। पोखरा जंक्सन नियमित हवाई सेवा बन्द भएको छ। निजी वायु सेवा कम्पनी तारा एयरलाइन्स र समित एयरलाइन्सले पोखरा जंक्सन नियमित हवाई सेवा उडान करिब तीन महिनाको लागि बन्द गरेको जनाएका छन्। वर्षा यामको मनसून मौसम प्रतिकूलता र पर्यटकीय अफसिजन लगायतका कारणले यहाँ उडान भर्ने निजी वायु सेवा कम्पनीले पोखरा जंक्सन नियमित हवाई उडान बन्द गरेको जंक्सन नागरिक उड्डयन कार्यालयका प्रमुख दीपक पोखरेलले जानकारी दिनुभयो। जंक्सन नागरिक उड्डयन कार्यालयले वर्षेनी हिउँदी याम र बर्खायामको समयमा अल्पकालीन रूपमा पोखरा जंक्सन हवाई सेवा उडान स्थगित हुने गरेको जनाउनु भएको छ। नियमित हवाई उडान सेवा बन्द गरिएको भए पनि आकस्मिक चार्टर हवाई तथा हेली उडान तथा सेवा नरोकिने जंक्सन नागरिक उड्डयन कार्यालयले स्पष्ट पारेको छ। पृथ्वी राजमार्ग अन्तर्गत तनहुको म्याग्दे गाउँपालिका मनहरीमा आज बिहान मिनी ट्रक र एम्बुलेन्सको आपसमा ठोकिँदा सातजना घाइते भएका छन्। घाइते मध्ये एम्बुलेन्समा सवार एक महिलाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। प्रहरी चौकी थर्पुका अनुसार आज बिहान करिब 6:20 बजे पोखराबाट दमौडीतर्फ जाँदै गरेको G156960 नम्बरको मिनी ट्रक र विपरीत दिशाबाट आउँदै गरेको L01001J0046 नम्बरको एम्बुलेन्सको आपसमा टक्कर खाएको थियो। दुर्घटनामा परेर एम्बुलेन्समा सवार 6 जना र मिनी ट्रकमा सवार रहेका चालक 1 जना घाइते भएका छन्। घाइतेहरूलाई तत्कालै उद्धार गरेर स्थानीय अस्पतालहरूमा उपचारका लागि पठाइएको छ। घाइते मध्ये 2 जनाको तनहुँकी झरौटा स्थित जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ। अस्पतालका अनुसार एम्बुलेन्सको चालक रोल्पाको थवाङ गाउँपालिका 2 बस्ने 24 वर्षका कुशल परियार र सोही ठाउँकी 61 वर्षकी जुन राखी बुढा मगरको अवस्था मध्यम रहेको छ। यस्तै दमौली स्थित प्रादेशिक अस्पतालमा 4 जनाको उपचार भइरहेको छ। घाइते मध्ये रोल्पाको थवाङ गाउँपालिका 2 दहबार बस्ने 25 वर्षका अञ्जना बुढा मगरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उहाँका अनुसार छाती टाउको र दाहिने खुट्टाको साप्रामा चोट देखिएको छ। सोही अस्पतालमा उपचार अन्य घाइतेहरूमा अञ्जनाका 3 वर्षका छोरा युवान बुढा मगर, पूर्वी रूकुम भूमि गाउँपालिका 7 बस्ने 36 वर्षका चीजमाया घरती र रोल्पा थवाङ 2 का 60 वर्षकी धनप्रसाद बुढा मगर रहनु भएको छ। धनप्रसाद ढाड र छातीमा प्लास्टर गरिएको स्पाइनल अड्डी फ्र्याक्चरको पुरानो बिरामी समेत हुनुहुन्छ। उहाँहरू 3 जनाको अवस्था मध्यम रहेको छ। यस्तै गरी दुर्घटनामा घाइते भएका मिनी ट्रकको चालक तनहुँको मेगदी गाउँपालिका 2 का 38 वर्षका महेन्द्र राणा भाटको पनि उपचार भइरहेको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अगाडि बढ़ाएको छ। तनहुँमा आफ्नै नाबालिका छोरीमाथि जबरजस्तीकरण गरेको आरोपमा 1 व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार जिल्लाको स्थानीय तहमा जिल्लाको बस नगरपालिकामा बसोबास गर्ने 64 वर्षका पुरूषले आफ्नै 12 वर्षकी छोरीमाथि पटक पटक जबरजस्तीकरण गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो। पीड़ित बालिकाको हित तथा गोपनीयतालाई ध्यानमा राखेर घटनामा संलग्न व्यक्तिको नाम थर ठेगाना र अन्य परिचय खुलाइएको छैन। प्रहरीका अनुसार जेठको 9 गते राति करिब 11:30 बजे घटनाबारे जानकारी प्राप्त भएपछि तत्काल प्रहरी टोली खटाइएको थियो। टोलीले आरोपितलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढ़ाएको जनाइएको छ। घटना सम्बन्धित थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी निरीक्षक दीपक कुमार कार्कीले जानकारी दिनुभयो। उहाँका अनुसार पक्राउ परेका व्यक्ति विरूद्ध हार नाता करणी सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। तनहुँका नगरवटा स्थानीय तहले जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसको अवसरमा बिहिबार आज सार्वजनिक विदा दिएका छन्। जिल्लाका 10 वटा स्थानीय तहमध्ये आबुखैरनी गाउँपालिका बाहेक अन्य सबै पालिकाले विदा घोषणा गरेका हुन्। ब्यास नगरपालिका, भानु नगरपालिका, शुक्ला गण्डकी र भीमार नगरपालिका तथा म्याग्दी, रिसिङ, घिरिङ र देवघाट तथा बन्देपुर गाउँपालिकाले छुट्टा छुट्टै सूचना जारी गरेर सार्वजनिक विदा दिएका छन्। पालिका अन्तर्गतका कार्यपालिका, सामुदायिक संस्था र वित्तीय संस्था तथा अत्यावश्यक बाहेका निकायमा विदा दिएको जनाइएको छ। स्थानीय तहहरूले जारी गरेको सूचनामा जातीय विभेद र छुवाछुतको अन्त्य गर्दै सामाजिक सद्भाव, समानता र एकताको सन्देश प्रवाह गर्न दिवसको अवसरमा विदा दिएको उल्लेख गरिएको छ। यसैगरी संयुक्त राजनैतिक दल संघर्ष समितिले दिवसको अवसरमा सार्वजनिक विदा दिन स्थानीय तहहरूसँग माग गरेको थियो। पानी पर्ने क्रम कम भएसँगै गर्मी ह्वात्तै बढ़न थालेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अस्तिसम्म 37 डिग्री भन्दा तलै रहेको तापक्रम हिजो बढ़ेर 41 डिग्री सेल्सियससम्म पुगेको छ। हिजो सबैभन्दा बढ़ी भएर हावामा अधिकतम तापक्रम 41 डिग्री सेल्सियस पुगेको छ। यस्तै नेपालगंजमा 39.5, जनकपुरमा 38.2, सिमरामा पनि 38.2, धनगढ़ीमा 38.1, चन्द्रगढ़ीमा 36.9, धरानमा 36.5 र विराटनगरमा 36.1 डिग्री सेल्सियस तापक्रम मापन भएको छ। यस्तै काठमाडौँमा पनि केही दिन अगाडि 25 डिग्रीमा झरेको तापक्रम हिजो बढ़ेर 39.6 डिग्री सेल्सियस मापन भएको छ। मध्य प्रदेश तथा कोशी बागमती र गण्डकी प्रदेशको तराईमा अझै तातो हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। हिजो काठमाडौँ उपत्यका सहित केही ठाउँमा पानी परेको थियो। आज लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशको हिमाली र पहाड़ी भूभागका थोरै ठाउँहरूमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। मध्य प्रदेश तथा कोशी बागमती र गण्डकी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना रहेको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानमा थप सैन्य कार्यवाही गर्नबाट रोक्ने उद्देश्य सहितको प्रस्ताव पारित गरेको छ। युद्ध नगर्ने विषयमा सार्वजनिक प्रदर्शनमा 4 रिपब्लिकन सांसदहरू सामेल भएपछि 215 मध्ये 208 भारी मतले यो प्रस्ताव पारित भएको हो। 4 महिनादेखि चलिरहेको इरानी युद्धलाई लिएर अमेरिकी सांसदले ट्रम्प को युद्ध अधिकार सीमित गर्न गरेको यो चौथो प्रयास रहेको छ। आलोचकहरूको भनाईमा ट्रम्प प्रशासनले कांग्रेसको स्पष्ट स्वीकृति बिना युद्ध विस्तार गर्ने प्रयास भइरहेको जनाइएको छ, जुन अमेरिका संविधानको भावना विपरीत रहेको छ। यद्यपि तल्लो सदनबाट पारित भएको यो प्रस्ताव तत्काल कानून बन्ने छैन, यसका लागि रिपब्लिकन बहुमत रहेको अमेरिकी माथिल्लो सदन सिनेटको स्वीकृति आवश्यक हुन्छ। सिनेटले अनुमोदन गरे पनि राष्ट्रपति ट्रम्पले भिटो प्रयोग गर्न सक्ने भएकाले त्यस्तो अवस्थामा प्रस्तावलाई लागू गराउन दुवै सदनमा दुई तिहाईको बहुमत आवश्यक पर्ने हुन्छ। युद्ध विरामको सहमति भएको भनिए पनि अमेरिका र इरानबीच पछिल्ला दिनहरूमा आक्रमण र प्रति आक्रमण भइरहेका छन्। अब अन्तिममा खेल समाचार। मलेसियामा जारी एसएससी महिला प्रिमियर कप क्रिकेटमा नेपाल आज भूटानसँग खेल्दैछ। समूह डीमा रहेको नेपाल र भूटान बीचको खेल नेपाली समय अनुसार आज बिहान 7:15 शुरू हुनेछ। हिजोको पहिलो खेलमा कतारलाई 8 विकेटले हराउँदै नेपालले सुखद शुरूआत गरेको हो। नेपाल टी20 एसिया कपको छनौट प्रतियोगिता समेत रहेको एसएससी महिला प्रिमियर कपमा कुल 18 टोली सहभागी रहेका छन्। सहभागी टोलीलाई 4 समूहमा विभाजन गरिएको छ। नेपाल रहेको समूहमा कतार, भूटान र हङकङ रहेका छन् भने नेपालले समूह चरणको अन्तिम खेलमा पर्सि हङकङसँग खेल्ने तालिका रहेको छ। प्रतियोगिताको हरेक समूहबाट शीर्ष 2 टोली क्वार्टर फाइनलमा प्रवेश गर्नेछन्। 4 क्वार्टर फाइनल खेल जेठको 27 गते हुनेछ। त्यसपछि जेठको 29 गते सेमी फाइनल खेलहरू तथा जेठको 30 गते तेस्रो स्थानका लागि र फाइनल खेल आयोजना गरिनेछ। यस प्रतियोगिताबाट उत्कृष्ट 4 टोली आउँदो महिला एसिया कपका लागि छनौट हुने भएका छन्। विविध खबरहरू सँगसँगै बिहान 10 बजेको ढोरबाराही हाइलाइट आजका लागि सकिएको छ। दिउँसो 2 बजे हामी थप विवरण सहितका समाचारहरू लिएर फेरि उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो ढोरबाराही 103.8 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार।
2: तपाईँको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0664141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
9: Bye-bye. मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
17: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार फोन बजार
9: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
17: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटेल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ
9: मोबाइलसँग सम्बन्धित चार्जर इयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाती घडी वारेन्टीका साथ पाइनुको साथै चस्मा पनि पाइन्छ
17: एमसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामीलाई ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसीको सिम पनि पाइन्छ एमसिएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ
9: अन्त एकचोटि राम्रो होला एकचोटि सस्तो होला तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला
17: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा
18: प्रोप्राइटर सुबिल श्रेष्ठ किम नारायण श्रेष्ठ मोबाइल 98461599 छ
9: आज हामी हाम्रो खानामा आइरन भन्ने पोषण तत्वको महत्वको बारेमा छलफल गरौँ है किशोर अवस्थामा तीव्र रूपमा शारीरिक र मानसिक विकास हुने हुनाले आइरनयुक्त पोषिलो खानेकुरा खानुपर्छ खानामा भएको आइरन तत्वले हाम्रो शरीरमा रगतको कमी हुन दिँदैन
19: कसरी लगाउनु पर्ने
9: केटीहरूमा महिनावारी शुरू भएपछि रगतको कमी हुन सक्छ त्यस्तै शारीरिक सरसफाईको कमीले जुकाको संक्रमण भएमा तथा घाउ चोट लागेर धेरै रगत बगेमा पनि रक्त अल्पता हुन सक्छ
19: यो रक्त अल्पता भएमा के हुन्छ
9: थकाई लाग्ने बौद्धिक क्षमता तथा शारीरिक स्फूर्तिमा कमी आउँछ
19: यसबाट बस्न के गर्नु
9: नियमित रूपमा हरियो सागपात खानुको साथै आइरन फोलिक एसिड चक्की नियमित रूपमा खाने गर्नुपर्छ यो चक्की कहाँ पाइन्छ कि स्वास्थ्य संस्था महिला स्वास्थ्य स्वयंसेवीकासँग नियमित रूपमा निशुल्क पाइन्छ साथै अभियानको क्रममा विद्यालयमा समेत पाइन्छ
26: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश
20: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी
21: अर्कै यो झुम्का हेर न है झन् कस्तो राम्रो फेसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त भुलेर दुःख मात्रै पाइयो
20: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है होलसेलमा सबै पाइने रहेछ
21: हो त है सामान लिन टाढो किन जानु पर्यो र
20: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
21: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता
17: ग्राहकको चाहना नै हाम्रो जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार
20: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
17: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल फोन 98461612020
20: होइन हौ श्रीमानज्यू के भयो गाडी स्टार्ट गर्नु न जाने बेला भइसक्यो अहिलेसम्म गाडीको फन्को मारेको मारे हुनुहुन्छ केही समस्या आयो कि क्या हो
22: यो बाटो पनि कहिले भन्छ खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्री हुन थाल्यो जति धोए पनि हिलो जाने होइन
20: समस्या त आइहाल्छ नि बरु समाधान पो खोज्ने हो त अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खोलेको छ नि त्यही बनाउन र धुलाउन लैजानु न जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि
17: हजुर हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस् सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल प्रोप्राइटर बुद्धि बहादुर कार्की मोबाइल 9860373310 र 9921653507
23: सुन शुद्धताको प्रतीक
1: तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौँ।
29: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
1: पोषण आभूषण सुन चाँदी पसल दुलेगौडा बिक्री बजार।
3: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको
1: ओम पोषण आभूषण सुन चाँदी पसल
3: शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर भुज बहादुर सुना।
1: मोबाइल 9800535537 र 9800665159।
29: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
1: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्नल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो। राम्रो मात्र होइन उत्कृष्ट बन्छ कार्यक्रम।
29: ओके ल गर।
1: हजुर, सिक्किम अफसेट प्रेस शुक्ला गण्डकी 4 दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा।
29: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेजर र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्टिकर बिल भरपाई पासबुक ब्रोसर तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोपाइटर गोविन्द सिद्धेल फोन 9855-28543 र 9847-00787।
4: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भयो दाई, पैसा भएपछि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको
20: छ। ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापाहरू सफाट नजानुहोस् न, जगदेखि ढुलानसम्मका सबै सामान एउटै सामानमा पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनिटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल। प्रोपराइटर महेश थापा फोन 0654142636 मोबाइल 9855-78302 र 9845-78302।
6: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका 7 दुलेगौडा तनहुँको कक्षा 11 नयाँ भर्ना सम्बन्धी सूचना।
1: शुक्ला गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल। यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
29: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाई, छात्रवृत्ति, यातायात लगायतका सुविधा भएको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0654142585 मोबाइल 9855-35497 र 9855-34885 सम्पर्क गर्न सकिनेछ।
29: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ।
8: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
23: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
8: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटीको सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044
23: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
20: साइनी दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त? ए दाई पनि घरै हुनुहुँदो रहेछ त। खै ल्याउन त कहाँबाट ल्याएको निकाल्छे, हाम्रो त बुढाले ल्याएका हुन्। मल पनि साह्रै राम्रो रहेछ।
4: सुन त माइली, गणपतिको सफल एकेटोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
20: ए हो र, हस् दाई म आजै जान्छु।
0: हजुर, यस हाइजेनिक राज प्रणालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरीबास कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
7: हाइजेनिक राज प्रणाली शुक्लागण्डकी 8 सफल एकले टोल गणपति, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
10: सुवर्ण अवसर।
29: अब दिल्ली गौड़ा स्थित महर्षि आयुर्वेद फर्मा में आयुर्वेद डाक्टर विवश वास्तुला द्वारा आयुर्वेद मौलिक पद्धति विभिन्न रोग सफल उपचार,
10: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार होने रोग,
29: पेट संबंधी समस्या, गैस्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुखने, पोलने, अमिलो पानी आने जस्ता समस्या,
10: फाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
29: तिनास, नाक को एलर्जी, नाक में मासु पलाएको,
10: मृगौला को पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट संबंधी समस्या,
29: स्त्री तथा प्रसूति रोग, महिनावारी गड़बड़ी, सेतो पानी बग्ने, निसंतान तथा यौन दुर्बलता, पीसीओडी,
10: नशा तथा दांत संबंधी रोग, ढाड़ कमर को दुखाई, घुटना खिएको तथा अन्य संपूर्ण नशा रोग,
29: जन्डिस, टाउको दुख्ने, अनिद्रा, हाथ खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
10: साथ ही पुराना निको नभएको घाउ, छारा संबंधी रोग, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
29: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौड़ा,
0: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौड़ा बस पार्क नजिकै रिडी कुमारी स्पोर्ट्स संघको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
11: पसल सरेको सूचना, शुक्ला गण्डकी 4 दुलेगौड़ामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौं। प्रोप्राइटर मिन बहादुर सुनार 9825519122, 9800528 र 9840769246।
12: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
11: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र पट्टिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
12: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
11: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागण्डकी 2 काछे पानी तडहो, प्रोप्राइटर रमेश भुजेल, फोन 9855-32475 र 9801-32475।
15: ल किन हो आन्टी दिदी, त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
24: हेर्न कान्छे, यति त पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
15: बजारै भरे फ्रेस आउँछ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेतको चिन्ता लिनु भएको छ यो दिदीले?
24: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
15: त्यसो भए विवेक ढुङ्गानाको शुक्लागण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
0: शुक्लागण्डकी फ्रेस हाउस दुलेगौड़ा तनहु पञ्चमनी स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौड़ा भित्री बजार साङ्गेला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्ने, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अण्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
11: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856062136 र 9151166136।
25: This is Radio Dhurbarahi, 103.8 MHz.
29: Except 10.8 MHz resides every day 10:30 AM to 12 PM.
25: It's time for calling time.
29: Only on Radio Dhurbarahi.

हेलो गुड मर्निङ दर्शन नमस्कार अनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई प्रोग्राम कलिङ टाइममा जसले यति बेला सुन्दै हुनुहुन्छ रेडियो ठोर बारा हि 103.8 मेगाहर्ज सन्तरमनका वा साथ इन्टरनेट अनलाइन मार्फत पनि www.radiodharbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ हामीलाई सुनेर साथ दिन सक्नुहुन्छ भने प्रोग्राम कलिङ टाइम लिएर सदाजी आज पनि तपाईँको साथमा उपस्थित भइसकेको छु म कार्यक्रम प्रस्तुता अनु मल्ल र रहन्छ अबको 12 बजेको समयसम्म र हामी हेलो गुड मर्निङ दर्शन नमस्कार अनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई प्रोग्राम कलिङ टाइममा जसले यति बेला सुन्दै हुनुहुन्छ रेडियो ठोर बारा हि 100

आउने गर्दछौ भने आज चाहिँ बिहिबारको एपिसोडमा रहेर मजाले साथीहरूको हामी प्रतिभालाई कार्यक्रममा स्थान दिन्छौ, आफ्नो कला कला प्रस्तुतिहरू प्रस्फुटन गराउँदै रेडियो प्रोग्राम मार्फत चाहिँ हाम्रो श्रोता साथीहरूलाई पनि सुनाउन चाहनुहुन्छ भने आउन सक्नुहुन्छ। टेलिफोन लाइन केही क्षणमा खुल्ला गर्नेछु। 0625-4142-0000 बाटो भएर भन्दै सम्पूर्ण श्रोता साथीहरू सञ्चारमा हुनुहुन्छ होला अनि साथमा रेडियो चुनन गरेर साथ दिइरहनु भएको छ र अन्तिमसम्म सुनेर साथ दिनुहुनेछ भन्ने आशा पनि छ। सँगसँगै अहिलेको लागि एउटा मिठो गीतबाट कार्यक्रम शुरूआत गरिहाल्छु। झाला उडेर मेरो झाले रुमाला थापा न थापा हातैमा सुमधुर गीत हेमन्त शर्माको आवाजमा सजिएको यो गीत अहिलेको लागि स्वीकार्नुहोला है त।

साली रुमाल सुमधुर गीत बाट कार्यक्रमको शुरूआत गरिसकेको छु भने अब पालो तपाईँको हो 65744200 को बाटो भएर सहभागिता जनाउन सक्नुहुन्छ जहाँ चाहिँ आज हामी बिहिबारको एपिसोडमा रहेर श्रोता साथीको प्रतिभालाई कार्यक्रममा स्थान दिनेछौ भने र हाम्रो प्रोग्रामको स्पोन्सर गरिदिएको छ उमेमा विश्वसन साली पसल दिलेगौडाले प्रोपाइटर हुनुहुन्छ मिन बहादुर सुनार भने अर्डर अनुसारको विभिन्न डिजाइनका गरगनाहरू खरिद बिक्री तथा साफेर गर्नु परेमा अनि पुराना गरगनाहरू पनि साफेर गरिनुका साथै मरमत खरिद बिक्री पनि गरिन्छ गएर सेवा सुविधा चाहिँ यहाँले लिन सक्नुहुनेछ र प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएको छ यो सिङ्गापुर एफएमसी एन्सेलरी सबले प्रोपाइटर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ भन्ने जानकारी सँगसँगै साथी हुनुहुन्छ है लाइनमा भन्दैथे साथी छिरिसक्नु भएको छ सुन्दै हुनुहुन्छ भने आउन सक्नुहुन्छ फेरि पनि सहभागिता जनाउनुको लागि हामी बाह्र पछि फरकदार फरक श्रृङ्खलाको साथमा सँगसँगै एकजना साथीले चाहिँ अब बाह्र पछि विजय गराउँछ अनि विजय साथी मध्ये पनि अन्तिम बार शनिबार भने एकजना साथीले चाहिँ रिसाईको रिचार्ज पाउन सक्नुहुन्छ लक्की ड्र मार्फत भन्दै अहिले भने फेरि पनि कोही साथी हुनुहुन्छ हामीसँग टेलिफोन लाइनमा स्वागत गरिहाल्छु किन हुन्ला साथीलाई चाहिँ लिन गाह्रो परेको नि हो कि साथी चाहिँ हामीसँग थोरै मात्र जोडिनु भएको हो कि है सुन्दै हुनुहुन्छ भने मजाले खुलेर आफ्नो प्रस्तुति राख्ने हो आज चाहिँ साथमा साथीभाइलाई सम्झना सन्देश पनि राख्न सक्नुहुन्छ अहिलेको लागि भने बेनीको बजार जता माया उद्देश्य नजर तिरी मिले झाले रुमाल सुमधुर गीत सन्जु पन्त अनि दीपक लिम्बुका आवाजमा सुझेको यो सुमधुर गीत प्रस्त साथीलाई सहभागी गराउँछु हामी सँगै रहनुहोला है त

0: हजुर सर, र चिसो चिसो हावा जमसुमे बजारको है, अब यो गर्मी आमको समयमा हामी गर्मी जस्तो अब चिसो महसुस गराउने भनेको त्यस्तै मिठा मिठा गीत सङ्गीतले नै हो। कस्तो इनर्जेटिक एकदमै डान्सिङ सङ्ग शब्द सङ्गीत पनि एकदमै रमाइलो थियो। तपाईँमा आज कार्यक्रममा स्थान दिइसकेको छु भने अब पालो तपाईँको हो 0965424200 बाटो भएर आउन सक्नुहुन्छ। सहभागिता जनाउनको लागि टेलिफोन लाइन पनि खुल्ला रहेको छ भने कोही साथी हुनुहुन्छ लाइनमा। हेलो, नमस्ते हजुर। दर्शन हजुर, कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो दाजुलाई। अनि के छ लेखनाथतिर सँगसँगै हाम्रो नाचीको नयाँ नौला खबर? घाम लागिरहेको छ है नि त, अनि जस्तो छ त्यस्तै छ। अनि खाना खानु भएको छ कि छैन? खानपिन चाहिँ अब ठिक्क पारेर होइन एकदमै मिठो गरेर खानु होला, अनि हामीलाई पनि सम्झदै गर्नु होला, रेडियो प्रोग्राम पनि सुन्दै गर्नु होला भन्दै। अनि आज हाम्रो श्रोता साथीलाई चाहिँ के सुनाउँदै हुनुहुन्छ त नि? ल सुरु गरिदिनु, साडीबाट अब मिठासको साथमा सुरु
1: गरिदिइहाल्नुहोस्।
0: हजुर, यो मिठो शब्दको लागि पनि यहाँलाई चाहिँ धेरै धेरै धन्यवाद छ। अनि यो सायरी मात्रै सुनाउने कि आज अब यो सायरी सँगसँगै अरू कुरा पनि भन्नु मन छ? ल ठिकै छ, ल सुरु गरिदिनुहोस् न। यहाँ भाका पनि हामी नयाँ आवाज आवाजमा सुनिहाल्छौँ, सुरु गरिदिनुहोस् न। 1, 2, 3, go!

हजुर धेरै धेरै धन्यवाद यहाँलाई पनि कस्तो रमाइलो गीत यो बहिनी छौँ उज्यालो नभए त जानु हुँदैन यो गीत सँगसँगै साथीभाइलाई खुलेर सम्झाउनुहोस् मजाले अनि हामी छुटिनु पर्छ है हस्त नमस्कार भाउ भाइ शुभ दिन हुमना शर्माजी हुनुहुन्थ्यो लेखनाथदेखि साथीलाई चाहिँ अब केहीसम्म सहभागी गराउँछौ हामी चाहिँ अब विश्रामतर्फ जानुपर्ने बेला भइसकेको छ उनको त कुरै छोडौ टाइटलमा रहेको समुद्र गीत रहेको छ उदित नारायण झाको आवाजमा सजिएको यो गीत सँगसँगै कार्यक्रमको पहिलो व्यावसायिक विश्राम अनि 11 बजेको टाइम चेक पश्चात हामी साथीहरूसँग सहभागिता सँगसँगै कार्यक्रममा पुनः उपस्थित हुन्छौ भने हामी सँगै रहनुहोला है त

0: This is Radio Dwarbarahi, 102.8 MHz. छुवाछुत मुक्त समाज हाम्रो अभियान, दलित अधिकार र समान अवसर हाम्रो आधार,
1: हार्दिक निमन्त्रणा। यही जेठ 21 गते 20 जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा नगर स्तरीय दलित सञ्जाल शुक्ला गण्डकी नगर समितिको आयोजनामा वृहत र्याली सहितको एकता भेला आयोजना गरिएको छ। शुक्ला गण्डकी नगरपालिकामा बसोबास गर्नुहुने दलित समुदायका सम्पूर्ण महानुभावहरूलाई बिहान ठिक 10 बजे दुलेगौडा स्थित बीपी चोकमा उपस्थित भई र्यालीमा र नगरपालिकामा आयोजना हुने विशेष कार्यक्रममा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: आयोजक नगर स्तरीय दलित सञ्जाल शुक्ला गण्डकी नगर समिति। पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मिन बहादुर सुनार 98253919122, 98058800008 र 98460076246। साइलियामा प्रकाश राईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
2: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
0: बिपी चोकमै हो, पहिला त छ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
3: ए ल ल, तपाईँ पनि झुकिनु होला नि, याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक।
0: प्रोप्राइटर थान प्रकाश नेउपाने 98560 38878, प्रशान्त नेउपाने 98460 26925।
1: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बया पुन,
4: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
1: हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर एग्जमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्नी नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
4: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
1: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
4: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
1: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
4: एन्टिरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एण्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
1: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
4: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
1: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
5: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई साइन्सेस प्राली, पोखरा 9 न्युरो, फोन 01-5901-5963।
7: ए सबिना, यसको हतारमा कता हो?
8: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, घर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
7: ल, बिहेको घर गहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचाँदी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएको भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
9: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ।
10: यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ।
9: सम्पर्क बनकेवा कालिका सुनसादी पसल धुलेगौडा बनकेवा चौक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9840788528 र 9008216142।
11: निसन्तान 15-52 समस्या भएका दम्पतीहरूको लागि खुसीको खबर।
12: लामो समयदेखि सन्तान नभएका दम्पतीहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतीले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
11: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0625414233, मोबाइल 9968718887।
13: 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
14: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
15: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
16: डर लाग्नु, निद्रा नलाग्नु,
15: अनौठा विचार आउनु,
16: निराशा बढ्नु, खुसी नहुनु,
15: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
16: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
15: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
16: छटपटी हुनु, चिटचिट पसिना आउनु,
15: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
16: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
15: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
16: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
15: नेपाल सरकार विज्ञापन।
17: दिस इज रेडियो ढोरबारा 103.8 मेगाहर्ज।
18: टाइम चेकको साथमा बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
19: हजुर, कार्यक्रमको यो पहिलो व्यावसायिक विश्राम अनि 11 बजेको टाइम चेक लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ, कलिङ छ, यो हाम्रो कल गर्न सक्नुहुन्छ। सहभागिता जनाउनको लागि 0625414200 टेलिफोन लाइन पनि एकदमै खुल्ला रहेको छ, सहभागिता जनाउन सक्नुहुन्छ। भनिरहँदा कोही साथी टेलिफोन लाइनमा चाहिँ हुनुहुन्छ, ढिला नगरी कहाँदेखिको हुनुहुन्छ सहभागी गराइहाल्छु। हेलो, नमस्ते हजुर।
20: हेलो,
19: नमस्ते हजुर। कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो बिमाजीलाई। अनि बिमाजी के गर्दै हुनुहुन्छ अहिलेको समय? अनि किमल डाँडातिर चाहिँ कतिको घाम लागेको छ, गर्मी कतिको बढेको छ पछिल्लो समय? ल, यो समय चाहिँ एकदमै विशेष आफ्नो ख्याल पनि राख्नु होला। गर्मीको समयमा चाहिँ अब बाहिर चाहिँ जानु भएन अरे कि? गर्मीको समयमा घुम्न चाहिँ कतिको मन पर्छ हाम्रो बिमाजीलाई? गर्मीको समयमा घुम्न जान कतिको मन पर्छ? बाहिर हुन्छ नि चिसोमा कतिको मन पर्छ भनेको कि? कति नै मनै पर्दैन है? ल ठिकै छ, यो कुराकानी सँगसँगै. अनि आज रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन? पालै परेन है? ल अब पालो पनि परिसक्यो, अब पालो तपाईँको न हो. आज हाम्रो श्रोता साथीलाई चाहिँ के सुनाउनु हुन्छ? आज हाम्रो साथीलाई के सुनाउँदै हुनुहुन्छ हाम्रो बिमाजीले? ल अब ढिला नगरिकन अब भने हामी तपाईँको प्रतिभा सुनिहाल्छौँ कार्यक्रममा. सन्धि हालसँग सुरु गरौँ है त. 1, 2, 3, go.

0: हजुर धेरै धेरै धन्यवाद. यो मन त्यस्तै रुदो रहेछ नि भनेर मार्मिक गीत गाउँदा पनि किन होला हाँसो लाग्यो त हाम्रो बिमाजीलाई किन होला. ल ठिकै छ, अब गीतले रुदो रहेछ नि भने पनि अब साँच्चीकै माता रोएर बस्नु त भएन नि त है. एकदम सधैँ यसरी नै हाँसी खुसी रहनु होला, रेडियो प्रोग्राममा पनि सहभागिता जनाइराख्नु होला भन्दै अहिले भने साथीभाइलाई सम्झना सन्देश राख्नुहोस् अनि हामी छुट्टिनु पर्छ है. हस् हुन्छ हुन्छ, साथीभाइ सम्झनुहुन्छ कि भनेको उहाँले चाहिँ छुटेर गइसक्नु भएको छ. साथमा मिठो मिठो गीत सङ्गीतहरू पनि हामी सुन्छौँ. पहिला साथीलाई नै सहभागी गराइहाल्छु, ढिला नगरिकन आज सकेसम्म साथीहरूको आवाजलाई चाहिँ लिन्छौँ हामी. हेलो नमस्ते हजुर. धन्यवाद यहाँलाई कार्यक्रममा धेरै धेरै स्वागत छ है. अनि के गर्दै
1: हुनुहुन्छ?
0: ल अहिले चाहिँ कस्तो सुन्नु भएको छ? एकदमै अब पेरुङतिर पुग्यो त हाम्रो आवाज. हो र ल ठिकै छ, अब हामी सँगै बसेदेखि अब साथमै छौँ जसरी मजाले कुराकानी पनि गर्नुपर्छ है. पिरुङतिरको हालखबर सुनाइदिनुहोस् न त. भनेपछि गाउँ घरतिरको एउटा मिठासपन भनेको चाहिँ त्यही नै हो कि. काम गर्न दुःख भए पनि घाम लागे पनि अब शीतलो खोल्दै जाने हो भने चाहिँ जता पनि पाइने कि. अलिअलि हाम्रोतिर पनि पठाइदिनु पर्यो कि. दुवैबाट बजार चाहिँ साह्रो हो कि. गाउँमै पठाइदिने पर्यो हामीलाई. ल ठिकै छ, अब तपाईँलाई पनि शीतलता त दिनु पर्यो नि त है. हामीले मात्रै भएन. अनि यो कुराकानी सँगसँगै आज रेडियो प्रोग्राम चाहिँ सुन्नु भएको छ कि छैन त? एघार बजेपछि भनेपछि साथीहरूको प्रतिभा पनि हामी धेरै जस्तो एघार बजेपछि नै लिइरहेका छौँ. अनि अब साथीहरूको प्रतिभा सुनिरोक्दा चाहिँ हाम्रो खगीमाझीलाई चाहिँ आज के सुनाउनु मन लागेको छ त नि हामीलाई. ल ल अब अलिकति भए पनि अब मिठासले भरिदिनु हुनेछ भन्ने आशा अपेक्षा सँगसँगै अब भने सुरु गरिदिइहाल्नु होला. 1 2 3 गो.

0: धेरै धन्यवाद। यो मिठा आवाजको लागि कुन देशको कुन ठाउँमा भयो व्यथा सुन्दा पनि कस्तो आनन्द आइरहेको थियो है। आगामी दिनहरूमा पनि सहभागिता जनाउँदै गर्नु होला। अनि साथीभाइलाई मजाले सम्झना सन्देशको साथमा अब भने छुट्टिनु पर्छ है।
1: को लागि तेरिसको लागि
0: खगिमा थापाजी हुनुहुन्थ्यो पेरुङदेखि समुद्र आवाजको साथमा छुटिसक्नु भएको छ भने पारो तपाईँको है शून्य पैसठी चार चौध दुई शून्य शून्यको बाटो भएर पनि आउन सक्नुहुन्छ। र आज चाहिँ जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस पनि रहेको छ है। सम्पूर्ण सुनेर बस्नुहुने साथीहरूलाई पनि धेरै धेरै शुभकामना पनि छ। अनि आजको दिनमा चाहिँ विवाद आज सार्वजनिक विधा पनि छ है। हाम्रो यो शुक्ला गण्डकी सँगसँगै अब भीमा नगरपालिका ब्यास भानु अनि अब म्याग्दे रिसिङ घिरिङ देवघाट बन्दीपुर लगायत अब छुट्टै सूचना जारी सँगसँगै आज छुट्टीको समय पनि छ। अब यही नगरपालिकामा अब कार्यक्रम पनि छ। अब साथीहरू जाने तर्फमा पनि हुनुहुन्छ होला। साथमा अब छुट्टीको समयमा चाहिँ अब धेरै साथीहरू घरमा पनि हुनुहुन्छ होला है। काम कार्यमा व्यस्त पनि हुनुहुन्छ होला। अनि साथमा चाहिँ हामीले सुनेर साथ दिइरहनु भएको छ भन्ने आशा अपेक्षा पनि छ। कुराकानी चाहिँ गर्नुहुन्थ्यो तर धेरैभन्दा धेरै आज चाहिँ हामी साथीहरूको प्रतिभा र कार्यक्रममा स्थान दिने दिन पनि रहेको छ। सो ढिला नगरी साथीलाई चाहिँ सहभागी गराइहाल्छु। हेलो नमस्ते
2: हजुर।
0: दर्शन नमस्ते। कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो एकराजीलाई।
2: धन्यवाद।
0: अनि के गर्दै हुनुहुन्छ अहिलेको समय एकराजी? कता हुनुहुन्छ? परमा गएर भर्खरै आउनु भएको। अनि आज पछिल्लो समय चाहिँ अब के काम हुन्छ, के काम गर्नको लागि कस्तो काम गर्छ परमा गएर आउनुभयो त नि आज? आली लगाउन गएर आउनु भएको। अनि बिहानको काम सकियो, अब दिउँसो चाहिँ के गर्ने हो त नि? अनि हाम्रो एकराजी चाहिँ कुन ठाउँमा हुनुहुन्छ? तपाईँको आवाज चाहिँ किन होला यति सानो आएको आज? मेरै भोल्युम बढाउनु पर्ने हो र के भन्छ अरे? अब एकराजीले चाहिँ अब तल भैमा राखेर त कुराकानी गर्नु भएको छैन नि? छैन है, एकदमै आवाज चाहिँ सानो सुन्नेको हो जस्तो पनि लाग्यो मलाई चाहिँ। ठिकै छ। अनि कुराकानी सँगसँगै रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन रे? सुन्दै हुनुहुन्छ है। अहिलेको लागि भने हामी तपाईँको प्रतिभा पनि सुनिहालौँ। आवाज चाहिँ अलिक सानो सानो परेर गाह्रो पर्यो है। ल ठिकै छ। ल आज के सुनाउँदै हुनुहुन्छ? ल सुरु गरिदिनुहोस्।
2: के भन्छ भन्दा उसले सोध्यो तर उसले उठाएर
0: हजुर हजुर हजुर ठिकै छ. यो रमाइलो जोसको लागि पनि धेरै धेरै धन्यवाद. अझै तपाईँको आवाज मजाले बुझेको भएको छ, सुनेको भएको छ, अझै रमाइलो बजाउ चाहिँ हुन्थ्यो होला है. नेक्स्ट टाइम पनि यसरी सभाको जनाउँदै गर्नु होला. अहिले भने साथीलाई सम्झाउनुहोस् अनि हामी छुटिनुपर्छ है. थ्याङ्क यू सो मच. ओके नमस्ते भाइ भाइ. उहाँको आवाज चाहिँ मैले मात्रै बुझ्न गाह्रो भएको कि साथीहरूलाई चाहिँ के कस्तो भएको थियो है. अनि सहभागिता चाहिँ जनाउँदै गर्नु होला. अनि अहिलेको लागि भने हामी चाहिँ विश्रामतर्फ जानुपर्ने बेला पनि भएको छ. त्योभन्दा अगाडि चाहिँ एउटा मिठो गीत रहेको छ, कालो कपालको रौदी सुमधुर गीत रहेको छ. प्रशान्त पौडेलको आवाज आफै पनि मिठास चाहिँ हुन्छ होइन, कवितासँग पनि उत्तिकै मिठो चाहिँ हुन्छ. यो गीत सँगसँगै विश्राम पश्चात हाम्रो पुनः भेट हुन्छ. हामी सँगै रहनु
3: होला. कतै सपना पुरा भइहाल्छ कि भनेर म पनि साथीहरूसँग सँगै जाँदैछु, तर कसैलाई बाचा गरेको छु छिट्टै फर्किनेछु भनेर. आजको यात्राभरि म तपाईँहरूलाई एउटा गीत सुनाउनेछु, स्वीकार्नुहोला.

0: This is Radio Dwarbarahi, 103.8 MHz.
1: गंडकी प्रदेश घुम्नु त कति धेरै ठाउँ छन् है दाई?
2: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म मनाङ लमजुङ गोर्खा सन्जाका विभिन्न गाउँहरू कति हो कति नै हाम्रो प्रकृति र संस्कृति नै हाम्रो सहन हो नि त।
0: अतिथि देवो भव पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
2: अनुमोदक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।
3: यसै यसको बुवा यसपालि अलिअलि गर्व गर्न जानु पर्यो, पैसा पनि जम्मा भएकै छ, दार्जिलिङ त हुने मान सम्मान इज्जत बढेको
4: हतारको काम लतार भन्छन्। जहाँ पाए त्यही बनाएर हुन्छ, यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ? विश्वासतिर सुनचारी पसल खोजौँ नि।
3: सन्जा ढुङ्गी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा। थापावाला सुनका गहना, राशि अनुसारका पत्र जडित, हरेक डिजाइनका आकर्षक गरगहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्सिया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
0: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुको साथै खरिद बिक्री तथा साक्षर पनि गरिन्छ।
4: साथमा बिना रसायनका गरगहना तयार पारिएर यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साक्षर गर्दा उचित मूल्य पाइनेछ।
0: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल शुक्ला गण्डकी तीन दुलेगौडा दुर्बारही मन्दिर जाने जीपलाई नभाडी शाखा दुलेगौडा वन के चोक प्रतीक्षालय अगाडि प्रोपाइटर रामो विश्वकर्मा 9871-16069 राजु विश्वकर्मा 9087-169
5: मम्मी भोक लाग्यो खाजा खाऊ न।
6: नानु बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
5: हस् मम्मी।
7: मैले सुने छोरी एक्जाम हिँड।
6: सुन्नुहोस् न खाजा खान त बिजी मामा हाउसमै जाउँ है, त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ अरे नि।
8: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
6: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी छोइला, ड्राई सिक वा चिकन, चिकन विङ्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदोकोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008-28144 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
8: बिजी मोमो हाउस दुलेगौडा एयरपोर्ट चोकबाट 100 मिटर भित्र नगर समाज भवन नजिकै।
9: सडक मेमोरियल हस्पिटल कर्मचारी सञ्चय कोषद्वारा सूचीकृत अस्पताल।
10: यस सडक मेमोरियल हस्पिटलमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
9: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
10: सेवा लिने क्रममा चाहिने जानकारी
9: सञ्चय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोषको नम्बर।
10: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
9: साबिकका सञ्चयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
10: विस्तृत जानकारीका लागि सडक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-778।
11: सफलताको अर्को नाम जुनियर सिटिजन्स एकाडेमी माध्यमिक विद्यालय।
12: शिक्षा बस्तीको आइयुएममा एमबीबीएस अध्ययनको सफलता तथा सार्थक सुवेदीको आइयुई इन्जिनियरिङ सफलताको निरन्तरता। सन्ध्या पौडेल, श्वेता ढुङ्गाना, प्रमेक्षा राणा भाट, कृष्णा परियार र मल्लिका तिमिल सिन्हा लगायतको मेडिकल क्षेत्रमा उत्कृष्ट उपलब्धि।
11: इन्जिनियरिङ तर्फ सुमित पोटेल, प्रीतम आचार्य र लक्षण आले तथा सीएसआईटीमा सुगम गुरुङ र सबिन गुरुङको उल्लेखनीय सफलता। बीबीए, बीएचएम लगायत विभिन्न क्षेत्रमा पनि विद्यार्थीहरूको उत्कृष्ट उपलब्धि।
12: केवल पढ़ाई मात्र होइन अनुभवी तथा समर्पित शिक्षक टोली प्रविधि मंत्री स्मार्ट कक्षा आधुनिक साइंस होटल मैनेजमेंट तथा कंप्यूटर लैब व्यवहारिक एवं अनुसंधानमुखी शिक्षण पद्धति नियमित अतिरिक्त कक्षा करियर काउंसिलिंग तथा व्यक्तित्व विकास का विशेष कार्यक्रम
11: फुटसलमा किसान कास्ट की विजेता गण्डकी स्तरीय प्रतियोगिता में सदाबहार उत्कृष्ट प्रदर्शन र प्रदेश स्तरीय हैंडबॉल प्रतियोगिता में तेस्रो स्थान
13: आज हाम्रा विद्यार्थीहरू अमेरिका अस्ट्रेलिया जापान कोरिया र बेलायत लगायतका देशका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरूमा अध्ययनरत छन् 47 वर्षको उत्कृष्ट इतिहास बोकेको शैक्षिक धरोहर जेसीए स्कूलमा शैक्षिक सत्र 2083का लागि साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स टुरिज्म एण्ड माउन्टेनियरिङ विषयमा कक्षा 11मा नयाँ भर्ना खुल्यो आजै सम्पर्क गर्नुहोस् जुनियर सिटिजन एकेडेमी माध्यमिक विद्यालय पोखरा 26 बुढी बजार पृथ्वी राजमार्ग सँगै फोन 0164113998 0164113 9867614181 9843352582 फेसबुक जेसीए स्कूल पोखरा
14: कहाँ जाने
15: सिधै मयम चिसापानीबाट काठमाडौँ काठमाडौँबाट
14: मयम चिसापानी अनि बिचमा नझर्ने
15: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोथ्री मलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि
14: हो र यस्तो सुविधा पनि आइसक्यो
16: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841168778 र दुले गौडा ढोल फिर्दी छाप्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825526663
17: कति स्वादिष्ट मासु यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
18: दिदी पनि नमगाएर झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
19: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रत बन्द पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ साथै होम डेलिभरी पनि गरिन्छ छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 0658590065 मोबाइल 9816634372
20: ए गर्मी आमा आयो हजुर सुकिसक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गललाई खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर
21: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील
22: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खापात पतिङ्गर झारपात काठ दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ वनमा लाग्ने आगो वन डढेलो हो वनमा डढेलो लागेमा निभाउन कठिन भई वन वन्य जन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ चुरोटो ठुटा निभाएर मात्रै फालौं वनभोज खाएपछि राम्ररी आगो निभाऊ गोठालो जाँदा राम्रो घाँस पराउँछ भनेर जंगलमा आगो नलगाऊ कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह स्थानीय समुदाय वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ वनमा आगो लगाउनु फौजदारी कसुर हो कसैले वन जंगलमा आगो लगाएमा बढेका रुख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म पैद र 60,000 रुपियाँसम्म जरिवाना हुन्छ। तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आग लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: This is Radio Dhurbarahi, 103.8 MHz. हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र प्रोग्रामको साथमा सदाजे आज पनि म छँदैछु। कार्यक्रम प्रस्तुत अन्न मल्ल रहन्छ अबको 12 बजेको समयसम्म र आज बिहिबारको एपिसोडमा रहेर चाहिँ हामी साथीहरूको प्रतिभालाई कार्यक्रममा स्थान दिइरहेका छौँ र यति बेलाको क्रममा चाहिँ साथी हुनुहुन्छ है लाइनमा। नमस्ते हजुर, कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो प्रेमजीलाई। कार्यक्रममा धेरै धेरै स्वागत छ हाम्रो प्रेमजीलाई। अनि हामी बोलेको कस्तो सुन्नु भएको छ प्रेमजीले? राम्रै सुनिएको छ है। अनि रेडियो प्रोग्राम चाहिँ सुन्नु भएको छ कि छैन आज प्रेमजीले? अनि रेडियो प्रोग्राम सुनिरहँदा अनि हाम्रो प्रेमजीले चाहिँ आज हामीलाई चाहिँ के सुनाउँदै हुनुहुन्छ त नि? ल, एउटा सायरी अब भने सुरु गरिहालौँ, साथीहरूलाई सुनाइहालौँ है त। ल, 1 2 3 गो।
1: ठुलो भिड रहेछ, तिमीले मलाई चिन्न नसक्ने तिम्रो दुःख नै रहेछ।
0: यति नै हो
1: अब
0: याद आउँछ झन्झन, बिर्सिन खोज याद आउँछ झन्झन। हाम्रो प्रेमजीको साडीको लागि चाहिँ, मिठो साडीको लागि एकचोटि हामी ताली सुनौँ है त। धेरै धेरै धन्यवाद छ हाम्रो प्रेमजीलाई यो मिठो सायरीको लागि। अनि यो सायरी सँगसँगै हाम्रो साथीभाइलाई मजाले सम्झना सन्देश राखिदिनुहोस् अनि हामी छुटिनु पर्छ है।
1: छेत्री
0: नमस्कार, सुटिङ सङ कार्यक्रममा सहभागी जनाएर भर्खरै सुटिसक्नु भएको छ कास्कीदेखि हुनुहुन्थ्यो उहाँ प्रेमजी र बिर्सिन खोज्यो याद आउँछ झन्झन बिहे। अनि भनिन्छ नि अब तिमीलाई बिर्स भने कसरी, अथवा सम्झिनै पर्ने कुरा छ भने हामी तिमीतिर बिर्सिन्छौ, तर बिर्सनै पर्ने कुरा छ भने पनि हामीलाई चाहिँ अब छिनछिनमा याद दिलाइरहेको हुन्छ, झन् गाह्रो हुन्छ कि होइन, किन होला, तर अचम्मै छ कि होइन। हामीलाई सम्झिनु पर्ने कुरा चाहिँ बिर्सने रे, बिर्सनु पर्ने कुरालाई चाहिँ बिर्सनै नसकिने रे, अब त्यस्तै नै हो यो याद भन्ने कुरा चाहिँ। अनि यो मिठा शब्दसँगै अहिलेको लागि भने तपाईँकोमा चाहिँ हामी एउटा गीत राख्छौँ अनि गीत प्रसाद पुनः उपस्थित हुन्छ भने रमाइलो गीत सुनौ। अब मौसम गर्मी छ, साथीहरूलाई एकदमै गर्मी फिल भएको छ र एकदमै अल्छीपन पनि भएको छ र एकदम इनर्जेटिक पनि बनाऊ। पुतली माया नलाम्भ्रो आशिष अविरल सँगसँगै एलिना चौहानको आवाजमा सजिएको यो गीत पश्चात हामी पुनः उपस्थित हुन्छौँ, हामी सँगै रहनु होला है त। कुरा चाहिँ बिर्सने रे, बिर्सनु पर्ने कुरालाई चाहिँ बिर्सनै नसकिने रे, अब त्यस्तै नै हो यो याद भन्ने कुरा चाहिँ। अनि यो मिठास शब्दसँगै अहिलेको लागि भने तपाईँकोमा चाहिँ हामी एउटा गीत

हजुर पुतली टाइटलमा रहेको यो डान्सिङ सङ तपाईँमा आज कार्यक्रममा स्थान दिइसकेको छु र तपाईँको पनि सम्पूर्णलाई मन पर्यो होला है अनि यो गीत सँगसँगै अब भने हामी विश्रामतर्फ जानुपर्ने बेला पनि भइसकेको छ अनि विश्राम पश्चात हामी पुनः उपस्थित हुन्छौँ नै तपाईँसम्मको लागि भने एउटा गीतको साथमा चाहिँ हामी छुट्यौँ कि जस्तो लागेको थियो यो मौसम यही भन्छ टाइटलमा रहेको रमाइलो गीत रहेको छ यो गीत पश्चात विश्राम पश्चात हामी साथीहरूलाई सहभागी गराउँछौँ अनि सुन्दै गर्नुहोला प्रोग्राम कलिङ टाइम है त.

0: This is Radio Dhurbarahi, 103.8 MHz. तपाईको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
1: अब चिन्ता नलिनुहोस्, परिणाम सिसल प्रिन्ट उद्योग जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
0: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
1: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
0: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
1: प्रोपाइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 9843-61209 र 9801-41-21718। आजै सम्पर्क गर्नुहोस्।
2: ल किन हो आन्टी दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
3: हेर्न कान्छे, यति त पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
2: बजारै भरे फ्रेस आउँछ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेतको चिन्ता लिनु भएको छ यो दिदीले?
4: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
2: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
1: शुक्ला गण्डकी फ्रेस हाउस दुरीगौडा तनहु पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलीगौडा भित्री बजार साङ्गीला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्ने पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
4: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
5: स्याम्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्टेवा चोक दुलेगौडा, प्रोपाइटर पासा राजु, मोबाइल 9806613-1195 र 9847-15368।
1: सूचना इस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा।
4: यही चेक 23 गते शनिवार
1: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ पेट मुटु छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल,
6: वरिष्ठ हार्जनी तथा नस रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने,
1: नाकान र घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिना साक्य,
6: एनोमली स्क्यान र थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल, साथै दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू,
4: वरिष्ठ एमबीबीएस एमडीजीपी फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन सेवा, बिहान 8 बजेदेखि 9:30 र दिउँसो 5 बजेदेखि 7 बजेसम्म डाक्टर रवि बहादुर गुरुङ, वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल,
7: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
1: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
8: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा,
9: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुषम कालु र स्नेहा मण्डल,
10: बिरामीहरूको स्वास्थ्य उपचारको लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले आफ्नो स्वास्थ्य उपचार गराई मौकाको फाइदा लिनुहोला। साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार उपचार एवं परामर्शको साथै फार्मेसी सेवा समेत दिइरहेको जानकारी गराइन्छ।
11: सनौ सेवा अस्पताल धुलीगौड़ा फोन 65 400 377 मोबाइल 98 560 44 343।
12: ए बुढी, तिमीले भनेर सबै घर बन्यो, हेर त खुसी त छौ नि।
13: घर मात्र बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र कमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
12: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरामा किन जानु पर्छ र? हाम्रै धुलीगौडा बजारको हेल्प पुस्तकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
13: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
1: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बार्गली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
14: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट प्लान, धुलीगौडा।
1: प्रोपाइटर रबिन थापा, सम्पर्क 98 560 33 398 र 98 465 10 950।
15: ए सम्झी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप्पो झोल खाऊ भनेको, यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो, आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हौ सम्झी।
16: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्रणाली शुक्ला गण्डकी 10 मिलन खानीमा जानु पर्यो सम्झी। खुल्ला जङ्गलमा पालेको लोकल कुखुरा कालिस र हाँसको मासु अन्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
17: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली, सुकनागनदेखि 10 मिनम खानी, प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 98 028 28 810, 98 028 28 811 र 98 028 28 816।
18: This is Radio Dhurbarahi, 103.8 MHz.
19: हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम भने, अब चाहिँ हामी समयको अन्त अन्ततर्फ पनि सौदोकी साथी भन्ने लाइनमा हुनुहुन्छ, हामी एकजना साथीलाई सम्म सहभागी चाहिँ गराउँछौ। कहाँदेखिको हुनुहुन्छ? हेलो, नमस्ते। हजुर
20: नमस्ते।
19: नमस्ते, कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो लक्ष्मीजीलाई।
20: धन्यवाद।
19: अनि लक्ष्मीजी सँगसँगै बागमारातिरका हालखबर चाहिँ के कस्तो छ पछिल्लो समयको?
20: घाम बनाउनु
19: ठिकै छ, घाम चाहिँ मजाले लागेको छ। गर्मी छ कि छैन?
20: गर्मी छ।
19: गर्मी छ है, यो समयमा एकदमै आफ्नो स्वास्थ्यको ख्याल चाहिँ राख्नु होला। अनि यो गर्मी समयमा, अहिले यो बिहानको समयमा चाहिँ के गर्दै हुनुहुन्छ त?
20: अहिले त्यतिकै बस्दै।
19: त्यतिकै बस्दै। अनि रेडियो प्रोग्राम चाहिँ सुन्नु भएको छ कि छैन?
20: भर्खरै सुनेको।
19: भर्खरै सुन्नु भएको। आज हाम्रो लक्ष्मीजी चाहिँ अन्तिम सहभागी साथी पनि हुनुहुन्छ, सो ढिला नगरी हामी तपाईँको प्रतिभा सुनिहाल्छौँ। के सुनाउँदै हुनुहुन्छ आज?
20: गीत गाउँछु।
19: ल, अब भने ढिला नगरी हामी लक्ष्मीजीको आवाज सुनिहाल्छौँ। सुरु गरिदिनुहोस्। 1 2 3 गो।
20: अरे।

0: हजुर, धेरै धेरै धन्यवाद यो सुमधुर आवाज सँगसँगै मिठास गीतको लागि। अब भने ढिला नगरिकन सम्झना सन्देश राखिदिनुहोस् अनि हामी छुटिनु पर्छ है।
1: सर्वप्रथम हजुरलाई अनि रेडियो द्वारा होली अनि भन्दा अगाडि आउने सम्पूर्ण साथीहरूलाई भन्दै छुट्टिन्छु। नमस्कार,
0: नमस्ते, बाई बाई। शुभ दिन। वहाँ हुनुहुन्थ्यो बागमारादेखि लक्ष्मी लम्सालजी, र वहाँ सँगसँगै आज कार्यक्रममा सहभागिता जनाउनु भएको थियो कास्कीदेखि हुनुहुन्थ्यो प्रेमजी, अनि उपलकुटीटारदेखि आउनु भएको थियो एकरा चाञ्जली मगरजी भने, त्यस्तै पिरुङदेखि हुनुहुन्थ्यो खगीमाया थापाजी, अनि किमल डाँडादेखि हामीलाई सम्झनु भएको थियो बिमा गुरूङजीले, अनि त्यसै गरी लेखनाथदेखि हुनुहुन्थ्यो हमला शर्माजी, र सम्पूर्ण सहभागी साथीलाई धेरै धेरै धन्यवाद, अनि तिनजेलसम्म सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोता साथीलाई पनि थ्याङ्क यू सो मच भन्दै जानुभन्दा अगाडि एउटा मिठो गीत चाहिँ हामी सुन्छौँ नै। त्योभन्दा अगाडि अन्तिम सहभागी साथी सँगसँगै हामीले चाहिँ आजको विजय साथी गराउन बाँकी नै छ, जुन चाहिँ आज अब साथीहरू सबैले आफ्नो प्रतिभा राम्रोसँग राख्नु भएको थियो त्यसमा पनि हामी विजय चाहिँ एकजनालाई गराउँछौँ, र आजको साथी भने हुनुहुन्छ मिठास आवाजको साथमा जोडिनु भएको थियो हामीलाई तेस्रो नम्बरमा कल गर्नुहुने साथी हुनुहुन्छ पिरुङदेखि खगीमाया थापाजी, र उहाँलाई चाहिँ धेरै धेरै बधाईको साथमा अन्तिम बार शनिबार चाहिँ हामी लकी ड्र मार्फत एकजना साथीलाई विजय गराउँछौँ भने अन्तिमसम्म पनि सुनेर साथ दिनुहोला भन्दै आजको लागि यति नै, अनि तिनजनासम्म सुनिदिनु भएकोमा सम्पूर्णलाई थ्याङ्क यू सो मच भन्दै आजको एपिसोड बाचामा कार्यक्रम प्रस्तुता पनि अनुमाला पनि विदा हुन्छु। नमस्कार, शुभ दिन, बाई बाई।

0: This is Radio Dhurbarahi, 103.8 MHz.
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
2: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
3: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
4: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सिमेन्ट सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भए आफ्नो सिट सुरक्षित गर्नुहोस्।
3: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी।
4: हाम्रा विशेषताहरू
3: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने
4: पर्याप्त खेलकुद अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा
3: सम्पन्न भवन पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
4: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीएको आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
3: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0565174779 र 98560062065।
4: निसन्तान 15 बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
3: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनु हिराजन आगामी असार 13 गते शनिवार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0564142333, मोबाइल 98678168।
5: आज पनि भाटौँ आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन
6: कि बुढा कुरै नबुझिकन त्यस्तै फर्किने कि? खाना बनाउनेको बेला तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिमा हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर फिल मात्र बल्छ, करार मात्रै भयो।
5: नरिसौ न त, हिजो कहाँबाट ल्याउने हो?
6: तिमीलाई पर्खिने बाइकहरू केही आउँदैन क्या अरे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे, हो त्यही जाने हो।
7: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलका लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
8: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98568083507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 98466188817।
9: सिर्जना बोर्डिङ स्कुल पोखराको कक्षा 11 भर्ना खुलेको सम्बन्धी सूचना।
1: सिर्जना बोर्डिङ स्कुल सृजना चोक पोखरामा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा होटल म्यानेजमेन्ट समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेकाले आजै भर्ना भई ठुक्क हुनुहोस्।
9: यस स्कुलमा विज्ञान विषयसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट, टुरिज्म, विज्ञान र व्यवस्थापन दुवैतर्फ कम्प्युटर साइन्स लगायतका ऐच्छिक विषयहरू अध्ययन गर्न सकिनेछ।
1: सृजना बोर्डिङ स्कुल शान्ति मार्ग सृजना चोक पोखरा, फोन नम्बर 0168578053 र 0168553595।
10: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ होइन, किन मुनी लगाएर हो?
6: साँच्ची के मुनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल ढोका छापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त, जे हेर्यो त्यही मुनी लाउने खालको छ।
10: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
6: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुना नै लागेको छ, वर्ष भएर बनाएको पनि।
7: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमणि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
11: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासै बिग्रियो।
10: खोइदिनुहोस् त। ए ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सप नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
11: अनि बन्छ त दाई?
10: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
12: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्ती सैनिकको ठिक पारिपट्टि
13: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसेसरी सामानहरू उपलब्ध छन्।
14: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
13: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9855062029।
0: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
7: टाइम चेकको साथमा बन्केवा कालिका सुनचाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।

0: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा संसार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मध्य प्रदेशका 16% बालबालिकामा कुपोषणको समस्या, निर्दोष बालबालिकामाथि हुने आक्रमणका पीड़ितको दिवस विभिन्न कार्यक्रम सहित मनाइँदै।
0: राष्ट्रपा सभापति लामिछाने फर्किए लगत्तै परराष्ट्र मन्त्री खनाल भारत जाने तयारी, समकक्षी जयशंकर लगायत विभिन्न मन्त्रीसँग भेट्ने कार्यक्रम।
1: भक्तपुरको चाँगुनारायणमा ट्र्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु, भक्तपुर र बाजुरामा भएका हत्या घटनामा दुईजनाको ज्यान गयो।
0: अमेरिकी तल्लो सदनबाट इरानमाथि आक्रमण रोक्ने प्रस्ताव पारित, इजरायल र लेबनान युद्ध विराम लागू गर्न सहमत।
1: एसियन गेम्स अन्तर्गत मेन्स क्वालिफायर क्रिकेटमा नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दै।
2: मार्बलको पाइप जडान गरे घरलाई पनि केही भन्दछ? एकदम ठिक छ, कुरा मिला। अनि घर सर बेच्नु छोडिरहेको फेरि कता नि?
3: यो त साइड जब गाई, यो चाहिँ
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप दिन आएको।
3: सामान राम्रो छ,
2: ढक्क हुनु थाहा छ त यही लिन आएको।
3: विदेशमा पनि फ्री भएको छ,
2: बेसी प्रडक्ट नै युज हुन्छ। त्यही भएर गुणस्तरीय प्लम्बिङको भर्खरको नाम
3: मार्बल।
4: पाइप फिटिङको लागि मार्बलकै सल्भेन्सी गर्नुहोस् है,
2: सुरक्षा घरको
0: समाचार। अब विस्तारमा, मध्य प्रदेशमा 16% बालबालिकामा कुपोषणको समस्या देखिएको छ। मिथिला नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक भण्डारीले अभियान मार्फत गरिएको परीक्षणले यो तथ्य पत्ता लागेको बताउनुभयो। स्वास्थ्य निर्देशालय मध्य प्रदेशले 136 स्थानीय तहमध्ये 133 स्थानीय तहमा गरिएको पोषण अवस्थाको परीक्षणमा 2,83,308 बालबालिकाको स्वास्थ्य अवस्था मूल्याङ्कन गरिएको थियो, जसमध्ये 35,883 जना कुपोषित, 8,771 जना शीघ्र कुपोषित र 2,33,182 जना सामान्य अवस्थामा रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ को मापदण्ड अनुसार यो अवस्था संकटपूर्ण मानिन्छ। मध्य प्रदेशमा कुपोषित तथा शीघ्र कुपोषित बालबालिकाको संख्या 44,654 पुगेको छ, जुन कुल परीक्षण गरिएका बालबालिकाको 15.76% हुन्छ। मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले गरीबी, अशिक्षा, पोषण सम्बन्धी चेतनाको कमी, सरसफाईको अभाव तथा असन्तुलित खानपान जस्ता कारणले मधेसमा कुपोषणका समस्या जटिल बन्दै गएको बताउनुभयो।
1: आज निर्दोष बाल बालिकामाथि हुने आक्रमणका पीड़ितको अन्तर्राष्ट्रिय दिवस मनाइन्दैछ। संयुक्त राष्ट्रसंघको आह्वानमा सन् 1982 मनाउन प्रारम्भ भएको यो दिवसमा युद्ध र सशस्त्र द्वन्दका कारण बाल बालिकामाथि हुने हिंसा, दुर्व्यवहार र अधिकार उल्लंघनप्रति विश्वभर ध्यानकर्षण गराउने गरिन्छ। संयुक्त राष्ट्रसंघका अनुसार युद्धग्रस्त क्षेत्रमा रहेका बाल बालिका घरमा सुरक्षित रूपमा बस्न, विद्यालय अध्ययन गर्न, खेल्न वा अस्पतालमा उपचार गराउन समेत नसक्ने अवस्थाका छन्। हत्या, शारीरिक क्षति, अपहरण, यौन हिंसा, विद्यालय तथा स्वास्थ्य संस्थामाथि आक्रमण र मानवीय सहायता पहुँचमा अवरोध जस्ता गम्भीर घटनाबाट बालबालिका प्रत्यक्ष प्रभावित भइरहेका छन्। राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसद्वारा सार्वजनिक बालबालिका र सशस्त्र द्वन्द सम्बन्धी वार्षिक प्रतिवेदन अनुसार सन् 2024 बालबालिका विरूद्ध भएका गम्भीर उल्लंघनका घटना अघिल्लो वर्षको तुलनामा 25% बढ़ेको छ। प्रतिवेदनमा विश्वभर 22,495 बालबालिकालाई प्रभावित पार्ने 41,370 गम्भीर उल्लंघनका घटना प्रमाणीकरण गरिएको छ।
0: जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ। पुनर्स्थापित प्रतिनिधि सभामा जरूरी सार्वजनिक महत्वको प्रस्ताव पारित गरी 2063 साल जेठ 21 गते नेपाल जातीय छुवाछुत मुक्त भएको घोषणा गरिएको थियो। सोही दिन जेठ 21 गतेलाई जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसका रूपमा मनाउने गरिन्छ। नेपाललाई जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको दुई दशक पुर्याउँदा पनि दलितमाथिको भेदभाव घट्न सकेको छैन। राष्ट्रिय दलित आयोगका अनुसार चालू आर्थिक वर्षमै 64 उजुरी परेका छन्, जुन पछिल्लो 5 वर्षकै उच्च संख्या हो। अघिल्लो वर्ष छुवाछुत र भेदभावका 58 उजुरी परेका छन्। दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले जातीय विभेद तथा छुवाछुत जस्ता अमानवीय व्यवहारको अन्त्य केवल कानूनी व्यवस्थाबाट मात्र सम्भव नहुने उल्लेख गर्नुभएको छ।
1: प्रतिनिधि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामी छाने फर्किए लगत्तै परराष्ट्र मन्त्री शिखर खनाल भारत भ्रमणमा जानुहुने भएको छ। दुई देशबीच हुने विकास सहकार्यको बारेमा छलफल गर्न भारतीय विदेश मन्त्री एस जयशंकरको निमन्त्रणामा परराष्ट्र मन्त्री खनाल शनिबार भारत भ्रमणमा जान लाग्नु भएको हो। लामी छानेको भ्रमण दलका सदस्य दीपक बोहराका अनुसार हिजो नरेन्द्र मोदीसँग भएको छलफलमा उहाँले नेपालका प्राथमिकता बताउन र त्यस अनुसार सहकार्य गर्न तयार रहेको बताउनु भएको थियो। तीनै विषयमा थप छलफल गर्न सरकारका तर्फबाट खनाल भ्रमणमा जान लाग्नु भएको हो। भ्रमणको क्रममा विदेश मन्त्री जयशंकर वाणिज्य मन्त्री पीयूष गोयल लगायतसँग भेटवार्ता गर्ने बताइएको छ। यसअघि पनि मन्त्री खनालको भारत भ्रमण तय भएको थियो तर उक्त कार्यक्रम नै स्थगित भएपछि भ्रमण स्थगित भएको थियो। अहिले त्यही भ्रमणलाई रिसेड्युल गरिएको बताइएको छ।
0: प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक स्थगित भएको छ। आज बस्ने भनिएको बैठक स्थगित गरिएको समिति सभापति भरत बहादुर खड्काले जानकारी दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको जिल्ला जिल्लामा चुनाव हुँदै गरेको र रासोपाका सांसदहरू समितिमा अनुपस्थित हुने अवस्थाका कारण कोरम नपुग्ने भएकाले बैठक स्थगित गरिएको हो। आजको बैठकमा लेखा उत्तरदायी अधिकृतहरूसँग बेरोजु न्यूनीकरण सम्बन्धी विषयमा छलफल गर्ने तथा समितिको आन्तरिक कार्यविधिबारे छलफल गर्ने कार्यसूची तय गरिएको थियो।
1: नेपाली कंग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ। बैठक दिउँसो एक बजे ललितपुरको सानेपा स्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ। बैठकमा सहभागी हुन समितिका सबै सदस्यलाई निर्देशन दिइएको छ। बैठकमा पार्टीको आन्तरिक अनुशासन प्राप्त उजुरी र भावी कार्ययोजनाका बारेमा छलफल हुने बताइएको छ। समिति सचिव दिनेश थापा मकरका अनुसार समितिमा पार्टी हित र निर्देशन विपरीतका झण्डै 700 उजुरी परेका छन्। तीनै उजुरी उप कार्यवाहीका लागि सिफारिश हुनेछ। फागुन 21 गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा विपक्षी दलको उम्मेद्वारलाई सघाएर पार्टीमाथि विश्वासघात गरेको विषयमा समेत उजुरी परेका छन्।
0: भक्तपुरको चागुनारायण नगरपालिका 8 मञ्जुश्री गुम्बा नजिक हिजो बेलुकी ट्र्याक्टर पल्टिँदा 2 मजदूरको मृत्यु भएको छ। 9 घाइते भएका छन्। ट्र्याक्टर पल्टिएर च्यापिँदा भोजपुर नगरपालिका घर भई हाल काठमाडौँको सीनामंगल बस्ने 32 वर्षीय विजय राई र सिन्धुली घर भई काठमाडौँ सीनामंगल नै बस्ने 26 वर्षीय हिमबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्य बहादुर खड्काले बताउनुभयो। यसैबीच भक्तपुर नगरपालिका 10 छालिङमा एक व्यक्तिले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। हिजो बेलुकी घर आएस विवादका क्रममा काठमाडौँको शंकरापुर नगरपालिका 6 नाङले भारे घर भई भक्तपुरमा डेरा गरी बस्ने 38 वर्षीय विदुर विश्वकर्माले खुकुरी प्रहार गरी 33 वर्षीय श्रीमती सालिना टोलाङ्गी विश्वकर्माको हत्या गरेका हुन्। आमा बुवाको झगडा छुट्याउने क्रममा उनीहरूका 8 वर्षीय छोरा त्रिशल विश्वकर्मा समेत घाइते भएका छन्। यस्तै लिवाली स्थित खोप्रिङ इंग्लिश सेकेण्डरी स्कूलमा आगलागी हुँदा ठूलो क्षति भएको छ। आगलागीबाट विद्यालयको 2 तला पूर्ण रूपमा क्षति पुगेको तथा 5 कोठा पूर्ण रूपमा नष्ट भएका विद्यालयका प्रधानाध्यापक विनोद प्रजापतिले बताउनुभयो। आगलागीबाट करिब 50 लाख रूपियाँ बराबरको क्षति भएको छ। विद्युत सर्ट भएका कारण आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। अहिले जलेका सामग्री हटाउने र सरसफाईको काम शुरू गरिएको छ। धेरै दिन पठन पाठन अवरूद्ध हुन नदिने गरी काम भइरहेको विद्यालय प्रशासनले बताएको छ। प्रहरी वृत्त जगातीका अनुसार क्षतिको विस्तृत विवरण संकलनको काम भइरहेको छ।
1: बाजुराको बडीनन्दा नगरपालिका 6 कोटिलामा गैराती 1 हत्या भएको छ। स्थानीय 32 वर्षीय निर राउतको हत्या भएको प्रहरीले जनाएको छ। आपसी विवादका क्रममा राउतको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेश बहादुर शाहीले जानकारी दिनुभयो। हत्यामा संलग्न रहेको आरोपमा 19 वर्षीय टेकेन्द्र राउत पक्राउ परेका छन्। उनलाई इलाका प्रहरी कार्यालय बडीनन्दाको टोलीले गैराती नै पक्राउ गरेको प्रहरी निरीक्षक शाहीले जानकारी दिनुभयो।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अनटप लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। जानकारीका लागि हिमालय स्प्रिङ वाटर टाली नयाँ बानेश्वर काठमाडौँ फोन 4781 4780 7224 वा हिमालयज वाटर .com.np लगइन गर्नुहोस्। यो हो संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। मुस्ताङको कोरोला नाकाबाट भित्रिएका 774 विद्युतीय गाड़ी नियन्त्रणमा लिएको छ। भन्सार थली गरेको आशंकामा जोमसम पर्वतको कुस्मा र कास्केको हिमजाबाट हिजो राति सशस्त्र प्रहरी बलले ती गाड़ीहरू नियन्त्रणमा लिएको हो। गाड़ी नियन्त्रणमा लिन सशस्त्र प्रहरी बल नेपाल नम्बर 33 गुल्मा मुस्ताङ, म्याग्दी गुल्मा नम्बर 25 चण्डिका गण पर्वत र नम्बर 24 कालिका गण कास्कीबाट सुरक्षाकर्मी परिचालन गरिएको थियो। बजेट वक्तव्य सार्वजनिक हुन अघि नै ती गाड़ी नेपाल भित्रिएको बताइएको छ। गाड़ीहरू विभिन्न जिल्लामा लैजान लागेको सूचना पाएपछि नेपाल प्रहरीसँगको समन्वयमा सशस्त्रले ती गाड़ी नियन्त्रणमा लिएको हो। बजेट वक्तव्यमा करको दर हेरफेरको सूचना लिक भएपछि ती गाड़ी आयत्त गरिएको आशंका गरिएको छ। बरामद गरिएको मध्ये धेरै गाड़ी चिनिया बीवाईडी कम्पनीका छन्। यसै गरी नुवाकोटको पासाङ लामोङ सड़क खण्डबाट समेत दुईवटा गाड़ी नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएका सबै गाड़ीहरू आवश्यक अनुसन्धानको लागि सम्बन्धित निकायमा बुझाइने सशस्त्र प्रहरीले जनाएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरान विरूद्ध सैन्य कार्यवाही अघि बढ़ाउनबाट रोक्ने उद्देश्यले अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले एक प्रस्ताव पारित गरेको छ। यो प्रस्ताव 208 मतको विपक्षमा 215 मतका साथ पारित गरिएको हो। चारजना रिपब्लिकन सांसदहरूले डेमोक्रेटिक पार्टीको समर्थन गरेपछि प्रस्ताव पारित भएको छ। अमेरिकी संसदमा युद्ध सम्बन्धी विषयमा यस प्रकारको सार्वजनिक मतभेद विरलै देख्न पाइन्छ। अमेरिकाले यसै वर्ष फेब्रुअरीमा इरान विरूद्ध युद्ध शुरू गरेको थियो। ट्रम्पको युद्ध सम्बन्धी अधिकार सीमित पार्ने उद्देश्यले प्रतिनिधि सभाले प्रयास गरेको यो चौथो पटक हो। प्रतिनिधि सभाबाट पारित भएको यो प्रस्तावले अझै पनि रिपब्लिकन पार्टीको नियन्त्रणमा रहेको अमेरिकी सिनेटको स्वीकृति प्राप्त गर्न बाँकी छ। सिनेटबाट पनि प्रस्ताव पारित भए यसले इरान विरूद्धको सैन्य कार्यवाही पूर्ण रूपमा रोक्न सक्ने सम्भावना कम रहेको बताइएको छ। ट्रम्पले यो प्रस्तावमाथि भिटो प्रयोग गर्न सक्नुहुन्छ। यदि त्यसो भयो भने भिटोलाई अस्वीकार गर्न संसदका दुवै सदनमा दुई तिहाई बहुमत आवश्यक पर्नेछ। यसैबीच अमेरिकी विदेश मन्त्रालयले इजरायल र लेबनान युद्ध विराम लागू गर्न सहमत भएको जनाएको छ। तर यसका लागि हिजबुल्लाले आफ्नो सबै आक्रमण पूर्ण रूपमा बन्द गर्नुपर्ने शर्त राखिएको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ। यो सहमति हिजो दक्षिणी लेबनानमा इजरायली आक्रमणमा कम्तीमा 9 जनाको मृत्यु भएपछि र त्यसको प्रत्युत्तरमा हिजबुल्लाले उत्तरी इजरायलमाथि रकेट आक्रमण गरेपछि आएको हो। यो सम्झौताले दक्षिणी लेबनानको इजरायलको नियन्त्रणमा रहेको क्षेत्रबाट हिजबुल्लाका सबै लड़ाकु हट्ने शर्तमा पनि आधारित छ।
1: अब खेल समाचार। नेपालले एसएसए महिला प्रिमियर कपमा लगातार दोस्रो जित दर्ता गरेको छ। नेपाली समूह डी अन्तर्गतको दोस्रो खेलमा आज भूटानलाई 51 रनले पराजित गरेको हो। मलेसियाको कोलजे टुंगुर जाफर ओभलमा नेपालले प्रस्तुत गरेको 114 रनको लक्ष्य पछ्याएको भूटान विश्वभरमा 8 विकेट गुमाउँदै 62 रनमा समेटियो। भूटानका डी चेन वाङमले अभिजित 39 र चाडो ओमले 11 रन बनाइन्। अरू ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। नेपालकी रुबिना छेत्रीले सर्वाधिक 3 विकेट लिइन्। रिया शर्माले 2, कविता कुमार र मनिषा उपाध्यायको नाममा 1-1 विकेट रह्यो। त्यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित विश्वभरमा सबै विकेट गुमाएर 113 रन बनाएको थियो। नेपालकी सीता राणा मगरले सर्वाधिक 37 रनको योगदान गरिन्। रुबिना छेत्रीले 24, सोनी पाखरिनले 13 र सम्झना खड्काले 10 रन जोड़े। समूह डीमा दुई खेलबाट 4 अंक जोड़ेको नेपाल शीर्ष स्थानमा रहेको छ। यसै बीच एसियन गेम्स अन्तर्गत मेन्स क्वालिफायर क्रिकेटमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ। खेल अहिले केबीरमा सिंगापुरमा शुरू हुँदैछ। टस हारेको नेपाल पहिले ब्याटिङमा उत्रिँदैछ। समूह एमा रहेको नेपाल पहिलो खेलमा चीनलाई फराकिलो अन्तरले पराजित गर्दै शीर्ष स्थानमा छ। मलेसियाले पनि आफ्नो पहिलो खेलमा चीनलाई नै पराजित गरेको थियो।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: मध्य प्रदेशका 16% बालबालिकामा कुपोषणको समस्या निर्दोष बालबालिकामाथि हुने आक्रमणका पीड़ितको दिवस विभिन्न कार्यक्रम सहित मनाइदिए।
0: राज्यसभा सभापति लामी छाने फर्किए लगत्तै परराष्ट्र मन्त्री खनाल भारत जाने तयारी समकक्षी जयशंकर लगायत विभिन्न मन्त्रीसँग भेट्ने कार्यक्रम
1: भक्तपुरको चाँगुनारायणमा ट्र्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भक्तपुर र बाजुरामा भएका हत्या घटनामा दुईजनाको ज्यान गयो
0: अमेरिकी तल्लो सदनबाट इरानमाथि आक्रमण रोक्ने प्रस्ताव पारित इजरायल र लेबनान युद्ध विराम लागू गर्न सहमत
1: र एसियन गेम्स अन्तर्गत मेन्स क्वालिफायर क्रिकेटमा नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दै
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो सन्चु र धर्मराज बिदा हुन्छौ नमस्कार।
6: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोल बाडा है 103.8 MHz।
7: यसको बुवा यसपालि अलिअलि घर गर्न जानु पर्यो पैसा पनि जम्मा भएकै छ दाजुले त हुने मान सम्मान इज्जत भनेको
8: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन हतारिन्छौ विश्वासिलो सुनचारी पसल खोजौला नि
7: सन्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्र जडित हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौड़ाको बन्सिया चोकमा न्यू सेन्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
9: यहाँ विभिन्न डिजाइनका घर गहना पाइनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ
10: साथमा बिना रसायनका घर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
9: सन्जा धनलक्ष्मी सुनचारी पसल शुक्ला गण्डकी 3 दुलेगौड़ा दूर 12 मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौड़ा वन केवा चोक प्रतीक्षालय अगाडि प्रोपाइटर रामो विश्वकर्मा 98171669 राजु विश्वकर्मा 98087692
11: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो मेरै आँखा पोलेर हेर्नै भएको छैन आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त
12: अब चिन्ता नलिनुहोस् आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान धोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा पावर चस्मा शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ नोट यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ धोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र धुलेगौड़ा प्रोप्राइटर दिव्य मल्ल ठकुरी 98058-0142 दिपेश मल्ल ठकुरी 98058-0120 दीप मल्ल ठकुरी 98460-41530
11: आहा घर त साह्रै चित्त बुझ्नु भयो होइन बडी अब किचनको लागि पनि सामान गजक्की ल्याउनु पर्यो बरू कहाँ जाने होला त
13: आ बुढा केलाई चिन्ता लिनु छ र ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएको रहेछन् मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो हामी पनि त्यतै जाऊ
10: हजुर हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ
13: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौड़ा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 065-414-234 र 98171-56606
14: घर बनाउन त सुरु गरियो पैसा भए पनि तलाबै तलाब छ के गर्ने कसो गर्ने कहाँ जाने के ल्याउने
15: के भए दाई पैसा भएपछि नि के को तनाव हो र
14: हेर न भाइ घर बनाउन सुरु गरेको सामान लिन कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु
13: ल दाई पैसा भएपछि त बुद्धि लगाउने हो नि दुलेगौडाको थापा रोड सप्लायर्समा जानुहोस् न जगदेखि ढलानसम्मका सबै सामान एउटै थाना मुनि पाइन्छ उच्च स्तरका छट सिमेन्ट रङ सेनिटरी फिटिङ जस्ता पाता सिपिभिसी पिभिसी पा
16: पाइप पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर शुक्ला गण्डकी 4 दुलेगौंडा नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल प्रोप्राइटर महेश थापा फोन 0 65 4 14 236 मोबाइल 98 5 60 78 302 र 98 4 60 78 302।
17: ए सन्धि यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो आयु पनि 45 वर्ष नै पो हुने हो कि चिन्ता लाग्छ हो सन्धि
18: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्रणाली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हो सन्धि खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अन्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ
19: हजुर स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ युनिक मल्टी एग्रो प्राली सुक्ला गण्डकी 10 मिनाम खानी प्रबन्ध निर्देशक हरि खड्का सम्पर्क 98028 28810 98028 28811 र 98028 28816
20: साइलियामा प्रकाश दाईको फर्निचर पसल सरेको छ है झुकिनु होला नि
21: हो र फेरि कहाँ सारेछन् बाबुले पसल
20: बिमी चोकमै हो पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि
21: ए ल ल तपाईँ पनि झुकिनु होला नि याद राख्नुहोस् गण्डकी सिस्टर पसल एन्ड फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक
20: प्रोप्राइटर थान प्रकाश नेउपाने 98560 33878 प्रशान्त नेउपाने 98460 26925
21: होइन हो श्रीमानज्यू के भयो गाडी स्टार्ट गर्नु न जाने बेला भइसक्यो अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ केही समस्या आयो कि क्या हो
22: यो बाटो पनि कहिले भन्छ खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो जति धोए पनि हिलो जाने होइन
21: समस्या त आइहाल्छ नि बरु समाधान पो खोज्ने हो त अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खोलेको छ नि त्यही बनाउन र धुलाउन लैजानु न जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि
23: हजुर हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ साथै कुनै पनि प्रकारको गाडी रिजर्व तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस् सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल प्रोप्राइटर बुद्धि बहादुर कार्की मोबाइल 98 60 73 73 10 र 98 261 53 507
24: प्रणाम अभी अपने सुनतने रेडियो ढोरबराई 103.8 मेगाहर्ट्ज अंतर मन के आवाज

I'm gonna go to the club.

0: This is Radio Dhurbarahi, 103.8 MHz. सुन शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
1: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
0: प्रोसर आभूषण सुनचाँदी पसल दुलेकौडा फिटे बजार।
2: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेकौडा भित्री बजार प्रोपाइटर भूज बहादुर सुना।
3: मोबाइल 9800 58 537 र 9800 66 15 809।
4: खुट्टै खाए साह्रै मिठो पकाए त स्वाक्कै एक पाकेटले पेट भरि नि के हो भन पक्कै यो हो बोनस चाउचाउ।

0: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 98562279
1: सधैँझै यही आउँदो जेठ 30 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा
2: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
1: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच महिनावारी गडबडी तल्लो पेट दुख्ने फोहोर पानी बग्ने गनाउने र चिलाउने बाँझोपन स्तनमा गिर्खा गाँठा गुठी महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन इसिजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
0: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौड़ा सम्पर्क 065414233
2: र 98678187।
3: हजुर दान गरौं।
1: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
4: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
3: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
1: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आस्थान हो।
5: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
6: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
5: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
6: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
5: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी 4 आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्यान्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
7: होटल फ्यामिली एन्ड लज, खैरिनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 98562 98041 54674 र 98463220।
8: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
9: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
8: उपचार सेवाहरू
9: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
8: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
9: रक्तनाली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
8: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिव विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
9: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
8: पाठीघरको मासु, युटेरिन फाइब्राइड एम्बुलाइजेसन, पाठीघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
9: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582778 5827 79 582780।
10: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराई 103.8 मेगाहर्ट्ज अंतर मन के आवाज।
11: संयोग तो देखिए, इन दोनों की जन्म पत्री एक ही। दाम भी एक है।
12: एकदम

0: प्रणाम। अभी अपने सुनतनी रेडियो ढोरबराई 103.8 मेगाहर्ट्ज अंतर मन के आवाज।
1: दुलेवड़ा बजार में कति फोटो स्टूडियो खुल्यो, कति बंद भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टूडियो को सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टूडियो भनेपछि त कीर्ति बाहेक अरुको त नामै आउँदैन।
2: ए, मलाई मात्र हो कि भनेको, तपाईलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
1: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
3: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
4: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौंडा हेल्पोस चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
3: जुत्ता, चप्पल, सुट पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
4: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066-81115।
5: सूचना इस तनहु सेवा हॉस्पिटल दुलेगौंडा बीपी चोक में
6: यही डेट 23 गते शनिवार
5: पश्चिमांचल क्षेत्रीय अस्पताल पोखरा में कार्यरत वरिष्ठ पेट मुटु छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल,
7: वरिष्ठ हार्जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने,
5: नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिना साक्य,
7: एनोमली स्क्यान र थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल, साथै दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू,
6: वरिष्ठ एमबीबीएस एमडीजीपी फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन सेवा, बिहान 8 बजेदेखि 9:30 सम्म र दिउँसो 5 बजेदेखि 7 बजेसम्म डाक्टर रवि बहादुर गुरुङ, वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
5: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
6: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुषम कालु र स्नेहा मण्डल।
8: बिरामीहरूको स्वास्थ्य उपचारको लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले आफ्नो स्वास्थ्य उपचार गराई मौकाको फाइदा लिनुहोला। साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्शको साथै फार्मेसी सेवा समेत दिइरहेको जानकारी गराइन्छ।
9: तनहु सेवा हस्पिटल दुलेगौंडा, फोन 0065-414-377, मोबाइल 98560-44-343।
10: गर्मियामा आयो हजुर सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गललाई खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर।
11: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील।
12: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात पतिङ्गर झारपात काठ दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डढेलो हो। वनमा डढेलो लागेमा निभाउन कठिन भई वन वन्यजन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात, घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह, स्थानीय समुदाय, वन कर्मचारी र सुरक्षाकर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरूवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाई हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: This is Radio Dhur Barahi, 103.8 MHz.
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
2: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
3: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका 4 दुलीगौंडा तनहुँको कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना।
4: शुक्ला गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल। यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
5: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाइ, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
4: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585, मोबाइल 9856035497 र 9856034585 सम्पर्क गर्न सकिनेछ।
5: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलीगौंडा तनहुँ।
0: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछेपानी।
6: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 9810884461 र सिजन गुरुङ 9705440900।
5: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक।
4: यस दुलीगौंडा पोलिक्लिनिकमा यही जेठ 23 गते चौथो शनिबार वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ,
5: वरिष्ठ हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
4: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत
5: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुनिल आचार्य को स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
4: समयमै स्वास्थ्य उपचार र परामर्श लिए स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: यस दुलीगौंडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
4: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
7: जानकारीको लागि सम्पर्क दुलीगौंडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 9856031053।
8: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर,
5: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलीगौंडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलीगौंडा, फोन 0564142333, मोबाइल 9968168187।
5: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
9: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
9: विजेसियम तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
5: हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर एग्यमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाडजोर्नी नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
9: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
5: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
9: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
5: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
9: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
5: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
9: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
5: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
10: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
11: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू, फोन 061-590-162-593।
12: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
13: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
12: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
14: संसार ढुङ्गा कटिङ उद्योग, सुक्लागण्डकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98-532-475 र 98-011-32-475।
15: कान्छी, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
16: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
15: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
16: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
17: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचोर, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
15: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
17: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 98-461-33-101 र 98-68-83-522।
18: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
19: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्नल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
18: ओके, ल डन।
19: हजुर, सिक्किम अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
18: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
19: प्रोपाइटर गोविन्द सिद्देल, फोन 98-560-28-543 र 98-417-00-787।
20: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा। प्रोप्राइटर पासा राजु। मोबाइल 9806613195 र 9847315368।
21: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोलबाडा 103.8 MHz।
22: अब सबै काम लाली
23: UVDG स्मार्टफोन।

किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमा चाहिँ महँगो होला नि त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस् हजुर विवाहको कपडा स्तरीय कोट सुट प्यान्ट स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम साडी लेगिज टप्स कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ सम्पर्क युनाइटेड सप्लाई डेलेगौड़ा हेल्प स्टोक प्रोपाइटर कृष्णराज पण्डित फोन 065 414 0008

0: This is Radio Dhur Barahi, 103.8 MHz.
1: लौनाहोल छिटो निस्का अहिले फर्किन ढिलो हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गंडकी चार तुले गौरा वाकिन डिपार्टमेंट भवन संगई मोबाइल 98562493 र 98562893
2: यता नआऊ है बुहारी तलै बस छाचुक नगर आज कति दिन रे
3: तीन दिन भयो
2: तिमीलाई थाहा छ दिन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
3: केही हुन मुआ सुनु न उनी होइन कि सफा गरे भइहाल्यो नि
2: आ जेसुकै भन म छउन्जेल चाहिँ चार दिन चाहिँ बार्नु पर्छ है पछि जेसुकै गर
3: मुआ महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा छुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ पहिलाको जस्तो छैन अहिले
4: हो तिमीले ठिक भन्यो बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरूद्ध छ यस्तो विभेद मानसिक शारीरिक युजन हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
2: ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझे अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र
5: महिनावारीलाई मर्यादित बनाउ विभेद अन्त्य गर्नु
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: ओम भगवती मेटल एंड स्टील उद्योग लाई छिटो अनि गुणस्तर का सामान पाउन लाई गाछे पानी मा मेटल स्टील फन पार्क का सबै सामान चाहिनी कति मजा एकै ठाउँमा तर्जलिनी पाइनी
8: हजुर सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग
9: हामी कहाँ सटर च्यानल गेट ट्रस निर्माण ट्याङ्की स्ट्यान्ड फलाम र स्टीलका रेलिङ घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल स्टीलका सम्पूर्ण सामानहरू खेलौना कुर्सी टेबल बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्
8: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार घर जग्गा विद्यालय संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ
9: प्रोपाइटर ओमकार नागिला सम्पर्क 98560601013 98067794
10: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
11: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
10: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरामा किन जानुपर्छ र हाम्रै धुलेगौडा बजारको हेल्प पुस्तकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ
11: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
12: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
13: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ला गण्डकी चार हेल्प पोस्ट लाइन दुलेगौडा
12: प्रोपाइटर रबिन थापा सम्पर्क 98560333998 र 98465010950
14: दिदी किन हो यो छिमेकीमा त सबै झगडा कुटपिट मात्रै हुन्छ कतै उजुरी दिने कि
15: हो हिंसा सहनुहुन्न हामी सबै मिलेर यस्तो विभेद रोक्नुपर्छ
14: हिंसा सहेर नबसौ विभेद मुक्त समाज निर्माणमा जुटौ
15: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउँ र कानूनी उपचार खोजौं
14: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
16: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोल बाला 103.5

0: This is Radio Dhor Barahi, 103.8 MHz. मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
1: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
0: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
2: हामी कहाँ Samsung, Redmi, Poco, Oppo, Vivo, Realme, Narzo, ITL, Color, Tecno, Nokia ब्रान्डको सबै सेटहरू अन्तभन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ
0: मोबाइलसँग सम्बन्धित चार्जर इयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ
2: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसीको सिम पनि पाइन्छ एनसिएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ
0: अन्त एकचोटि राम्रो होला एकचोटि सस्तो होला तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला
3: सम्पर्क
1: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा
3: प्रोप्राइटर सुबिल श्रेष्ठ किम नारायण श्रेष्ठ मोबाइल 9849699 छ
4: साइली दिदी आलु लगाउने बेला भयो मल पाउनु भयो त
5: ए दाई पनि घरै हुनुहुँदो रहेछ त
6: खै ल्याउन त कहाँबाट ल्याएको निकाल्छ हाम्रो त बुढाले ल्याएका हुन् मल पनि साह्रै राम्रो रहेछ
7: सुन त माइली गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो उसमा राखेर रा बनाएको मल पाइँदो रहेछ छिटो जाऊ त अन्त भन्दा सस्तोमा पाइएछ है मैले त त्यहीँबाट ल्याएको
4: ए हो र हस् दाई म आजै जान्छु
1: हजुर यस हाइजेनिक राज प्रणालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्
0: हाइजेनिक राज प्रणाली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपति प्रोप्राइटर रामकृष्ण भण्डारी मोबाइल 9556062891
6: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि
8: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो
6: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है होलसेलमा समय पाइने रहेछ
8: हो त है सामान लिन टाढा किन जानु पर्यो र
9: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
10: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता
1: ग्राहकको चाहना नै हाम्रो दृष्टि जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार
9: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
1: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल फोन 9841661220
4: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
1: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
4: अनि बन्छ त दाई
1: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
11: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्ती सोनीको ठिक पारिपट्टि
12: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्
13: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
12: प्रोप्राइटर राजन पौडेल मोबाइल 9556062029
14: साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोप्राइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
15: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार
0: ढोरबाराही हाइलाइट्स को साथमा
1: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
0: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841493004
16: नमस्कार रेडियो ठोपराही 103.8 मेगाहर्जको दिउँसो 2 बजेको ठोपराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। बालेन्द्र शाह नेतृत्वको सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले अहिलेको मन्त्री परिषदको सम्पत्ति छानबिन नगर्ने भएको छ। वर्तमान सरकारका प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन आयोगको कार्य देश टीओआरमा छैन। सरकारले 2062-63 यता सार्वजनिक उच्च ओहदहमा रहेका पदाधिकारीहरूको सम्पत्ति छानबिनका लागि गत वैशाख 2 गते मन्त्री परिषद निर्णयबाट उच्चस्तरीय आयोग बनाएको थियो। 5 सदस्यीय आयोगको संयोजकमा सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारी रहेका छन्। आयोग गठन हुँदा सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले 2062-63 यता सार्वजनिक ओहदामा पुगेका सबै पदाधिकारी र अहिलेको मन्त्री परिषदका सदस्यको पनि सम्पत्ति छानबिन हुने बताउनु भएको थियो। तर सरकारले आयोगलाई दिएको टीओआर भने त्यस बमोजिम नभएको पाइएको छ। आयोगका सदस्य गणेश केसीले वर्तमान सरकारका प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नहुने बताउनु भएको हो। केसीका अनुसार सर्वोच्च अदालत सेना र संवैधानिक निकायका पदाधिकारीहरूलाई पनि सम्पत्ति छानबिनमा तानिने छैन। यी निकायहरू टीओआर भित्र नभएको वहाँले जानकारी दिनुभएको हो। यस्तै राजा राष्ट्रपति उपराष्ट्रपतिहरूको पनि सम्पत्ति पनि छानबिन नहुने भएको छ। प्रहरी र सशस्त्र प्रहरीका पदाधिकारी एवं पूर्व पदाधिकारीहरूको सम्पत्ति छानबिन भने आयोगको टीओआर भित्र रहेको छ। प्रगतिशील लोकतान्त्रिक पार्टी प्रलोपाभित्रको आन्तरिक विवाद थप चर्किएको छ। पार्टी अध्यक्ष सन्तोष परियार नेतृत्वको सचिवालय बैठकले पूर्व प्रधानमन्त्री तथा पार्टीका संरक्षक डाक्टर बाबुराम भट्टराई बारे गरेको निर्णयले थप विवाद निम्ताएको हो। सचिवालय बैठकले डाक्टर भट्टराईले पार्टी नेतृत्वप्रति अराजक र स्तरहीन टिप्पणी गरेको निष्कर्ष निकाल्दै उक्त अभिव्यक्तिप्रति खेद व्यक्त गर्नुभएको थियो। बैठकले उक्त टिप्पणीलाई खारेज गर्ने निर्णय लिएको छ। तर यो निर्णयपछि बाबुराम पक्ष थप चिडिएका छन्। प्रलोपाले यसअघि डाक्टर भट्टराईले आफू संगठनले गतिविधिमा सहभागी नहुने जानकारी दिएपछि पार्टीले वहाँलाई औपचारिक रूपमा विदाई गरेको थियो। तर भट्टराई पक्षले संरक्षक पदबाट विदाई हुन नसक्ने तर्क गर्दै आएको छ। सो निर्णयप्रति असन्तुष्टि जनाउँदै बाबुराम निकट नेता कृष्ण शर्माले प्रलोपाको लेटर प्याडमा सन्तोष परियारको नामबाट जारी गरिएको वक्तव्यले आफूहरूलाई आश्चर्यचकित बनाएको टिप्पणी गर्नुभएको छ। पार्टीका कतिपय पदाधिकारी विभागीय प्रमुख आयोग प्रमुख तथा अन्य जिम्मेवार व्यक्तिहरूलाई समेत जानकारी नदी समिति सीमित व्यक्तिहरूको सहभागितामा सम्पन्न गरिएको भनेको बैठकको हवाला दिँदै जारी गरिएको उक्त वक्तव्य तथ्यगत रूपमा संगठनात्मक तथा राजनीतिक दृष्टिले औचित्यहीन रहेको उहाँको भनाइ रहेको छ। प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक स्थगित भएको छ। कोरममा पुग्ने अवस्था आएकाले बैठक स्थगित गरिएको समिति सभापति भरत बहादुर खड्काले जानकारी दिनुभएको हो। महाधिवेशनको तयारी स्वरूप राष्ट्रपाका सांसदहरू जिल्ला जिल्लामा व्यस्त रहेकाले समितिमा अनुपस्थित हुने अवस्थाका कारण बैठक स्थगित गरिएको जनाएको छ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सदस्यता अत्यावधि कार्य तीव्र गतिमा भइरहेको बताउनु भएको छ। वैशाख 1 गतेदेखि थालेको क्रियाशील सदस्यता अत्यावधिको लागि आजसम्मको मिति तोकेको छ। वहाँले हिजो एकै दिन करिब 62,000 भन्दा धेरैले अत्यावधि गरेको बताउनु भएको हो। 14 अधिवेशनमा 8 लाख भन्दा धेरै क्रियाशील सदस्यता कायम रहेको कांग्रेसमा गएको पुससम्म करिब 6 लाख भन्दा धेरैले नवीकरण गरेका थिए। सदस्यता अध्यावधिकलाई लिएर इतर पक्षले विमति राख्दै आइरहेको छ। पूर्व सभापति शेरबहादुर देवार र डाक्टर शेखर कोइराला समूहले सदस्यता अध्यावधिको विरोध गर्दै आइरहेको भए पनि पछिल्लो समय अध्यावधि गर्नको संख्या वात्तै बढ़ेको छ। उहाँले सदस्यता अध्यावधि गर्ने पार्टीले अभियान नै चलाइसकेपछि रोकिने अवस्था नभएको बताउनु भएको हो। देशभर देखिएको औषधि आपूर्ति तथा व्यवस्थापनको समस्या बारेमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सरकारवाला निकायसँग छलफल बढ़ाएको छ। औषधि आपूर्ति तथा व्यवस्थापनमा देखिएका विद्यमान समस्या गुनासा र तिनको समाधानका बारेमा मन्त्रालयले औषधि व्यवस्था विभागका प्रतिनिधिबीच छलफल बढ़ाएको हो। बैठकमा स्वास्थ्य मन्त्री निशा मेहता, वहाँका विज्ञ सल्लाहकार डाक्टर मनोहर प्रधान, औषधि व्यवस्था विभागका निमित्त महानिर्देशक शिवानी खड्की, मन्त्रालयका कानून उपसचिव गोपी कृष्ण रेग्मी सहित मन्त्रालय र विभागका कर्मचारीहरू सहभागी रहेका थिए। विशेष गरी क्यान्सर विरूद्ध प्रयोग हुने औषधिको अभाव र त्यसको आपूर्तिबारे छलफल भएको बताएको छ। औषधिको आपूर्ति र व्यवस्थापनका लागि हालको अवस्था तथा समस्या समाधानका सम्भावित उपायहरूबारे विचार विमर्श गरिएको स्वास्थ्य मन्त्री मेहताको सचिवालयले जनाएको छ। बैठकमा जीवन रक्षक औषधिको उपलब्धता र आपूर्ति व्यवस्थापनलाई थप प्रभावकारी बनाउन मन्त्रालयले औषधि व्यवस्था विभागलाई आवश्यक विवरण उपलब्ध गराउन निर्देशन दिएको मन्त्रीको सचिवालयले जनाएको छ। निर्देशन अनुसार विभागले जीवन रक्षक औषधि आयात गर्न अनुमति प्राप्त आयातकर्ताहरूको सूची पछिल्ला 3 वर्षमा आयातको भएको जीवन रक्षक औषधिको परिणाम, ती औषधिको वार्षिक खपतको विवरण तथा यस्ता औषधि आपूर्तिका लागि अनुमति माग्दै प्राप्त भएका निवेदनहरूको विवरण उपलब्ध गराउनु पर्नेछ। साझा यातायातका प्राविधिक सल्लाहकार भूषण तुलाधरले 5% विद्युतीय कारको असर सबैभन्दा बढ़ी सार्वजनिक विद्युतीय बस संचालकमा परेको बताएका छन्। आर्थिक वर्ष 2083-84 बजेटमा 50 युनिट बढ़ी विद्युत खपत गरेमा 5% कर लाग्ने व्यवस्था गरिएको छ। तुलाधरका अनुसार भन्सार कारका करका कारण मिनी बसको खरिद मूल्य वृद्धि भइसकेको अवस्थामा विद्युतीय करले थप आर्थिक दबाव सिर्जना गर्नेछ। यसले सार्वजनिक सवारीको संचालन खर्च अझ बढ़ने उहाँको भनाइ रहेको छ। यसै कर्मचारी व्यवस्थापनका लागि सरकारले तोकेको न्यूनतम पारिश्रमिकले पनि लागत बढ़ाउने उहाँले थप्नु भएको हो। वहाँका अनुसार नेपालमा आयात हुने विद्युतीय सवारी साधनमध्ये 6% जीप भ्यान, 82% मोटरसाइकल, 12% बस तथा अन्य सवारी साधन रहेको छ। त्यसैले सार्वजनिक यातायात क्षेत्र सुधारका लागि बजेटले यही गरेको छ भन्ने बुदागत रूपमा भन्न सक्ने अवस्था नरहेको उहाँले असन्तुष्टि जनाउनु भएको हो। तनहुँमा भीड़बाट लडेर किशोरको मृत्यु भएको छ। सुक्लागंजकी नगरपालिका वड़ा नम्बर 7 भोटेपानीका 17 वर्षीय अस्मित राणाको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख टेक बहादुर कार्कीका अनुसार बुधबार राति 11:30 बजेतिर सुक्लागंजकी नगरपालिका 5 धरौटा स्थित साथीहरूसँग रमाइलो गरी बसिरहेको अवस्थामा राणा पिसाब फेर्न भनी निस्किएका थिए। यस क्रममा उनी झरौटा खोला सँगैको सिसौखारी भीरबाट करिब 90 मिटर तल खसेका थिए। भीरबाट खसेर गम्भीर घाइते भएका राणालाई घटनास्थलबाट तत्कालै उद्धार गरी राति उपचारका लागि जीबी कोइराला राष्ट्रिय श्वासोच्छ्वास उपचार केन्द्र ल्याइएको थियो। अस्पताल ल्याइ लगतै उपचारकै क्रममा राति 12:35 बजे चिकित्सकले उनलाई मृत्यु घोषणा गरेको थियो। घटनाको सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ। सगरमाथाको तेस्रो शिविरबाट हराएका पर्वतारोहण गाइड ओखलढुङ्गाका दावा शेर्पा 7 दिनमा भेटिनु भएको छ। जेठ 15 गते शुक्रबारदेखि हराइरहेका शेर्पालाई आज बिहान खुम्बु आइसफल क्षेत्रमा फेला परेको सगरमाथा प्रदूषण नियन्त्रण समितिले जनाएको छ। समितिका कामदारहरूले खुम्बु आइसफल क्षेत्रको जोडी तथा फोहोर व्यवस्थापन गर्ने क्रममा आज बिहान घिस्रुदै गरेका वहाँलाई फेला पारेका हुन्। सेवाको खोजीमा हिजो हेलिकप्टर पनि परिचालन भएको थियो तर फेला पार्न सकिएको थिएन। आज बिहान भेटिएपछि शेर्पालाई हेलिकप्टर मार्फत काठमाडौँ ल्याएको कार्यकारी निर्देशक पेम्बा शेर्पाले जानकारी दिनुभएको छ। अहिले वहाँको हस्पिटलमा उपचार भइरहेको जनाएको छ। हिजो र अस्ति समान भावमा कारोबार भएको सुनको भाव आज तोलामा 200 रूपियाँले घटेको छ। आज सुन तोलामा 3,11,100 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यसअघि सोमबार 3,10,900 रूपियाँमा कारोबार भएको सुनको भाव अस्ति मंगलबार 500 रूपियाँले बढ़ेको थियो। हिजो सुनको भाव अस्ति मंगलबार जस्तै तोलाको 3,11,300 रूपियाँमा कारोबार भएको थियो। आज चाँदीको भाव पनि तोलामा 85 रूपियाँले घटेको छ। हिजो तोलाको 5,370 रूपियाँमा कारोबार भएको चाँदीको भाव आज 85 रूपियाँ घटेर तोलाको 5,285 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। गाजामा भएको इजरायली आक्रमणमा कम्तीमा 8 जनाको मृत्यु भएको प्यालेस्टिनी क्षेत्रका नागरिक सुरक्षा एजेन्सीका प्रवक्तालाई उद्धृत गर्दै जनाएको छ। गाजाका आवासीय भवनहरूमा भएको इजरायली हवाई आक्रमणमा 7 जना र गाजा शहरको पश्चिममा रहेको अल साथी शरणार्थी शिविरमा भएको आक्रमणमा 1 जनाको मृत्यु भएको प्रवक्ता मोहम्मद वासले बताएका छन्। गाजा शहरको अलसिफा अस्पतालमा भएको आक्रमणमा 15 जना घाइते भएको समेत उहाँले बताएका छन्। गत अक्टोबरदेखि युद्ध विराम लागू भए तापनि निरन्तरको इजरायली आक्रमणले गाजापट्टीमा हिंसात्मक गतिविधि बढ़िरहेको छ भने कैयौं युद्ध विरामका शर्तहरूको अवहेलना गरेको आरोपमा इजरायली सैन्य नियन्त्रणमा रहेका छन्। इजरायली युद्ध विराम शुरू भएदेखि कम्तीमा 936 जनाको ज्यान दिएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ। पछिल्लो समयमा हमास र इजरायल दुवै पक्षले एक अर्कालाई युद्ध विराम उल्लंघन गरेको आरोप लगाउँदै आएको छ। युद्ध विरामको पहिलो चरणमा इजरायलद्वारा बन्दी बनाएका प्यालेस्टिनीहरूको बदलामा हमासद्वारा बन्दी बनाएका अन्तिम इजरायली बन्दकहरूको रिहाई समावेश भएको थियो। युद्ध विरामको दोस्रो चरणमा हमासको निशस्त्रीकरण र इजरायली सेनाको क्रमिक फिर्ती समावेश हुने अपेक्षा गरिएको थियो भने महिनौदेखि यो प्रक्रियाले प्रभावकारी रूपमा गति लिन सकिरहेको छैन। हस्तदिउँसो 2 बजेको ठोलबाट हेलर साझालाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
17: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा धुरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
18: शैलेशको बुवा, यसपालि अलिअलि गर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हुने, मान सम्मान इज्जत बढेको।
19: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचाँदी पसल खोजौला नि।
18: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौड़ाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
20: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
21: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
20: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, दुरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871160069, राजु विश्वकर्मा 9807169142।
2: विद्यार्थी भाई बहिनीहरू आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन्न है
3: मैडम धूम्रपान भनेको के हो
2: ल सुन धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो चुरोट बिँडी तमाखु कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
3: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् मैडम
2: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्रनली पाठेघर आदिको क्यान्सर हुन्छ दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदयघात मस्तिष्क घात गर्भपतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभए बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ त्यति मात्रै कहाँ हो र धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ
3: अनि नि मैडम यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि
2: छन् नि यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने दीर्घकालीन असरको मनन गरी कुलतमा नपस्ने धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ आफू बचौ र अरूलाई पनि बचाऊ
22: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश
23: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो
24: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
23: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी
24: हाम्रा विशेषताहरू
23: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने
24: पर्याप्त खेलकुद अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा
23: सम्पन्न भवन पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था
24: नोट पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ
23: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म थप जानकारीका लागि 0635 71479 र 98562 65
25: ए सबिना यस्तो हतारमा कता हो
26: ए प्रदीप हेर न बिहेको दिन पनि आइसक्यो गरगहना बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
25: ल बिहेको गरगहना बनाउन पोखरा नै जानुपर्छ त यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको
27: हजुर हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना विभिन्न राशि अनुसारका पत्थरहरू अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल धुलेगौडा बनकेवा चोक तनहुँ प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज मोबाइल 9846078528 र 9908216142
28: सिर्जना बोर्डिङ स्कूल पोखराको कक्षा 11 मा भर्ना खुलेको सम्बन्धी सूचना
29: सिर्जना बोर्डिङ स्कूल सृजना चोक पोखरामा कक्षा 11 का लागि विज्ञान व्यवस्थापन तथा होटल म्यानेजमेन्ट समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेकाले आजै भर्ना भई ठुक्क हुनुहोस्
28: यस स्कूलमा विज्ञान विषयसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट टुरिज्म विज्ञान र व्यवस्थापन दुवैतर्फ कम्प्युटर साइन्स लगायतका ऐच्छिक विषयहरू अध्ययन गर्न सकिनेछ
29: सृजना बोर्डिङ स्कूल शान्ति मार्ग सृजना चोक पोखरा फोन नम्बर 061-578053 र 061-553-595
30: कहाँ जाने
31: सिधै मयम चिसापानीबाट काठमाडौँबाट
30: मयम चिसापानी अनि बिचमा नझर्ने
31: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयान चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
30: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
23: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461168 र दुलेगौंडा ढोलफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235526363।
4: सधैँ पसलबाट बुढा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएन हुन्थ्यो नि बुहारी।
5: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जिरा, सावा, जेठो बुढो, पहेँले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदो रहेछन्।
4: ए हो र, ल त ल।
27: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खाडे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ, साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोप्राइटर अर्जुन लम्साल, फोन 0658414222 र 98560-21692।
6: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोल बाराही 103.8 मेगा।

0: हेर्दा हेर्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
1: मैले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
0: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
1: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
2: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
1: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
2: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
1: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
2: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
1: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्रे बैङ्कको ठिक पारिपट्टि, फोन 0665930369।
3: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
1: अब चिन्ता नलिनुहोस्, तरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
3: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा, साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
1: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
3: सरन एन्ड स्पेसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै,
1: प्रोपाइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 9843661209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
4: बन्दमा त आगो लागेछ, निभाउन जाऊ न।
5: हो त नि, एउटा सानो लाभर भाइले सिङ्गो वन नै सघा भन्नु हो।
6: हाम्रो वन, हाम्रो धन, डरेलोबाट जोगाउन गरौँ जतन। वनमा डरेलो लगाउने कानूनी अपराध हो। डरेलो लागेको देखिमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौ।
7: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: हो
5: त नि, एउटा सानो लाभर भाइले सिङ्गो वन नै सघा भन्नु हो।
6: हाम्रो वन, हाम्रो धन, डरेलोबाट जोगाउन गरौँ जतन। वनमा डरेलो लगाउने कानूनी अपराध हो।

0: त्यहाँ त सस्तो किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
1: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
0: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विङ्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
1: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
2: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला।
3: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर, मर्मत सबै गरिन्छ नि।
0: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलोट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्यबहादुर बानिया, संगम बानिया। फोन 065414142, 98563218, 98462014726।
3: हाम्रो प्रतिबद्धता, धातुका भाँडा बर्तनको उपलब्धता।
4: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर।
5: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील।
6: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खापात, पतिङ्गर, झारपात, काठ, दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डढेलो हो। वनमा डढेलो लागेमा निभाउन कठिन भई वन, वन्यजन्तु, धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात, घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह, स्थानीय समुदाय, वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्छ।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: सफलताको अर्को नाम जुनियर सिटिजन्स एकेडमी माध्यमिक विद्यालय।
3: शिक्षा बस्तीको आईयूएम मा एमबीबीएस अध्ययनको सफलता तथा सार्थक सुवेदीको आईयूए इन्जिनियरिङ सफलता।

0: निरंतरता। संध्या पौडेल, श्वेता ढुंगाना, प्रमीक्षा राणा भाट, कृष्णा परियार र मल्लिका तिमिल सिन्हा लगायतको मेडिकल क्षेत्रमा उत्कृष्ट उपलब्धि।
1: इन्जिनियरिङ तर्फ सुबित पोटेल, प्रीतम आचार्य र लप्सन आले तथा सीएसआईटी मा सुमन गुरुङ र सबिन गुरुङको उल्लेखनीय सफलता। बीबीए, बीएचएम लगायत विभिन्न क्षेत्रमा पनि विद्यार्थीहरूको उत्कृष्ट उपलब्धि।
0: केवल पढाई मात्र होइन, अनुभवी तथा समर्पित शिक्षक टोली, प्रविधि मैत्री स्मार्ट कक्षा, आधुनिक साइन्स, होटल म्यानेजमेन्ट तथा कम्प्युटर ल्याब, व्यवहारिक एवं अनुसन्धानमुखी शिक्षण पद्धति, नियमित अतिरिक्त कक्षा, करियर काउन्सिलिङ तथा व्यक्तित्व विकासका विशेष कार्यक्रम।
1: फुटबलमा किसान कास्टकी विजेता, गण्डकी स्तरीय प्रतियोगितामा सदाबहार उत्कृष्ट प्रदर्शन र प्रदेश स्तरीय ह्यान्डबल प्रतियोगितामा तेस्रो स्थान।
2: आज हाम्रा विद्यार्थीहरू अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया र बेलायत लगायतका देशका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरूमा अध्ययनरत छन्। 47 वर्षको उत्कृष्ट इतिहास बोकेको शैक्षिक धरोहर जेसीए स्कूलमा शैक्षिक सत्र 2083 लागि साइन्स म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, टुरिज्म एन्ड माउन्टेनियरिङ विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो। आजै सम्पर्क गर्नुहोस् जुनियर सिटिजन एकेडेमी माध्यमिक विद्यालय, पोखरा 26 बुढी बजार, पृथ्वी राजमार्ग सँगै। फोन 0164113998, 0164113998, 9867614181, 9463352582, फेसबुक जेसीए स्कूल पोखरा।
3: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर 12 103.8 मेगाहर्ज।

0: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुले गौड़ामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 9853519122 9800528 र 9840609246।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजार झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रत बन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अण्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौड़ा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 9816634372।
4: हजुर, दान गरौ।
5: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
6: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
4: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
5: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आस्थान हो।
7: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी। अब किचनको लागि पनि सामान गजबकी ल्याउनु पर्यो, बरु कहाँ जाने होला त।
8: आ बुढा, केलाई चिन्ता लिनु छ र। ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
9: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
8: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौड़ा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ। फोन नम्बर 0654142634 र 9811756606।
10: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौड़ा बीपी चोकमा
11: यही 23 गते शनिबार
10: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ पेट मुटु छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल,
12: वरिष्ठ हार्ट जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने,
10: नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिना साक्य,
12: एनोमली स्क्यान र थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल, साथै दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू,
11: वरिष्ठ एमबीबीएस एमडीजीपी फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन सेवा बिहान 8 बजेदेखि 9:30 र दिउँसो 5 बजेदेखि 7 बजेसम्म डाक्टर रवि बहादुर गुरुङ, वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल,
13: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
10: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
11: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्डर,
14: बिरामीहरूको स्वास्थ्य उपचारको लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले आफ्नो स्वास्थ्य उपचार गराई मौकाको फाइदा लिनुहोला, साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्शको साथै फार्मेसी सेवा समेत दिइरहेको जानकारी गराइन्छ।
15: तनहु सेवा अस्पताल दुलेगौडा, फोन 0965434377, मोबाइल 98560443043।
16: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापावाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 98160 95301।

0: थाहा संचार नेटवर्कले काठमाण्डमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा अप्सरा बोहरासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: महामन्त्री धवल शमशेर सहित 183 जना नेताद्वारा राप्रपा परित्याग, नयाँ पार्टी गठनको तयारी।
0: औषधि आपूर्ति सहज बनाउन स्वास्थ्य मन्त्रालयले थाल्यो छलफल, तापक्रम वृद्धिसँगै लूको जोखिम बढ़े, सतर्कता अपनाउन आग्रह।
1: रोकिएको गौतम बुद्ध क्रिकेट रंगशालाको काम पुनः शुरू, पोखरा जोमसोम नियमित हवाई सेवा 3 महिनाका लागि बन्द।
0: भारतको बिहार स्थित मुजफ्फरपुरमा अस्पतालको आईसीयूमा आग लागि 5 जनाको मृत्यु, 15 जना भन्दा बढ़ी घाइते।
1: र एसियन गेम्स छनौट क्रिकेटमा नेपालद्वारा मलेसिया सामु 276 रनको विशाल लक्ष्य, एसीसी प्रिमियर कपमा नेपालको महिला टोली विजयी।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7680724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्।
3: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। राष्ट्रिय प्रजातन्त्र पार्टी रापरपाका 183 जना नेताहरूले पार्टी परित्याग गरेका छन्। पहिलो चरणमा धवल शमशेर राणा सहित 183 जना नेताहरूले रापरपा परित्याग गरेका हुन्। काठमाडौँ उपत्यकामा उपलब्ध केही पदाधिकारी तथा केन्द्रीय सदस्य, जनवर्गीय संगठन पदाधिकारी र सदस्यहरूले पार्टी परित्यागको घोषणा गरेका हुन्। पदाधिकारीहरूमा महामन्त्री राणा सहित मुकुन्द श्याम गिरी, दिलनाथ गिरी, केशवराज श्रेष्ठ, नारायण प्रसाद कोइराला, सगुन सुन्दर लावती, धनसुर शाही, मीना शाही, दिलविकास राज भण्डारी, नानी मैया आचार्य लगायत रहेका छन्। उनीहरूमध्ये अधिकांश नेताहरू यसअघि वर्तमान अध्यक्ष राजेन्द्र लिङदेनबाट कार्यवाहीमा परेका थिए। धवल शमशेर नयाँ पार्टी बनाउने तयारीमा जुटेको बताइएको छ। मूल नेतृत्वको हीनभाव, कमजोरी एवं आत्मकेन्द्रित शैलीका कारण रापरपाले आफ्नो नीति छोडेको राजीनामा दिनेहरूले आरोप लगाएका छन्। जनता केन्द्रित राजनीति रापरपाको प्राथमिकता हुने भनिए पनि त्यस अनुसार पार्टी सञ्चालन नभएको हुँदा पार्टी परित्याग गर्नु परेको उनीहरूको भनाइ छ।
1: देशभर देखिएको औषधि आपूर्ति तथा व्यवस्थापनको समस्या बारेमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सरकारवाला निकायसँग छलफल बढ़ाएको छ। औषधि आपूर्ति तथा व्यवस्थापनमा देखिएका विद्यमान समस्या, गुनासा र तिनको समाधानका बारेमा मन्त्रालयले हालै औषधि व्यवस्था विभागका प्रतिनिधिबीच छलफल बढ़ाएको हो। विशेष गरी क्यान्सर विरूद्ध प्रयोग हुने औषधिको अभाव र त्यसको आपूर्तिबारे छलफल भएको बताइएको छ। औषधिको आपूर्ति र व्यवस्थापनका लागि हालको अवस्था तथा समस्या समाधानका सम्भावित उपायहरूबारे विचार विमर्श गरिएको स्वास्थ्य मन्त्री मेहताको सचिवालयले जनाएको छ। बैठकमा जीवन रक्षक लाइफ सेभिङ ड्रग्स, औषधिको उपलब्धता र आपूर्ति व्यवस्थापनलाई थप प्रभावकारी बनाउन मन्त्रालयले औषधि व्यवस्था विभागलाई आवश्यक विवरण उपलब्ध गराउन निर्देशन दिएको मन्त्रीको सचिवालयले जनाएको छ। निर्देशन अनुसार विभागले जीवन रक्षक औषधि आयात गर्न अनुमति प्राप्त आयातकर्ताहरूको सूची, पछिल्ला 3 वर्षमा आयात भएको जीवन रक्षक औषधिको परिमाण, ती औषधिको वार्षिक खपतको विवरण तथा यस्ता औषधि आपूर्तिका लागि अनुमति माग्दै प्राप्त भएका निवेदनहरूको विवरण उपलब्ध गराउनुपर्नेछ।
0: तापक्रम बढ़ेसँगै नेपालका विभिन्न क्षेत्रमा तातो लहर, लूको जोखिम बढ़न थालेको भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सतर्कता अपनाउन आम नागरिकलाई आग्रह गरेको छ। मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले मनसूनसँगै तातो हावाको प्रभाव देखिन सक्ने पूर्वानुमान रहेको बताउँदै तातो लहरबाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गर्नुभएको हो। उहाँले सरकारले लोको जोखिम रहेका तराईका जिल्लाहरूमा जोखिम न्यूनीकरण गर्न सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक तयारी गरिरहेको बताउनुभयो। तातो लहर, लूबाट बस्न दिउँसोको अत्याधिक गर्मीमा बाहिर काम सकेसम्म नगरी बिहान वा साँझको समयमा गर्न, पर्याप्त मात्रामा पानी तथा झोरिलो खानेकुरा सेवन गर्न र आवश्यक आराम गर्न सुझाव डाक्टर अधिकारीले दिनुभएको छ। तापलहरको दीर्घकालीन प्रभाव आँखा र छालामा समेत पर्न सक्ने भएकाले उच्च तापक्रमका बेला घर बाहिर निस्कदा आवश्यक सावधानी अप्नाउन उहाँले आग्रह गर्नुभयो।
1: रोकिएको गौतम बुद्ध क्रिकेट रंगशालाको काम पुनः शुरू भएको छ। बागमती प्रदेश सरकारबाट बजेट निकासमा ढिलाइ भएकाले यसपछि भुक्तानी नपाएको भन्दै निर्माण कम्पनीले एक महिना निर्माण कार्य रोकेको थियो। बागमती प्रदेश सरकारबाट 9 करोड़ रकम निकासा भएपछि निर्माण कार्य पुनः सञ्चालन भएको भरतपुर महानगरपालिकाका इन्जिनियर आदर्श पोखरेलले जानकारी दिनुभयो। महानगरपालिकाका डिभिजन इन्जिनियर सन्तोष आचार्यले निर्माण कम्पनीले बिल अनुसारको भुक्तानी गराई भइसकेको बताउनु भएको छ। रंगाशालाको निर्माणको काम हिमालयन कालिन्चोक बीबीआरजेबीले गर्दै आएको छ। ठेक्का सम्झौताको म्याद आगामी पुष 22 गते सकिन्छ। हाल 55% काम पूरा भइसकेको छ। विक्रमसम्म 2081 असारमा भरतपुर महानगरपालिका र निर्माण कम्पनी बीच 2083 पुष 22 गते काम सक्ने गरी कुल 75,50,91,189 मा सम्झौता भएको थियो। धुर्मो सुन्तली फाउण्डेशनले काम गर्न नसकेपछि महानगरपालिकाले बोल पत्र मार्फत काम थालेको हो।
0: पोखरा चम्सोङ नियमित हवाई सेवा 3 महिनाका लागि बन्द भएको छ। त्यहाँ उडान भर्ने निजी वायु सेवा कम्पनी तारा एयरलाइन्स र समिट एयरलाइन्सले पोखरा चम्सोङ नियमित हवाई सेवा उडान करिब 3 महिनाका लागि बन्द गरेको जनाएका छन्। मनसून मौसम प्रतिकूल र पर्यटकीय अफसिजन लगायत कारणले निजी वायु सेवा कम्पनीले पोखरा चम्सोङ नियमित हवाई उडान बन्द गरेको जोमसोङ नागरिक उड्डयन कार्यालयका प्रमुख दीपक पोखरेलले जानकारी दिनुभयो। बेनी हुँदै सड़क मार्गबाट मुस्ताङ आउने पर्यटकको चहल पहल यथावत रहे पनि पोखरा जोमसोङ हवाई यात्रु घटेका कारण हवाई सेवा बन्द हुन पुगेको प्रमुख पोखरेलको भनाइ छ। नियमित सेवा बन्द गरिएको भए पनि आकस्मिक चार्टर हवाई तथा हेली उडान सेवा भने नरोकिने उहाँको भनाइ छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
4: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
5: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लिड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
6: सुरक्षा घरको साथ जीवन।

0: नेपाल को एकमात्र डीटीएच सेवा डिस्कनेक्ट
1: देशो खुशी को कनेक्शन
2: यो हो थाहासंचार नेटवर्क समय को आवाज समय को आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। सशस्त्र प्रहरी बलको हेडक्वार्टर स्थित सवारी शाखामा आगलागी भएको घटनाको छानबिन गर्न समिति गठन गरिएको छ। सशस्त्र प्रहरी हेडक्वार्टरले सशस्त्र प्रहरी नायब महानिरीक्षक डीआईजी सन्दीप थापाको नेतृत्वमा छानबिन समिति गठन गरेको हो। सशस्त्र प्रहरी बल मुख्यालयको सवारी शाखामा गइराती आगलागी हुँदा केही सवारी साधनमा क्षति भएको थियो। आगलागी राति नै नियन्त्रणमा आएको थियो। यसैबीच भक्तपुरको लिवाली स्थित खप्रिङ इंग्लिस सेकेण्डरी स्कूलमा आगलागी हुँदा ठूलो क्षति भएको छ। आगलागीबाट विद्यालयको दुई तला पूर्ण रूपमा क्षति पुगेको तथा पाँचवटा कक्षा कोठा पूर्ण रूपमा नष्ट भएका विद्यालयका प्रधानाध्यापक विनोद प्रजापतिले जानकारी दिनुभयो। आगलागीबाट करिब 50 लाख बराबरको क्षति भएको छ। विद्युत शर्टका कारण आगलागी भएको हुन सक्ने अनुमान छ। हाल जलेका सामग्री हटाउने तथा सरसफाईको कार्य शुरू गरिएको छ। धेरै दिन पठन पाठन अवरूद्ध हुन नदिने गरी काम भइरहेको विद्यालय प्रशासनले जनाएको छ। प्रहरी वृत्त जगातीका अनुसार क्षतिको विस्तृत विवरण संकलन जारी छ।
3: अब अन्तर्राष्ट्रिय समाचार। भारतको बिहार स्थित प्रसाद अस्पतालको आईसीयू वार्डमा आगलागी भएको छ। आज बिहान भएको आगलागीमा 5 जनाको मृत्यु भएको भारतीय संचार माध्यमहरूले जनाएका छन्। अस्पतालमा 5 बिरामीको शव फेला परेको समाचारमा उल्लेख छ। घटनामा धेरै बिरामीको मृत्यु भएको आशंका गरिएको छ। 15 जना भन्दा बढ़ी घाइतेलाई अस्पतालबाट बाहिर निकालिएको छ। सबैलाई शहरका विभिन्न अस्पताल लगिएको थियो। तीमध्ये धेरै जसोको मृत्यु भएको आशंका गरिएको हो। अस्पतालको 5औं तल्लामा रहेको आईसीयूमा शर्ट सर्किटका कारण आगलागी भएको हो। बिरामीका आफन्तका अनुसार आगलागी भएपछि अस्पतालका कर्मचारी र डाक्टरहरू भागेका थिए। लगभग 1 घण्टापछि आगो नियन्त्रणमा ल्याइएको थियो।
4: अब खेल समाचार। एसियन गेम्स छनौट क्रिकेटमा मलेसिया सामु नेपालले 276 रनको विशाल लक्ष्य दिएको छ। मलेसियाले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले 7 विकेट गुमाएर 275 रन बनाएको हो। नेपालका लागि ओपनर ब्याटर कुशल भुर्तेलले उत्कृष्ट शतकीय र आसिफ शेखले अर्धशतकीय पारी खेले। मलेसिया विरूद्ध 126 रन बनाएका भुर्तेलको टी20 अन्तर्राष्ट्रियमा यो लगातार दोस्रो र समग्रमा तेस्रो शतक हो। यो सफलता हासिल गर्ने उनी पहिलो नेपाली खेलाड़ी बनेका छन्। आसिफ शेखले 68 रन बनाए। त्यसै गरी दिपेन्द्र सिंह ऐरी 31, सन्दीप जोड़ा 15 रनमा आउट भए। बलिङतर्फ मलेसियाका बिरणदीपले 3 विकेट लिए। त्यस्तै सईद अजीत र विजय उन्नेले समान 2 विकेट लिए। मलेसियाले अहिले जवाफी ब्याटिङ गरिरहेको छ। ताजा अवस्थामा मलेसियाले 16.2 ओभरको खेल सकिँदा 5 विकेटको क्षतिमा 87 रन बनाएर खेलिरहेको छ।
3: एसएससी महिला प्रिमियर कप क्रिकेटमा नेपालले भूटानमाथि सहज जीत हात पारेको छ। नेपालले भूटानलाई 51 रनले हराएको हो। नेपालले दिएको 114 रनको लक्ष्य पछ्याउने क्रममा भूटानले 8 विकेट गुमाउँदै 65 रन मात्र जोड्न सक्यो। भूटानका लागि छ्यान्दन वाङमोले सर्वाधिक 39 रन बनाए। नेपालकी रूबिना छेत्रीले सर्वाधिक 3 विकेट लिइन्। रिया शर्माले 2 विकेट लिँदा कविता कुवर र मनिषा उपाध्यायले समान 1-1 विकेट हात पारेका थिए। यसअघि पहिले ब्याटिङ गर्दै नेपालले विश्वभरमा 113 रन जोडेको थियो। नेपालका लागि सीता राणा मगरले 37, रूबिना छेत्रीले 24 रन बनाए। यो जीतसँगै नेपाल एसएससी महिला प्रिमियर कपको क्वार्टर फाइनल नजिक पुगेको छ। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: महामन्त्री धवल शमशेर सहित 183 जना नेताद्वारा राप्रपा परित्याग, नयाँ पार्टी गठनको तयारी।
3: औषधि आपूर्ति सहज बनाउन स्वास्थ्य मन्त्रालयले थाल्यो छलफल। तापक्रम वृद्धिसँगै लूको जोखिम बढ़्यो, सतर्कता अपनाउन आग्रह।
4: रोकिएको गौतम बुद्ध क्रिकेट रंगाशालाको काम पुनः शुरू। पोखरा जोमसम नियमित हवाई सेवा 3 महिनाका लागि बन्द।
3: भारतको बिहार स्थित मुजफ्फरपुरमा अस्पतालको आईसीयूमा आगलागी 5 जनाको मृत्यु, 15 जना भन्दा बढ़ी घाइते।
4: र एसियन गेम्स छनौट क्रिकेटमा नेपालद्वारा मलेसिया सामु 276 रनको विशाल लक्ष्य। एसएससी प्रिमियर कपमा नेपालको महिला टोली विजयी।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश बिदा हुन्छौ। नमस्कार।
5: 103.8 अन्तर्मनको आवाज।
6: साइलियामा प्रकाश राईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
7: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
6: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
7: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
8: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
9: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
10: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
9: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
11: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त? हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
12: बजारै भरि फ्रेस आउँछ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले।
11: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
12: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाइ त्यही बनेको छ।
13: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्ने, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
11: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98560 66136 र 98151 66136।
14: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
15: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
14: ओके, लेट्स डन।
15: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
14: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, पम्सुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
15: प्रोपाइटर गोविन्द सिग्देल, फोन 98560 28543 र 98417 00787।
16: आज पनि भात डढायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
17: यी बुढा कुरै नबुझिकन त्यस्तै फर्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिमलो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भयो।
16: नरिसौ न त, बरु हिँड, कहाँबाट ल्याउने हो?
17: तिमीलाई पड्किने बाइकहरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो?
18: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
19: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560 83507, कविता श्रेष्ठ सम्पर्क 0564140055 र 98466188817।
20: सुन, शुद्धताको प्रतीक तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौँ।
21: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
20: ओम प्रोषण आभूषण सुनचाँदी पसल, दुलेगौडा फेत्री बजार।
0: आकर्षक तथा आधुनिक डिजाइन को घर गहना विवाह का सेटकै गहना खरीदी बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौं देखि विश्वास दिएको ओम प्रसन्न आभूषण सुनसादी पसल शुक्ला गण्डकी चार दुलेगौडा भित्री बजार प्रोप्राइटर भूज बहादुर सुनार।
1: मोबाइल 9800535537 र 9800615899।
22: युनिटोको थेबीमु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
23: तपाईको घर आँगनमा घन्किने मादलुका ताल संगीत, वनपाखा मेलापात, उकाली ओरालीमा सिसलिने बाताहरू, हाम्रै मौलिकपन बाँसुरीको धुन सँगै मौलिक संस्कृतिको पहिचान जोगाउने क्रममा कार्यक्रम ओम प्रोसन आभूषण लोक सुशैली
0: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा हरेक दिन दिउँसो 3:15 करिब 4 बजेसम्म प्रायोजक ओम प्रसन्न आभूषण सुनसादी पसल धुलेगौडा 4 भित्री बजार मोबाइल 9800535537।
22: आकर्षक सुनसादीको गहना नारीको चाहना।

दर्शक नमस्ते नमस्कार स्वागत छ कार्यक्रम ओम प्रसन्नाभूषण लोकसचिवको प्रतीक्षा गरी बस्नुहुने तपाई सम्पूर्ण साथीहरुमा आज म कार्यक्रम प्रस्तुत श्रेया गुरुङ कार्यक्रममा उपस्थित भइसकेकी छु। कार्यक्रममा फेरि पनि एउटा अर्को रमाइलो श्रृंखलाको साथमा भने तपाईले हामीलाई रेडियो ठोपा राही 103.5 मेगाहर्ज अन्तरङ्ग आवाज साथै www.radiothoparahi.com एनपी लगइन गरेर वा हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभरिकै साथ रहेर यहाँले हामीलाई एकैसाथ सुन्न सक्नुहुनेछ भने यस कार्यक्रमलाई प्रायोजन गरिएको छ ओम प्रसन्नाभूषण सुनसादी पसलले र यो पसल बिलेगोड़ाको भित्री बजारमा रहेको छ। यदि सुनसादी सम्बन्धी यहाँलाई केही थप सेवाहरू गर्नु परेमा गरगनाहरू किनबेच गर्नु परेमा त्यस पसलबाट पनि गरगनाहरू लिन सक्नुहुनेछ, खरिद बिक्री गर्न सक्नुहुनेछ भन्दै श्रोता साथी हामी आउने गर्दछौ हप्ताको सातै दिन फरकबार फरक श्रृंखलाको साथमा। कार्यक्रममा भने आजको श्रृंखलामा रहेर बिहिबारको दिनमा रहेर हामीहरू अफलाइन मार्फत रोजाईको गीत संगीत कार्यक्रम स्थान दिनेछौ र 0.41 भएर कार्यक्रममा आउन सक्नुहुनेछ। कार्यक्रममा आफूलाई सुन्न मन भएको आफ्नो रोजाईको गीत संगीतहरू सुन्नको लागि भने कार्यक्रमको पहिलो सांगीतिक कोशी रिसर्मीहरूको लागि एउटा निकै नै सुमधुर रमाइलो भागलाई राखिरहेको छु र गीतको बोल रहेको छ फूलै फूलमा भने स्वीकार्नु होला यो मिठो भाकालाई।

कतिपय साथी फूलै फुटपाया सुमधुर भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु र पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले सुमधुर भाकालाई सुन्नुभयो होला र गंगाराम परियार शान्ति श्री परियारको आवाजमा सजिएको निकै नै रमाइलो भाका रहेको थियो भने कार्यक्रममा फेरि पनि एउटा अर्को सुमधुर भाकालाई नै राख्नतर्फतिर लागिरहेको छु र आजको श्रृंखलामा रहेर हामी यहाँहरूको रोजाईको गीतलाई अफलाइन मार्फत कार्यक्रम स्थान दिन्छौं र 0 बजे 41 साथी 0 बाटो भएर आउँदै गर्नुहोला भन्दै अहिलेको लागि भने कार्यक्रममा अर्को सुमधुर भाकालाई राखिरहेको छु र गीतको बोल रहेको छ दमोलीमा छ र है कान्छु श्रीकान होला मिठो भाकालाई हाई त

अदृश्य तो साथी मीठा भाका कार्यक्रम स्थान दी सकेको छु। दमौली में छरहेकान्छु यो निगेने सुमधुर भाका रहेको थियो र बगे पनि सम्पूर्ण श्रोता साथीले कार्यक्रममा मीठा भाकालाई सुन्नु भयो होला। मौसम गुरुङ र सुनिता बुद्धा छेत्रीको आवाजमा सजिएको सुमधुर भाका रहेको थियो भने श्रोता साथी अहिलेको लागि भने कार्यक्रममा फेरि पनि एउटा अर्को सुमधुर भाकालाई नै राख्न तर्फतिर लागिरहेको छु। र आजको श्रृंखलामा रहेर हामीहरू अफलाइन मार्फत रोजाईको गीत संगीत कार्यक्रम स्थान दिनेछौं भने सुन्नेपछि टेक्सारी साधु सुनिसनेको बाटो भएर आउँदै गर्नुहोला भन्दै अहिलेको लागि भने श्रोता साथीको रोजाईको गीतलाई स्थान दिनतर्फतिर लागिरहेको छु। मान्द्रदेखि चन्द्रजी बोल्दै हुनुहुन्थ्यो, उहाँले सुमधुर भाका रोज्नु भएको छ र गीतको बोल रहेको छ जाले रूमाल, जसमा आवाज रहेको छ कालिका रोका मगर, सरोज थापा मगर र विमल मगरको भने स्वीकार्नुहोला सुमधुर भाकालाई। हाई त

हजुर श्रोता साथीहरू, निकै नै सुमधुर भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको श्रोताले रुमाल गीतको बोल रहेको थियो भने पके पनि हाम्रो सम्पूर्ण श्रोता साथीले कार्यक्रममा यो मिठो भाकालाई सुन्नुभयो होला। र त्यसै गरी श्रोता साथी, आजको श्रृंखलामा रहेर हामीहरू श्रोता साथीको रोजाईको गीत संगीतलाई अफलाइन मार्फत कार्यक्रम स्थान दिनेछौं भने यहाँहरू पनि आउँदै गर्नुहोला। र अहिलेको लागि भने फेरि पनि श्रोता साथीको रोजाईको गीतलाई नै स्थान दिनतर्फतिर लागिरहेको छु। लामेश्वरादेखि जितबहादुरजी बोल्दै हुनुहुन्थ्यो, उहाँले सदाजी आज पनि उहाँले एकदमै मनपर्ने सुमधुर भाका रोज्नु भएको छ र गीतको बोल रहेको छ म त हजुर गामले, जसमा आवाज रहेको छ शंकर पन्त र सुनिता बुद्धा छेत्रीको, भने स्वीकार्नु होला यो मिठो भाकालाई।

हजुर श्रोता साथी म त हजुर गामले यो निगे नै सुन्न त भाका रहेको थियो र पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीले कार्यक्रममा यो मिठो भाकालाई सुन्नुभयो होला भन्दै श्रोता साथी आजको श्रृंखलामा हामीहरू यसै गरी नै सुमधुर भाकाहरूलाई अफलाइन मार्फत रोजाएको गीत संगीतलाई कार्यक्रम स्थान दिइरहेको छु भने अहिलेको लागि भने कार्यक्रम सम्बन्धी एउटा मिठो छोटो मिठो जानकारी दिनतर्फतिर लागिरहेको छु। र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार फरक श्रृंखलाको साथमा कार्यक्रममा हरेक दिन उपस्थित हुने गर्दछौ। आइतबारको श्रृंखलामा रहेर रोजाईको गीत संगीतलाई कार्यक्रम स्थान दिन्छौ र सोमबार नयाँ लोक भाकालाई भने मंगलबारको दिनमा रहेर गायन कलालाई कार्यक्रम स्थान दिनेछौ र बुधबार रोइला कौडा एकल भाका अनि सालैजो मौलिक भाकालाई भने बिहिबारको श्रृंखलामा रहेर हसन मार्फत यहाँको रोजाईको गीत संगीतलाई कार्यक्रम स्थान दिन्छौ र शुक्रबार फेसबुक मेसेजलाई भने शनिबारको दिनमा रहेर पुरानो भाकालाई कार्यक्रम स्थान दिनेछौ। र हामी यसै गरी नै फरक बार फरक श्रृंखलाको साथमा हरेक दिन यहाँलाई मनोरञ्जन दिनको लागि चार बजेको टाइम चेकसम्म यहाँहरूसँग हुनेछौ भन्दै यस कार्यक्रमलाई प्रायोजक गरिएको छ प्रसन्न भूषण सुनचानी पसलले। यो अवसर दुलेगोड़ाको भित्री बजारमा रहेको छ। सुनचानी सम्बन्धी थप सेवाहरू चाहिएमा कारोबारहरू गर्नु परेमा त्यस पसलबाट पनि कारोबारहरू गर्नुहोला भन्दै तपाईँले हामीलाई रेडियो ठोबाराही 103.8 मेगाहर्ज जनतामनको आवाज साथै इन्टरनेट अनलाइन www.radiothobarahi.com.np लगइन गरेर वा हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभरिकै साथ यहाँले हामीलाई सुन्न सक्नुहुनेछ। र श्रोता साथी आजको श्रृंखलामा बिहिबारको श्रृंखलामा रहेर हामीहरूले यहाँको अफलाइन मार्फत रोजाईको गीत संगीतलाई कार्यक्रम स्थान दियौं र पक्कै पनि सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रमलाई अन्तिमसम्म सुनेर साथ दिनु भयो होला भन्ने आशा अपेक्षाको साथ अहिलेको लागि भने हामीहरू छुटिनुपर्ने बेला भइसकेको छ। कार्यक्रमबाट विदा हुने बेला पनि हाम्रो भइसकेको छ भने जाँदा जाँदै कार्यक्रममा फेरि पनि एउटा अर्को सुमन्द भाकालाई राख्नतर्फतिर लागिरहेको छु र गीतको बोल रहेको छ लालुमै। सुमधु भाकालाई राख्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुत श्रेया गुरुङ र माझबाट विदा हुने आज्ञा मान्दैछु। नमस्ते नमस्कार हैत।

0: हेतोको थेदी मु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: बाल विद्या मंदिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका 4 दुलीगौड़ा तनहुको कक्षा 11 को नया भर्ना सम्बन्धी सूचना।
2: शुक्ला गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल। यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
3: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाई, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585, मोबाइल 9856335497 र 9856348085 सम्पर्क गर्न सकिनेछ।
3: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा तनहुँ।
4: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्ने भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
5: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
6: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
5: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र दुलेगौंडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9508501422, दिपेश मल्ल ठकुरी 9508501420, दीप मल्ल ठकुरी 9460415530।
3: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
2: यस दुलेगौड़ा पोलिक्लिनिकमा यही जेठ 23 गते चौथो शनिबार वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ,
3: वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
2: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत
3: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामी स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
2: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: यस दुलेगौड़ा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फेस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
2: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
7: जानकारीको लागि सम्पर्क दुलेगौड़ा पोलिक्लिनिक प्राली, फोन 0564141129 र 9856031053।
8: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर,
3: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौड़ा, फोन 0664142333, मोबाइल 9868168187।
9: खै जन्म दर्ता दिनुस् त?
10: जन्म दर्ता गरेको छैन नि म्याडम।
9: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
10: हो र, मलाई त थाहा नै थिएन म्याडम।
9: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
10: पहिला कसैले भनेन?
11: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
12: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
13: विवाहको सूचना पति र पत्नी दुवै जनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
12: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
15: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज। स्टुडियो टाइम
16: अहिले दिउँसोको 4 बज्यो।
17: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165-95301।
18: जिंदगी का हर एक क्षण आफैमा विशेष हुन्छन् र ती क्षण अझ विशेष बनाउँछ संगीतले।
19: So let's make our every moment to the rock moment.
18: Grab your radio set and set it into 103.8 MHz program Zindagi Rocks. Every Sunday to Friday only on Radio Dhorbarahi 103.8 MHz. का हरेक क्षणहरू आफैमा विशेष हुन्छन् र ती क्षणहरूलाई अझ विशेष बनाउँछ संगीतले।

0: हजुर, ऱ्यापसँग पनि कार्यक्रम सन्धिसक्यो। ऱ्यापको पनि हाम्रो श्रोता साथीहरू सुनिराख्नु भएको छ होला। यो सन्ध्या प्रोग्राम लिएर म सुलक्ष्मी सुनार रहन सभाको एक घण्टाको समयावधिभरको लागि, चार बजेदेखि पाँच बजेको समयावधिभरको लागि भने अहिलेको लागि भने फेरि पनि ढिला नगरिकन तपाईँहरूको माझमा सँगलाई स्थान दिने नै छु। नवाज अन्सारीको सोई सोई सोई बोलको यो गीतलाई चाहिँ कार्यक्रम स्थान दिँदैछौ। स्वीकार्नुहोस् है त।
1: कहाँ दाई, यस्तो नभन्नु न, बुहारी हो तपाईँको, त्यहाँ त मैले नै हो गर्ने।

सोही बोलको गीतलाई पनि कार्यक्रम स्थान दिइसक्यो। र पक्कै पनि हाम्रो श्रोता साथीलाई सुनिराख्नु भएको छ भन्ने आशाका साथमा अहिलेको लागि भने चाहिँ फेरि पनि यो म्यासअपसँग चाहिँ कार्यक्रम स्थान दिने नै छौँ। र यो गीत सार्दै हामी छोटो विश्वमा जाने नै छौँ। त्यति बेलाको समय अवधि भएको लागि भने हामीलाई सुनेर मनोरञ्जन लिँदै गर्नुहोला भन्दै यो गीत सार्दैछु। स्वीकार्नुहोस् है त

0: I'm so going to tell me.
1: This is Radio Dhurbarahi, 103.8 MHz.
2: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुले गौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460976246।
3: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका चार दुलीगौड़ा तनहुको कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना।
4: शुक्ला गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
5: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाइ, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
4: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585 मोबाइल 98560353497 र 98560348585 सम्पर्क गर्न सकिनेछ।
5: प्रधान अध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी चार दुले गौडा तनहुँ।
6: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्ने भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने, चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
7: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
8: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
7: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र दुलेगौडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 98058401422, दिपेश मल्ल ठकुरी 98058401420, दीप मल्ल ठकुरी 98460141530।
5: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
4: यस दुलेगौडा पोलिक्लिनिकमा यही जेठ 23 गते चौथो शनिबार वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ,
5: वरिष्ठ हडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
4: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत
5: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुनिल आचार्य बिरामी स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
4: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
4: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
9: जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0564141129 र 98560131053।
10: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर,
5: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनु हिराचन आगामी असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
10: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0564142333, मोबाइल 98678161887।
11: मलाई जन्मदर्ता दिनुहोस् त।
12: जन्मदर्ता गरेको छैन नि म्याडम।
11: लौ जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
12: हो र, मलाई त थाहा नै थिएन म्याडम।
11: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
12: पहिला कसैले भनेन।
13: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
14: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
15: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
14: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
16: नेपाल सरकार, विज्ञापन बोर्ड।
17: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
18: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसेवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
17: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समय पाइने रहेछ।
18: हो त है, सामान लिन टाढा किन जानु पर्यो र।
17: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
19: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
20: ग्राहकको चाहना नै हाम्रो दृष्टि। जयसेवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
21: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
20: प्रोपाइटर निरञ्जन प्रसाद जयसेवाल, फोन 98461620।
22: कहाँ जाने?
23: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
22: मयम चिसापानी, अनि बीचमा नझर्ने।
23: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
22: ए हो र, यस्तो सुविधा पनि आइसक्यो। ल जाम जाम।
20: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक, प्रोपाइटर रामचन्द्र महत, 98461168 र दुलेगौडा ढोल फिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट, प्रोपाइटर हरिचन्द्र महत, 98235526363।
2: पसल सरेको सूचना, शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार, 98253-59122, 98058-28008 र 98460-69246।
24: तपाईँ घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
25: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
24: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
2: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागण्डकी 2 काछे पानी तडहो, प्रोपाइटर रमेश भुजेल, फोन 98560-32475 र 98011-32475।
1: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ट्ज।

हजुर, केही चिनको विश्वमा गति फेरि पनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई। तपाईँ त्यो बेला सुन्दै हुनुहुन्छ रेडियो ढर 12.138 MHz अन्तर्मनको आवाज भने हामी चाहिँ आज तपाईँहरूको माझमा चाहिँ यिनै ऱ्याप एण्ड रिमिक्स सङ भन्ने कार्यक्रम यसमा दिइरहेको छ। पक्कै हाम्रो श्रोता साथीहरूले चाहिँ सुनिराख्नु भएको छ भने आशा रह्यो र अहिलेको लागि भने चाहिँ ढिला नगरिकन कार्यक्रममा चाहिँ सङलाई स्थान दिने नै छु। यामा बुद्धको आमा बोलको गीतलाई चाहिँ कार्यक्रम स्थान दिँदैछु, स्वीकार्नुहोस् है त।

0: This is Radio Dhorbarahi, 103.8 MHz.
1: लर्नहोल छिटो निस्क अहिले फर्किन ढिलो हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ बिहेको कपडा किन्न पनि पोखरा जानुपर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भन्ने जस्तो पाइँदैन त्यसमा चाहिँ महँगो होला नि त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस् हजुर विवाहको कपडा स्तरीय कोट सुट पाइन्ट स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम साडी लेगिज टप्स कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ सम्पर्क युनाइटेड सप्लायर्स दुलेगौड़ा हेल्प चोक प्रोपाइटर कृष्णराज पण्डित फोन 0658414008
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन् यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
3: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ
4: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो
5: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
4: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी
5: हाम्रा विशेषताहरू
4: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने
5: पर्याप्त खेलकुद अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा
4: सम्पन्न भवन पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था
5: नोट पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ
4: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म थप जानकारीका लागि 0658 71479 र 98560 62 265
0: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी
6: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस् सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ
0: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी 2 गासे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ मोबाइल 98510 88461 र सिजन गुरुङ 97045 40900
7: सधैँ यही आउँदो देश

0: गते शनिवार एक वीरेन्द्र स्वास्थ्य क्लिनिक धुलेगौड़ा में
1: पश्चिमांचल क्षेत्रीय अस्पताल पोखरा में कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर संतोषी थपलिया बिरामी को स्वास्थ्य परीक्षण और उपचार का लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन संबंधी रोग वा कुनै पनि किसिम का समस्या भएका बिरामीले समयमै उपचार सेवा लिए मौका को फायदा लिनुहोला।
0: उपचार हुने रोगहरू गर्भवती महिला को स्वास्थ्य चेक जांच महिनावारी गड़बड़ी तल्लो पेट दुख्ने फोहोर पानी बग्ने गनाउने र चिलाउने बाँझोपन स्तनमा गिर्खा गाँठा गुठी महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जांच तथा परामर्श साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
2: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा सम्पर्क 0564142333
1: र 9868168887।
3: सरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल
4: इस सरक मेमोरियल हॉस्पिटल में कर्मचारी संचय कोष का संचयकर्ता रु 1,00,000 सम्मको उपचार सहूलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अंतर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
3: घातक रोग जस्ते मुटु रोग मुटुक को शल्यक्रिया कैंसर मृगौला रोग डायलिसिस मस्तिष्क को रक्तस्राव आदि रोग को उपचार को लागि रु 10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
4: सेवा लिने क्रम में चाहिने जानकारी
3: संचय कोष में दर्ता गर्दा राखेको नाम उमेर जन्म मिति र कोष को नंबर
4: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
3: साबिक का संचयकर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
4: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा फोन 0165542493 552494 582
5: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
6: ए तिमीको बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
5: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका दिपा।
6: ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
5: त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर्सहरू, त्यहीबाट ल्याएको।
6: ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ।
5: होइन हतार छ, पछि आउँदै गरौलाई।
7: दीर्घायु फर्निचर शोरूम
5: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू दराज पलङ डाइनिङ टेबल लोगेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
2: एभरेस्ट स्टील र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर शोरूम दुलेगौंडा बजार प्रोप्राइटर लक्ष्मीराज वाग्ले सम्पर्क 9846061268 र 9856602
8: ए बुढी तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
9: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
8: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौंडा बजारको हेल्पुसोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
9: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
10: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
11: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौंडा
10: प्रोप्राइटर रबिन थापा सम्पर्क 9856033398 र 9845106950।
12: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
2: हजुर केही दिनको विश्राम लगतै फेरि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई।
13: भोर बाराही 103.8 मेगाहर्ज अन्तर्मनका आवाज हामी प्रोग्राम रहेको छ जिन्दगी रक्स हामी आउने गर्दछ हप्ताको छ दिन फरक फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी तपाईँको माझमा थर्सडे एपिसोडमा रहिरहे नै नेपाली ऱ्याप एण्ड रिमिक्स संलग्न कार्यक्रम स्थान दिइरहेका छौं र अहिलेको लागि हुन्छ ढिला नगरिकन कार्यक्रममा चाहिँ संग्रह स्थान दिने नै छु भने उडिरहेछु म अहिलेको लागि हुन्छ तपाईँको माझमा कात्रोबोलको यो ऱ्याप संलग्न कार्यक्रम स्थान दिँदैछौ स्वीकार्नुहोस् है त

0: हजुर, यो समय पनि कार्यक्रम सकिसकेको छ। आजको हाम्रो एपिसोडको टाइम पनि सकिसकेको छ र अब भने हामी छुट्टिनु पर्ने पनि भइसकेको छ भने जाँदा जाँदा चाहिँ तपाईँको माझ सङ्घलाई स्पन्दन नै छु। म्यासअप सङ्घलाई भने हाम्रो श्रोता साथीले चाहिँ सुनेर भरपूर मनोरञ्जन पनि लिन सक्नुहुनेछ। र यसरी नारीको लागि भने चाहिँ यो गीत छाड्दैमा कार्यक्रम प्रस्तुत पनि बिदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: बुवा, यो समाजको अत्याचारले गर्दा किन यति ठुलो निर्णय लिने?

0: This is Radio Dhorbarahi, 103.8 MHz.
1: अब मुटुरोगको उपचारका लागि ठूलो राहत नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत अब पोखरा स्थित गण्डकी मेडिकल कलेजले पनि मुटुरोग भएका बिरामीहरूका लागि 2,00,000 रुपियाँ सम्मको उपचार बीमा सुविधा प्रदान गर्न थालेको छ। गण्डकी मेडिकल कलेज पोखरा विश्वसनीय सेवा अनुभवी चिकित्सक र आधुनिक उपचार सुविधा सहित गण्डकी मेडिकल कलेज जनताको स्वास्थ्यका लागि समर्पित।
2: ओम भगवती मेटल एंड स्टील उद्योग लाई छिटो अनि गुणस्तर का सामान पाउन लाई गाछे पानी मा मेटल स्टील फन पर्क का सब सामान चाहिनी कति मजा एक ठाउँमा तर जलिनी पाइनी।
3: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
4: हामी कहाँ सटर, च्यानल गेट, ट्रस्ट निर्माण, ट्याङ्की स्ट्याण्ड, फलाम र स्टीलका रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टीलका सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बालबालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
3: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
4: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9855601013, 9807279।
5: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
6: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
5: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
6: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
5: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
6: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
5: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
6: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
5: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
6: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
5: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
7: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
8: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162, 590-163।
9: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
10: दिदी पनि नमजाएर झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
11: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 065-590-065, मोबाइल 98-166-34-372।
12: अफिसबाट अमित सरको फोन।
13: हस्नु पछि कलमा गर्छु। ओ सरी भगवान्, आज पनि ढिला भयो।
14: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अनुभव भनेर प्रभुसँगको यो आत्मीय झिन्ले म एकदमै आनन्दित महसुस गर्छु।
15: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
11: आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 98562279।
16: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो।
17: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
16: अनि बन्छ त दाई
17: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त
18: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौड़ा बस्ती सोनीको ठीक पारिपट्टि
19: सबै ब्रान्डका मोबाइल बिक्री साटफेर र एसेसरी सामानहरू उपलब्ध छन्।
18: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
19: प्रोप्राइटर राजन पौडेल मोबाइल 98562692029।
20: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पो चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98163501।
21: सत्य तथ्य निष्पक्ष समाचार सुसुजी सुन पाउने तपाईको अधिकार
11: ढोरबाराही हाइलाइट्स को साथ में
22: छिटो छरितो र गुणस्तरीय सेवा को एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौड़ा बीपी चोक
11: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 98461493004।
23: नमस्कार रेडियो ठोकराही 103.8 मेगाहर्जको साझा 5 बजेको ठोकराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 विज्ञहरूको पर्याप्त सुझाव नली अगाडि बढ़ाउन नसकिने स्पष्ट पार्नुभएको छ। बिहिबार सिंहदरबारमा शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उक्त विधेयकमाथिको छलफलमा सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा वहाँले यस्तो भनाई राख्नु भएको हो। मन्त्री पोखरेलले उक्त विधेयकका सम्बन्धमा विज्ञहरूको पर्याप्त सुझाव आवश्यक भएकाले त्यसका लागि आवश्यक समय सहितको छलफलको व्यवस्था गर्न पनि संसदीय समितिलाई आग्रह गर्नुभएको हो। उहाँले उक्त विधेयकको दफा अध्ययन गरेर त्यसलाई समृद्ध पार्न सांसदहरूको ध्यानकर्षण गराउनु भएको छ। उक्त विधेयकमा कुनै पनि छिद्र नरहने गरी छलफल गरेर मात्रै अघि बढ़नुपर्ने मन्त्री पोखरेलको भनाई रहेको थियो। मन्त्री पोखरेलले विज्ञान र प्रविधिको क्षेत्रमा विज्ञहरूको सुझाव महत्वपूर्ण हुने भएकाले सरकारले त्यसमा विशेष ध्यान दिएको पनि स्पष्ट पार्नु भएको छ। गण्डकी प्रदेश सभाको बैठकमा सांसदहरूले किसानले भोग्नु परेको रासायनिक मलको अभाव र समाजमा व्याप्त जातीय विभेदको कड़ा आलोचना गरेका छन्। बिहिबारको बैठकमा शून्य समयमा बोल्दै उनीहरूले खेतीको मुख्य समयमा मल नपाउँदा किसान मर्नु न बाँच्नुको अवस्थामा पुगेको बताउनु भएको छ। सांसदहरूले जातीय विभेद अन्त्यका लागि कानून बने पनि व्यवहारमा लागू नभएको भन्दै सरकारको कड़ा आलोचना गरेका छन्। बैठकमा कुसुम बुढा पुनले मलको विषयमा आक्रोश पोख्नु भएको थियो। यसै विषयमा महेश भट्टराईले आफ्नो गाउँको अनुभव सुनाउनु भएको हो। जातीय विभेद भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा धेरै सांसदहरूले आफ्नो भन्नाई राखेका छन्। टीका कुमारी बसालले कड़ा शब्दमा सरकारको ध्यानकर्षण गर्नुभएको छ। उहाँले निर्दोष बालबालिकामाथि हुने अत्याचार रोक्न पनि आग्रह गर्नुभएको हो। नन्दकला नेपालीले यस दिवसलाई सरकारको वार्षिक नीतिमै समेट्नुपर्ने बताउनु भएको छ। यस्तै प्रकाश परालले 60 वर्ष अघि नै नेपालले छुवाछुत मुक्त घोषणा गरिए पनि कार्यान्वयन फितलो भएको बताउनु भएको छ। सीता कुमारी सुन्दासले यो समस्या दलितको मात्र नभई सिंगो नेपाली समाजको भएको उल्लेख गर्नुभएको छ। स्वास्थ्यको क्षेत्रमा देखिएको समस्याबारे देवका प्रहरी त्रिपाठीले बोल्नु भएको छ। उहाँले स्वास्थ्य बीमाको मूल उद्देश्य अनुसार गुणस्तरीय सेवा सुनिश्चित गर्न माग गर्नुभएको हो। यस्तै निर्मला थापाले बागलुङ स्याङ्जोरा तनहुमा ट्रमा सेन्टर स्थापना प्राथमिकतामा नपरेकामा आपत्ति जनाउनु भएको छ। किसानको प्राविधिक समस्याबारे बिन्दु पौडेलले सरकारको ध्यान खिच्नु भएको छ। बैठकमा सुधीर कुमार पौडेलले सुस्त क्षेत्रमा भारतीय सीमा सुरक्षा बलले नेपाली विकास योजनामा अवरोध पुर्याएको बताउनु भएको छ। उहाँले यो कार्य अत्यन्तै निन्दनीय भएको बताउँदै यसबारे सरकारले यथार्थ जानकारी नेपाली जनतालाई दिनुपर्ने माग गर्नुभएको हो। ब्यास नगरपालिकाले आगामी नगरसभा मार्फत नगरलाई छुवाछुत मुक्त नगरपालिका घोषणा गर्ने तयारी गरेको छ। जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस 2083 अवसरमा बिहिबार आयोजित कार्यक्रममा बोल्दै ब्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने नगरपालिकालाई छुवाछुत मुक्त घोषणा गर्ने निर्णय आगामी नगरसभाबाट पारित गरिने जानकारी दिनुभएको छ। प्रमुख न्यौपानेले कानूनी तथा नीतिगत घोषणा मात्र नभई यसको प्रभावकारी कार्यान्वयनमा समेत विशेष ध्यान दिने बताउनु भएको छ। उहाँले जातीय भेदभाव र छुवाछुत जस्ता सामाजिक विकृतिको अन्त्यका लागि स्थानीय सरकार, नागरिक समाज, राजनीतिक दल तथा सम्पूर्ण समुदायको साझा प्रयास आवश्यक रहेको उल्लेख गर्नुभएको छ। पर्यटकीय राजधानी पोखरामा आवश्यक पूर्वधार निर्माण र पर्यटन प्रबन्धनलाई केन्द्रित गरी गण्डकी सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम पेश गरेको छ। मंगलबार प्रदेश प्रमुख गिरिराज भट्टले सभामा आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो। आगामी वर्ष एकीकृत पर्यटन विकास अवधारणा कार्यान्वयन गरिने भएको छ। लेकसाइड सारङकोट पोखरा चक्रपथ आगामी आर्थिक वर्षभित्र पूरा गर्ने लक्ष्य लिएको छ। पोखराको चंकपुरदेखि मर्दी बगरसम्म पर्यटकीय आकर्षणका रूपमा रिभर फ्रन्ट विकास गर्नुका साथै पातली छाङको क्षेत्रमा स्काई वकको व्यवस्था गर्ने नीति लिएको छ। प्रदेशमा आन्तरिक पर्यटन प्रवर्धन गर्न घुमाउ गण्डकी र एक पालिका एक गन्तव्य कार्यक्रम सञ्चालन गरिने भएको छ। दामोदर कुञ्ज, मुक्तिनाथ, गोलेश्वर, पञ्चकोट देवघाट र वेणीथाम जस्ता महत्वपूर्ण धार्मिक स्थल जोड्ने गरी धार्मिक सटिक विकास गर्ने सरकारको नीति रहेको छ। गण्डकीका हिमचुलीको प्रवर्धनका लागि नेपाल सरकार र सरकारवाला निकायसँग सहकार्य गरेर अन्तर्देशीय सीधा हवाई उडान विस्तारका लागि पहल गर्ने नीति लिएको भएको छ। गोर्खा दरबारदेखि हनुमान ढोकासम्म फूलपाती पदमार्ग निर्माणका लागि बागमती प्रदेशसँग समन्वय गर्ने गण्डकीको नीति छ। छिमेकी मुलुक भारत र चीनबाट आउने पर्यटकको संख्या आगामी 5 वर्षभित्र दोब्बर बनाउने लक्ष्य लिएको छ। त्यसका लागि नेपाल पर्यटन बोर्ड र निजी क्षेत्रको साझेदारीमा भिजिट गण्डकी अभियान चलाइने भएको छ। स्काई डाइभिङ, बन्जी जम्प, उच्च उचाई स्काइकलिङ जस्ता साहसिक गतिविधिको प्रवर्धन तथा नयाँ स्थल पहिचान गर्ने योजना लिएको छ। पोखरालाई अन्तर्राष्ट्रिय सभा सम्मेलन स्वास्थ्य तथा आरोग्य एवं खेल पर्यटन केन्द्रका रूपमा स्थापित गर्न हरित पूर्वाधार एवं वातावरण मैत्री यातायात प्रवर्धन मार्फत दिगो पर्यटन सुनिश्चित गर्ने गण्डकी सरकारको नीति रहेको छ। गण्डकी सरकारले सुन्तला, स्याउ, ओखर, कफी, अलैची, मह लगायतका कृषि उपजको उत्पादन, प्रशोधन र बजार प्रवर्धन गर्ने भएको छ। पूर्वीय दर्शनका अध्येता ब्यास ऋषिको जन्मस्थल ब्यास क्षेत्र तथा छाप्ती मन्दिर क्षेत्र विकासका लागि केन्द्र सरकारले ₹5 करोड़ बजेट विनियोजन गरेको छ। त्यसै गरी नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मस्थलको समग्र विकासका लागि ₹24 करोड़ 78 लाख तथा भानुभक्त प्राणी उत्थान तथा 24,60,00,000 बजेट विनियोजन भएको जानकारी प्राप्त भएको छ। राज्यसभा सभापति विश्व बास्तोलाले यी योजनाले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धन गर्दै तनहुको सम्पर्क विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ। साथै अर्थमन्त्री स्वयं वाग्लेले पनि तनहुवासीको तर्फबाट धन्यवाद तथा आभार व्यक्त गर्नुभएको छ। गण्डकी प्रदेश सभा सदस्य हरिबहादुर भण्डारीले प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिले भ्रम सिर्जना गरेको भन्दै आपत्ति जनाउनु भएको छ। प्रदेश प्रमुख गिरिराज भट्टले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै वहाँले जिम्मेवार पदमा बसेका व्यक्तिहरूको कुराले जनतामा अन्योल पैदा गरेको बताउनु भएको हो। वहाँले सामाजिक सञ्जालमा प्रधानमन्त्रीका नाममा आएका विभिन्न कुराहरूले जनप्रतिनिधिहरू समय भ्रममा परेको उल्लेख गर्दै यस्ता संवेदनशील विषयमा स्पष्ट हुनुपर्नेमा जोड़ दिनुभएको छ। छलफलका क्रममा भण्डारीले सरकारले ल्याएको नीति तथा कार्यक्रममा समेटिएका केही सकारात्मक पक्षहरूको स्वागत गर्नुभएको छ। वहाँले आन्तरिक आय वृद्धि, राजस्व प्रणालीको डिजिटाइजेशन, पर्यटन, कृषि र हरित अर्थतन्त्रलाई प्राथमिकता दिनु राम्रो शुरूआत भएको बताउनु भएको हो। भण्डारीले प्रदेश सरकारले नयाँ योजना भन्दा पनि पुराना र अधुरा सड़क तथा पुल निर्माणलाई प्राथमिकता दिनुपर्ने सुझाव दिनुभएको छ। वहाँले औद्योगिक क्षेत्रका रूपमा अघि सारिएका लोकाहा खोला र पुजेचारका पूर्वधार निर्माणमा ढिलाइ भएकोमा चिन्ता व्यक्त गर्नुभएको छ। संचार माध्यम र सामाजिक सञ्जालले जनतामा भ्रम छरिरहेको भन्दै वहाँले सरकारले गरेका राम्रा कामको प्रचार हुन नसकेको बताउनु भएको हो। शुक्लागंजकी नगरपालिकामा विभिन्न कार्यक्रम सहित 20 औं जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस 2083 मनाएको छ। नगर स्तरीय दलित संचाल शुक्लागंजकी नगर समितिको आयोजनामा बिहिबार नगरपालिकामा बसोबास गर्ने दलित समुदायले सांस्कृतिक झाँकी सहित शक्ति प्रदर्शन गरेर दिवस मनाएका हुन्। बेबीचोकदेखि नगरपालिकासम्म आयोजना गरिएको र्याली पश्चातको कार्यक्रममा नगर प्रमुख कृष्णराज पण्डितले दलित समुदायलाई अवसरमा प्राथमिकता दिनुपर्ने बताउनु भएको हो। वहाँले जातभन्दा वर्गका आधारमा बढ़ी विभेद हुने गरेको दावी गर्दै दलित समुदायको आर्थिक अवस्था सुधार गर्न स्थानीय सरकारले पहल गरिरहेको बताउनु भएको हो। नगर प्रमुख पण्डितले जातको आधारमा हुने विभेदले समाजमा विद्रोह सिर्जना गर्ने भएकाले नगर सरकार यस्ता विकृति विरूद्ध अडिग रहेको स्पष्ट पार्नु भएको छ। यसै नगरपालिकाका उपप्रमुख खुमबहादुर विकर राजुले सामाजिक रूपमा विभेदका अवशेष अझै रहेको भन्दै कानूनका प्रभावकारी कार्यान्वयन आजको आवश्यकता बनेको बताउनु भएको हो। यस्तै पूर्व उपप्रमुख सविता रमाइलीले रसाइलीले दलित समुदायमाथि अझै पनि जातीय रूपमा समान व्यवहार नहुने यथार्थ विरूद्ध लड्न प्रतिबद्ध भएर लाग्नुपर्ने बताउनु भएको हो। सामाजिक विकास समितिका संयोजक समेत रहेको शुक्लागण्डकी नगरपालिका एका वडाध्यक्ष रविचन्द्र पौडेल, वडा नम्बर 7 का वडाध्यक्ष खड़गसिंह थापा, कार्यपालिका सदस्य खेमबहादुर कुमारले जातीय भेदभाव, परम्परा, संस्कार र धर्मको नाममा अझै कायम रहेको भन्दै सामूहिक प्रयासले निर्मूल बनाउनु पर्नेमा जोड़ दिनुभएको हो। यस्तै नेपाल आदिवासी जनजाति महासंघ शुक्लागण्डकी नगर समन्वय परिषद शुक्लागण्डकीका अध्यक्ष कुलकुमार कुमार गुरूङ, मगर सांस्कृतिक एकता समाजका अध्यक्ष मनराज गुरूङले नेपालमा उपेक्षित समुदायले न्याय महसुस हुने सरकार सरकारी स्तरबाट कम काम हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ। उहाँहरूले अपेक्षित समुदायको एकताले परिवर्तनका लागि संघर्ष गर्नुपर्नेमा जोड़ दिनुभएको थियो। यस्तै विश्व हिन्दू महासंघ शुक्लागण्डकी नगर समितिका अध्यक्ष नारायण प्रसाद घिमिरे धर्ममा विभेद पारे कुनै उल्लेख नभएको स्पष्ट पार्दै समाजमा हुने फरक व्यवहार अन्यायपूर्ण रहेको बताउनु भएको छ। संचारका संयोजक सन्तोष विकको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा दलित समुदायका अभियन्ताहरू विलास परियार, भरत लमगादे, जनार्दन वियोगी नेपाल, दिपेन्द्र परियार, जमाया सुनार, कोपिला परियार लगायतले बोल्नु भएको थियो। पश्चिम बागलुङको तमाम खोला गाउँपालिकाले असहाय बालबालिकाका लागि बालगृह संचालनमा ल्याएको छ। पालिकामा अलपत्र परेका अभिभावक विहीन तथा अति विपन्नताका कारण विद्यालय जानबाट वञ्चित 18 जना बालबालिकाले बालगृहमा आश्रय लिएका छन्। तमानखोला गाउँपालिका तेन तमान गाउँमा 3 घर भाडा लिएर बालगृह सञ्चालन गरिएको छ। बालगृहमा बस्ने बालबालिकालाई धन कौशिरी माध्यमिक विद्यालयमा अध्ययन गर्ने व्यवस्था मिलाएको छ। बालगृहमा खाना पकाउने तथा बालबालिकाको स्याहार सुसारका लागि 3 कर्मचारीको व्यवस्था गाउँपालिकाले गरेको छ। 2074 सालमा तमानखोलामा जनप्रतिनिधि आएपछि तमानखोला विकास कोष स्थापना गरी बालगृह सञ्चालन गरिएको हो। विभिन्न संघ संस्थाले समेत सहयोग गर्दै आएका छन्। बालगृहका सञ्चालनका लागि आवश्यक नियमित खर्च व्यवस्थापन गर्न पालिकाले वार्षिक बजेट विनियोजन गर्दै आएको गाउँपालिका अध्यक्ष जोगलाल बुढाले बताउनु भएको छ। हरेक वर्ष बालबालिकाका लागि खाद्यान्नको व्यवस्था पालिकाले गर्दै आएको छ भने विभिन्न संघ संस्थाले शैक्षिक सामग्री तथा पोशाक वितरण गर्दै आएका छन्। बालगृहमा खुङखानी र नार्जाखानी लगायतका गाउँका बालबालिका रहेका छन्। बालगृहलाई नियमित रूपमा सञ्चालन गर्न कार्यविधि समेत बनाएको छ। बालगृहका बालबालिकालाई कक्षा 12 अध्ययन गर्न पालिकाले सहयोग गर्ने अध्यक्ष बुढाले बताउनु भएको हो। हस्त साझा 5 ठोपरा हाइलर साझालाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
0: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
1: ए सबिना, यस्तो हतारमा कता हो?
2: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो। घर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन। पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
1: ल, बिहेको घर गहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो। त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता रिनु र? मेरो बिहेको लागि पनि सबै गरगना त्यही बनाएको।
0: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846078528 र 9908216142।
3: मेरो परिवार स्वस्थ छ, खुशी छ। मायाले भरिएको हाम्रो यो सानो संसारमा आउने दिनहरूमा अझै ठूलो खुशी आउने आशा छ। म कल्पना पनि गर्न चाहन्न, उनी गर्भवती हुँदा मैले उनलाई झन्डै गुमाइसकेको थिएँ। उनलाई कम्पन आएर मुछा परेकी थिइन्। तन्न मलाई यो खतराको लक्षण हो भन्ने थाहा थियो र मैले तुरन्तै उनलाई नजिकैको स्वास्थ्य संस्थामा लगेँ। म सचेत भएको हुनाले मैले सही कदम चाले र आज हामी सँगै छौ।
24: बेसरी टाउको दुख्नु, आँखा तिर्भिरा र धमिलो देख्नु, हात मुख सुनिनु, अँध्यारो भएर कम्पन आउनु वा मुछा पर्नु, कडासँग तल्लो पेट दुख्नु र योनिबाट रगत बग्नु गर्भावस्थामा देखा पर्न सक्ने खतराका 6 लक्षणहरू हुन्। यी मध्ये कुनै पनि एक लक्षण देखा पर्ने बित्तिकै नजिकैको स्वास्थ्य संस्थामा तुरन्तै लगिहालौं।
3: सुरक्षित गर्भावस्था परिवारको खाँचो श्रीमानले राख्नुपर्छ विशेष चासो।
0: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
25: सुन न श्रेया, यो चाया पोतो डन्डीफोर एलर्जीले मेरो अनुहार नै।
26: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
25: कहाँ?
26: गन्जगी मेडिकल हल
27: हो।
22: गण्डकी मेडिकल हल अवछाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
26: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डीफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
22: र चौथो शनिबार गण्डकी हस्पिटल र ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
26: गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0635903669, मोबाइल 9840826926।
4: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
22: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
4: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
5: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटिएल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
4: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
5: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसिएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
4: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
22: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
6: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9846656999 छ।
7: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
22: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तुलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
7: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
22: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
7: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
22: तिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
7: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
22: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
7: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
22: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
7: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
22: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
8: जयमा श्री, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।

0: सिर्जना बोर्डिंग स्कूल पोखरा को कक्षा 11 मा भर्ना खुले को संबंधी सूचना।
1: सिर्जना बोर्डिंग स्कूल सृजना चोक पोखरा में कक्षा 11 का लागि विज्ञान व्यवस्थापन तथा होटल मैनेजमेंट समूह में नया भर्ना का लागि आवेदन फारम वितरण भइरहेकाले आज भर्ना भई ठुक्क हुनुहोस्।
0: यस स्कूल में विज्ञान विषय संग संबंधित सबै विषयहरू र अन्य विषयहरूमा होटल मैनेजमेंट टूरिज्म विज्ञान र व्यवस्थापन दुवै तर्फ कम्प्यूटर साइंस लगायतका ऐच्छिक विषयहरू अध्ययन गर्न सकिनेछ।
1: सृजना बोर्डिंग स्कूल शांति मार्ग सृजना चोक पोखरा फोन नम्बर 061-578-053 र 061-553-595।
2: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ होइन किले मोहनी लगाएर हो?
3: साँच्चै के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त। जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
2: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
3: हुन्छ नि खुब। पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका रे। न पसाङ्गिएको छ न त धुला नै लागेको छ। वर्षौं भएर बनाएको पनि।
4: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग दुलेगौडा पौवा डाँडा पञ्चमनी स्कूल माथिपट्टि प्रोप्राइटर हरिबहादुर विश्वकर्मा मोबाइल 9811435622।
5: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु। ध्यान दिएर सुन्न है।
6: मेडम, धुम्रपान भनेको के हो?
5: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तिजन्य पदार्थको धुवा खानु हो। चुरोट बिँडी तमाखु कक्कड़ जस्ता सुर्तिजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
6: अनि धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
5: धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्र नली पाठेघर आदिको क्यान्सर हुन्छ। दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदय घात मस्तिष्क घात गर्भपतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
6: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तिजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
5: छन् नि। यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तिजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
7: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
3: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
2: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
3: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
4: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा

0: बसको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9921653507।
1: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
2: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
1: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
0: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
3: नमस्ते, अहिले तपाईँ रेडियो दुर्पालाई सुन्दै हुनुहुन्छ।

0: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नुछ र?
1: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सडक अनुशासन सडक नियम त सबैले मान्नै पर्छ नि।
0: ट्राफिक नियमको पालना गरौं, सुरक्षित यात्रा सुनिश्चित गरौं,
1: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौं, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
0: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
2: साथमा बन्केवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165935301।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ छ बजेको थाहा खबरमा कृष्ण शर्मासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। रवि फर्केकै दिन परराष्ट्र मन्त्री भारत भ्रमणमा जाँदै प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा माइती घरमा नेकपाको प्रदर्शन।
0: टिकटकर तोल्सा अधिकारीलाई थुनामा पठाउन अदालतको आदेश, गोरूलाई निर्दयी व्यवहार गर्ने व्यक्ति पक्राउ।
1: नापी विभागद्वारा मेरो किता मोबाइल एप सार्वजनिक, नागरिकले जग्गा सम्बन्धी सेवाहरू घरमै बसेर प्राप्त गर्न सक्ने।
0: इरानका शत्रुहरू युद्ध मैदानमा पराजित भइसकेको सर्वोच्च नेता खामेनीको दावी, देशभित्रै विभाजन सृजना गर्ने प्रयासमा लागेको आरोप।
1: र एसियन गेम्स छनौटमा मलेसियामाथि नेपालको शानदार जीत, भुटेलको कीर्तिमानी शतक।

0: ढुक रही ढुक्को हूँ प्रभु माँ लक्ष्मी लाइफ इंश्योरेंस के अभिकर्ता बनाऊ।
1: प्रभु माँ लक्ष्मी लाइफ इंश्योरेंस लिमिटेड।
2: संचार नेटवर्क समयको आवाज समयको आवाज
3: समाचार। अब विस्तारमा, राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछाने नै 5 दिने भ्रमण सकेर फर्किने दिनै परराष्ट्र मन्त्री शिशिर खनाल 3 दिने भ्रमणका लागि भारत जानुहुने भएको छ। परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति निकालेर मन्त्री खनालको भारत भ्रमणको औपचारिक कार्यतालिका सार्वजनिक गरेको हो। खनाल भारतीय विदेश मन्त्री एस जयशंकरको निमन्त्रणमा भारत भ्रमणमा जान लाग्नु भएको हो। भ्रमणका क्रममा परराष्ट्र मन्त्री खनालले नयाँ दिल्लीमा भारतीय समकक्षी विदेश मन्त्री जयशंकरसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। साथै बैठकमा नेपाल भारत बीचको पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने मन्त्रालयले जनाएको छ। विशेष गरी दुई देश बीचको व्यापार, लगानी, सम्पर्क सञ्जाल, ऊर्जा क्षेत्र र नागरिक बीचको सम्बन्धलाई थप सुदृढ विस्तार गर्ने बारे विस्तृत विचार विमर्श हुने जनाइएको छ।
4: नेपाली कम्युनिष्ट पार्टी नेकपाका भातृ संगठनहरूले सीमा सम्बन्धी प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। नेकपाका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा उनीहरूले आज प्रदर्शन गरेका हुन्। देशको सार्वभौमिकताको रक्षाका लागि भन्दै उनीहरूले विभिन्न प्लेकार्ड र ब्यानर बोकेर प्रदर्शन गरेका हुन्। प्रतिनिधि सभाको जेठ 17 गतेको बैठकमा सांसदहरूले राखेको प्रश्नको जवाब दिने क्रममा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति दिनुभएको थियो। उक्त अभिव्यक्तिको अहिले सर्वत्र आलोचना भइरहेको छ।
3: टिकटकर तुलसी अधिकारीलाई थुनामा पठाउन अदालतले आदेश दिएको छ। जिल्ला अदालत ललितपुरका न्यायाधीश टेकनाथ गौतमको इजलासले आज अधिकारीलाई पूर्वपक्षका लागि थुनामा पठाउने आदेश गरेको हो। अधिकारी विरूद्ध एक व्यवसायीलाई हनी ट्र्यापमा पारेर करोड़ौं असुलीको आरोप छ। सोही आरोपमा उनलाई अपराधिक लाभ, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको कसुरमा मुद्दा चलाइएको हो। अधिकारीलाई नेपाल प्रहरीले इन्टरपोलको सहयोगमा थाइल्याण्डबाट पक्राउ गरेर नेपाल ल्याएको थियो। नवलपरासी पश्चिम घर भई हाल ललितपुरको भैंसीपाटी बस्दै आएकी अधिकारी विरूद्ध यी 3 कसुरमा चैतमै मुद्दा दर्ता भएको थियो। उनले एक व्यवसायीबाट 6,52,29,075 रूपियाँ लिएको अभियोग लगाइएको छ।
4: जोत्ने क्रममा गोरु बसेपछि मुख जमीनमा गाडेर निर्दयी व्यवहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। प्युठानको गौमुखी गाउँपालिका एकका अन्दाजित 26 वर्षीय जालीराम थापा मगरले आफ्नै खेतबारीमा गोरूले जोतिरहेको अवस्थामा गोरू हिँड्न नसकी खेतमा बसेपछि गोरूको नाक मुख माटोमा गाडेर निर्दयी व्यवहार गरेको भिडियो बाहिरिएको थियो। भिडियो बनाई सामाजिक सञ्जालमा पोस्ट गरेपछि उनलाई नियन्त्रणमा लिए मुलुकी अपराध संहिता 2074 को परिच्छेद 27 को पशुपन्छीप्रति निर्दयी व्यवहार गर्न नहुने कसुरमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रशासन कार्यालय प्युठानबाट 5 दिनको म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
3: नेपाल मेडिकल काउन्सिलले सार्वजनिक गरेको चिकित्सक दर्ता प्रमाणपत्र लाइसेन्स परीक्षाको नतिजाले स्वदेशी मेडिकल कलेजका विद्यार्थीहरूको शैक्षिक गुणस्तर राम्रो देखाएको छ। चिकित्सक लाइसेन्स परीक्षाको समग्र उत्तीर्ण प्रतिशत 66.95 कायम हुँदा स्वदेशी कलेजबाट उत्पादित विद्यार्थी 76.79% उत्तीर्ण हुन सफल भएका छन्। काउन्सिलले यही जेठ 12 देखि 15 गतेसम्म सञ्चालन गरेको 69 चिकित्सक लाइसेन्स परीक्षामा सहभागी 2,263 परीक्षार्थी मध्ये 1,515 विद्यार्थी उत्तीर्ण भएका छन्। स्वदेशका मेडिकल कलेजबाट एमबीबीएस तर्फ सहभागी 1,254 परीक्षार्थी मध्ये 963 जना अर्थात 76.79% उत्तीर्ण भएको काउन्सिलले जनाएको छ। विदेशका मेडिकल कलेजमा अध्ययन गर्ने नेपाली विद्यार्थीको उत्तीर्ण प्रतिशत औसत भन्दा निकै कम देखिएको र इजिप्ट, युक्रेन जस्ता देशमा अध्ययन गरी लाइसेन्स परीक्षामा परीक्षार्थीको नतिजा निराशाजनक रहेको छ।
4: नापी विभागले मेरो किता मोबाइल एप सार्वजनिक गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको उपस्थितिमा एप सार्वजनिक गरिएको हो। उक्त एप मार्फत नागरिकले जग्गा सम्बन्धी सेवाहरू घरमै बसेर प्राप्त गर्न सक्ने भएका छन्। नापी विभागका अनुसार एप एण्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा उपलब्ध रहेको छ भने प्ले स्टोर र एप स्टोरबाट डाउनलोड गर्न सकिनेछ। एप मार्फत नक्सा प्रिन्ट, फिल्ड बुक उतार, प्लट रजिस्टार उतार तथा फिल्ड रेखांकनका लागि अनलाइन आवेदन दिन सकिनेछ। आवेदन दर्तापछि प्रणालीबाट ओटीपी उपलब्ध हुने र सेवाग्राहीले मोबाइल नम्बर तथा ओटीपी प्रयोग गरी आफ्नो आवेदनको अवस्था नियमित रूपमा हेर्न सक्नेछन्। यस्तै ई सेवा खल्ती र कनेक्ट आईपीएस मार्फत राजस्व तिर्न सकिने सुविधा पनि एपमा समावेश गरिएको छ। फिल्ड रेखांकन सेवाका लागि आवश्यक राजस्व समेत अनलाइनबाटै भुक्तानी गर्न सकिने नापी विभागले जनाएको छ।
3: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै सन रेडियो सुन्दै गर्नुहोला।
5: मार्वलका सीपीपीसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्वलका यूपीपीसी प्रडक्टहरू लिड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
6: सुरक्षा घरको साथ जीवन
7: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7680-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर.com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। पछिल्लो 24 घण्टामा देशका विभिन्न क्षेत्रमा भएको विपदजन्य घटनामा 5 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रौतहट, बारा, कपिलवस्तु, रोल्पामा 5 जनाको मृत्यु भएको हो। मकवानपुर, मोरङ, सिराहा, पर्सा, चितौन, कपिलवस्तु, दाङ, पाल्पा, कञ्चनपुरमा भएका विपदजन्य घटनामा अन्य 11 जना घाइते भएका प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो। उहाँका अनुसार रौतहट, बारा र कपिलवस्तुमा सर्पले डसेर एक महिला, एक बालक र एक बालिकाको मृत्यु भएको हो। रोल्पाको गंगादेव गाउँपालिका रातमाटामा खहरे भेलले बगाएर 2 बालकको मृत्यु भएको प्राधिकरणले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ। प्रवक्ता महतका अनुसार पछिल्लो 24 घण्टामा देशका विभिन्न जिल्लामा 25 वटा विपदजन्य घटना भएकामा ती घटनाबाट 63 लाख भन्दा बढ़ेको भौतिक क्षति भएको छ।
3: काठमाडौँ महानगरपालिकाले त्रिवि शिक्षणको बहिरंग सेवालाई बिरामी मैत्री बनाउन 1,70,00,000 रूपियाँ बराबरको प्रविधि साधन तथा उपकरण हस्तान्तरण गरेको छ। महानगरले आज अस्पतालमा आयोजना गरिएको कार्यक्रममा महानगरकी कार्यवाहकका प्रमुख सुनिता डंगोलले अस्पतालका प्रमुख प्राध्यापक डाक्टर सुभाष आचार्यलाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो।
4: नेपालगंजमा चरासुरुङ्गी बचाउ अभियान शुरू गरिएको छ। बढ़दो गर्मीका कारण नेपालगंज क्षेत्रमा चरासुरुङ्गी पानीको अभावले संकटमा पर्ने भन्दै जिल्लाका केही युवाले अभियान शुरू गरेका हुन्। नेपालगंज ग्यालरीका महेश श्रेष्ठले फालिएका प्लास्टिकका बोतलबाट चरासुरुङ्गीका लागि पानी पिउने व्यवस्था शुरू गरिएको जानकारी दिनुभयो।
3: इरानका शत्रुहरू युद्ध मैदानमा पराजित भइसकेको दावी गर्नुभएको छ। आज जारी गरेको सन्देशमा उहाँले युद्ध मैदानमा पराजित भएपछि अहिले जनताको मनोबल कमजोर पार्ने र देशभित्र विभाजन सिर्जना गर्ने प्रयासमा लागेको बताउनु भएको हो। खामेनीले यस्ता चुनौतीहरूको सामना गर्न राष्ट्रिय एकताको आवश्यकता उल्याउँदै जनतामा निराशा वा हताशा फैलाउने कुनै पनि गतिविधि शत्रुलाई सहयोग पुर्याउने कार्य हुने बताउनुभयो। वहाँको सन्देश इस्लामिक गणतन्त्र इरानका संस्थापक रोहल्लाह खामेनीको निधनको वार्षिकोत्सव तथा एक महत्वपूर्ण सिया धार्मिक पर्वको अवसरमा आयोजित कार्यक्रममा वाचन गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानसँगको वार्ता सकारात्मक दिशातर्फ अघि बढ़ेको र दुई देशबीच सम्झौता भएमा रणनैतिक रूपमा महत्वपूर्ण हर्मुज जलमार्ग तुरन्त खोलिने बताउनु भएको छ। उहाँले अहिले नै कुनै सम्झौता हुने ग्यारेन्टी भने नरहेको बताउनुभयो।
4: अब खेल समाचार। एसियन गेम्स छनौटमा नेपाली पुरूष क्रिकेट टोली समूह विजेताको रूपमा सेमी फाइनलमा प्रवेश गरेको छ। आज भएको खेलमा मलेसियामाथि 167 रनको फ्राकिलो जित निकाल्दै नेपाली टोली समूह एको विजेताको रूपमा सेमी फाइनलमा पुगेको हो। नेपालले दिएको 276 रनको विशाल लक्ष्य पछ्याएको मलेसियाले 9 विकेटको क्षतिमा 108 रन मात्र बनाउन सक्यो। मलेसियाका लागि कप्तान सयाद अजीजले सर्वाधिक 54 रन बनाए। नेपालका शेर मल्लले 3 विकेट लिए। त्यस्तै सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी, दिपेन्द्र सिंह ऐरी र कुशल मल्लले समान एक एक विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले 7 विकेटको क्षतिमा 275 रन बनाएको थियो। नेपालका कुशल भुटेलले कीर्तिमानी प्रदर्शन गरे। मलेसिया विरूद्ध शतक प्रहार गरेका कुशल टी ट्वेन्टी आईमा नेपालका लागि लगातार दोस्रो शतक हान्ने पहिलो खेलाड़ी बने। 44 बलमा शतक पूरा गरेका उनले 126 रन बनाए। आसिफ शेख 68 रन बनाउँदै आउट भए। कप्तान दिपेन्द्र सिंह ऐरीले 31 रन बनाउँदा आउट हुन पुगे। मलेसियाका लागि विरमदीप सिंहले 3 विकेट लिए। सयाद अजीज र विजय युन्नीले समान 2 विकेट लिए। नेपालसँग हारका बावजूद पनि मलेसियाले समूह उपविजेताको रूपमा अन्तिम चारमा स्थान पक्का गरेको छ।
3: साँझ 6 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: रवि फर्केकै दिन परराष्ट्र मन्त्री भारत भ्रमणमा जाँदै प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा माइती घरमा नेकपाको प्रदर्शन।
3: टिकटकर तुलसी अधिकारीलाई थुनामा पठाउन अदालतको आदेश। गोरूलाई निर्दयी व्यवहार गर्ने व्यक्ति पक्राउ।
4: नापी विभागद्वारा मेरो किता मोबाइल एप सार्वजनिक। नागरिकले जग्गा सम्बन्धी सेवाहरू घरमै बसेर प्राप्त गर्न सक्ने।
3: इरानका शत्रुहरू युद्ध मैदानमा पराजित भइसकेको सर्वोच्च नेता खामेनीको दावी। देशभित्रै विभाजन सिर्जना गर्ने प्रयासमा लागेको आरोप।
4: र एसियन गेम्स छनौटमा मलेसियामाथि नेपालको शानदार जित। भुर्तेलको कीर्तिमानी शतक।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबर सकियो। कृष्ण र दिनेश बिदा हुन्छौं। नमस्कार।
8: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु। मोबाइल 98063 13195 र 98467 15368।
9: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई, पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
10: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न। जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनिटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप फेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर्स शुक्ला गण्डकी 4 दुलेगौंडा नगरपालिका अगाडि प्रभु बैंक भन्दा साफ घर तल। प्रोप्राइटर महेश थापा। फोन 0564142636 मोबाइल 9856078302 र 9864608302।
11: ए सम्झे, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो। आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हो सम्झे।
12: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्रणाली शुक्ला गण्डकी 10 मिनम खाडीमा जानु पर्यो सम्झे। खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
13: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानी। प्रबन्ध निर्देशक हरि खड्का। सम्पर्क 9008828810, 9008828811 र 9008828816।
14: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
15: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
16: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
15: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
14: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा। फोन 0564142633। मोबाइल 9868168887।
11: ए सबिना, यस्तो हतारमा कता हो?
17: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो। गर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन। पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
11: ल, बिहेको गर गहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगौंडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
18: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अदर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनसादी पसल दुलेगौंडा बनकेवा चोक तनहु। प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहत्रास। मोबाइल 9840878528 र 9808816142।

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. शिक्षा गंडकी चार तुलिगोड़ा वाटिन डिपार्टमेंट भवन संगई मोबाइल अंधानवे पांच साठी बत्तीस चार सी तिरानबे और अंधानवे पांच साठी अड़तीस शून्य तिरहत्तर.
2: ओहो बाजू नमस्कार, स्कूल बस कुर्नु भएको अनि यति सानो बाबुलाई यति गरौँ किताबको झोला बोकाएर आफू चाहिँ छाता ओढेर बस्नु भएको छ त
3: के गर्नु? बानी पार्नु पर्छ नि नानी.
2: केमा बानी पार्नुहुन्छ हो बाजू? बिचरा यति सानो बाबु बिहान आठ बजे कति खुवाएर पठाउनुहुन्छ अनि स्कूलमा खाजाको रूपमा घरमा तयार गरेको खाजा पठाउनुहुन्न. पसलका तयारी चाउचाउ बिस्कुट जस्ता पत्रु खाँदा जङ्क फुड मात्र खुवाउनुहुन्छ. फेरि बेलुकी बसबाट छ बजे आइपुग्छ अनि फेरि उसैलाई होमवर्कै चटारो. यो त बालबालिकाको लागि शारीरिक एवं मानसिक यातना जस्तै भयो नि होइन र?
3: के गर्ने त नानी, नजिकका स्कूलमा भर्ना गराउन सकेन, खाजा पकाउनै भेटेन.
2: आफ्नो बच्चाको स्वास्थ्यको लागि समय निकाल्नु पर्यो नि भाउजू. बच्चाको शारीरिक तथा मानसिक वृद्धि विकास र राम्रो पढाइ हुनको लागि पोषणयुक्त खाना आवश्यक पर्छ. पोषणयुक्त खाना खान नपाउँदा, उमेर भन्दा बढी तौल भएको किताबको भारी बोकाउँदा, बढी होमवर्क गर्नुपर्दा बच्चाको शारीरिक एवं मानसिक विकासमा नकारात्मक असर पुर्याउँछ.
3: ए त्यसो पो हो नानी, ल अर्को वर्षदेखि चाहिँ नजिकको स्कूलमा जसरी नै पठाउँछौ अनि घरले बनाएको खाना र खाजा खुवाउँछौ. ल है नानी, स्कूल बस आयो.
4: बाल बालिकाको खाना तथा खाजाको रूपमा पत्रु अर्थात जङ्क फुडको प्रयोग नगरौं. बाल बालिकाको शारीरिक एवं मानसिक विकासमा सहयोग गरी स्मार्ट बनाऊ.
5: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश.

0: अब मुटुरोगको उपचारका लागि ठूलो राहत नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत अब पोखरा स्थित गण्डकी मेडिकल कलेजले पनि मुटुरोग भएका बिरामीहरूका लागि 2,00,000 रुपियाँ सम्मको उपचार बीमा सुविधा प्रदान गर्न थालेको छ। गण्डकी मेडिकल कलेज पोखरा विश्वसनीय सेवा अनुभवी चिकित्सक र आधुनिक उपचार सुविधा सहित गण्डकी मेडिकल कलेज जनताको स्वास्थ्यका लागि समर्पित।
1: कान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है। हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन? हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कतै पाइन्छ र? पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
2: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
1: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
2: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9846383522।
1: तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
2: अब चिन्ता नलिनुहोस्, शरणायन सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
1: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
2: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
1: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
2: प्रोपाइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 9846361209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
3: हजुर, दान गरौ।
1: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
2: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
3: दान गरौ, सकेको गरौ, सबैले गरौ।
1: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था, शुक्ला गण्डकी आस्थान हो।
4: किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
5: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
4: बजारै भरे फ्रेस आउँछ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेतको चिन्ता लिनु भएको छ यो दिदीले?
6: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
4: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
2: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्गीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्ने, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
6: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9811066136।
7: होइन है आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
8: हेर न आर्यन, पर्सि स्कूलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिनु भनेर जान लागेको। के कहाँ पाइन्छ कुन्नी?
9: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
7: ए त्यसो भए युर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउन त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
10: कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ ठकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कमर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गरगहनाहरू शिरबन्दी शिरफूल टिकमाला ढुम्री यार्लिङ मारवाडी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्फी कन्थमाला मुगामाला हमेलमाला न्यापुसिक जापुसिक तायोमाला लुसवाङ नाकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खे थैली डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गरगहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजोडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
11: सम्पर्क युअर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलर्स सप मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा प्रोप्राइटर आरएन कुमार श्रेष्ठ
10: मिलमाला न्यापुसिक जापुसिक तायोमाला लुसवाङ नाकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खे थैली डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गरगहनाहरू

0: 55305।
1: यही 2083 वैशाख 2 गते देखि असार 7 गते सम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
2: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
3: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोल 12 103.8।

0: सधै पसल बाट बुढा घिसारिया छ खाछ कहिले कसै त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएन हुन्थ्यो नि बुहारी।
1: आज मैले भुलभुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा। त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि। कति मान्छे जाँदो रहेछन्।
0: ए हो र
2: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पिलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ। होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोप्राइटर अर्जुन लम्साल। फोन 0658414222 र 9856061692।
3: ए गर्मियामा आयो हजुर सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गललाई खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर।
4: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील।
5: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खापात, पतिङ्गर, झारपात, काठ, दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डढेलो हो। वनमा डढेलो लागेमा निभाउन कठिन भई वन, वन्यजन्तु, धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात, घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह, स्थानीय समुदाय, वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।
6: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
1: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
6: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
7: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिस्टा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
6: प्रोपाइटर थान प्रकाश नेउपाने 9856033878, प्रशान्त नेउपाने 9846026925।
8: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
9: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
8: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
10: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
8: मोबाइलसँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
10: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटी
11: एनसी को सिम पनि पाइन्छ। एनसीएल को नया सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
1: अन्त एकचोटी राम्रो होला, एकचोटी सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैं राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङ को मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला।
9: सम्पर्क फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकल को बीचमा तुलेगौडा।
12: प्रोप्राइटर सुबिल श्रेष्ठ, खिम नारायण श्रेष्ठ। मोबाइल 9894656999 छ।
13: दुलेगोडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
1: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
13: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
14: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौंडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौंडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 9825359122, 9808 र 9460269246।
15: जय मसिंह, तपाई सुन्दै हुनुहुन्छ रेडियो धरबाराही 103.8 मेगाहर्ज।

0: यहाँ पानी प्यास लाग्यो, यही घण्टाको पानी खाइदिउँ कि क्या हो?
1: नानी बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, म त बिरामी होइला।
2: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगू जस्ता रोगबाट बस्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दिऊ। घर वरपर पानी जम्न नदिऊ, स्वस्थ बनाऊ।
3: अनुरोध हो, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका चार दुलीगौड़ा पनहुको कक्षा एघारको नयाँ भर्ना सम्बन्धी सूचना।
5: शुक्ला गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल। यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
6: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाइ, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
5: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585, मोबाइल 9856035497 र 9856034885 सम्पर्क गर्न सकिनेछ।
6: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलीगौड़ा तनहुँ।
7: मम्मी, भोक लाग्यो, खाजा खाम न?
8: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
7: हस् मम्मी।
9: मैले सुने छोरी, ल जाम हिँडा।
8: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ अरे नि।
6: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकी उत्पादन हाम्रो परिकार।
8: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विंग्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ।
6: बीजी मोमो हाउस, दुलीगौड़ा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
10: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटेछन् कि क्या हो?
11: दिदी पनि नमजाले झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
8: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 9816634372।
12: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा हेल्प पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
13: सत्य, तथ्य, निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
5: धोरबाराही हाइलाइट्सको साथमा
6: छिटो, छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्सन अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौड़ा, बीपी चोक।
5: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841349304।

0: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको साँझा 7 बजेको ढोरबाराही हाइलाइट्समा सहकर्मी सृष्टि खत्रीसँगै अशोक विश्वकर्माको स्वागत छ। ढोरबाराही हाइलाइट शुरू गरौं आजका प्रमुख समाचारहरूबाट।
1: राष्ट्रिय प्रजातन्त्र पार्टी औपचारिक रूपमै फुट्यो। महामन्त्री राणासहितका नेताहरूद्वारा पार्टी त्यागेको घोषणा। प्रधानमन्त्री शाहको राजीनामाको माग गर्दै नेकपाद्वारा प्रदर्शन।
0: सरकारको नियतमा कहीँ कतै शंका गर्नुपर्ने ठाउँ नभएको राष्ट्रपा सभापति लामी छानेको भनाई। नेपालको चिया निर्यातमा भारतबाट फेरि अवरोध। प्रयोगशाला परीक्षणको व्यवस्था गरेपछि निर्यात ठप्प।
1: पोखरा महानगरपालिकाको फोहोर विसर्जन स्थलमा 3 ग्रेनेड बम फेला। पोखराका सुकुम्बासीलाई 6 स्थानमा व्यवस्थापन गरिने।
0: तनहुँमा विभिन्न पालिकामा विभेद कार्यक्रम सहित जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाइयो। विभेद हट्नु पर्नेमा शुक्ला गण्डकीका दलित र गैर दलित समुदाय एकमत।
1: इजरायल र लेबनान बीच अमेरिकाको मध्यस्थतामा भएको युद्धविराम लागू गर्ने सहमति। एसियाली खेलकुद छनौटमा नेपालले लगातार दोस्रो जित हासिल।
0: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपामा महामन्त्री धवल शमशेर राणासहितका नेताहरूले पार्टी त्यागेको घोषणा गर्नुभएको छ। लामो समयदेखि आन्तरिक विवाद चलिरहेकोमा आज महामन्त्री राणासहितका नेताहरूले काठमाण्डुमा पत्रकार सम्मेलन गरेर राप्रपा त्यागेको जानकारी गराउनु भएको हो। पार्टी छाड्नेहरूमा शीर्ष नेता सहित 183 जना रहेका छन्। राणासँगै उपाध्यक्ष मुकुन्द श्याम गिरी, पूर्व मन्त्री दिलनाथ गिरी, नेता केशवराज श्रेष्ठ र कार्य सम्पादन समितिका सदस्य नारायण प्रसाद कोइरालाले पनि पार्टी छोड्नु भएको छ। पार्टी छाड्नेहरूमा धेरैजसो केन्द्रीय र प्रदेश सदस्य रहेका छन्। यो सँगै अध्यक्ष राजेन्द्र लिङ्गदेन र महामन्त्री रणबीच रहेको लामो समयदेखिको द्वन्द औपचारिक रूपमा फूटमा परिणत भएको छ। पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री राणाले नयाँ पार्टी छिट्टै घोषणा गर्ने पनि बताउनुभयो। राप्रपामा बितेको 4 सकसपूर्ण अवस्थाबाट गुज्रिएको पनि उहाँको भनाई छ। संस्थापन पक्षले राणा सक्रिय राजाको पक्षमा भएको संवैधानिक राजतन्त्रमा अघि बढ़ने पार्टीको नीतिविरूद्ध दोभिए संगठन कमजोर पार्न खोजेको आरोप लगाउँदै आएको छ। राणा पक्षले भने अध्यक्षले फरक मत राख्ने नेता तथा कार्यकर्तालाई अनावश्यक कार्यवाही गरेकाले संघर्ष गरेको बताउनु भएको छ। गएको चैतमा महामन्त्री राणाको नेतृत्वमा काठमाण्डुमा भएको भेलाले अध्यक्ष लिङ्गदेनलाई पत्र लेख्दै जसमा महाधिवेशन गर्ने गरी नीति तोक्न माग गरेको थियो। तर संस्थापन पक्षले महाधिवेशन नबोलाएपछि पार्टी फुटेको हो।
1: परराष्ट्र मन्त्री सुशील खनाल भोलिदेखि 3 भारत भ्रमणमा रहनुहुने भएको छ। भारतीय विदेश मन्त्री एस जयशंकरको निमन्त्रणामा खनाल नयाँ दिल्ली जान लाग्नु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। भ्रमणका क्रममा खनालले भारतीय विदेश मन्त्री जयशंकरसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ। वार्तामा व्यापार लगानी, दुई देशका सम्पर्क र संजाल विस्तार, ऊर्जा लगायतका विषयमा छलफल हुनेछ। राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाका सभापति लामिछानेको भ्रमण लगत्तै खनालको भ्रमण हुन लागेको हो। मन्त्रालयले सार्वजनिक गरेको भ्रमण तालिका अनुसार परराष्ट्र मन्त्री खनाल आउँदा आइतबार जेठ 24 स्वदेश फर्कनुहुने कार्यतालिका रहेको छ। अहिले भारत भ्रमणमा रहनुभएका राष्ट्रपाका सभापति लामिछाने भोलि स्वदेश फर्कदै हुनुहुन्छ।
0: यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लमिछानेले पार्टी संगठनलाई अझै मजबूत बनाउन निर्देशन दिनुभएको छ। भारतको दिल्लीमा आयोजना गरिएको कार्यक्रममा बोल्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो। लामिछानेले आफूहरूले केही खराब काम गरी खबरदारी गर्न समेत सुझाव माग गर्नुभयो। उहाँले भन्नुभयो, हामीले केही खराब गर्यौं भने सल्लाह सुझाव दिनुहोला। जुन 8 र भरोसाका साथ तपाईहरूले घरमा भनेर घण्टीमा भोट हाल्नुहोस् भन्नुभएको थियो। हामी तपाईँको शिर निहुर्याउने कुनै पनि काम गर्ने छैनौं, म वाचा गर्छु। उहाँले सरकारको नियतमा कहीँ कतै शंका गर्नुपर्ने ठाउँ नभएको समेत बताउनु भएको थियो।
1: प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामाको माग गर्दै नेपाली कम्युनिष्ट पार्टी नेकपाले काठमाडौँमा प्रदर्शन गरेको छ। सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भएको भन्दै नेकपा आबद्ध जनवर्गीय संगठन समन्वय मोर्चाले बिहिबार काठमाडौँको माइतीघरमा विशेष प्रदर्शन गरेको हो। उनीहरूले प्रधानमन्त्री सीमा सम्बन्धी अभिव्यक्ति फिर्ता लिनुपर्ने र राष्ट्रघाती दिने प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने भन्दै नाराबाजी गरेका छन्।
0: नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि सार्वजनिक पद धारण गरेका सबै व्यक्तिको सम्पत्ति छानबिन आवश्यक रहेको बताउनु भएको छ। ग्रीन टेबल विशेष श्रृंखला अन्तर्गत आयोजना गरिएको कार्यक्रममा बोल्दै थापाले सम्पत्ति छानबिनको प्रक्रियामा सबै राजनैतिक दल र नेतृत्व सहभागी हुनुपर्ने बताउनुभयो। नेपालको संविधानले अख्तियार दुरूपयोग अनुसन्धान आयोग जस्तो सशक्त संवैधानिक निकायको व्यवस्था गरेको बताउनु भएको छ। सार्वजनिक सम्पत्तिको दुरूपयोग भ्रष्टाचार र सार्वजनिक पदमा बसेका सम्पत्तिको छानबिनको विषय हरेक राजनीतिक बहसको केन्द्रमा रहेको पनि थापाले बताउनु भएको छ। कांग्रेसले आफ्नो प्रतिज्ञा पत्रमा नै सम्पत्ति छानबिन गर्ने सशक्त आयोग गठन गर्ने प्रतिबद्धता जनाएको भन्दै हाल सरकारले गठन गरेको आयोगप्रति पनि सहयोग रहने बताउनुभयो।
1: पोखरा महानगरपालिका 21 स्थित फोहोर विसर्जन स्थलमा बिहिबार बिहान तीनवटा ग्रेनेड बम फेला परेका छन्। महानगरका विभिन्न क्षेत्रबाट संकलन गरी ल्याइएको फोहोरमा कवाड़ी वस्तु संकलन गर्ने क्रममा रीमा शेर्पाले उक्त बम फेला पार्नु भएको थियो। पोखरा 17 स्थित रातो पैरा र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय आसपासका क्षेत्रबाट फोहोर संकलन गरी ल्याएको महानगरपालिकाको G1-5437 नम्बरको गाड़ीले खसालेको फोहोरमा ती बम भेटिएको थियो। संकलनकर्ता शेर्पाले बोराभित्र रहेका शंकास्पद वस्तुलाई चलाउन खोज्दा त्यहाँ कार्यरत एस्काभेटर चालकले देखेर तत्काल सुरक्षित राख्न लगाएका थिए। घटनाको जानकारी प्राप्त हुनसाथ वडा प्रहरी कार्यालय बैदामको टोलीले घटनास्थल पुगेर उक्त क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएको छ। फेला परेका ग्रेनेडहरूलाई निष्क्रिय पार्न नेपाली सेनालाई खबर गरिएको प्रहरीले जनाएको छ। फोहोरको थुप्रोमा विस्फोटक पदार्थ कसरी आइपुग्यो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान अघि बढ़ाएको छ।
0: पृथ्वी राजमार्ग अन्तर्गत तनहुको मेग्दे गाउँपालिका छ मनहरीमा आज बिहान एम्बुलेन्स र मिनी ट्रक एक आपसमा ठक्कर खाँदा सातजना घाइते भएका छन्। पोखराबाट दमौलीतर्फ जाँदै गरेको G1-5659 नम्बरको मिनी ट्रक र विपरीत दिशाबाट जाँदै गरेको L01001-0046 नम्बरको एम्बुलेन्स ठोकिँदा सातजना घाइते भएका हुन्। दुर्घटनामा एम्बुलेन्समा सवार छजना र मिनी ट्रकका चालक गरेर सातजना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुका प्रहरी निरीक्षक दीपक कुमार कार्कीले जानकारी दिनुभयो। घाइते मध्ये एकजनाको अवस्था गम्भीर रहेको छ। दुर्घटनामा एम्बुलेन्स चालक रोल्पाको थवाङ गाउँपालिका दुई बस्ने 24 वर्षका कुशल परियार, सोही ठाउँ बस्ने 61 वर्षका जुन राखी बुढा मगर, 25 वर्षका अञ्जना बुढा मगर, 3 वर्षका युवान बुढा मगर, पूर्वी रूकुम भूमि गाउँपालिका 7 बस्ने 36 वर्षका चिजा माया घरती, रोल्पाको थवाङ गाउँपालिका दुई बस्ने 60 वर्षका धनप्रसाद बुढा मगर घाइते हुनुभएको छ। घाइते मध्ये 25 वर्षीय अञ्जना मगरको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक कार्कीले बताउनुभयो। यस्तै मिनी ट्रक चालक तनहुको मेग्दी गाउँपालिका दुई बस्ने 38 वर्षको महेन्द्र राणा भाट समेत घाइते हुनुभएको छ। घाइतेको बेलचौतारा स्थित जीपी कोइराला राष्ट्रिय स्वास्थ्य प्रशासन उपचार केन्द्रमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
1: तनहुको शुक्लागण्डकी नगरपालिका 5 झरौटा स्थित सिसोघारी क्षेत्रको भीरबाट खसेर बुधबार राति एक किशोरको मृत्यु भएको छ। मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका 7 भोटेपानी निवासी 17 वर्षीय अस्मित राणा रहेको जिल्ला प्रहरी कार्यालय तनहुले जनाएको छ। राति साथीहरूसँग बसेका बेला पिसाब फेर्न जाने क्रममा उनी झरौटा खोला नजिक रहेको करिब 90 मिटर अग्लो भीरबाट लडेका थिए। गम्भीर घाइते भएका राणालाई तत्काल उद्धार गरी राति नै बेलचौतारा स्थित जीपी कोइराला राष्ट्रिय स्वास्थ्य प्रशासन उपचार केन्द्र लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक दीपक कुमार कार्कीले बताउनु भएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
0: पोखराको पृथ्वी चोक स्थित बस पार्क क्षेत्रमा सुकुम्बासी व्यवस्थापन गर्न जग्गा खोजीका निम्ति बनेको समितिले 6 वटा ठाउँ पहिचान गरेको छ। समितिले 3 जग्गा प्रस्ताव गरेको छ। जग्गा खोजी तथा सिफारिस समितिले पोखरा महानगरपालिका वडा नम्बर 11, 14, 15, 17, 21 र 25 को आसपासका सरकारी तथा सार्वजनिक जग्गालाई सम्भावित ठाउँका रूपमा प्रस्ताव गरेको हो। बस पार्क क्षेत्रलाई व्यवस्थित गर्दै आधुनिक बस पार्क निर्माण गर्ने महानगरको योजना अनुसार सुकुम्बासी व्यवस्थापन प्रक्रिया अगाडि बढ़ाइएको हो। सोही क्रममा महानगरले 3 वटा छुट्टा छुट्टै समिति गठन गरेर अध्ययन संकलन तथा तथ्याङ्क संकलन र समाधानको प्रक्रिया अगाडि बढ़ाएको छ। बस पार्क क्षेत्रमा बसोबास गर्दै आएका 572 परिवारले आफू सुकुम्बासी भएको भन्दै महानगरपालिकामा विवरण बुझाएका छन्। महानगरपालिकाले बस पार्क निर्माणको तयारीसँगै यो क्षेत्रमा बसोबास गर्ने परिवारहरूको यथार्थ अवस्था पहिचान गर्न विवरण माग गरेको थियो। वडा नम्बर 9 का वडाध्यक्ष दिपेन्द्र मर्सानीका अनुसार प्राप्त सबै निवेदनहरूको प्रारम्भिक वर्गीकरण र तथ्याङ्क संकलनको काम भइरहेको छ। उहाँका अनुसार वास्तविक सुकुम्बासी र अन्य दावेदार छुट्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाइएको छ।
1: शुक्लगण्डकी नगरपालिकामा विभिन्न कार्यक्रम सहित 20 औं जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस 2083 मनाइएको छ। नगर स्तरीय दलित सञ्जाल शुक्लगण्डकी नगर समितिको आयोजनामा आज बिहिबार नगरपालिकामा बसोबास गर्ने दलित समुदायले सांस्कृतिक झाँकी सहित ती प्रदर्शन गरेर दिवस मनाएका हुन्। विभिन्नदेखि नगरपालिकासम्म आयोजना गरिएको र्याली पश्चात नगरपालिकाका सभाहरूमा आयोजना गरिएको कार्यक्रममा नगर प्रमुख कृष्णराज पण्डितले दलित समुदायलाई अवसरमा प्राथमिकता दिनुपर्ने बताउनु भएको छ। उहाँले जातभन्दा वर्गका आधारमा बढ़ी विभेद हुने गरेको दावी गर्दै दलित समुदायको आर्थिक अवस्था सुधार गर्न स्थानीय सरकारले पहल गरिरहेको बताउनु भएको छ। नगर प्रमुख पण्डितले जातको आधारमा हुने विभेदले समाजमा विद्रोह सिर्जना गर्ने भएकाले नगर सरकार यस्ता विकृति विरूद्ध अगाडि अडिग रहेको स्पष्ट पार्नु भएको छ। नगरपालिकाका उपप्रमुख खुनबहादुर विकराजुले सामाजिक रूपमा विभेदका अवशेष अझै रहेको भन्दै कानूनको प्रभावकारी कार्यान्वयन आजको आवश्यकता बनेको बताउनु भएको हो। यस्तै पूर्व उपप्रमुख सविता रसाईले दलित समुदायमाथि अझै पनि जातीय रूपमा समान व्यवहार नहुने थारको विरूद्ध लड्न प्रतिबद्ध भएर लाग्नुपर्ने बताउनु भएको थियो। सामाजिक विकास समितिका संयोजक समेत रहनुभएका शुक्लगण्डकी नगरपालिका 1 का वडाध्यक्ष रविचन्द्र पौडेल र नम्बर 7 का वडाध्यक्ष खड्कसिंह थापा कार्यपालिका सदस्य खिम बहादुर कुमारले जातीय भेदभाव परम्परा संस्कार र धर्मका नाममा अझै कायम रहेको भन्दै सामूहिक प्रयासले निर्मूल बनाउनु पर्नेमा जोड़ दिनुभएको थियो। यस्तै नेपाल आदिवासी जनजाति महासंघ शुक्लगण्डकी नगर समन्वय परिषद शुक्लगण्डकीका अध्यक्ष कुल कुमार कुमाल गुरूङ नगर सांस्कृतिक एकता समाजका अध्यक्ष मनराज गुरूङले नेपालमा उपेक्षित समुदायले न्याय महसुस हुने सरकारी स्तरबाट काम हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको थियो। उहाँहरूले उपेक्षित समुदायको एकताले परिवर्तनका लागि संघर्ष गर्नुपर्नेमा जोड़ दिनुभएको थियो। कार्यक्रममा विश्व हिन्दू महासंघ शुक्लगण्डकी नगर समितिका अध्यक्ष नारायण प्रसाद घिमिरेले धर्ममा विभेदबारे कुनै उल्लेख नभएको स्पष्ट पार्दै समाजमा हुने फरक व्यवहार अन्यायपूर्ण रहेको बताउनु भएको छ। सञ्जालका संयोजक सन्तोष विकको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा दलित समुदायका अभियन्ताहरू विलास परियार, भरत लामगादे, जनार्दन वियोगी नेपाली, दिपेन्द्र परियार, जौमाया सुनार, कोपिला परियार लगायतले जातीय रूपमा हुने फरक व्यवहारिक रूपमा हट्नुपर्ने आफूहरूले मुख्य माग रहेको बताउनु भएको छ। नगरपालिकाका विभिन्न स्थानबाट सहभागी भएका दलित समुदायको बाक्लो उपस्थितिका बीच सम्पन्न भएको आजको कार्यक्रममा गायक एम सागर विक र कलाकार दिवस परियारले सांस्कृतिक प्रस्तुति राख्नु भएको थियो।
0: तपाई यति बेला साँझ 7 बजेको धोरबाराही हाइलाइट सुनिरहनु भएको छ। खबरको सिलसिला अझै जारी छ, हामी सँगै रहनुहोला।
2: सिधै मयम चिसा पानीबाट काठमाडौँबाट
3: मयम चिसा पानी अनि बीचमा नझर्ने।
2: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
3: के हो र, यस्तो सुविधा पनि आइसक्यो ल। जाम जाम
4: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461168 र दुलेगौंडा ढोल फिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एण्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98252563।
5: किन आँखा मिचिकुमिची गरेको
6: हेर्न, अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
5: धेरै समय मोबाइल चलाएपछि क्या हो
6: ओ भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
5: ओहो, यो त सेलफोन अन्ध पनि हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
6: ए त्यसो भए जोगिन के गर्ने त?
5: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
6: बुझे।
5: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
7: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: सूर्योदय इंग्लिश बोर्डिंग स्कूल भुरुङ्गेमा कक्षा 11 को नया भर्ना खुल्यो।
10: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
9: सूर्योदय इंग्लिस बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी।
10: हाम्रा विशेषताहरू
9: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
10: पर्याप्त खेलकुद अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
9: सुविधा सम्पन्न भवन पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
10: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीएको आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
9: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0565174779 र 98560262।
11: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
12: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
11: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजन गुरुङ। मोबाइल 98510888461 र सिजन गुरुङ 97045-40900।
13: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्ने भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
11: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान धोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ। साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ। धोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र दुलेगौंडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 98058101422, दिपेश मल्ल ठकुरी 98058101420, दीप मल्ल ठकुरी 98460141530।
0: विश्रामपछि पुनः स्वागत छ धोरबाराही हाइलाइट्समा। अब बाँकी समाचारहरू। नेपालमा अन्तर्राष्ट्रिय गैर सरकारी संस्था एनजीओबाट संचालित हुने परियोजना र स्रोत दुवै घटेको पाइएको छ। सरकारी तथ्याङ्क अनुसार पछिल्लो चार वर्ष यता नेपालमा त्यस्ता खालको परियोजनाको संख्या दुई तिहाईले र त्यसबाट आउने बजेट पनि आधा नै घटेको तथ्य सार्वजनिक भएको हो। आज ललितपुरमा आयोजना गरिएको विकास बहस सम्बन्धी कार्यक्रममा महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयकी सचिव राधिका अरियालले सार्वजनिक गर्नुभएको तथ्याङ्क अनुसार पछिल्लो पाँच वर्षमा बजेट आधारले घटेको छ। आर्थिक वर्ष 2078-79 98 परियोजना र त्यसबाट आउने बजेट 40 अर्ब रूपियाँ रहेको थियो। अहिले परियोजना दुई तिहाई र बजेट आधारले घटेको सचिव अरियालले बताउनुभयो। उहाँको अनुसार विश्वव्यापी रूपमा आएको आर्थिक संकट नेपाल अतिक्रम विकसित देशबाट स्तरोन्नति हुने सन्दर्भ नेपालको आन्तरिक कारण लगायतले बजेट घटेको छ। सचिव अरियालले नेपालमा एनजीओहरूलाई कडाईका साथ अनुगमन गर्नुपर्ने अवस्था रहेको पनि बताउनु भएको छ।
1: सरकारले ल्याउन लागेको सवारी तथा यातायात ऐन 2083 केही प्रावधान श्रमिक विरोधी रहेको भन्दै यातायात श्रमिकहरूले देशव्यापी खबरदारी कार्यक्रम गर्ने घोषणा गरेका छन्। नेपाल यातायात स्वतन्त्र मजदूर संगठनले विधेयक मार्फत फास्ट ट्र्याकमा ल्याउन लागिएको ऐनका त्रुटिपूर्ण दफाहरू संशोधन गर्न गरे आन्दोलन चर्कने चेतावनी दिएको छ। संगठनका अनुसार जेठ 15 गते नै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई ध्यानाकर्षण गराइए पनि कुनै सुनवाई नभएपछि देशभरका बस पार्कमा खबरदारी सभा गर्ने निर्णय गरिएको छ।
0: त्रिभुवन विश्वविद्यालयले अध्ययन विदा लिएर सेवामा नफर्किएका प्राध्यापकहरूबाट 10,46,00,000 रूपियाँ भन्दा धेरै रकम फिर्ता लिएको छ। थप प्राध्यापकहरू रकम फिर्ताको प्रक्रियामा सहभागी भइरहेको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ। त्रिभुवनको नियम अनुसार शिक्षक कर्मचारीले 5 वर्षसम्म अध्ययन विदा पाउने प्रावधान छ। विश्वविद्यालयले योग्य दक्षता र अनुसन्धान मन्त्री प्राज्ञिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले तलबसहित अध्ययन विदा दिने गर्दछ। तर प्राध्यापकहरूले विदाको दुरूपयोग गरेको चर्चापछि छानबिनका लागि डाक्टर जीवन काफलेको संयोजकत्वमा 3 सदस्यीय समिति बनेको थियो। समितिको प्रतिवेदन अनुसार त्रिवेदी कार्यवाही प्रक्रिया अगाडि बढ़ाएपछि प्राध्यापकहरूले रकम फिर्ता गर्न थालेका छन्। समितिले झण्डै 400 जना प्राध्यापकले अध्ययन विदाको दुरूपयोग गरेको र त्यसबाट 2 अर्ब रूपियाँ भन्दा धेरै रकम नोक्सान भएको ठहर गरेको छ।
1: सशस्त्र प्रहरी बल नेपालले मुस्ताङको कोरला नाकाबाट भित्रिएका 774 विद्युतीय गाड़ी नियन्त्रणमा लिएको छ। भन्सार छली गरेको आशंकामा मुस्ताङको जोमसोन पर्वतको कुस्मा र कास्कीको हिंजाबाट गइराती सशस्त्र प्रहरी बलले ती गाड़ीहरू नियन्त्रणमा लिएको हो। यसै गरी नुवाकोटको पासाङ हामु सड़क खण्डबाट समेत दुईवटा गाड़ी नियन्त्रणमा लिएको सशस्त्र प्रहरी जनाएको छ। नियन्त्रणमा लिएका गाड़ीहरू आवश्यक अनुसन्धानको लागि सम्बन्धित निकायमा बुझाउने तयारी रहेको छ।
0: नेपालको चिया निर्यातमा भारतले फेरि अवरोध गरेको छ। यस अगाडि वैशाखको 18 गतेदेखि अवरोध भएको चिया निर्यात झण्डै 3 हप्ता पछाडि केही सहज भएको थियो। त्यसबेला भारतीय चिया बोर्ड टी बोर्ड अफ इण्डियाले नेपालबाट जाने चियामा नयाँ स्ट्याण्डर्ड अपरेटिङ प्रोसिजर लागू गर्दै अनिवार्य प्रयोगशाला परीक्षणको व्यवस्था गरेपछि निर्यात ठप्प भएको हो। व्यापक विरोधपछि भारतीय पक्षले जेठको 6 गते हरेक ट्रकको परीक्षण नगरी रेन्डमली स्याम्पलिङ मात्रै गर्ने लिखित जानकारी गरे पछि रोकिएको चिया निर्यात शुरू भएको थियो। अहिले के कारणले चियाको निर्यात रोकिएको र ठ्याक्कै जानकारीमा नआएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वर कुमार उमागाईले जानकारी दिनुभएको छ। उहाँका अनुसार यस अगाडि अवरोध खुल्यो भनेर आए पनि नेपालतर्फ चिया गएको छैन। व्यवसायीले पनि जानकारी नगराएको उमागाईले बताउनुभयो।
1: नापी विभागले मेरो किता मोबाइल एप सार्वजनिक गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको उपस्थितिमा एप सार्वजनिक गरिएको हो। उक्त एप मार्फत नागरिकले जग्गा सम्बन्धी सेवाहरू घरमै बसेर प्राप्त गर्न सक्ने भएका छन्। नापी विभागका अनुसार एप एन्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा उपलब्ध रहेको छ भने प्ले स्टोर र एप स्टोरबाट डाउनलोड गर्न सकिने व्यवस्था मिलाइएको छ। एप मार्फत नक्सा प्रिन्ट फिल्ड बुक उतार प्लट रजिस्टर उतार तथा फिल्ड रेखाङ्कनका लागि अनलाइन आवेदन दिन सकिनेछ। आवेदन दर्तापछि प्रणालीबाट ओटीपी उपलब्ध हुने र सेवाग्राहीले मोबाइल नम्बर तथा ओटीपी प्रयोग गरी आफ्नो आवेदनको अवस्था नियमित रूपमा हेर्न सक्नेछन्। यस्तै ई सेवा खल्ती र कनेक्ट आईपीएस मार्फत राजस्व तिर्न सकिने सुविधा पनि एपमा समावेश गरिएको छ। फील्ड रेखाङ्कन सेवाका लागि आवश्यक राजस्व समेत अनलाइनबाट नै भुक्तानी गर्न सकिने नापी विभागले जनाएको छ।
0: तनहुको भीमाग नगरपालिकामा पनि जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस विविध कार्यक्रम सहित मनाइएको छ। दिवसको अवसरमा भीमाग नगरपालिका वडा नम्बर 6 स्थित न्यौभार समाजको भवनमा प्रशिक्षण कार्यक्रम संचालन गर्नुको साथै भीमाग नगरपालिका वडा नम्बर 1 देखि 9 सम्मका अन्तर्जातीय विवाह गरेका 7 जोडीलाई सम्मान गरिएको छ। अन्तर्जातीय विवाह मार्फत समाजमा सहिष्णुता, सामाजिक सद्भाव र समानताको सन्देश प्रवाह गर्न योगदान पुर्याएको हुँदै उनीहरूलाई सम्मान गरिएको नगरपालिकाले जनाएको छ। नगरपालिकाकी उपप्रमुख शारदा खनालले खनालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख दधिराज सुवेदीले जातीय छुवाछुत नेपाली समाजको सामूहिक समस्या भएको उल्लेख गर्दै यसको अन्त्यका लागि कानूनको प्रभावकारी कार्यान्वयनसँगै सामाजिक चेतनाको विकास आवश्यक रहेको बताउनुभयो।
1: जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस 2083 को अवसरमा भानु नगरपालिकाले अन्तर्क्रिया तथा प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ। भानु नगरपालिकाको सभा हलमा आयोजित कार्यक्रममा राष्ट्रिय सभाका सचेतक पदमा पदम परियारले जातीय विभेद तथा छुवाछुत अन्त्यका लागि दलित समुदाय मात्र नभई सम्पूर्ण समाजको सक्रिय सहभागिता आवश्यक रहेको बताउनु भएको छ। समुन्नत सभ्य र समरतामूलक समाज निर्माणका लागि गैर दलीय समुदाय पनि समान रूपमा अग्रसर हुनुपर्ने उहाँको भनाई रहेको थियो। कार्यक्रममा भानु नगरपालिकाकी उपप्रमुख उमा गोटामेले कानूनी रूपमा छुवाछुत उन्मूलन घोषणा भए पनि व्यवहारिक रूपमा समाजमा अझै जातीय विभेदका विभिन्न स्वरूप कायम रहेको बताउनु भएको छ। उहाँले विभेदमुक्त समाज निर्माणका लागि चेतनामूलक कार्यक्रममा निरन्तरता दिनुपर्नेमा जोड़ दिनुभएको थियो। भानु नगरपालिकाका प्रमुख आनन्द त्रिपाठीले पालिकालाई पूर्ण रूपमा छुवाछुत मुक्त बनाउन स्थानीय सरकार प्रतिबद्ध रहेको बताउँदै समावेशी र समानतामूलक समाज निर्माणका लागि विभिन्न कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभएको छ।
0: व्यास नगरपालिकाले आगामी नगरसभा मार्फत नगरलाई छुवाछुत मुक्त नगरपालिका घोषणा गर्ने तयारी गरेको छ। जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस 2083 अवसरमा आज आयोजना गरिएको कार्यक्रममा बोल्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ नेपालले नगरपालिकालाई छुवाछुत मुक्त घोषणा गर्ने निर्णय आगामी नगरसभाबाट पारित गर्ने जानकारी दिनुभयो। प्रमुख नेपालले कानूनी तथा नीतिगत घोषणा मात्र नभएर यसको प्रभावकारी कार्यान्वयनमा समेत विशेष ध्यान दिइने बताउनु भएको छ। उहाँले जातीय भेदभाव र छुवाछुत जस्तो सामाजिक विकृतिको अन्त्यका लागि स्थानीय सरकार, नागरिक समाज, राजनीतिक दल र सम्पूर्ण समुदायको साझा प्रयास आवश्यक रहेकोमा जोड़ दिनुभयो।
1: अब अन्तर्राष्ट्रिय समाचार। इजरायल र लेबनान बीच अमेरिकाको मध्यस्थतामा भएको युद्धविराम लागू गर्ने सहमति भएको छ। अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको दुवै पक्षको संयुक्त विज्ञप्तिमा इजरायल र लेबनानले हिजबुल्लाहले दक्षिणी लेबनानबाट आफ्ना लड़ाकूहरू फिर्ता गर्ने र इजरायलमाथिको आक्रमण बन्द गर्ने शर्तमा शत्रुतापूर्ण गतिविधिहरू रोक्न सहमत भएको उल्लेख छ। यो सम्झौताले लेबनानमा भइरहेको युद्ध रोक्छ कि रोक्दैन भन्ने अझै प्रश्न हुन सकेको छैन। दक्षिणी लेबनानमा इरानबाट सञ्चालित हिजबुल्लाह समूह र इजरायली सेनाबीच भइरहेको युद्ध अमेरिकाले रोक्न खोजिरहेको बेला यस्तो सहमति भएको हो। अमेरिकासँग सम्झौताका लागि इजरायल र लेबनानबीचको युद्ध अन्त्य हुनुपर्नेमा इरानले शर्त राख्दै आएको छ। यो सहमतिले इरान र अमेरिका बीचको युद्ध रोकिने सम्भावना केही बढ़ाएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्।
0: चीनले ताइवान भ्रमणमा संलग्न न्यूजील्याण्डका 4 जना सांसदहरूलाई आफ्नो देशमा प्रतिबन्ध लगाएको छ। ताइवान भ्रमण गरेको आरोपमा चीनले आफ्नो 4 जना सांसदहरूलाई 1 वर्षका लागि प्रतिबन्ध लगाएको न्यूजील्याण्डको विदेश मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। सांसदहरूले मे महिनामा यात्राबाट फर्किएपछि प्रतिबन्धको बारेमा थाहा पाएको स्थानीय संचार माध्यमहरूले लेखेका छन्। चीनिया दूतावासले माफी मागेर प्रतिबन्ध हटाउन वा हटाउन सकिने बताएको थियो। चीनले ताइवानको स्वशासित टापुलाई आफ्नो क्षेत्रका रूपमा दावी गर्छ र यस विदेशी संलग्नतालाई प्रतिबन्धित गर्ने प्रयास गरेको छ। तर चीनले ताइवान भ्रमण गर्ने न्यूजील्याण्डका सांसदहरूमाथि यात्रा प्रतिबन्ध लगाएको यो पहिलो पटक हो। यो कदमले विदेश मन्त्री क्विन्स टन पिटर्सलाई आश्चर्यचकित पारेको न्यूजील्याण्डको विदेश मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै खबरमा उल्लेख गरिएको छ।
1: अन्तिममा खेल समाचार एसियाली खेलकुद छनौटमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ। सिंगापुरमा आज भएको समूह ए को अन्तिम खेलमा नेपालले मलेसियालाई 167 रनले हराएको छ। नेपालले दिएको 276 रनको लक्ष्य पछ्याएको मलेसियाले 20 ओभरमा 9 विकेट गुमाएर 108 रन बनाएको हो। मलेसियाको कप्तान सैयद अजीजले 54 रन बनाउनु भएको थियो। नेपालका शेर मल्लले 3 विकेट लिनुभएको हो। यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले 20 ओभरमा 7 विकेट गुमाएर 275 रन बनाएको थियो। नेपालका कुशल भुर्तेलले शतक बनाउनु भएको थियो। भुर्तेल 54 बलमा 126 रन बनाएर आउट हुनु भएको हो। भुर्तेल टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार दोस्रो शतक बनाउने पहिलो नेपाली खेलाड़ी र समग्रमा 10 खेलाड़ी हुनुहुन्छ। भुर्तेलले यही प्रतियोगितामा चीनसँगको पहिलो खेलमा शतक बनाउनु भएको थियो। यस्तै आजको खेलमा आसिफ शेखले 68, कप्तान दिपेन्द्र सिंह एरीले 31 रन बनाउनु भएको छ। मलेसियाका बिरनदीप सिंहले 3 विकेट लिनु भएको थियो। यो जितसँगै नेपाल समूह विजेता बनेको छ। यस्तै मलेसिया समूह विजेता बनेको छ। नेपाल र मलेसिया दुवै सेमी फाइनलमा पुगिसकेका छन्। नेपाल र मलेसियाले यसअघिको खेलमा चीनलाई हराएका थिए। यस्तै समूह बीबाट हङकङ र ओमान सेमी फाइनलमा पुगिसकेका छन्। भोलि हुने हङकङ र ओमान बीचको खेलले समूह विजेता टुङ्गो लाग्नेछ।
0: यिनै खबरहरू सँगसँगै हामी ढोरबाराही हाइलाइट्सको अन्तमा आएका छौं। विदा हुनु पूर्व आजका प्रमुख समाचारहरू फेरि एक पटक सुन्नुहोस्।
1: प्रजातन्त्र पार्टी औपचारिक रूपमै फुट्यो। महामन्त्री राणा सहितका नेताहरूद्वारा पार्टी त्यागेको घोषणा। प्रधानमन्त्री शाहको राजीनामाको माग गर्दै नेकपाद्वारा प्रदर्शन।
0: सरकारको नियतमा कहीँ कतै शंका गर्नुपर्ने ठाउँ नभएको राष्ट्रपा सभापति लामी छानेको भनाई। नेपालको चिया निर्यातमा भारतबाट फेरि अवरोध। प्रयोगशाला परीक्षणको व्यवस्था गरेपछि निर्यात ठप्प।
1: पोखरा महानगरपालिकाको फोहोर विसर्जन स्थलमा 3 ग्रेनेड बम फेला। पोखराका सुकुम्बासीलाई 6 स्थानमा व्यवस्थापन गरिने।
0: तनहुमा विभिन्न पालिकामा विविध कार्यक्रम सहित जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाइयो। विभेद हट्नुपर्नेमा शुक्ला गण्डकीका दलित र गैर दलित समुदाय एकमत।
1: इजरायल र लेबनानबीच अमेरिकाको मध्यस्थतामा भएको युद्ध विराम लागू गर्ने सहमति। र एसियाली खेलकुद छनौटमा नेपाल लगातार दोस्रो जीत हासिल गर्न सफल।
0: हवस् त, यिनै विविध खबरहरू सँगसँगै साँझ 7 ढोरबाराही हाइलाइट्स आजका लागि सकिएको छ। राति 10 हामी थप ताजा समाचारहरूको साथमा पुनः उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै सहकर्मी सृष्टि खत्री र म अशोक विदा हुने आज्ञा चाहन्छौ। रेडियो ढोरबाराही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
14: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com मा इमेल गर्नुहोस्।
15: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगदै भएन। ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
16: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरे क्या।
15: दिपा, ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर सरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाउँ। अहिले हतार छ, पछि आउँदै गरौँलाई।
17: दीर्घायु फर्निचर सोरुम,
15: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याग र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
18: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 98460-61268 र 98560-62268।
9: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
19: एस दुलेगौड़ा पोलिक्लिनिकमा यही जेठ 23 गते चौथो शनिबार वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ
9: वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल
19: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत
9: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुनिल आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ
19: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
9: यस दुलेगौड़ा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
19: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
20: थप जानकारीको लागि सम्पर्क दुलेगौड़ा पोलिक्लिनिक प्राली फोन 065414129 र 98560131053
21: निसन्तान पन्ध्र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर
9: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा छ
19: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
20: थप जानकारीको लागि सम्पर्क दुलेगौड़ा पोलिक्लिनिक प्राली फोन 065414

0: 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलीगौड़ामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श दिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलीगौड़ा, फोन 06414233, मोबाइल 98678167। हिँड्दा हिँड्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो उपचारको लागि भने
2: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
1: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
2: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
1: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
0: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
1: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
0: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
1: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
0: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्रे बैङ्कको ठिक पारिपट्टि, फोन 06565939।
3: बिस्तारै चलाउनु न दाई, हतार गरेर कता पुग्नुछ र?
4: हो भने ज्यान भन्दा ठुलो कुरो त केही छैन नि, सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
3: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
4: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
3: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
2: अनि यति अबेर भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
5: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरुनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
2: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
5: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूको सेवामा समर्पित खैरिनी 4 आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्यान्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
2: होटल फ्यामिली एन्ड लज, खैरिनी 4 बजार, प्रोपाइटर अर्जुन सापकोटा, मोबाइल 98560-23420, 98-01-54674 र 98-460-23420।
6: आज पनि भाटो आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
7: यी बुढा कुरै नबुझिकन त्यस्तै फर्किने के? खाना बनाउनेको बेदा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिमलो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर फिल फिल मात्र बल्छ, कराएर मात्रै भयो।
6: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
7: तिमीलाई पर्खिने बाइकहरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
8: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
9: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560-83507, कविता श्रेष्ठ, सम्पर्क 06564-14055 र 98-466-18817।
10: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोल 12 103.8 मेगाहर्ज।

0: अविश्वर अविश्वर को फोन
1: मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु आफ्नो सबै आमा धरेर प्रभुसँग कहो आत्मीय जीवनले म एकदमै आनन्दित महसुस गर्छु
2: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन
3: आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 98562279
4: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
5: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साजसज्जा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
4: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरामा किन जानुपर्छ र हाम्रै धुलेगौडा बजारको हेल्प पुस्तकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ
5: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
6: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
3: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा
6: प्रोप्राइटर रबिन थापा सम्पर्क 98562339398 र 98465010950
7: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन् यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
8: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ
3: सधैँझै यही आउँदो जेठ 30 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा
9: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला
3: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच महिनावारी गडबडी तल्लो पेट दुख्ने फोहोर पानी बग्ने गनाउने र चिलाउने बाँझोपन स्तनमा गिर्खा गाँठ गुठी महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमोली स्क्यान गरिनुका साथै प्रत्येक दिन इसिजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ
7: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा सम्पर्क 065414233
9: र 98678187
10: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा
11: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
10: उपचार सेवाहरू
11: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसा लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि
10: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
11: रक्तनली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
10: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
11: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया।
10: पाठीघरको मासु युटेरिन फाइब्राइड एम्बुलाइजेसन। पाठीघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
11: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7878-582-7979-582-7880।
2: सफलताको अर्को नाम जुनियर सिटिजन्स एकेडमी माध्यमिक विद्यालय।
0: शिक्षा बस्तीको आईयुएममा एमबीबीएस अध्ययनको सफलता तथा सार्थक सुवेदीको आईयुई इन्जिनियरिङ सफलताको निरन्तरता। सन्ध्या पौडेल, श्वेता ढुङ्गाना, प्रमेक्षा राणा भाट, कृष्णा परियार र मल्लिका तिमिल सिन्हा लगायतको मेडिकल क्षेत्रमा उत्कृष्ट उपलब्धि।
2: इन्जिनियरिङ तर्फ सुबित पोटेल, प्रीतम आचार्य र लक्सन आले तथा सीएसआईटीमा सुमन गुरुङ र सबिन गुरुङको उल्लेखनीय सफलता। बीबीए, बीएचएम लगायत विभिन्न क्षेत्रमा पनि विद्यार्थीहरूको उत्कृष्ट उपलब्धि।
0: केवल पढाई मात्र होइन, अनुभवी तथा समर्पित शिक्षक टोली, प्रविधि मैत्री स्मार्ट कक्षा, आधुनिक साइन्स, होटल म्यानेजमेन्ट तथा कम्प्युटर ल्याब, व्यवहारिक एवं अनुसन्धानमुखी शिक्षण पद्धति, नियमित अतिरिक्त कक्षा, करियर काउन्सिलिङ तथा व्यक्तित्व विकासका विशेष कार्यक्रम।
2: फुटसलमा हिसान कास्की विजेता, गण्डकी स्तरीय प्रतियोगितामा सदाबहार उत्कृष्ट प्रदर्शन र प्रदेश स्तरीय ह्यान्डबल प्रतियोगितामा तेस्रो स्थान।
12: आज हाम्रा विद्यार्थीहरू अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया र बेलायत लगायतका देशका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरूमा अध्ययनरत छन्। 47 वर्षको उत्कृष्ट इतिहास बोकेको शैक्षिक धरोहर जेसीए स्कूलमा शैक्षिक सत्र 2083 लागि साइन्स म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, टुरिज्म एन्ड माउन्टेनरिङ विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो। आजै सम्पर्क गर्नुहोस् जुनियर सिटिजन एकेडेमी माध्यमिक विद्यालय पोखरा 26 बुढी बजार पृथ्वी राजमार्ग सँगै। फोन 061-411-398, 061-411-503, 98-627-61-481, 98-63-32-582, फेसबुक जेसीए स्कूल पोखरा।
13: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
14: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
13: ओम प्रोसर आभूषण सुनचादी पसल दुलेकौडा भित्री बजार।
15: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाह का सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्दै आएको ओम प्रोसर आभूषण सुनचादी पसल शुक्ला गण्डकी 4 दुलेकौडा भित्री बजार प्रोपाइटर भूज बहादुर सुना।
16: मोबाइल 98-058-35-537 र 98-066-15-899।

0: मेटल स्टील फन पर कका सब सामान साइनी कति मजा एक ठाव मतर जलिनी पाइनी।
1: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
2: हामी कहाँ सटर, च्यानल गेट, क्रस निर्माण, ट्याङ्की स्ट्यान्ड, फलाम र स्टीलका रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टीलका सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा विद्यालय संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
2: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9856060113, 9867294।
3: तपाईँ घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
4: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
3: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
1: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछेपानी तडहो, प्रोप्राइटर रमेश भुजेल, फोन 9856032475 र 9811324375।
3: टाइम चेकको साथमा बन्केवा कालिका सुनचाँदी पसल, दुलेगौडा हेल्पो सोप, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816095301।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बो।
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
5: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
5: भिजिसियम तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
4: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
5: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
4: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
5: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
4: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
5: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
4: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
5: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
4: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
6: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्टअप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएसटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
7: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 0180-592-162-593।
8: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
9: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्नल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
8: ओके, ल डन।
9: हजुर, सिक्किम अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
8: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
9: प्रोपाइटर गोविन्द सिग्देल, फोन 98560-28543 र 98470-00787।
10: आहा, घर त साह्रै चित्त बुझ्नु भयो होइन बडी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
11: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊँ।
12: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
13: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 065414234 र 98171656606।
14: सिर्जना बोर्डिङ स्कूल पोखराको कक्षा 11 भर्ना खुलेको सम्बन्धी सूचना।
15: सिर्जना बोर्डिङ स्कूल सृजना चौक पोखरामा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा होटल म्यानेजमेन्ट समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेकाले आजै भर्ना भई ठुक्क हुनुहोस्।
14: यस स्कूलमा विज्ञान विषयसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट, टुरिज्म, विज्ञान र व्यवस्थापन दुवैतर्फ कम्प्युटर साइन्स लगायतका ऐच्छिक विषयहरू अध्ययन गर्न सकिनेछ।
15: सृजना बोर्डिङ स्कूल शान्ति मार्ग, सृजना चौक पोखरा, फोन नम्बर 061-578053 र 061-553-595।
16: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन केले मोनी लगाएर हो?
17: साँच्चै कि मोनी नै लगाए कि बुढा, मेरो तन मन त्यति मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेर्यो त्यही मोनी लाउने खालको छ।
16: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
17: हुन्छ नि खुब, पौवाडाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
16: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलगौडा, पौवा डाँडा, पञ्चमणि स्कूल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 98141-35622।
18: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासै बिग्रियो।
19: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सप नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
18: अनि बन्छ त दाई?
19: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
15: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्तीसोनीको ठीक पारिपट्टि,
20: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
15: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
20: प्रोप्राइटर राजन पौडेल, मोबाइल 98560-62029।
21: पानी प्यास लाग्यो, यही घण्टाको पानी खाइदिउँ कि क्या हो?
22: नहीं बाबू, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, म त बिरामी होइएला।
23: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार, हैजा, झाडा पखेला र डेंगू जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दिऊ, घर वरपर पानी जम्न नदिऊ, स्वस्थ बनाऊ।
24: अनुरोध हो, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
25: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
26: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
25: खै ल्याउन त कहाँबाट ल्याएको निकाल्छ, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
27: सुन त माइली, गणपतिको सफल एक्ले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
25: ए हो र, हस् दाई, म आजै जान्छु।
28: हजुर, यस हाइजेनिक राञ्च प्रणालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
25: हाइजेनिक राञ्च प्रणाली, शुक्ला गण्डकी 8 सफल एक्ले चोल गणपति, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 98560-62891।
29: फोटो
10: दुलेवडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
0: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
10: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, जुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
1: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
2: दिदी पनि नमजार झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
25: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौंडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 98166334372।
3: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुको सूचना। आयोडिन हाम्रो शरीरलाई आवश्यक सूक्ष्म पोषक तत्व हो। यो हामीले खाना खानबाट मात्र चाहिने मात्रामा पूरा नहुने हुँदा दुई बालबालिकाको छिन्न भएको नुन मार्फत खानेकुरामा राखी खानु आवश्यक छ। दैनिक रूपमा 5 ग्राम एक चिया चम्चा भन्दा कम दुई बालबालिकाको छिन्न भएको प्याकेटको नुन खाऊ। आयोडिनयुक्त नुनलाई घाम र पानीको प्रभाव नपर्ने गरी सुरक्षित तरिकाले राख्ने गरौं। आयोडिनयुक्त नुन खान छोडेमा आयोडिनको कमीले हुने विकृतिहरू पुनः देखिन सक्ने हुनाले यस्तो नुन घर परिवारको दैनिक खाने खानामा नियमित रूपले प्रयोग गरौं। नुनमा भएको आयोडिन जोगाउनको लागि पाकेट सकेपछि मात्र खानेकुरामा नुन राख्ने गरौं। प्रदेश जनस्वास्थ्य कार्यालय तनहुको जनहितमा जारी सन्देश।
4: लौ आयो खुसीको खबर। होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
10: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौंडा हेल्पोस चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
4: जुत्ता, चप्पल, सुट, प्यान्ट, लेडिज। लौ आयो खुसीको खबर। होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
10: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौंडा हेल्प

0: 8061115
1: तपाईको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
2: अब चिन्ता नलिनुहोस्, तरणयान सिसल प्रिन्ट उद्योग जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
1: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
2: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
1: सरन एन्ड स्पेसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
2: प्रोपाइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 9843661209 र 9801414718। आजै सम्पर्क गर्नुहोस्।
3: ल किन हो आन्टी दिदी, त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
4: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
3: बजारै भरि फ्रेस आउँछ त, जहाँबाट ल्याए पनि हुन्छ भो, केको चिन्ता लिनु भएको छ यो दिदीले?
5: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
3: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
2: शुक्ला गण्डकी फ्रेस हाउस दुरेगौडा तनहु पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्ने, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
6: आज पनि भाटो आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
7: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भयो।
6: नरिसौ न त, बरु हिँड, कहाँबाट ल्याउने हो?
7: तिमीलाई पर्खिने बाइक अरू केही आउँदैन क्या? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे, हो त्यही जाने हो?
8: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलका लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
9: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856066307। कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846068817।
2: सूचना एस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा,
10: यही जेठ 23 गते शनिवार,
2: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ पेट मुटु छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल,
11: वरिष्ठ हार्ट जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने,
2: नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिना साक्य,
11: एनोमली स्क्यान र थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल, साथै दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू,
10: वरिष्ठ एमबीबीएस एमडीजीपी फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन सेवा, बिहान 8 बजेदेखि 9:30 सम्म र दिउँसो 5 बजेदेखि 7 बजेसम्म डाक्टर रवि बहादुर गुरुङ, वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
2: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
10: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मण्डल,
12: बिरामीहरूको स्वास्थ्य उपचारको लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले आफ्नो स्वास्थ्य उपचार गराई मौकाको फाइदा लिनुहोला। साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्शको साथै फार्मेसी सेवा समेत दिइरहेको जानकारी गराइन्छ।
8: तनहु सेवा अस्पताल दुलेगौडा, फोन 0665 4143 77, मोबाइल 9856044343।

0: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो, अहिले त सुक्न पो लागिसकेछ।
1: मुहान वरपरका रुख नकटाऊ र सफा राखौ, फेरि पानी पलाउँछ। पानीको स्रोत संरक्षण गरौ, भविष्यका लागि सञ्चय गरौ। बढ्दो शहरीकरण र वन विनाशले खाने पानीका मुहान संकटमा छन्। मुहान संरक्षणमा जुटौ, पानीको दुरुपयोग नगरौ, स्वच्छ पानी सबैको पहुँच।
2: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
3: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
4: म्याडम, धुम्रपान भनेको के हो?
3: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
4: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
3: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभए बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्र कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
4: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
3: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलटमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
5: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
6: राप्रपा परित्याग, पार्टीको एजेन्डा तुहाउन नेतृत्व नै अग्रसर भएको आरोप।
7: नयाँ पार्टीको लागि होमवर्क भइरहेको छ, विचार मिल्नेहरूसित सरसल्लाह भइरहेको छ र पोजिटिभ सिग्नलहरू धेरै ठाउँबाट आएको छ।
6: र लेबनन इजरायल युद्ध विराम सम्झौता अस्वीकार्य भएको हिजबुल्लाहको प्रतिक्रिया। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
8: समाचार फडिङ र दाहालबाट सुन्नुहोस्। इरानको समर्थन पाएको हिजबुल्ला समूहका नेताले लेबनन र इजरायल बीचको सम्झौता आत्मसमर्पण र पराजय भएको टिप्पणी गरेका छन्। नईम कासिमको उक्त धारणाले अमेरिकी मध्यस्थतामा भएको युद्ध विरामलाई थप अवमूल्यन गर्छ, जसलाई लेबननका राष्ट्रपतिले सार्थक शान्तिका लागि अन्तिम मौका भनेका थिए। नईम कासिमले लेबननका गाउँहरूमा बम खसाल्ने कार्य जारी रहेसम्म उत्तरी इजरायलमा शान्ति नहुने बताए। युद्ध विराम सम्झौतामा लेबननको सेनाले दक्षिणमा आफ्नो नियन्त्रण बढाउने प्रयास गर्ने भनिएको छ। एक सिख व्यक्तिले एक श्वेत विद्यार्थीको हत्या गरेको मामिलामा प्रहरीको भूमिकालाई लिएर व्यक्त भइरहेका आक्रोशका माझ युकेका प्रधानमन्त्री कियर स्टार्मरले इलोन मस्कले ब्रिटेनमा विभाजन बढाउन खोजेको आरोप लगाएका छन्। मस्कले उक्त घटनाबारे सक्रिय रूपमा पोस्टहरू गरिरहेका छन् र अति दक्षिणपन्थी व्यक्तिका प्रतिक्रियाहरू शेयर गरेका छन्। उनले प्रहरी विरूद्ध निजी स्तरमा अभियोजन गर्न आर्थिक सहयोग गर्ने प्रस्ताव गरेका छन्। स्टार्मरले भने, मस्कले फेरि पनि पछिल्ला केही दिनमा हाम्रो राजनीतिमा हस्तक्षेप गरेका छन्, विभाजन बढाउन खोजिरहेका छन् र ब्रिटेनमा हामी यस्तो होइनौ, हामी तर्कसंगत र सहिष्णु मानिसहरू हौ। प्रधानमन्त्री कियर स्टार्मर। छुरा प्रहारपछि मरणासन्न अवस्थामा रहेका हेनरी नोभाकलाई हत्कडी लगाएर पक्राउ गरिएको थियो। उनका हत्याराले नोभाकमाथि जातीय विभेदको झुटो आरोप लगाएका थिए। यो घटनाले हत्या भएको साउथह्याम्प्टनमा हिंसात्मक झडपहरू निम्ति आएको छ। दुवै देशलाई प्रभावित पार्ने एउटा साझा नदीमा हालै दुईवटा परियोजना घोषणा गरेर भारतले पानीलाई हतियारको रूपमा प्रयोग गर्न लागेको पाकिस्तानले आरोप लगाएको छ। त्यहाँको विदेश मन्त्रालयले पाकिस्तानको पानी र खाद्य सुरक्षामा खतरा उत्पन्न गराउने कुनै पनि कदम गैर कानूनी एवं अस्वीकार्य भएको जनाएको छ। सन् 1960 यी दुई छिमेकीले सिन्धु जल सन्धिमा हस्ताक्षर गरेका थिए, जसले भारतबाट पाकिस्तानमा बग्ने उक्त नदीका स्रोतहरूको बाँड आँट गरेको थियो। अघिल्लो वर्ष कश्मीरमा पर्यटकहरूमाथि घातक आक्रमण भएपछि दिल्लीले उक्त सम्झौतालाई निलम्बन गरेको थियो। पछिल्लो पटक भारत चेनाब नदीमा एउटा सुरुङ र जलविद्युत आयोजना निर्माण गर्ने कुरा अघि सारेको छ। छ दिनदेखि विश्वको सर्वोच्च शिखर सगरमाथामा फेला परेका छन्। लेखाएको अवस्थामा फेला परेका दावा शेर्पालाई सगरमाथा आधार शिविरतर्फ घिस्रदै गरेको अवस्थामा हिमाल सफा गर्न गएको एउटा टोलीले खुम्बु आइसफल क्षेत्रबाट उद्धार गरेको थियो। र फुटबलको सर्वोच्च निकाय फिफाले खेलाड़ी र समर्थक प्रतिको सम्भावित जोखिमलाई नियन्त्रण गर्न भन्दै पुनः प्रयोग गर्न मिल्ने पानीका बोतल विश्वकप आयोजना स्थलमा लैजान प्रतिबन्ध लगाएको छ। यो बीबीसी नेपाली सेवा हो।
6: साझापखमा पुनः स्वागत छ। त्रिभुवन विश्वविद्यालयबाट अध्ययन विदा लिएर निर्धारित समयपछि पनि सेवामा नफर्किएका प्राध्यापकहरूबाट हालसम्म झण्डै 10.5 करोड़ रूपियाँ असूल गरिएको शिक्षा मन्त्रीले जनाएका छन्। उक्त रकम केवल 44 जना प्राध्यापकबाट फिर्ता गराइएको बताइएको छ। देशकै सबैभन्दा ठूलो उक्त विश्वविद्यालयमा लामो समयदेखि अध्ययन विदा सुविधाको दुरूपयोग हुँदै आएको जानकारहरू बताउँछन्। यस विषयमा छानबिन गर्न करिब 1.5 वर्ष अघि केपी शर्मा ओली नेतृत्वको सरकारले समिति गठन गरेको थियो। सुशीला कार्की नेतृत्वको सरकारका बेला प्रतिवेदन बुझाएको उक्त समितिका संयोजक जीवन काफ्लेलाई नै वर्तमान सरकारले प्रतिवेदन कार्यान्वयनको जिम्मेवारी दिएपछि प्राध्यापकहरूले रकम फिर्ता गर्ने क्रम शुरू भएको हो। सामाजिक सञ्जालको एउटा पोस्टमा शिक्षा मन्त्री सस्मित पोखरेलले प्राध्यापकहरूले धमाधम रकम फिर्ता गरिरहेको विषयलाई उच्च शिक्षाको क्षेत्रमा सुशासन जवाफदेहिता तथा संस्थागत अनुशासन कायम गर्ने अभियानको महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरेका छन्। यसै सन्दर्भमा हामीले छानबिन समितिका संयोजक जीवन काफ्रेलाई टेलिफोन सम्पर्क गरी शुरूमा अध्ययन विदा सुविधाको दुरूपयोग कसरी भइरहेको थियो भनेर सोधेका छौं।
9: त्रिभुवन विश्वविद्यालयको हामीले तलबी अध्ययन विदा दिने प्रोभिजन छ। अधिकतम 5 वर्षसम्म अध्ययन विदा दिन्छौ, तलब सहित दिन्छौ। र हामीले के एक्सपेक्ट गर्छौ भने उहाँहरू बाहिर गइसकेपछि, अध्ययनमा गइसकेपछि उहाँहरूले जानेको विद्यताहरू हाम्रो क्लासरूममा, हाम्रो युनिभर्सिटीमा आएर सपोर्ट गर्नुहुन्छ भन्ने हिसाबले दिइरहेको हुन्छ। तर अब केही प्राध्यापकज्यूहरू अब विभिन्न कारणले गर्दाखेरि उहाँहरू नफर्किनु भएको चाहिँ छ। त्यसो नफर्किँदा नि एउटा शर्त छ, उहाँहरूले त्यति बेला खाइपाएको तलब सहित 10% ब्याज सहित पैसा फिर्ता गर्नुपर्ने उहाँले कबुलियत गरेर जानुभएको हुन्छ। उहाँहरू फर्किनु पनि भएको छैन र कबुलियत अनुसार फिर्ता पनि नगरेको केस भएको कारणले गर्दा यो व्यतिथि आएको छ।
6: अब तपाईँहरूले रकम फर्किने क्रम जारी रहेको भनेर भन्नुभएको छ, तपाईँको हिसाबले असुल उपर हुन बाँकी रकम कति छ अथवा त्यो नोक्सानीको आकार कति छ?
9: अब अहिलेसम्म 61 जनाले चाहिँ म पैसा फिर्ता गर्न इच्छुक छु भनेर चाहिँ हामीलाई हाम्रो कमिटीलाई चाहिँ निवेदन दिनुभएको छ। र हामी सबैजनालाई हामीले आग्रह पनि गरेका छौँ, चाँडै आएर आफ्नो क्लियरेन्सहरू गर्नुहोस् होइन, डेटाबेस फाइनल आउँदाखेरि
6: काफीजी। अब शिक्षा मन्त्रीले चाहिँ यसलाई यो शैक्षिक संस्थामा सुशासन कायम गर्ने विषयसँग जोडेर व्याख्या गर्नुभएको छ। यो फिर्ता भएपछि सकिने कुरा हो कि यो सुविधाको दुरूपयोग गर्नेहरूलाई अरू कारवाही पनि हुन्छ, त्यस्तो सुझाव पनि दिनुभएको छ तपाईँहरूले?
9: यो अहिलेसम्म भएका केसहरूलाई हामीले सल्भ गर्ने र आगामी दिनमा यस्ता कुराहरू नहुनको लागि के गर्नुपर्छ भन्ने हामीले सुझाव दिएका छौँ, त्यसलाई चाहिँ कार्यान्वयन गर्न सकियो भने अहिलेसम्मको समस्या नै समाधान हुन्छ र आगामी दिनमा यस्ता खालका समस्याहरू त्रिभुवनले बेहोर्नु पर्दैन।
6: त्यो भनेको चाहिँ अहिले जसरी रकम फिर्ता गर्नेहरू जति छन् अथवा जति रकम फिर्ता गर्न बाँकी नै रहेकाहरू छन् उनीहरूलाई अरू कारवाही चाहिँ हुँदैन?
9: दुईटा कुरा गर्नुपर्ने थियो, एउटा चाहिँ उहाँहरूले आफूले कबुलियत गरे अनुसारको टाइममा आएर सर्भिस गर्नुपर्ने थियो एउटा। त्यो गर्नु भएन भने उहाँले लिएको तलब मान अनुसार 10% ब्याज सहित फिर्ता गर्ने दुईटा मध्ये एउटा चाहिँ उहाँले गर्न सक्नुहुन्छ, अहिलेको नियमले त्यही भन्छ होइन, त्यो नियम अनुसार अरू थप कारवाही हुने छैन।
6: अन्त्यमा काफेजी, समग्रमा यो अहिले जुन क्रम देखियो रकम फिर्ता गर्ने क्रम, यसले चाहिँ त्रिभुवन विश्वविद्यालयको हकमा अथवा उच्च शैक्षिक संस्थाहरूको हकमा के अर्थ राख्छ समग्रमा?
9: तीनटा जस्तो लाग्छ, एउटा चाहिँ हामीले अब हाम्रो प्राध्यापकहरू बाहिर गइसकेपछि पक्कै पनि त्यतिलाई भ्याकुम हुन्छ, पार्ट टाइम कन्ट्राक्ट टिचरहरू राख्नुपर्छ, त्यसको समस्याहरू गाँजिएकै छ, एउटा प्रागिक क्षति बेहोरिराखेका छौँ। अर्को कुरा भनेको आर्थिक क्षति यत्रो भइरहेछ, तेस्रो कुरा चाहिँ नैतिक कुरा चाहिँ त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरू अध्ययन विधा लिनुहुन्छ अनि त्यसलाई मिसयुज गर्नुहुन्छ भन्ने जुन कुराहरू बाहिर हुँदाखेरि त्यो हिसाबले गर्दा नैतिक कुराहरूमा पनि समस्या छ। यो कुरालाई हामीले अहिले सल्भ गरौँ र आगामी दिनमा हामीले समितिले दिएको एउटा सल्लाह सुझाव छ त्यसलाई कार्यान्वयन गरेर जानु हो अनि भोलिका दिनमा यस्ता समस्याहरू आउँदैन सधैँको लागि यो समस्याबाट सल्भ गर्न सक्छौँ भन्ने हाम्रो चाहिँ अपेक्षा छ।
6: उनी थिए त्रिभुवन विश्वविद्यालय सम्बद्ध एउटा छानबिन समितिका संयोजक जीवन काफ्ले। तपाईँ नेपालका विभिन्न एफएम स्टेशनबाट बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। हामी पाउने 9 बजेदेखि 9 बजेसम्म प्रसारणमा रहन्छौं। एउटा प्रसंग संक्षेपमा, परराष्ट्र मन्त्री शिशिर खनाल 3 दिने औपचारिक भारत भ्रमणका लागि भोलि नयाँ दिल्ली जाने भएका छन्। परराष्ट्र मन्त्रालयले आज जारी गरेको प्रेस विज्ञप्ति अनुसार खनाल भारतीय समकक्षी एस जयशंकरको निम्तोमा भारत जान लागेका हुन्। उनले त्यहाँ जयशंकरसँग द्विपक्षीय बैठक गर्नेछन्। भ्रमणका बेला दुई देशका अधिकारीहरूबीच व्यापार, लगानी, कनेक्टिभिटी र ऊर्जा लगायतका क्षेत्रमा सहकार्य एवं जनस्तरीय सम्बन्धबारे कुराकानी हुने मन्त्रालयले बताएको छ। खनाल आइतबार स्वदेश फर्कनेछन्। अब अर्को प्रसंग, धवल शमशेर राणा सहितका कतिपय पार्टी पदाधिकारी र नेताहरूले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा परित्यागको घोषणा गरेका छन्। पार्टी संचालन तथा अन्य विभिन्न विषयमा अध्यक्ष राजेन्द्र लिङ्गदेनसँग केही समय यता असन्तुष्ट रहँदै आएका राणा सहितका नेताहरूले अन्तत पार्टी छाड्ने निर्णय गरेका हुन्। राज संस्था पुनर्स्थापनाको एजेण्डा बोकेको राप्रपामा फूट र एकीकरणको श्रृंखला नौलो भने होइन। एक रिपोर्ट, आज काठमाडौँमा पार्टी परित्यागको घोषणा गर्ने क्रममा नेता राणाले आफूहरू नयाँ पार्टी गठनको तयारीमा जुटेको बताए। यद्यपि त्यसको एजेण्डा राप्रपाको भन्दा खासै भिन्न भने नहुने उनले बीबीसीसँग भने,
7: नयाँ पार्टीको लागि होमवर्क भइरहेको छ। एउटा दोहोरो रूपले उभिने र एजेण्डामा अडिग हुने एउटा राष्ट्रता बोकेको एउटा दल नेपाली जनताले खोजेको छ। त्यो स्पेसलाई हामीले फुलफिल गर्नको लागि अगाडि बढेको छौँ। भविष्य के हुन्छ त अब राम्रै होला।
6: पार्टी परित्याग गर्नेहरूले नेतृत्वमाथि आत्मकेन्द्रित भएको, विधान अनुसार नचलेको, राज संस्था पुनर्स्थापनाको आन्दोलन तुहाउन अग्रसर भएको तथा पार्टीको एजेण्डा लत्याउँदै गणतन्त्रलाई सुदृढीकरण गर्ने एजेण्डा बोकेको, पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको साझेदार बनेको जस्ता आरोप लगाएका छन्। नेतृत्वको भनाई र गराई नमिलेकै कारण पार्टी मतदाताबाट दण्डित हुँदै गएको उनीहरूको तर्क छ। यद्यपि बीबीसीसँग प्रतिक्रिया दिने क्रममा पार्टी अध्यक्ष लिङ्गदेनले भने ती आरोपहरूलाई भ्रामक भने।
9: धवलजी नै आफै चाहिँ त्यो गणतन्त्र भनौँ जे भनौँ हामी जुन सरकारमा गयौं त्यो सरकारमा जानुपर्छ भन्ने प्रस्तावक हुनुहुन्थ्यो भन्ने मात्र होइन, त्यो सरकारको न्यूनतम साझा कार्यक्रमको हाम्रो पार्टीको तर्फको ड्राफ्टम्यान हुनुहुन्थ्यो।
6: पार्टी परित्याग गरेका नेता राणाले अध्यक्ष लिङ्गदेनको भनाईलाई अस्वीकार गरेनन् तर सरकारमा सामेल हुने प्रक्रियामा आफ्नो भूमिका भने सीमित रहेको दावी गरे।
7: त्यो ड्राफ्ट गर्ने क्रममा म थिएँ तर त्यो निर्णय गर्ने क्रममा शीर्षस्थ नेताहरूले नि गरे है, हामीले मैले निर्णय गरे है, मेरो अब्जेक्सन जेमा थियो अब्जेक्सनहरू थियो त्यो निर्णयमा सिग्नेचर उहाँकै छ मेरो छैन।
6: महामन्त्री राणा सहितले पार्टी परित्याग गरिरहँदा पार्टी अध्यक्ष लिङ्गदेनले भने नेतृत्व र पार्टी सञ्चालन कार्यको समीक्षा महाधिवेशन मार्फत हुनु उपयुक्त हुने तर्क गरे।
9: अब निकट भविष्यमा महाधिवेशन हुँदैछ, नेतृत्वको हिसाबले मैले केही गल्ती कमी कमजोरी गरेको रहेछु भने त्यो समीक्षा त्यही महाधिवेशनमा हुन्छ।
6: नेता राणाले भने अब राप्रपासँग कुरा मिल्ने कुनै सम्भावना नरहेको बताए।
7: अब हामी राप्रपामा पहिले नेताहरूले पार्टी फोड्ने फेरि पार्टी मिल्ने भनेर होइन, हामी फरक नाम फरक चिन्ह र चाहिने राप्रपामा नफर्किने गरी हामी निस्किया हो।
6: राणा पक्षधरहरूले यस कदमलाई पार्टी परित्यागको पहिलो चरणका रूपमा अर्थ्याएका छन्। हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौं। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्रो मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, शान्तिको अन्तिम मौका भनिएको दक्षिण लेबननका लागि एउटा प्रस्तावित युद्ध विरामलाई हिजबुल्लाह लडाकु समूहले अस्वीकार गरेको छ। यसअघि अमेरिकी विदेश मन्त्रालयले इजरायल र लेबनन बीच उक्त नाजुक युद्ध विरामलाई नवीकरण गर्ने र हिजबुल्लाहका गतिविधि रोक्न कैयौं सुरक्षा जोनहरू स्थापना गर्ने सहमति भएको घोषणा गरेको थियो। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ फणिन्द्र दाहालबाट।
8: हिजबुल्लाका नेता नईम कासिमले उक्त सम्झौतालाई आत्मसमर्पण र पराजयको संज्ञा दिँदै लेबनानका गाउँमा बमबारी भइरहेको अवस्थामा उत्तरी इजरायलमा आक्रमण नरोकिने बताएका छन्। दक्षिण लेबनानमा इजरायली हमलामा कम्तीमा 9 जना मारिएपछि हिजबुल्लाले उत्तरी इजरायलमा बुधबार रकेट हमला गरेको थियो, जसको केही घण्टापछि वाशिङटनमा उक्त सम्झौता घोषणा गरिएको थियो। संयुक्त विज्ञप्तिमा उक्त सम्झौता इरानको समर्थन पाएको, हिजबुल्ला समूहले पूर्ण रूपमा आक्रमणहरू रोक्ने सहितका शर्तहरूमा निर्भर हुने भनिएको थियो। अमेरिका, इजरायल र लेबनानले कुनै राज्य वा गैर राज्य पक्षले लेबनानको भविष्य बन्धक बनाउने विषय अस्वीकार्य रहेको जनाएका थिए। लेबनानका संचार माध्यमहरूमा बिहिबार पनि देशको दक्षिण भागमा आक्रमणहरू भएका र कम्तीमा एउटा हमलाले क्षति निम्त्याएको भनिएको छ। हिजबुल्ला लेबनानको सबैभन्दा शक्तिशाली राजनीतिक समूह हो। इरानको समर्थनका कारण उसले लेबनानको सेनाभन्दा शक्तिशाली सशस्त्र बल निर्माण गरेको छ र इजरायलसँग श्रृंखलाबद्ध लडाई गरेको छ। इजरायल, युके र अमेरिका सहित कैयौं देशहरूले हिजबुल्लालाई आतंकवादी संगठनको सूचीमा राखेका छन्। इजरायल र लेबनान बीचको सम्झौता इजरायली सीमा र त्यहाँबाट उत्तरमा झण्डै 30 किलोमिटर पर इजरायलको स्थल सेनाको नियन्त्रणमा रहेको लिटानी नदी बीचको क्षेत्रबाट हिजबुल्लालाई हटाउने शर्तको कार्यान्वयनमा निर्भर रहने भनिएको छ।
6: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। भोलि बेलुकी 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: सूर्योदय इंग्लिश बोर्डिंग स्कूल भुरुङ्गेमा कक्षा 11 को नया भर्ना खुल्यो।
1: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
0: सूर्योदय इंग्लिस बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी।
1: हाम्रा विशेषताहरू
0: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने
1: पर्याप्त खेलकुद अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा
0: सम्पन्न भवन पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
1: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
0: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0565174979 र 98562665।
2: ए गर्मियामा आयो हजुर सुकिसक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गललाई खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर।
3: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील।
4: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खापात पतिङ्गर झारपात काठ दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डढेलो हो। वनमा डढेलो लागेमा निभाउन कठिन भई वन वन्यजन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह स्थानीय समुदाय वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाई हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: निसन्तान पन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
2: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा आउँदै हुनुहुन्छ।
1: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौड़ा, फोन 06414233, मोबाइल 98678167।
3: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-585-595-76-044।
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
5: कहाँ जाने?
6: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
5: मयाम चिसापानी, अनि बिचमा नझर्ने।
6: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
5: ए हो र, यस्तो सुविधा पनि आइसक्यो। ल जाम जाम।
1: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत, 98461-16878 र दुलेगौड़ा ढोलफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिस्ता पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत, 98235-52663।
7: पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
8: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
7: है, बल्ल सम्झे। सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
8: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
7: भन्नुभयो नि। मिसले त घर वरिपरि डुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
8: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
9: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौड़ालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौड़ा, प्रोपाइटर पासा राजु, मोबाइल 98063-13195 र 98467-15368।
12: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
13: के भए दाइ? पैसा भएपछि नि के को तनाव हो र?
12: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
14: ल दाइ, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ, जस्ता पाता, सीपीभीसी, पीभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9856078302 र 9846078302।
15: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
16: घर मात्र बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
15: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेलपुस्तकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
16: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
17: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
18: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4, हेल्प पोस्ट लाइन, दुलेगौडा।
17: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033998 र 9846510950।
19: 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना,
20: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
21: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका 7 दुलेगौडा तनहुँको कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना।
22: शुक्ला गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल। यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
23: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाई, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
22: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585, मोबाइल 9856035497 र 9856348585 सम्पर्क गर्न सकिनेछ।
23: प्रधान अध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4, दुलेगौडा, तनहुँ।
24: जय मसी, तपाई सुन्दै हुनुहुन्छ रेडियो धौरबाराही 103.8 मेगाहर्ज।

0: सड़क मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस सड़क मेमोरियल हॉस्पिटल में कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्म को उपचार सहूलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अंतर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-7178।
2: हेर्दा हेर्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
3: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
2: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
3: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
2: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
3: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
2: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
3: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
2: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
3: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्रे बैङ्कको ठिक पारिपट्टि, फोन 065-590-369।
4: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
3: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
4: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
3: ए होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
4: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी 4 आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छैला, बदेलको मासु, क्यान्डी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
3: होटल फ्यामिली एन्ड लज, खैरेनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98-560-2420, 98-041-54-674 र 98-460-2420। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
5: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुङमाया पुन,
5: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
3: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर एग्युमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
5: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
3: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
5: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ने,
3: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
5: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
3: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरु। गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
5: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
3: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
6: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
7: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 फोन 061-590-162-590-163।
8: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
9: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
8: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
5: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागंजी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98-560-32-475 र 98-011-32-475।
10: हजुर, दान गरौं।
11: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
12: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
10: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
11: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आस्था नहु।
13: होइन आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
14: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
15: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
13: ए त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
14: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गरगहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्की, कन्थमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, ज्यापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गरगहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
13: सम्पर्क युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौड़ा, प्रोप्राइटर आरएन कुमार श्रेष्ठ, मोबाइल 98-241-84-264 र 98-141-53-305।
16: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो, खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
17: सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
18: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं, वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिउ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
19: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
13: ए सबिना, यस्तो हतारमा कता हो?
15: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, घर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
13: ल, बिहेको घर गहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
20: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9808216142।
21: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
22: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
21: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
23: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
21: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
23: एनसीएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसीको सिम पनि पाइन्छ। एनसीएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
21: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला।
22: सम्पर्क फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
24: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 9846056999।
25: आज हामी हाम्रो खानामा आइरन भन्ने पोषण तत्वको महत्वको बारेमा छलफल गरौँ है। किशोर अवस्थामा तीव्र रूपमा शारीरिक र मानसिक विकास हुने हुनाले आइरन युक्त पोषिलो खानेकुरा खानुपर्छ। खानामा भएको आइरन तत्वले हाम्रो शरीरमा रगतको कमी हुन दिँदैन।
26: हामीलाई कसरी रगतको कमी हुन्छ त मिस?
25: केटीहरूमा महिनावारी सुरु भएपछि रगतको कमी हुन सक्छ। त्यस्तै शारीरिक सरसफाईको कमीले जुकाको संक्रमण भएमा तथा घाउ चोट लागेर धेरै रगत बगेमा पनि रक्त अल्पता हुन सक्छ।
26: यो रक्त अल्पता भएमा के हुन्छ नि मिस?
25: थकाई लाग्ने, बौद्धिक क्षमता तथा शारीरिक स्फूर्तिमा कमी आउँछ।
26: यसबाट बस्न के गर्दछ मिस?
25: नियमित रूपमा हरियो सागपात खानुको साथै आइरन फोलिक एसिड चक्की नियमित रूपमा खाने गर्नुपर्छ।
26: यो चक्की कहाँ पाइन्छ मिस?
25: स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयं सेविकासँग नियमित रूपमा निशुल्क पाइन्छ। साथै अभियानको क्रममा विद्यालयमा समेत पाइन्छ।
27: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
28: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
29: अके यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसेवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त भुलेर दुःख मात्रै पाइयो।
28: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समय पाइने रहेछ।
29: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
30: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगो

0: दीक्षा बस्ती को IUM में MBBS अध्ययन को सफलता तथा सार्थक सुवेदी को IUE इंजीनियरिंग सफलता को निरंतरता। संध्या पौड़ेल, श्वेता ढुंगाना, प्रमीक्षा राणा भाट, कृष्णा परियार र मल्लिका तिमिल सिन्हा लगायत को मेडिकल क्षेत्र में उत्कृष्ट उपलब्धि।
1: इंजीनियरिंग तर्फ सुमित पोटेल, प्रीतम आचार्य र लवसन आले तथा CSIT मा शुभम गुरुङ र सबिन गुरुङको उल्लेखनीय सफलता। BBA, BHM लगायत विभिन्न क्षेत्रमा पनि विद्यार्थीहरूको उत्कृष्ट उपलब्धि।
0: केवल पढाई मात्र होइन, अनुभवी तथा समर्पित शिक्षक टोली, प्रविधि मैत्री स्मार्ट कक्षा, आधुनिक साइन्स, होटल म्यानेजमेन्ट तथा कम्प्युटर ल्याब, व्यावहारिक एवं अनुसन्धानमुखी शिक्षण पद्धति, नियमित अतिरिक्त कक्षा, करियर काउन्सिलिङ तथा व्यक्तित्व विकासका विशेष कार्यक्रम।
1: फुटसलमा हिसान कास्की विजेता, गण्डकी स्तरीय प्रतियोगितामा सदाबहार उत्कृष्ट प्रदर्शन र प्रदेश स्तरीय ह्यान्डबल प्रतियोगितामा तेस्रो स्थान।
2: आज हाम्रा विद्यार्थीहरू अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया र बेलायत लगायतका देशका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरूमा अध्ययनरत छन्। 47 वर्षको उत्कृष्ट इतिहास बोकेको शैक्षिक धरोहर JCA स्कूलमा शैक्षिक सत्र 2083 लागि साइन्स म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, टुरिज्म एण्ड माउन्टेनियरिङ विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो। आजै सम्पर्क गर्नुहोस् जुनियर सिटिजन एकेडेमी माध्यमिक विद्यालय, पोखरा 26 बुढी बजार, पृथ्वी राजमार्ग सँगै। फोन 0164113598, 0164113598, 98627 61481, 98463582, फेसबुक JCA स्कूल पोखरा।
3: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोल 12 103.8 मेगा।

0: होइन हौ श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
1: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
0: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
2: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860-73-73-10 र 9921-53-507।
3: सुन, शुद्धताको प्रतीक तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौँ।
4: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
3: ओम प्रोसर आभूषण सुनचादी पसल, दुलेगौडा भित्री बजार।
5: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्दै आएको ओम प्रोसर आभूषण सुनचादी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार, प्रोप्राइटर भूज बहादुर सुना।
6: मोबाइल 9800-58-35-537 र 9800-66-15-899।
7: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
8: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्नल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
7: ओके, ल डन।
8: हजुर, सिक्किम अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
7: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, कमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
8: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9560-28-543 र 9840-00-7087।
9: सिर्जना बोर्डिङ स्कूल पोखराको कक्षा 11 भर्ना खुलेको सम्बन्धी सूचना।
10: सिर्जना बोर्डिङ स्कूल सृजना चौक पोखरामा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा होटल म्यानेजमेन्ट समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेकाले आजै भर्ना भई ठुक्क हुनुहोस्।
9: यस स्कूलमा विज्ञान विषयसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट, टुरिज्म, विज्ञान र व्यवस्थापन दुवैतर्फ कम्प्युटर साइन्स लगायतका ऐच्छिक विषयहरू अध्ययन गर्न सकिनेछ।
10: सृजना बोर्डिङ स्कूल, शान्ति मार्ग, सृजना चौक पोखरा, फोन नम्बर 061-578-053 र 061-553-595।
0: दाई, पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासै बिग्रियो।
7: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
0: अनि बन्छ त दाई?
7: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
8: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्नेसोनीको ठिक पारिपट्टि,
11: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसेसरी सामानहरू उपलब्ध छन्।
12: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
11: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9850-60-62-29।
13: यसको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हुने, मान सम्मान इज्जत बनेको,
14: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ? विश्वासिलो सुनचारी पसल खोजौला नि।
13: सेन्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
15: यहाँ विभिन्न डिजाइन का घर गहना पाइनुको साथै खरीद बिक्री तथा साटफेर पनि गरिन्छ।
16: साथमा बिना रसायन का घर गहना तयार पारिने र यहाँबाट खरीद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
15: सञ्जा धनलक्ष्मी सुन चाँदी पसल शुक्ला गण्डकी तीन दुलिकौडा दूर बाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलिकौडा वन केवा चोक प्रतीक्षालय अगाडि प्रोपाइटर रामो विश्वकर्मा 9871160069 राजु विश्वकर्मा 9807169142।
17: विद्यार्थी भाई बहिनीहरू आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
18: म्याडम धूम्रपान भनेको के हो?
17: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट बिँडी तमाखु कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
18: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम
17: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्र नली पाठेघर आदिको क्यान्सर हुन्छ। दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदयघात मस्तिष्क घात गर्भवतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
18: अनि नि मैडम यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
17: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
18: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
19: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
1: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ। साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ। ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9805501422, दिपेश मल्ल ठकुरी 9805501420, दीप मल्ल ठकुरी 9460415530।
0: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
2: बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊ।
3: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
1: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142334 र 9811756606।
4: सुन, शुद्धताको प्रतीक तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
5: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
4: ओम रोशन आभूषण सुन चाँदी पसल, दुलेगौडा, मित्री बजार।
6: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्दै आएको ओम प्रसन्न आभूषण सुन चाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, भित्री बजार, प्रोप्राइटर भूज बहादुर सुना।
7: मोबाइल 9805535537 र 9806615899।
8: टाइमचेटको
0: साथमा बन्केवा कालिका सुन चाँदी पसल, दुलेगौडा, हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
9: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
1: ढोरबाराही हाइलाइट्सको साथमा
10: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्सन अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा, बीपी चोक।
1: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 9841649304।
11: नमस्कार, रेडियो ढोरबारही 103.8 मेगाहर्जको राति 10 बजेको ढोरबारही हाइलाइट्समा समाचार कक्षबाट लक्ष्मी सुनारको स्वागत छ। ढोरबारही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। पोखरा महानगरपालिका 21 स्थित फोहोर विसर्जन स्थलमा बिहिबार बिहान 3 वटा ग्रेनेड बम फेला परेका छन्। महानगरका विभिन्न क्षेत्रबाट संकलन गरी ल्याइएको फोहोरमा कवडी वस्तु संकलन गर्ने क्रममा रीमा शेर्पाले उक्त बम फेला पार्नु भएको हो। पोखरा 17 स्थित रातो पौरा पौरा र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय आसपासका क्षेत्रबाट फोहोर संकलन गरिरहेको महानगरपालिकाको ग एक ख पाँच चार तीन सात नम्बरको गाडीले खसालिएको फोहोरमा ती बम भेटिएका थिए। संकलनकर्ता शेर्पाले बोराभित्र रहेका शंकास्पद वस्तुलाई चलाउन खोज्दा त्यहाँ कार्यरत एक्साभेटर चालकले देखेर तत्काल सुरक्षित राख्न लगाएका थिए। घटनाको जानकारी प्राप्त हुन साथ वडा प्रहरी कार्यालय बैदामको टोलीले घटनास्थल पुगेर उक्त क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएको छ। फेला परेका ग्रेनेडहरूलाई निष्क्रिय पार्न नेपाली सेनालाई खबर गरिएको प्रहरीले जनाएको छ। पोहोरको थुप्रोमा विस्फोटक पदार्थ कसरी आइपुग्यो भन्ने विषयमा प्रहरीले थाहा पाउनसन्धान अगाडि बढ़ाएको छ। मा विभिन्न कार्यक्रम सहित विश्व जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस 2083 मनाइएको छ। नगर स्तरीय दलित सञ्जाल शुक्ला गण्डकी नगर समितिको आयोजनामा बिहिबार नगरपालिकामा बसोबास गर्ने दलित समुदायले संस्कृतिको झाँकी सहित शक्ति प्रदर्शन गरेर दिवस मनाएका हुन्। बीपी चोकदेखि नगरपालिकासम्म आयोजना गरिएको र्याली पश्चात नगरपालिकाका सभाहरूमा आयोजना गरिएको कार्यक्रममा नगर प्रमुख कृष्णराज पण्डितले दलित समुदायलाई अवसरमा प्राथमिकता दिनुपर्ने बताउनु भएको छ। भन्दा वर्गका आधारमा बढ़ी विभेद भउने गरेको दावी गर्दै दलित समुदायको आर्थिक अवस्था सुधार गर्न स्थानीय सरकारले पहल गरिरहेको बताउनु भएको छ। नगर प्रमुख पण्डितले जातको आधारमा हुने विभेदले समाजमा विद्रोह सिर्जना गर्ने भएकाले नगर सरकार यस्ता विकृति विरूद्ध अडिग रहेको स्पष्ट पार्नु भएको छ। नगरपालिकाका उपप्रमुख कुमार विकास राजुले सामाजिक रूपमा विभेदका अवशेष अझै रहेको भन्दै कानूनको प्रभावकारी कार्यान्वयन आजको आवश्यकता बनेको बताउनु भएको छ। यस्तै पूर्व उपप्रमुख सविता रसाइलीले दलित समुदायमाथि अझै पनि जातीय रूपमा समान व्यवहार नहुने यथार्थ विरोध लान प्रतिबद्ध भएर लाग्नुपर्ने बताउनु भएको थियो। सामाजिक विकास समितिका संयोजक समेत रहनुभएका शुक्ला गण्डकी नगरपालिका एकका वडा अध्यक्ष रविन्द्र चन्द्र पौडेल, वडा नम्बर सातका वडा अध्यक्ष खड्का सिंह थापा, कार्यपालिका सदस्य किम बहादुर कुमारले जातीय भेदभाव परम्परा संस्कार र धर्मका नाममा अझै कायम रहेको भने सामूहिक प्रयासले निर्मूल बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। यस्तै नेपाल आदिवासी जनजाति महासंघ शुक्ला गण्डकी नगर समयलय परिषद शुक्ला गण्डकीका अध्यक्ष कुल कुमार कुमार गुरूङ, मगर सांस्कृतिक एकता समाजका अध्यक्ष मनराज गुरूङले नेपालमा उपेक्षित समुदायले न्याय महसुस हुने सरकारी स्तरबाट काम हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ। उहाँहरूले अपेक्षित समुदायको एकताले परिवर्तनका लागि संघर्ष गर्नुपर्नेमा जोड़ दिनुभएको थियो। कार्यक्रममा विश्व हिन्दू महासंघ शुक्ला गण्डकी नगर समितिका अध्यक्ष नारायण प्रसाद घिमिरेले धर्ममा विभेद बारे कुनै उल्लेख नभएको स्पष्ट पार्दै समाजमा हुने फरक व्यवहार अन्यपूर्ण रहेको बताउनु भएको छ। सञ्जालका संयोजक सन्तोष विकाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा दलित समुदायका अभियन्ताहरू विलास परियार, भरत लामगदे, जनार्दन वियोगी, नेपाली दिपेन्द्र परियार, जौमाया सुनार, कोपिला परियार लगायतले जातीय रूपमा हुने फरक व्यवहारका रूपमा हट्नुपर्ने आफूहरूको मुख्य माग रहेको बताउनु भएको छ। नगरपालिकाका विभिन्न स्थानबाट सहभागी भएका दलित समुदायको बाक्लो उपस्थितिका बीच सम्पन्न भएको कार्यक्रममा गायक एम सागर विकार र कलाकार दिवस परियारले संस्कृति प्रस्तुत गराउनु भएको थियो। अध्येता व्यास ऋषिको जन्मस्थल व्यास क्षेत्र तथा छब्दी मन्दिर क्षेत्र विकासका लागि केन्द्र सरकारले ₹5 करोड़ बजेट विनियोजन गरेको छ। त्यसैगरी नेपाली भाषाका अधिकारी भानुभक्त आचार्यको जन्मस्थलको समग्र विकासका लागि ₹14 करोड़ 78 लाख तथा भानुभक्त प्राणी उद्धानका लागि ₹24 करोड़ 60 लाख बजेट विनियोजन भएको जानकारी प्राप्त भएको छ। राष्ट्रपति सभापति विश्व वस्तुलाले यी योजनाले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धन गर्दै तनहुको समग्र विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ। साथै अर्थमन्त्री सरिम वाग्लेले पनि प्रति तनहुवासीको तर्फबाट धन्यवाद तथा आभार व्यक्त गर्नुभएको छ। जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस 2083 अवसरमा भानु नगरपालिकाले अन्तर्क्रिया तथा प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ। भानु नगरपालिकाको सभामा आयोजित कार्यक्रममा राष्ट्रिय सभाका सचेतक पदम परियारले जातीय विभेद तथा छुवाछुत अन्त्यका लागि दलित समुदाय मात्र नभई सम्पूर्ण समाजको सक्रिय सहभागिता आवश्यक रहेको बताउनु भएको छ। समुन्नत सभ्य र समतामूलक समाज निर्माणका लागि गौड़ दलित समुदाय पनि समान रूपमा अग्रसर हुनुपर्ने उहाँको भनाई थियो। कार्यक्रममा भानु नगरपालिकाकी उपप्रमुख उमा गोतामीले कानूनी रूपमा छुवाछुत उन्मूलन घोषणा भए पनि व्यवहारिक रूपमा समाजमा अझै जाति विभेदका विभिन्न स्वरूप कायम रहेको बताउनु भएको छ। वहाँले विभेदमुक्त समाज निर्माणका लागि सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड़ दिनुभएको थियो। ब्यास नगरपालिकाले आगामी नगरसभा मार्फत नगरलाई छुवाछुत मुक्त नगरपालिका घोषणा गर्ने तयारी गरेको छ। जाति भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस 2083 अवसरमा बिहिबार आयोजित कार्यक्रममा बोल्दै ब्यास नगरपालिकाका प्रमुख वैकुण्ठ नौपानेले नगरपालिकालाई छुवाछुत मुक्त घोषणा गर्ने निर्णय आगामी नगरसभाबाट पारित गरिने जानकारी दिनुभएको छ। प्रमुख नौपानेले कानूनी तथा नीतिगत घोषणा मात्र नभई यसको प्रभावकारी कार्यान्वयनमा समेत विशेष ध्यान दिने बताउनु भएको छ। वहाँले जाति भेदभाव र छुवाछुत जस्ता सामाजिक विकृतिको अन्त्यका लागि स्थानीय सरकार, नागरिक समाज, राजनैतिक दल तथा सम्पूर्ण समुदायको साझ प्रयास आवश्यक रहेको उल्लेख गर्नुभएको छ। सबैतिर स्वच्छ खानपान खाद्य जन्य समस्याको समाधान भन्ने नारा सहित मनाइँदै आएको विश्व खाद्य स्वच्छता दिवस 2026 अन्तर्गत सप्ताहव्यापी कार्यक्रमको चौथो दिन खाद्य प्रविधि तथा गुड़ नियन्त्रण डिभिजन कार्यालय दमौली गाँसीकुवा क्षेत्रमा अनुगमन तथा निरीक्षण गरेको छ। डिभिजन कार्यालयको टोलीले पृथ्वी राजमार्ग अन्तर्गत गाँसीकुवा क्षेत्रका होटल, खाद्य पसल तथा संवेदनशील खाद्य उद्योगहरूको अनुगमन गर्दै खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्न आवश्यक निर्देशन दिएको छ। अनुगमनको क्रममा उपभोक्तालाई सुरक्षित खाद्य वस्तु उपलब्ध गराउने उद्देश्यले सम्बन्धित व्यवसायहरूमा क्यूआर कोड सहितका सचेतनामूलक स्टिकर समेत टाँस गरिएको कार्यालय प्रमुख ज्योति आचार्यले बताउनु भएको छ। निरीक्षणको क्रममा केही व्यवसायमा म्याद नागेका पेय पदार्थ, खाद्य रंग तथा बेकरीमा प्रयोग हुने सर्टेनिङ लगायतका अन्दाजी रूदी 1500 बराबरका खाना अयोग्य सामग्री फेला परेपछि ती सामग्री तत्काल नष्ट गर्न लगाइएको थियो। यसैबीच खाद्य उद्योग तथा व्यवसायलाई लक्षित गर्दै खाद्य अनुमति पत्र प्राप्त गर्ने अनलाइन प्रणाली नेटफिल्स सम्बन्धी जानकारी प्रदान गर्न हेल्प डेस्क सञ्चालन गरिएको थियो। हेल्प डेस्क मार्फत खाद्य उद्योगी तथा व्यवसायलाई अनुमति पत्र प्राप्त गर्ने प्रक्रिया र अनलाइन सेवा बारे सहजीकरण गरिएको डिभिजन कार्यालयले जनाएको छ। पर्यटकीय राजधानी पोखरामा आवश्यक पूर्वाधार निर्माण र पर्यटन प्रबन्धनलाई केन्द्रित गरी गण्डकी सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम पेश गरेको छ। मंगलबार प्रदेश प्रमुख दिल्ली राज भट्टराईले सभामा आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो। आगामी वर्ष एकीकृत पर्यटन विकास अवधारणा कार्यान्वयन गरिने भएको छ। लेफ्ट साइड सारङकोट पोखरा चक्रपथ आगामी आर्थिक वर्षभित्र पूरा गर्ने लक्ष्य लिएको छ। पोखराको चक्तपुरीदेखि मर्दी बगरसम्म पर्यटकीय आकर्षणका रूपमा रिभर फ्रन्ट विकास गर्नुका साथै पाताली छागो क्षेत्रमा स्काई वाकको व्यवस्था गर्ने नीति लिएको छ। दस नगरपालिका तीन स्थित फुटबल मैदान निर्माणका लागि आर्थिक वर्ष 2083-84 को संघीय बजेटमा रू 2 करोड़ विनियोजन भएपछि स्थानीय खेलप्रेमी युवाहरूलाई उत्साह छाएको छ। उक्त बजेट विनियोजनका लागि दमौलीका युवा सुजन रिमालले सक्रिय पहल गरेका थिए। वहाँले गत चैत महिनामा तत्कालीन शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री सस्मित पोखरेललाई भेट गरी खेल मैदान निर्माणका लागि आवश्यक बजेट व्यवस्थापन गर्न माग सहित ज्ञापन पत्रमा बुझाइएको थियो। युवाहरूको लामो समयदेखिको माग रहेको फुटबल मैदान निर्माणका लागि बजेट सुनिश्चित भएपछि रिमालले खुशी व्यक्त गर्नुभएको छ। वहाँले सरकारले युवाको भावना र खेलकुद क्षेत्रका आवश्यकतालाई सम्बोधन गरेको भन्दै धन्यवाद व्यक्त गर्नुभएको छ। वहाँका अनुसार खेल मैदान निर्माण सम्पन्न भएपछि दमौली क्षेत्रका युवाहरूले स्तरीय खेल अभ्यास गर्ने अवसर पाउनेछन् भन्ने स्थानीय तथा क्षेत्रीय स्तरका प्रतियोगिता सञ्चालन गर्न समेत सहज हुनेछ। यसले खेलकुद मार्फत युवाको व्यक्तित्व विकास, अनुशासन र नेतृत्व क्षमताको अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। स्थानीय खेल प्रेमीहरूले पनि बजेट विनियोजनलाई स्वागत गर्दै निर्माण कार्य समयमै सम्पन्न गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्। उनीहरूले खेल पूर्वाधारको विकास र दमौलीलाई खेलकुद गतिविधिको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ। पृथ्वी चोक स्थित बस पार्क क्षेत्रका सुकुम्बासी व्यवस्थापन गर्न जग्गा खोजीका निम्ति बनेको समितिले छवटा ठाउँ पहिचान गरेको छ। समितिले ती जग्गा प्रस्ताव गरेको छ। जग्गा खोजी तथा सिफारिश समितिले पोखरा महानगरका वडा नम्बर 11, 14, 15, 17 र 21 र 25 आसपासका सरकारी तथा सार्वजनिक जग्गालाई सम्भावित ठाउँका रूपमा प्रस्ताव गरेको छ। बस पार्क क्षेत्रलाई व्यवस्थित गर्दै आधुनिक बस पार्क निर्माण गर्ने महानगरको योजना अनुसार सुकुम्बासी व्यवस्थापन प्रक्रिया अगाडि बढ़ाइएको हो। सोही क्रममा महानगरले तीनवटा छुट्टा छुट्टै समिति गठन गरी अध्ययन तथ्याङ्क संकलन र समाधानको प्रक्रिया अगाडि बढ़ाइएको छ। बस पार्क क्षेत्रमा बसोबास गर्दै आएका 572 परिवारले आफू सुकुम्बासी भएको भन्दै महानगरपालिकामा विवरण बुझाएका छन्। महानगरले बस पार्क निर्माणको तयारीसँगै सुन क्षेत्रमा बसोबास गर्ने परिवारहरूको यथार्थ अवस्था पहिचान गर्न विवरण माग गरेको थियो। वडा नम्बर 9 का वडाध्यक्ष दिपेन्द्र मर्सनीका अनुसार प्राप्त सबै निवेदनहरूको प्रारम्भिक वर्गीकरण र तथ्याङ्क संकलनको काम भइसकेको छ। उहाँका अनुसार वास्तविक सुकुम्बासी र अन्य दावेदार छुट्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। पृथ्वी राजमार्गका अन्तर्गत तनहुँको म्याग्दी गाउँपालिका छ मनहरीमा आज बिहान एम्बुलेन्स र मिनी ट्रक एक आपसमा ठोक्किँदा 7 जना घाइते भएका छन्। पोखराबाट दमलीतर्फ आउँदै गरेको G1-5659 नम्बरको मिनी ट्रक र विपरीत दिशाबाट जाँदै गरेको लुप्र 01001-0046 नम्बरको एम्बुलेन्स ठोक्किँदा 7 जना घाइते भएका हुन्। दुर्घटनामा एम्बुलेन्स सवार 6 जना र मिनी ट्रक चालक गरी 7 जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक दीपक कुमार कार्कीले जानकारी दिनुभएको छ। घाइते मध्ये 1 जनाको अवस्था गम्भीर रहेको छ। दुर्घटनामा एम्बुलेन्स चालक रोल्पाको थवाङ गाउँपालिका 2 बस्ने 24 वर्षीय कुशल परियार सोही ठाउँ बस्ने 61 वर्षीय जुन राखी बुढा मगर 25 वर्षीय अञ्जना बुढा मगर 3 वर्षीय युवान बुढा मगर पूर्वी रूकुमु भूमि गाउँपालिका 7 बस्ने 36 वर्षीय चिजामाया घरती रोल्पाको थवाङ गाउँपालिका 2 बस्ने 60 वर्षीय धनप्रसाद बुढा मगर घाइते हुनुभएको छ। घाइते मध्ये 25 वर्षीय अञ्जना बुढा मगरको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक कार्कीले बताउनुभएको छ। यस्तै मिनी ट्रक चालक तनहुँको म्याग्दी गाउँपालिका 2 बस्ने 38 वर्षीय महेन्द्र राणा भाटा समेत घाइते हुनुभएको छ। घाइतेहरूको बेलचौतारा स्थित जीपी कोराला श्वास प्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ। तनहुँको सुकलगण्डकी नगरपालिका 5 छरौटा स्थित सिसौ घारी क्षेत्रमा भीड़बाट लडेर 1 जना किशोरको मृत्यु भएको छ। मृत्यु हुनेमा सुकलगण्डकी नगरपालिका 7 भोटे पानी निवासी 17 वर्षीय अस्मित राणा रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बुधबार राति साथीहरूसँग बसेका बेला पिसाब फेर्न जाने क्रममा राणा झरौटा खोला नजिक रहेको करिब 90 मिटर अग्लो भीड़बाट लडेका थिए। गम्भीर घाइते भएका राणालाई तत्काल उद्धार गरी गए राति बेलचौतार स्थित जीपी कोराला राष्ट्रिय स्वास्थ्य उपचार केन्द्र लागिएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक दीपक कुमार कार्कीले बताउनु भएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। हवस् त यिनै खबरसँगै राति 10 बजेको ढोरबारे हाइलाइट्स अहिलेको लागि सकिएको छ। भोलि बिहान 5:25 बजेको थप समाचारका साथ पुनः हाम्रो भेट हुने नै छ। तबसम्मको लागि समाचार कक्षबाट म लक्ष्मी सुनार सहित हाम्रो प्रसारण सेवाका सम्पूर्ण सहकर्मी विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभरात्रि।
8: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654-14-100 वा धोरबारही FM@gmail.com मा इमेल गर्नुहोस्।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोल बाराही 103.8 मेगाहर्ज।
1: 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
2: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
3: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका 4 दुलीगौड़ा तनहुको कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना।
4: शुक्ला गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल। यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
5: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाइ, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
4: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585, मोबाइल 9856035497 र 9856034885 सम्पर्क गर्न सकिनेछ।
5: प्रधान अध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा तनहुँ।
6: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
7: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
6: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
7: त्यही दुलीगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
6: ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ। अहिले हतार छ, पछि आउँदै गरौला है।
8: दीर्घायु फर्निचर सोरुम,
7: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
9: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
10: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
5: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
11: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी असार 13 गते शनिवार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउँदै हुनुहुन्छ।
5: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
10: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0564142533, मोबाइल 9868861887।
12: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
13: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
12: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छे, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
14: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
12: ए हो र, हस् दाई म आजै जान्छु।
15: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
9: हाइजेनिक रान्च प्राली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9560062891।
16: फोटो दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
17: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
16: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
18: कहाँ जाने?
19: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
18: मयम चिसापानी, अनि बिचमा नझर्ने?
19: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
18: ए हो र, यस्तो सुविधा पनि आइसक्यो? ल जाम जाम।
20: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक, प्रोप्राइटर रामचन्द्र महत, 98461-16878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट, प्रोप्राइटर हरिचन्द्र महत, 98235-52663।
21: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
22: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
21: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पुन,
22: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
21: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
22: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
21: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
22: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
21: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
22: एन्टिरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
21: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
22: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
21: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
23: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
24: 24 घण्टा पाथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 0162-590-162-590-163।
25: हजुर, दान गरौं।
26: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
27: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
25: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
26: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था, शुक्ला गण्डकी 8 तन हो।
28: ए सम्धी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँसुवा कालिस पाइँदैन भने
0: स्वरूप पजोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो आयु पनि 45 वर्ष नै पो हुने हो कि चिन्ता लाग्छ हो सम्झी
1: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्झी खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ
2: हजुर स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानी प्रबन्ध निर्देशक हरि खड्का सम्पर्क 9800 28 28 810 9800 28 28 811 र 9800 28 28 816
3: 103.8 अन्तर्मनको आवाज
4: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार
6: धोरबाराही हाइलाइट्सको साथमा
7: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
6: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841349304
8: नमस्कार बिहान 5:25 ढोरबाराई हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.nb लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ धन्यवाद हाइलाइट शुरू गरौं आजका मुख्य खबरका शीर्षकहरूबाट सरकारको नियतमा कहीँ कतै शंका गर्नुपर्ने ठाउँ नभएको राष्ट्रपति सभापति लामिछानेको भनाई प्रधानमन्त्री शाहको राजीनामाको माग गर्दै नेकपाद्वारा प्रदर्शन विद्युत उत्पादनमा निजी सूत्रको 13 खर्ब बढ़ी लगानी फ्लाइ दुवै पोखरा उडानका लागि इच्छुक तनहुमा विभिन्न पालिकामा विविध कार्यसहित जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाइयो विभेद हट्नु पर्नेमा शुक्ला गण्डकीका दलित र गैर दलित समुदाय एकमत इजरायल र लेबनानबीच अमेरिकाको मध्यस्थतामा भएको युद्धविराम लागू गर्ने सहमति र एसियाली खेलकुद छनौटमा नेपाल लगातार दोस्रो जीत हासिल गर्न सफल अब समाचार विस्तारमा सुन्नुहोस् परराष्ट्र मन्त्री सुशील खनाल आजदेखि 3 दिन भारत भ्रमणमा रहनुहुने भएको छ भारतीय विदेश मन्त्री एस जयशंकरको निमन्त्रणामा खनाल नयाँ दिल्ली जान लाग्नु भएको हो भ्रमणका क्रममा खनालले भारतीय विदेश मन्त्री जयशंकरसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ वार्तामा व्यापार लगानी दुई देशका सम्पर्क र सञ्जाल विस्तार ऊर्जा लगायतका विषयमा छलफल हुनेछ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको भ्रमण लगत्तै खनालको भ्रमण हुन लागेको हो मन्त्रालयले सार्वजनिक गरेको भ्रमण तालिका अनुसार परराष्ट्र मन्त्री खनाल आउँदा आइतबार जेठ 24 गते स्वदेश फर्कनुहुने कार्यतालिका रहेको छ अहिले भारत भ्रमणमा रहनुभएका रासोपाका सभापति लामिछाने आज स्वदेश फर्कदै हुनुहुन्छ रासोपाका सभापति रवि लामिछानेले पार्टी संगठनलाई मजबूत बनाउन निर्देशन दिनुभएको छ दिल्लीमा आयोजित कार्यक्रममा बोल्दै निर्देशन दिनुभएको हो उहाँले आफूहरूले केही खराब काम गरे खबरदारी गर्न सुझाउनु भएको छ उहाँले भन्नुभएको छ हामीले केही खराब गर्यौं भने सल्लाह सुझाव दिनुहोला जुन 8 वर्षका साथ तपाईहरूले घरमा भनेर घण्टीमा भोट हाल्नु भन्नुभएको थियो हामी तपाईँको स्थिर निहुरिने कुनै पनि काम गर्दैन गर्दै छैनौ म बाचा गर्छु उहाँले सरकारको नियतमा कहीँ कतै शंका गर्नुपर्ने ठाउँ नभएको बताउनु भएको छ प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामाको माग गर्दै नेपाली कम्युनिष्ट पार्टी नेकपाले काठमाडौँमा प्रदर्शन गरेको छ। सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भएको भन्दै नेकपा आबद्ध जनवर्गीय संगठन समन्वय मोर्चाले हिजो बिहिबार काठमाडौँको माइती घरमा विरोध प्रदर्शन गरेको हो। उनीहरूले प्रधानमन्त्री सीमा सम्बन्धी अभिव्यक्ति फिर्ता लिनुपर्ने र राष्ट्रघाती दिने प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने भन्दै नाराबाजी गरेका थिए। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगलाई आफ्नो सम्पत्ति विवरण बुझाएर सहयोग गर्ने बताएका छन्। बिहिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले आफू र पार्टीका अन्य नेताहरूले समेत आफ्नो सम्पत्ति विवरण बुझाएर सरकारलाई सहयोग गर्ने बताउनु भएको छ। यद्यपि आयोग गठन प्रक्रिया र कार्यदेशको स्वच्छतामाथि भविष्यमा प्रश्न उठ्न सक्छ भन्दै उहाँले सरकारलाई सचेत समेत गराउनु भएको छ। उहाँले सरकारले भ्रष्टाचार नियन्त्रण र शासनलाई प्राथमिकतामा राखेको भन्दै संविधान र कानून अनुसार सरकारले गर्ने सबै प्रयास कांग्रेसको शत प्रतिशत सहयोग रहने बताउनु भएको हो। उहाँले सार्वजनिक पद धारणा गर्ने गरेका नेता र प्राधिकारीको सम्पत्ति सम्बन्धीको विषय छिटो टुंगियोस् भनेर नेपाली कांग्रेसको चाहना रहेको पनि बताउनु भएको छ। उहाँले केही न्यायाधीश र राजनीतिक नेताहरूले सम्पत्ति विवरण नबुझाउने अभिव्यक्ति दिएको टिप्पणी गर्दै त्यसमा कांग्रेसको कुनै टिप्पणी नरहेको स्पष्ट पार्नु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्पानका अध्यक्ष गणेश कार्कीले विद्युत उत्पादनमा निजी क्षेत्रलाई रूख 13 खर्ब 10 अर्ब लगानी गरिसकेका जनाएका छन्। इप्पानले हिजो आयोजना गरेको बजेट पछिको समीक्षा र विगतका 3 वर्षमा भएका कामबारे समीक्षा कार्यक्रममा उहाँले नेपालको ऊर्जा क्षेत्रमा निजी क्षेत्रको योगदान 80% पुगेको बताउनु भएको छ। अध्यक्ष कार्कीले निजी क्षेत्रले हालसम्म गरेको 13 खर्ब 10 अर्ब लगानी मध्ये बैंक तथा वित्तीय संस्थाको रू 8 खर्ब 70 अर्ब र निजी क्षेत्रको रू 4 खर्ब 40 अर्ब रहेको जानकारी दिनुभएको छ। उहाँले दैनिक जलविद्युत क्षेत्रले हाल 3 लाख भन्दा बढ़ीलाई रोजगारी दिनुका साथै वार्षिक 25 अर्ब भन्दा बढ़ी राजस्वमा योगदान पुर्याएको उल्लेख गर्नुभएको छ। संयुक्त अरब इमिरेट्सको वायु सेवा कम्पनी फ्लाई दुबईले पोखरा दुबई दैनिक सीधा उड़ान संचालन गर्ने इच्छा व्यक्त गरेको छ। कम्पनीका जोखिम व्यवस्थापन तथा उड्डयन सुरक्षा उपाध्यक्ष एड्रियन लुकाज नेतृत्वको प्राविधिक टोलीले मंगलबार विमानस्थलको करिब 6 घण्टा लामो स्थलगत निरीक्षण र प्राविधिक अध्ययनपछि यस्तो संकेत दिएको हो। फ्लाई दुबई विश्व प्रसिद्ध वायु सेवा कम्पनी इमिरेट्सको भगिनी एयरलाइन्स हो। फ्लाई दुबईको उड़ान शुरू भए पोखरासितै इमिरेट्सको विश्वव्यापी सञ्जालसँग जोड़िन सक्नेछ। त्यसबाट पोखराको पहुँच विश्वका 300 भन्दा बढ़ी प्रमुख शहरसम्म विस्तार हुनेछ। युरोप अमेरिका अफ्रिका तथा मध्यपूर्वका पर्यटकहरू दुवै हुँदै सहज रूपमा पोखरा पुग्न सक्ने वातावरण बन्नेछ। पोखरा महानगरपालिकाका अनुसार फ्लाई दुवैका अधिकारी कम्पनीका नेपाली प्रतिनिधि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्ग राज पौडेल तथा अन्य सरकारवालाको उपस्थितिमा यसअघि पनि पटक पटक उच्च स्तरीय बैठक भइसकेका छन्। दुई छलफलहरू नियमित अन्तर्राष्ट्रिय उडानको आधार तयार पार्ने दिशामा केन्द्रित रहेका थिए। शुक्लगढ़देखि नगरपालिकामा विभिन्न कार्यक्रमसहित 20 जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसमा 2083 हिजो सम्पन्न भएको छ। नगर स्तरीय दलित सञ्जाल शुक्लगण्डकी नगर समितिको आयोजनामा हिजो बिहिबार नगरपालिकामा बसोबास गर्ने दलित समुदायले सांस्कृतिक छातीसहित शक्ति प्रदर्शन गर्ने दिवस मनाएका थिए। बीपी चोक स्थित नगरपालिकासम्म आयोजना गरिएको र्याली पश्चात नगरपालिकाका सभाहरूमा आयोजना गरिएको कार्यक्रममा नगर प्रमुख कृष्णराज पण्डितले दलित समुदायलाई अवसरमा प्राथमिकता दिनुपर्ने बताउनु भएको हो। उहाँले जात भन्दा वर्गका आधारमा बढ़ी विभेद हुने गरेको दावी गर्दै दलित समुदायको आर्थिक अवस्था सुधार गर्न स्थानीय सरकारले पहल गरिरहेको बताउनु भएको छ। नगर प्रमुख पण्डितले जातको आधारमा हुने विभेदले समाजमा विद्रोह सृजना गर्ने भएकाले नगर सरकार यस्ता विकृति विरूद्ध अडिग रहेको स्पष्ट पार्नु भएको छ। नगरपालिकाका उपप्रमुख खुम बहादुर विक राजुले सामाजिक रूपमा विभेदको अवशेष अझै रहेको भन्दै कानूनको प्रभावकारी कार्यान्वयन आजको आवश्यकता बनेको बताउनु भएको थियो। यस्तै पूर्व उपप्रमुख सविता रसाइलीले दलित समुदायमाथि अझै पनि जातीय रूपमा समान व्यवहार नहुने थार्थ विरूद्ध लड्न प्रतिबद्ध भएर लाग्नुपर्ने बताउनु भएको छ। सामाजिक विकास समितिका संयोजक समेत रहनुभएका शुक्लगण्डकी नगरपालिका एकका वडाध्यक्ष रविचन्द्र पौडेल र नम्बर सातका वडाध्यक्ष खड्ग सिंह थापा, नगरपालिका सदस्य खिमबहादुर कुमारले जातीय विरूद्ध परम्परा संस्कार र धर्मका नाममा अझै कायम रहेको भन्दै सामूहिक प्रयास निर्णय बनाउनु पर्नेमा जोड़ दिनु भएको थियो। यस्तै नेपाल आदिवासी जनजाति महासंघ शुक्लागण्डकी नगर समन्वय परिषद शुक्लागण्डकीका अध्यक्ष कुल कुमार कुमाल, गुरूङ नगर सांस्कृतिक एकता समाजका अध्यक्ष मनोराज गुरूङले नेपालमा उपेक्षित समुदायले न्याय महसुस हुने सरकारी स्तरबाट काम हुन नसकेको भन्दा सन्तुष्टि व्यक्त गर्नुभएको थियो। उपेक्षित समुदायको एकताले परिवर्तनका लागि संघर्ष गर्नुपर्नेमा जोड़ दिनु भएको छ। कार्यक्रममा विश्व हिन्दू महासंघ शुक्लागण्डकी नगर समितिका अध्यक्ष नारायण प्रसाद घिमिरेले धर्ममा विभेदबारे उल्लेख गर्नुभएको उल्लेख नभएको पुष्टि पार्दै समाजमा हुने फरक व्यवहार अन्यायपूर्ण रहेको बताउनु भएको छ। सञ्जालका संयोजक सन्तोष विकको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा दलित समुदायका अभियन्ताहरू विलास परियार, भरत लामगाडे, जनार्दन वियोगी नेपाली, दिपेन्द्र परियार, जौमाया सुनार, कोपिला परियार लगायतले जातीय रूपमा हुने फरक व्यवहारिक रूपमा हट्नुपर्ने आफूहरूको माग रहेको बताउनु भएको थियो। नगरपालिकाका विभिन्न स्थानबाट सहभागी भएका दलित समुदायको बाक्लो उपस्थितिका बीच हिजो सम्पन्न भएको कार्यक्रममा गायक एमसा गर्विकर र कलाकार दिवस परियारले संस्कृति प्रस्तुति राख्नु भएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। इजरायल र लिबनान बीच अमेरिकाको मध्यस्थतामा भएको युद्ध विराम लागू गर्ने सहमति भएको छ। अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको दुवै पक्षीको संयुक्त विज्ञप्तीमा इजरायल र लिबनान हिजबुल्लाहले दक्षिणी लिबनानबाट आफ्नो लड़ाकूहरू फिर्ता गर्ने र इजरायलमाथिका आक्रमण बन्द गर्ने शर्तमा शत्रुतापूर्ण गतिविधिहरू रोक्न समेत सहमति भएको बताएका छन्। यो सम्झौताले लिबनानमा भइरहेको युद्ध रोक्छ कि रोक्दैन भन्ने अझ स्पष्ट हुन सकेको छैन। दक्षिणी लिबनानमा इरानबाट संचालित हिजबुल्लाह समूह र इजरायली सेनाबीच भइरहेको युद्ध अमेरिकाले रोक्न खोजिरहेको बेला यस्तो सहमति भएको हो। अमेरिकासँग सम्झौताका लागि इजरायल र लिबनानबीचको युद्ध अन्त्य हुनुपर्ने इरानले शर्त राख्दै आएको छ। यो सहमतिले इरान र अमेरिका बीचको युद्ध रोकिने सम्भावना केही बढ़ाएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले जनाएका छन्। अन्तिममा खेल समाचार। एसियाली खेलकुद छनौटमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ। सिंगापुरमा हिजो भएको समूह एक अन्तिम खेलमा नेपालले मलेसियालाई 167 रनले हराएको हो। नेपालले दिएको 276 रनको लक्ष्य पछ्याएको मलेसियाले 20 ओभरमा 9 विकेट गुमाएर 108 बनाएको थियो। मलेसियाका कप्तान सैयद अजिजले 54 रन बनाउनु भएको थियो। नेपालका शेर मल्लले 3 विकेट लिनुभएको थियो। यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले 20 ओभरमा 7 विकेट गुमाएर 275 रन बनाउनु भएको हो। नेपालका कुशल भुर्तेलले शतक बनाउनु भएको थियो। भुर्तेल 54 बलमा 126 रन बनाएर आउट हुनु भएको हो। भुर्तेल टी ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार दोस्रो शतक बनाउने पहिलो खेलाड़ी र समग्रमा 10 खेलाड़ी हुनुहुन्छ। भुर्तेलले यही प्रतियोगितामा चीनसँगको पहिलो खेलमा शतक बनाउनु भएको हो। यस्तै हिजोको खेलमा आसिफ शेखले 68, कप्तान दिपेन्द्र सिंह एरीले 31 रन बनाउनु भएको छ। मलेसियाका वीरनदीप सिंह 3 विकेट लिनुभएको थियो। यो जितसँगै नेपाल समूह विजेता बनेको छ। यस्तै मलेसिया समूह उपविजेता बनेको छ। नेपाल र मलेसिया दुवै सेमी फाइनलमा पुगिसकेका छन्। नेपाल र मलेसियाले सकेको खेलमा चीनलाई हराएका थिए। यस्तै समूह बीबाट हङकङ रोमान सेमी फाइनलमा पुगिसकेका छन्। आज हुने हङकङ रोमान बीचको खेलले समूह विजेता टुङ्गो लाग्नेछ। यिनै खबरहरूसँगै हामी ढोरवालाई हाइलाइट्सको अन्त्यमा रहेका छौं। बिदा हुनु पूर्व आजका मुख्य खबरका शीर्षकहरू पुनः एकपटक सुन्नुहोस्। सरकारको नियतमा कहीँ कतै शंका गर्नुपर्ने ठाउँ नभएको राष्ट्रपति सभापति लामिछानेको भनाई। प्रधानमन्त्री शाहको राजीनामाको माग गर्दै नेकपाद्वारा प्रदर्शन। विद्युत उत्पादनमा निजी क्षेत्रको 13 खर्ब बढ़ी लगानी। फ्लाई दुवै पोखरा उडानका लागि इच्छुक। तनहुमा विभिन्न पालिकामा विविध कार्यसहित जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाइयो। विभेद हट्नुपर्नेमा शुक्लागण्डकीका दलित र गैर दलित समुदाय एकमत। इजरायल र लेबनानबीच अमेरिकाको मध्यस्थतामा भएको युद्धविराम लागू गर्ने सहमति र एसियाली खेलकुद छनौटमा नेपाल लगातार दोस्रो जित हासिल गर्न सफल। हवस् त्यही खबरहरूसँगै बिहान 5:25 बजेको ढोरबारे हाइलाइट्स अहिलेको लागि सकिएको छ। 7 बजे थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मको लागि समाचार कक्षबाट म सृष्टि खत्री बिदा हुन्छु। नमस्कार।
5: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबारही fm@gmail.com मा इमेल गर्नुहोस्।
9: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
10: फुट्टै खाए साह्रै मिठो पकाए त स्वाकै, एक पाकेटले पेट भरिने के हो भन पक्कै।
11: यो हो बोनस चाउचाउ।

0: चाउचाउ
1: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 98562279।
2: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने।
3: हो नि, ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक।

0: गंडकी प्रदेश सरकार, मुख्यमंत्री तथा मंत्री परिषद को कार्यालय, प्रेस रजिस्ट्रार को कार्यालय गंडकी प्रदेश पोखरा।
1: आस्था अनि भरोसा, घर निर्माण को विश्वासिलो आधार, अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
2: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माण को लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिम का ब्लक, इट्टा, ढुंगा, गिटी, बालुआ, चोकर सुपथ मूल्य में पाइन्छ।
1: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी दुई गाछे पानी, नया पुल र चेवनधाम बाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजन गुरुङ। मोबाइल 9850188461 र सीजन गुरुङ 9705440900।
3: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डॉक्टर राजन मणि भंडारी चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में।
4: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डॉक्टर राजन मणि भंडारी आइतबार देखि शुक्रवार सम्म साझा 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
3: उपचार सेवाहरू:
4: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधि बाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
3: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमूना लिएर रोग जस्तै ट्यूमर पत्ता लगाउने प्रक्रिया,
4: रक्तनाली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
3: क्यान्सर उपचार, ट्यूमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिव विधिबाट ट्यूमर नष्ट गर्ने उपचार,
4: शरीरमा जम्मा भएको पस, टिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
3: पाठीघरको मासु, युटेरिन फाइब्राइड एम्बुलाइजेसन, पाठीघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
4: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582778852779582780।

0: स्वास्थ्य क्षेत्र में सभी को मन जितन सफल शुक्ला गंडकी के पहिलो पोलिक्लिनिक
1: एस दुलेगौड़ा पोलिक्लिनिक में यही जेठ 23 गते चौथो शनिवार वरिष्ठ नाक कान घाटी तथा गलगाड़ रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ,
0: वरिष्ठ हड़जोड़नी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
1: पश्चिमांचल क्षेत्रीय अस्पताल का नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबू महत,
0: वीडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य को स्वास्थ्य परीक्षण का लागि आउँदै हुनुहुन्छ।
1: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: यस दुलेगौड़ा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
1: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
2: जानकारी को लागि सम्पर्क दुलेगौड़ा पोलिक्लिनिक प्राली, फोन 065414129 र 98560131053।
3: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।